0: खाना
1: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
0: भोक लाग्यो बेला त मिठै खाने कुरा खानु पर्यो नि
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
2: त्यहाँ त स्पेशल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
0: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670 71284 र 97498640
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
3: सूचना पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ
4: आयोजनाले स्याउ सुन्तला कागती जुनार ओखर चुच्चे ओखर एभोकाडो बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ
3: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन् यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ
4: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ
3: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौं मानव स्वास्थ्य र वातावरणलाई बचाऊ
4: स्वस्थ माटो स्वस्थ जीवन अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि आत्मनिर्भर किसान बनौ पानी स्रोतको सुरक्षा अर्ग्यानिक कृषि अपनाउ सुरक्षित स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ
3: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुखेद्वारा जनहितमा जारी सन्देश
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ महानिकेश मंगलगढ़ी सुर्खेत सम्पर्क फोन नम्बर 083-520-045
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ECG सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
4: सूचना।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ LG, Samsung, औरा, स्काई ओर्थ कम्पनीका TV, फ्रिज, वासिङ मेसिन, Samsung, Redmi, Oppo, Vivo लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका TV, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, AC, वासिङ मेसिन र TV किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-585-40-719 र 98-585-51-715। सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
6: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
7: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री अग्रु भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
8: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिज एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिनपोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
8: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
8: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
7: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
6: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
6: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
6: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत, फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
9: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन, विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्दा भइसक्यो।
10: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
9: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
10: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
9: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
10: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
9: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
10: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
9: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
10: लकी पिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
11: रेडियो भेरी एफएम
12: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ.
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
14: नमस्कार तथा सुप्रभात. काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ. काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ.
15: आज 2083 साल असार 27 गते शनिबार, सन 2026 जुलाई 11 तारीक, असार कृष्ण पक्षको एकादशी उपरान्त द्वादशी तिथि.
16: काया कैरन का साथमा
17: किसान पाइप प्रोडक्ट्स प्राली
16: राष्ट्रको शान किसान
17: अ कम्प्लिट पाइपिंग सोल्युसन्स.
14: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट.
15: सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश. सम्पत्ति छानबिन आयोगको वैधानिकता अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने.
14: राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना. काठमाडौँमा गरीब हुनु र विकल्पविहीन बन्नुको मूल्य कति चुकाउनु पर्छ भन्ने प्रश्न खडा.
15: मलको अभावका बीच देशभर 45% रोपाई. मलमा सधैँ शास्ति खेप्नु पर्ने बाध्यता. उत्पादन घट्ने चिन्ता.
14: बेलायती पूर्व मन्त्री एन उइरुकोम आफ्नै निवासमा मृत फेला. हत्याको आशंकामा 26 वर्ष युवक पक्राउ. अनुसन्धान चल्दै.
15: र घरेलु मैदानमा नेपाल र भारत ए बीच टी20 श्रृंखला हुने. बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरणको छानबिन र कानूनी कार्यवाहीका लागि सिफारिश गर्ने काम तत्काल रोक्न आदेश दिएको छ। सर्वोच्चको संयुक्त इजलासले हिजो सम्पत्ति छानबिन आयोग विरूद्ध परेका दुईवटा रिटलाई 3 न्यायाधीशको पूर्ण इजलासमा पठाउने आदेश पनि गरेको छ। सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगको वैधानिकताको परीक्षण अब पूर्ण इजलासमा हुनेछ। पूर्ण इजलासबाट सुनवाई नभएसम्म संयुक्त इजलासले सम्पत्ति छानबिन यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता प्रेमराज सिलवाल र मानबहादुर लामिछाने समेतको रिटमा न्यायाधीश दोय टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको इजलासले 2 दिनको निरन्तर सुनवाईपछि यस्तो आदेश गरेको हो। सम्पत्ति विवरण वा निजहरू उपहरूको उजुरीमा आयोगको गठन सम्बन्धी 2 वैशाखको नेपाल राजपत्रको सूचना दफा 2 खण्ड ङ बमोजिम छानबिनको दायरा निर्धारण भए मा नेपालको संविधान र प्रचलित कानूनको प्रतिकूल भई अपूरणीय क्षति हुने देखिँदा रिट निवेदकको पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु आदेशमा भनिएको छ। सर्वोच्चले कुनै किसिमको सिफारिश नगर्न पनि आदेश दिएको छ। आदेशमा भनिएको छ पेश हुन आएको सम्पत्ति विवरण उपर छानबिन गर्ने कार्य स्थितिमा राख्नु र कसै उप पनि कुनै किसिमको कानूनी कार्यवाहीका लागि सिफारिश नगर्नु नगराउनु भनी प्रत्यर्थी सम्पत्ति छानबिन आयोगको नाममा सर्वोच्च अदालत नियमावली 2074 नियम 49(2) अन्तरिम आदेश समेत जारी भएको छ। सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरू आयोगको दायरामा नपर्ने भएकाले उनीहरूलाई सम्पत्ति छानबिनको दायरामा ल्याउँदा संविधानको प्रतिकूल हुन सक्ने आदेश पनि दिएको छ।
3: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। अरू ठाउँको तुलनामा बागमती गण्डकी लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी परेका ठाउँका खोला नदीहरूमा बाढ़ी आएको छ। काठमाडौँको बागमती नदीमा बाढ़ी आउँदा किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन्। उनीहरूका सरसामान पानीले डुबाएको छ। अहिले पानी कम भएपछि उद्धारको काम भएको छ। सरकारले यस्तै बाढ़ीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ। आज पनि देशका धेरै ठाउँमा भेलबाढ़ी आउने गरी पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी बागमती गण्डकी कर्णाली प्रदेशको पहाड़ी भेगका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ र तराईका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। देशका अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति र भोलि पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ।
2: काठमाडौँ महानगर प्रहरीले 25 वर्षीय गणेश नेपालीको मोटरसाइकलमा व्हील लक लगाइदिएपछि जरिवाना तिराउने क्रममा भएको विवादले देशभर एउटा गम्भीर प्रश्न खड़ा गरिदिएको छ। काठमाडौँमा गरीब हुनु र विकल्पविहीन बन्नुको मूल्य कति चुकाउनुपर्छ? जसको जवाब सामाजिक सञ्जालदेखि समाजसम्मले खोजिरहेको छ, उत्तर पाएको छैन। त्रिपुरेश्वरको राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका गणेशको उपचारका क्रममा गृहमन्त्री सुधन गुरूङ, स्वास्थ्य मन्त्री निशा मेहता र प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरू वीर अस्पतालको शैयामा पुगे। उपचार खर्चको चिन्ता नगर्न भन्दै परिवारलाई आश्वस्त पारे। थप उपचारका लागि उनलाई नयाँ दिल्ली लैजान एयर एम्बुलेन्सको समेत व्यवस्था गरियो, तर यी कुनै पनि प्रयासले गणेशलाई बचाउन सकेनन्। अस्पतालले हिजो बिहान गणेशको ज्यान गएको घोषणा गर्यो। गणेशको आत्मदाह प्रकरणसँगै धेरैले चार वर्ष अघि संसद भवन अगाडि आत्मदाह गरेका इलामका 37 वर्षीय प्रेम प्रसाद आचार्यको घटना सम्झिएका छन्। त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले संसद भवन अगाडि पेट्रोल खन्याएर आत्मदाह गर्नुको धेरै कारण र संकेत हुन सक्ने भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको बताउनु भएको थियो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो। 2079 माघ 11 सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको थियो। उहाँको व्यवसायमा, उहाँको निराशामा, उहाँको सहयोगको याचनामा, उहाँको उद्धारमा भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यको हरेक तबका निकाय र अंगहरू असफल भएका छन् भनेर त्यति बेला बालेन्द्र शाहले लेख्नु भएको थियो। यति बेला प्रधानमन्त्री बनेका उहाँ नै बालेन्द्र शाहको त्यही स्टाटस साभार गर्दै चौतर्फी रूपमा सरकारको आलोचना भइरहेको छ। गणेशले ज्यान गुमाएसँगै राज्य संयन्त्रका अधिकारीहरूले आम नागरिकमाथि गर्ने निर्मम व्यवहार थप उजागर भएको भन्दै सरकारमाथि प्रश्न र आक्रोश पोखिएको छ। राज्यको कमजोरीका कारण गणेश नेपालीको ले मृत्युवरण गरेको भन्दै आलोचना भइरहेको हो। सड़कमा प्रदर्शन भएको छ भने संसदमा विपक्षीहरूले सरकारमाथि प्रश्न उठाएका छन्। हिजो माइतीघर र वीर अस्पताल वरपर प्रदर्शन भएको छ। गृहमन्त्री प्रधानमन्त्रीको राजीनामा र दोषीलाई कार्यवाही हुनुपर्ने प्रदर्शनकारीहरूको माग छ। अहिले गणेश नेपाली र 3.5 वर्ष अघि प्रेम आचार्यको आत्मदाहले सरकार र नागरिक बीचको दूरी मात्र होइन समाज र राज्य संयन्त्रको अनुहार पनि देखाएको छ। आजका सबै पत्रिकाहरूले यो खबरलाई प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर र नयाँ पत्रिकाबाट लिएका हौं।
3: यसैबीच काठमाडौँ महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी र उनका सन्ततिलाई निशुल्क शिक्षा दिने घोषणा गरेको छ। महानगरले हिजो विज्ञप्ति मार्फत ज्यान गुमाएका नेपालीको परिवारलाई रोजगारी र शिक्षा दिने बारे कार्यपालिका बैठकबाट निर्णय गरिने जनाएको हो। दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ। महानगरका प्रवक्ता नवीन मानन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
2: कायाकैरनमा आत्महत्या रोकथामको उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट मेरी सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
4: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सम्पत्ति छानबिन यथास्थितिमा राख्न सर्वोच्चको आदेश, सम्पत्ति छानबिन आयोगको वैधानिकता, अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने, राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना, काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा गए राती वर्षा, किर्तिपुरको राधास्वामी सत्सङ्ग सेन्टर डुबानमा पर्दा विस्थापितको बिचल्ली लगायतका खबर प्रस्तुत गरौं।
3: अब बाँकी प्रसंग। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष लाखौं मानिसले आत्महत्याका कारण ज्यान गुमाउँछन्। नेपालमा पनि आत्महत्या एक गम्भीर चुनौतीका रूपमा देखिएको छ। डाक्टरका अनुसार व्यक्तिलाई यस्तो अवस्थामा पुर्याउने जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरू हुन्छन्। यस्ता संकेतहरू देखिँदा परिवार, साथीभाइ र समुदायको भूमिका महत्वपूर्ण हुन्छ। साथी महेश गेवालीले आत्महत्याको कारण र रोक्ने उपायबारे मनोविद डाक्टर बासु कार्कीसँग कुराकानी गर्नुभएको छ।
7: परिजसो उहाँहरूको जुन मानसिक स्वास्थ्यको अवस्था, बायोसाइकोसोसियल भने उहाँहरूको जैविक अवस्था, त्यसपछि भएको उहाँहरूको मनोवैज्ञानिक अवस्था र त्यसलाई प्रभाव पार्ने गरी भएका सामाजिक आर्थिक गतिविधिहरू, यी सम्पूर्ण कुराको एउटा परिणाम भोग्ने वर्ग चाहिँ युवा उमेरमा बढी देखिन्छ। किन भन्दा उसको जेनेटिक भल्नरेबिलिटी हुनसक्छ, मनोवैज्ञानिक अपरिपक्वताको एउटा पृष्ठभूमिमा जुन आर्थिक सामाजिक पक्षहरूले उसलाई जसरी चाहिँ प्रेरित गर्न सक्छ, त्यो उमेरमा चाहिँ बढी देखिएको यो 25-40 वर्षसम्मका जुन उमेर समूह छ त्यो चाहिँ उमेरको औसतमा सबभन्दा बढी आत्महत्या गरेको तथ्याङ्क हाम्रो देशमा विद्यमान छ र अहिलेको घटना पनि त्यससँग बढी जोडिएको हुन सक्छ।
8: अब यसमा पनि यस्ता सोच चाहिँ कसरी आउँछ मान्छेमा?
7: एकै दिनमा पनि फरक फरक धेरै सोचहरू आइरहेका हुन्छन्। त्यो मध्येको कुनै सोच आत्महत्याको जस्तो सोच आउन सक्छ। त्यो सोच आउनेमा चाहिँ हामीले व्यक्ति कति जोखिममा छ भन्ने कुराबाट बढी याद गर्छौँ। त्यस्ता जोखिम भएका व्यक्तिहरूलाई चाहिँ आत्महत्याको सोच आउन सक्छ। त्यो सोचहरू उहाँहरूलाई हामीले बुझिदिने, सुनिदिने खालको वातावरण बनाउनुपर्छ भनेर भनिन्छ। त्यसैले कस्ता व्यक्तिहरूमा चाहिँ आत्महत्याको सोच बढी आउँछ भने चाहिँ जोखिममा को बढी छन् ती कुरा बढी गर्नुपर्छ। जस्तो कि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई हामी बढी जोखिममा छौँ भनेर भन्छौँ, अनि हिजोका दिनमा आत्महत्याको प्रयास गरेका व्यक्तिहरू फेरि पनि आत्महत्याको प्रयास गर्न बढी जोखिममा छन् उनीहरूमा त्यो सोच बढी आउँछ भन्छौँ, अनि परिवारमा कसरी आत्महत्याको घटनाबाट मृत्यु भएको छ भने आत्महत्याको सोच उनीहरू बढी आउन सक्छ। जोखिमपूर्ण अवस्थामा भएका व्यक्तिहरूमा चाहिँ आत्महत्याको सोच बढी आउन सक्छ। यसमा चाहिँ उसको आफ्नो जैविक अवस्था, पारिवारिक पृष्ठभूमि, आर्थिक अवस्था अनि आजको उसको मनोवैज्ञानिक अवस्था र मानसिक स्वास्थ्यको अवस्था चाहिँ बढी जस्तो जिम्मेवार रहन्छन्।
8: व्यक्ति आफैले पनि यस्तो भनौ न चरम भावनात्मक दबावमा परेको बेलामा चाहिँ के गर्न सक्नुहुन्छ?
7: व्यक्ति आफूले पनि सुरुवातदेखि नै के कुरा चाहिँ मनन गर्नु पर्यो भन्दा जीवनमा उतार चढावहरू स्वाभाविक छन्, अप्ठ्याराहरू आउन सक्छन् र अप्ठ्यारा आउँदाखेरि विचलित नभइकन सकेसम्म आफूले आफूलाई सम्हाल्ने, सकिएन भने आफ्नो नजिकको व्यक्तिसँग चाहिँ सहयोग लिने। त्यो सहयोग भनेको चाहिँ कतिपय सवालमा आर्थिक सामाजिक सहयोग हुनसक्छ, कतिपय कुरा चाहिँ स्वास्थ्यको सहयोग, मनोवैज्ञानिक परामर्श पनि हुनसक्छ। त्यति बेला आवेगलाई यदि आफूले व्यवस्थापन गर्न सकिएन भने यही आवेगको आधारमा म निर्णय गर्ने होइन कि मैले यसलाई चाहिँ अरूको सहयोगबाट सहजीकरण गर्ने भन्ने चाहिँ हरेक व्यक्तिले बुझ्नु जरुरी छ। जीवनमा कठिनाई जसको जहिले पनि आउन सक्छ, यदि हामीले पृष्ठभूमिमा त्यो खालको सोच राख्न सक्यौँ भने कठिनाई भएका अवस्थामा हामी आफूले सुरक्षित रहन सक्छौँ र त्यस्तो अवस्थामा परेका अरू व्यक्तिलाई पनि हामी प्रभावकारी संचार सिपको माध्यमबाट जोगाउन सक्छौँ।
8: अरू कोही मान्छे कठिन अवस्थामा रहेको महसुस कसै अरूले गर्नुभयो भने, अरू व्यक्तिले गर्नुभयो भने त्यस्तो बेलामा चाहिँ उहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ?
7: जोखिमपूर्ण व्यवहार देखियो भने हामीले त्यति बेला चाहिँ कतै व्यक्तिले चाहिँ अब आफूलाई नै त्यही अनुसारको व्यवहार गर्न खोजेको भन्ने कुराको पूर्व संकेत पछाडि बुझ्नुपर्छ। यसरी बुझिसकेपछि चाहिँ हामीले त्यसलाई उसले दिएको धम्की अथवा उसले लगाएको घुर्की भनेर हामीले मान्नु हुँदैन। अब उसलाई चाहिँ त्यो संवेदनशीलतालाई अत्यन्तै समभावको हिसाबले सुनिदिनुपर्छ, बुझिदिनुपर्छ र उसलाई समय दिएर उसको लागि हामीले त्यति बेला सार्थक बहस अथवा सार्थक छलफल चाहिँ गर्नुपर्छ। यसो गर्न सक्यो भने वास्तवमा यो कठिनाईमा मान्छेले आफूलाई चाहिँ एक्लो नभएको, आफूलाई कसैले सहयोग गर्न सक्ने, आफूलाई कसैले जोगाउन सक्ने र आफूलाई चाहिँ कठिनाईमा साथ दिने संयन्त्र छ भन्ने कुरामा विश्वास गर्न सक्छ, त्यसलाई जोगाउन सकिन्छ भन्ने बारेमा चाहिँ नागरिकको तौर नागरिकहरू सचेत रहनुपर्छ। उसले दिएको धम्की अथवा उसले लगाएको घुर्की भनेर हामीले मान्नु हुँदैन। अब उसलाई चाहिँ त्यो संवेदनशीलतालाई अत्यन्तै समभावको हिसाबले सुनिदिनुपर्छ, बुझिदिनुपर्छ र उसलाई समय दिएर

0: कुरा गर्दै फेरि पनि खबरको सिलसिला रासायनिक मलको अभावका बीच किसानले देशभर 45.81% रोपाई सकेका छन्। समयमै आकाशे पानी नपर्दा रोपाईका लागि जमिन ठिक्क पारेर बसेका किसान मल अभावमा थप पीड़ित बनेका हुन्। कृषि विभागका अनुसार बागमती लुम्बिनी र सुदूरपश्चिममा रोपाई हुने आधा क्षेत्रफलमा धान रोपाई सकिएको छ। सबैभन्दा बढ़ी धान फल्ने मधेश र कोशीमा भने तुलनात्मक रूपमा कम रोपाई भएको छ। विभागका अनुसार कोशीमा 31.5%, मधेशमा 32.8%, बागमतीमा 57.1%, गण्डकीमा 65.9%, लुम्बिनीमा 59.6%, कर्णालीमा 40.5% र सुदूरपश्चिममा 57.9% रोपाई सकिएको छ। यो वर्ष 17,70,062 हेक्टरमा रोपाई हुने अनुमान गरिएकोमा हालसम्म 6,27,566 हेक्टरमा रोपाई सकिएको छ। किसानले रोपाईको बेला मलको चरम अभाव खेपिरहेको भए पनि कृषि मन्त्री गीता चौधरीले सरकारका तर्फबाट आपूर्ति बढ़ाउन सक्दो प्रयास गरेको दावी गर्नुभएको छ। रोपाईका लागि वर्षातले साथ दिए पनि यो वर्ष सरकारी अनुदानको मल नपाउँदा अप्ठ्यारोमा परेको किसानले गुनासो गरेका छन्। यस वर्ष उत्पादन पनि घट्ने किसानको चिन्ता रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र ऊर्जा उत्पादकहरूसँग भेट गर्नुभएको छ। सरकारको नेतृत्व गरेको 100 दिनपछि प्रधानमन्त्री शाहले कूटनीतिज्ञ र निजी क्षेत्रका प्रतिनिधिसँग गर्न थालेको भेटघाटका क्रममा हिजो स्वतन्त्र ऊर्जा उत्पादकसँग छलफल गर्नुभएको हो। भेटमा प्रधानमन्त्री शाहले विद्युत व्यापारलाई चासोका साथ लिएको प्रवर्धकहरू बताउँछन्। प्रधानमन्त्री शाहले ऊर्जा उत्पादकहरूको समस्याबारे ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ, सचिव सरिता दुवाड़ी, नेपाल विद्युत प्राधिकरणका कायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ लगायतसँग छलफल गरी निकास दिने प्रतिबद्धता समेत गरेको प्रवर्धकहरूले बताएका छन्। भेटमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका वरिष्ठ उपाध्यक्ष उत्तम बुलोन लामा, पूर्व अध्यक्ष गणेश कार्की, उपाध्यक्षहरू सुसन कर्मचार्य, उत्तर कुमार श्रेष्ठ, हिम पाठक र महासचिव टीएन आचार्य सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्रीसँग छलफलमा समस्या मात्र नभई त्यसका समाधानबारे पनि छलफल गरिएको इपानका वरिष्ठ उपाध्यक्ष लामाले बताउनुभयो। विशेष गरी विद्युत व्यापार गर्दा सरकारलाई थप राजस्व कसरी योगदान गर्न सकिन्छदेखि प्राधिकरणलाई थप प्रभावकारी र समग्र नागरिकलाई कसरी फाइदा हुने गरी काम गर्न सकिन्छ भन्नेमा प्रधानमन्त्रीले चासो दिएको लामाले बताउनु भएको छ। चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म नेपालले बाह्य बजारमा 20,41,56,00,000 रूपियाँ बराबरको बिजुली बिक्री गरेको छ। त्यही अवधिमा भारतबाट 7,39,00,000 रूपियाँको बिजुली किनेको छ। अहिलेसम्म देशमा नेपाल विद्युत प्राधिकरणले मात्रै बिजुलीको कारोबार गर्दै आएको छ। कान्तिपुर दैनिकले यो खबर छापेको छ।
0: कमजोर सड़क पूर्वाधारसँगै हवाई यात्रा आम नागरिकका लागि बाध्यता बने पनि आन्तरिक उडानहरू समयमा नहुँदा यात्रुले शास्ति खेप्दै आएका छन्। हवाई भाड़ा पनि बढ़ेको छ। केही विमानस्थलको पूर्वाधार विस्तार भए पनि यात्रु संख्या निरन्तर ओह्रालो लागेको छ, जसका कारण उडान पनि कटौती भएका छन्। केही विमानस्थलको पूर्वाधार विस्तार नहुँदा ठूला जहाजले उडान भर्न नसक्दा हवाई यात्रा नागरिकको पहुँच बाहिर पर्न पुगेको छ। सहज, सुलभ र नियमित उडानमा सरकारको ध्यान नजाँदा बर्खा शुरू भएसँगै आम नागरिक जोखिमपूर्ण सड़क यात्रा गर्न बाध्य छन्। सुदूरपश्चिम प्रदेशका बासिन्दालाई काठमाडौँ लगायतका देशका अरू भागमा हवाई मार्गबाट जान निकै सकस छ। सबै विमानबाट उडान नहुँदा र महँगो भाड़ाका कारण हवाई सेवा त्यहाँका नागरिकको लागि पहुँच बाहिर छ। यस्तै लुम्बिनी प्रदेशको राजधानीमा नियमित उडान सेवाबाट वञ्चित छ। प्रदेश राजधानी दाङको तुलसीपुरमा विमानस्थल छ, तर नियमित सेवा नहुँदा विशिष्टदेखि आम नागरिकसम्म हवाई यात्राका लागि भैरवा र नेपालगंज विमानस्थल जानुपर्छ। मधेस प्रदेशमा सञ्चालनमा रहेका 3 विमानस्थलले यात्रु पूर्वाधार र सेवा विस्तारका दृष्टिले फरक फरक चुनौती झेलिरहेका छन्। प्रदेश राजधानी जनकपुर धाम स्थित विमानस्थलबाट काठमाडौँको लागि दैनिक 8 उडान हुँदै आएको छ। यस्तै कोशी प्रदेशको पहाड़ी जिल्लामा रहेका अधिकांश विमानस्थल कालोपत्र भइसकेका छन्। विमानस्थल कालोपत्र र सुविधा सम्पन्न हुँदै गए पनि उडान भने घट्दो रहेको खबर आजको नागरिक दैनिकले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: यही असार 27 गते शनिबारको दिन
3: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोस कान उपचार केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने

0: कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने, रचिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
0: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0383521987, मोबाइल नम्बर 98585।

0: Mania.
1: Extreme energy drink.
2: कान जाँच शिविर हुने सम्बन्धी सूचना
3: यही असार 27 गते शनिबारको दिन
4: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने र अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
4: थप जानकारी र नाम दर्ताको लागि आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर ताली पिपिरा चोक सुर्खेत फोन 083-411-045 र मोबाइल 98550-17645।
5: फेरिएको छ। त्यसै अनुरूप निर्देशक निर्माताहरूको सोचमा पनि व्यापक बदलाव आएको छ। अहिले नेपाली चलचित्रले बिक्नका लागि मात्र कथा बुन्ने परम्परागत धारलाई भत्काएको छ। नेपाली कला संस्कृति र माटोको सुगन्ध बोकेका सामाजिक कथाहरू अहिले पर्दामा जीवन्त देखिन थालेका छन्। अहिले हलमा देखिएको दर्शकको चापले एउटा कुरा स्पष्ट पारेको छ, दर्शकलाई अब आफ्नै कथा आफ्नै परिवेश र आफ्नै अनुहार पर्दामा हेर्न मन छ। नेपाली चलचित्रले आफ्नो मौलिक पहिचान जोगाउनुपर्ने अभिनेत्री वसुन्धरा भूषालको बुझाइ छ। नेपाली समाज संस्कृति र जीवनशैली झल्किने कथा प्रस्तुत गर्दा मात्र चलचित्रको दीर्घकालीन प्रभाव छाड्न सक्ने उहाँले बताउनुभयो। राम्रो कथा मेहनत र मनोरञ्जन दिन सक्ने चलचित्र बनाए मात्र दर्शक हलसम्म फर्किने कलाकार दीपक राज गिरीले बताउनुभयो। कलात्मक र व्यावसायिक दुवै कोणबाट अहिले नेपाली चलचित्रले निकै परिपक्व यात्रा तय गरिरहेका छन्। चलचित्र कर्मीहरू अहिले बदलिदो समाजको परिवेशलाई मौलिक रूपमा उतार्न निकै मेहनत गरिरहेका छन्। पहिले कलात्मक भनिने चलचित्रहरू बोझिला हुन्छन् भन्ने भाष्य थियो, तर अहिले ती चलचित्रले दर्शकलाई बाँधेर राख्ने कला सिकेका छन्। दर्शकको विश्वास जित्नु फलामको चिउरा चपाउनु जस्तै हो, किनकि एकपटक निराश भएको दर्शकलाई पुनः हलसम्म फर्काउनु निकै कठिन हुन्छ। पछिल्ला केही प्रयोगले के पुष्टि गरेका छन् भने दर्शकलाई मनोरञ्जन भन्दा पनि कथ्यको गहिराई खोजिरहेका छन्। लयमा नेपाली चलचित्र क्षेत्र शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
6: अब विदेशको खबर। बेलायतकी पूर्व मन्त्री तथा प्रभावशाली राजनीतिज्ञ 78 वर्षीय एन उइडिकोम आफ्नै निवासमा मृत फेला पर्नु भएको छ। उहाँको हत्या भएको आशंकामा प्रहरीले 26 वर्षीय एक युवकलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। डेभोन र कर्णवाल प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको पुष्टि गरेको छ। डेभोनको डाटमोवर घरमा पूर्व मन्त्री उइडिकोमलाई गम्भीर चोट लागेको अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीले घटना आतंकवाद वा राजनीतिक रूपमा प्रेरित नभएको र थप अनुसन्धान गरिरहेको जनाएको छ। एन उइडिकोम बेलायती राजनीतिमा एक चर्चित नाम हो। उहाँ 23 वर्षसम्म मेड टोनबाट कन्जरभेटिभ पार्टीको सांसद हुनुहुन्थ्यो भने पूर्व मन्त्रीका रूपमा पनि सेवा गर्नुभएको थियो, तर पछिल्लो समय उहाँ रिफर्म यूके पार्टीको प्रवक्ताको रूपमा सक्रिय हुनुहुन्थ्यो।
5: अब खेल खबर। नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा भारत ए टोलीसँग टी20 श्रृंखला खेल्ने भएको छ। काठमाण्डौ किर्तिपुरको तिर्वी क्रिकेट मैदानमा नेपाल र भारत ए बीच तीन खेलको टी20 श्रृंखला हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका अनुसार आउँदो डिसेम्बर 9 देखि 13 तारीकसम्म टी20 श्रृंखला हुनेछ। स्कटल्याण्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सम्मेलनको क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई सचिव देवजीत सैकियाबीच भएको बैठकपछि यो श्रृंखला तय भएको हो। खेलकै अर्को खबरमा फिफा विश्वकप, बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलले पराजित भयो। स्पेनको जीतमा फेबियन रुइज र मिकेल मेरिनोले 1-1 गोल गरे। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो, तर 41 मिनटमा बेल्जियमका चार्ल्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा 1-1 को बराबरी भयो। खेलको दोस्रो हाफको 88 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याएका छन्। स्पेनले यसअघि सन् 2010 उपाधि जितेको थियो। त्यसपछि सन् 2014 समूह चरणबाटै बाहिरिएको टोली सन् 2018 र 2022 अन्तिम 16 पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान 3:15 नर्वे र इंल्याण्ड तथा अन्तिम क्वार्टर फाइनल फाइनलमा भोलि बिहान पाउने 7 बजे साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। चालू आर्थिक वर्ष 2082-83 भएको 23 र 24 भदौको नवयुवा आन्दोलन पछिको राजनीतिक परिवर्तनसँगै विकास खर्च समेत प्रभावित भएको छ। खास गरी फागुन 21 को चुनावपछि सरकार परिवर्तनसँगै राजनीतिक कोर्समा आएको परिवर्तनपछि पनि विकास निर्माण केन्द्रित पूँजीगत खर्च कमजोर नै देखिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
5: नेपालमा पछिल्ला 3 दशकमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति विदेशी क्रम बढ़िरहेको छ। चिकित्सा शिक्षामा निजी क्षेत्रको विस्तारले चिकित्सक उत्पादन वृद्धि भए पनि नेपालमा टिकाई राख्न सकिने अवस्था छैन। एकीकृत विकास अध्ययन प्रतिष्ठानले सार्वजनिक गरेको अध्ययन अनुसार निजी क्षेत्रको लगानीपछि नेपाल चिकित्सक उत्पादनमा आत्मनिर्भर बनेको छ। यद्यपि उत्पादन भएका चिकित्सकलाई देशभित्रै टिकाउने, उनीहरूको समान वितरण सुनिश्चित गर्ने र चिकित्सा शिक्षाको गुणस्तर कायम गर्ने विषयमा प्रभावकारी नीति अभाव देखिएको अध्ययनको निष्कर्ष छ। घटेन दक्ष जनशक्ति विदेशी क्रम शीर्षकको खबर गोर्खापत्र दैनिक छापेको छ।
6: र शेयर बजार परिसूचक नेप्से निरन्तर ओह्रालो लागेपछि नेपाल धितोपत्र बोर्ड सेबोनले कार्ययोजना ल्याएर समस्याको सम्बोधन गर्ने भएको छ। काया कैरनमा अब पालो उखानको।
5: जति धेरै मानिस उति धेरै कुरा।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: सम्पत्ति छानबिन यथास्थितिमै राख्न सर्वोच्चको आदेश। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब सर्वोच्चको पूर्ण इजलासमा परीक्षण हुने।
6: राज्यको कमजोरीले गणेश नेपालीले आत्मदाह गरेको भन्दै सर्वत्र आलोचना। काठमाडौँमा गरीब हुनु र विकल्प विहीन बन्नुको मूल्य कति चुकाउनु पर्छ भन्ने प्रश्न खड़ा।
5: मलको अभावका बीच देशभर 45% रोपाई। मलमा सधैं शास्ति खेप्नु पर्ने बाध्यता। उत्पादन घट्ने चिन्ता।
6: बेलायती पूर्व मन्त्री एन विनिङको आफ्नै निवासमा मृत फेला। हत्याको आशंकामा 26 वर्षीय युवक पक्राउ। अनुसन्धान चल्दै।
5: र घरेलु मैदानमा नेपाल र भारत ए बीच T20 श्रृंखला हुने। बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। आफैले आफैलाई पेट्रोल छर्केर आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था र राज्यको व्यवहारसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री जस्तै देखिने मान्छे पत्रिका पढ़िरहेका छन्। पेट्रोल छर्केर आत्मदाह भनेर लेखिएको पत्रिकाको खबर पढेपछि उनी भन्दैछन्, हाम्रो शासनमा पेट्रोल किन्न सक्ने पनि गरीब हुन्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुका गणेश नेपालीको मृत्यु सुर्खेत सहित विभिन्न ठाउँमा प्रदर्शन घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने सांसदहरूको भनाई
1: दैलेख सदरमुकाममा खानेपानी सेवा अवरूद्ध पहिरोले खानेपानीको 80 मिटर पाइपलाइन बगायो
0: बाँकेका सबै स्थानीय तहमा रासायनिक मलका कोटा प्रणाली लागू चालू आर्थिक वर्षमा 7,654 मेट्रिक टन रासायनिक मल वितरण
1: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा ब्रिनगरमा आज नेपाल लेजेन्ड्स भर्सेस कर्णाली लेजेन्ड बीच मैत्रीपूर्ण फुटबल हुने हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र केशव ढकालको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि सुनिरहनु भएको छ
0: अब खबर विस्तारमा सरकारकै कारण मुगुका गणेश नेपालीले ज्यान गुमाउनु परेको भन्दै सुर्खेतको वीरनगरमा विरोध प्रदर्शन भएको छ प्रदर्शनकारीहरूले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै दोषीलाई कार्यवाही गर्न र नेपालीका लागि न्याय दिन माग गरेका छन् घटना विरोधमा काठमाडौँ लगायतका विभिन्न ठाउँमा पनि विरोध प्रदर्शन भएको छ यसैगरी संसदमा पनि प्रतिपक्षी दलहरूले नेपालीको ज्यान गुमाउनु पर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् उनीहरूले यो घटनाको छानबिन गर्न माग पनि गर्नुपर्ने माग गरेका छन् कंग्रेसका सांसद वासना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्स समेत नपठाएको आरोप लगाउनु भएको छ यस्तै एमालेका सांसद भूमिका लिम्बु सुब्बाले राज्यले लिने ट्राफिक जरिवाना उचित हो या होइन भनेर गणेश नेपालीको अनुहारमा पनि हेर्न आग्रह गर्नुभयो रापरपाको संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुनुको कारण राज्यको नीति भएको बताउनुभयो नेकपाका सांसद पार्वती विक वर्षमान पुन लगायतले ज्यान गुमाएका गणेश नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनु भएको छ मुगुका 25 वर्षीय गणेश नेपालीले बिहिबार त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउनु भएको थियो करिब 55% शरीर जलेका उहाँको वीर अस्पतालको बर्न सेन्टरमा उपचारका क्रममा हिजो मृत्यु भएको हो भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आउनुभएका नेपालीले गणेश राइड शेयरिङ एप मार्फत राइडरको काम गर्दै आउनु भएको थियो आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले व्हील लक गरेर लैजाने प्रयास गरेपछि उहाँले आफ्नै शरीरमा आगो लगाउनु भएको हो
1: यस्तै राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्दा गम्भीर घाइते भई उपचारका क्रममा निधन भएका नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाले रोजगारी दिने बताएको छ महानगरले विज्ञप्ति जारी गरी उहाँका परिवारलाई मानवीय सहयोग रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा दिने जानकारी गराएको जनाएको छ यस घटनाको निष्पक्ष छानबिन गरी नेपाल सरकार गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको भन्ने जानकारी संचार माध्यम मार्फत पनि प्राप्त भएको भन्दै महानगरले समितिको तथ्यगत छानबिनमा काठमाडौँ महानगरपालिकाले पूर्ण रूपमा सहयोग गर्ने उल्लेख गरेको छ छानबिनबाट प्राप्त हुने सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरू चाल्ने महानगरले जनाएको छ महानगरपालिका नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्न यस्ता घटना दोहोरिन नदिन र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान तयार रहेको उल्लेख छ यस्ता संवेदनशील अवस्थामा संयमित रहन र धैर्य धारण गर्न पनि महानगरले सबैमा अपील गरेको छ
0: लगातारको वर्षापछि गएको पहिरोले खानेपानीको पाइप बगाउँदा दैलेख सदरमुकामा खानेपानीको सेवा अवरूद्ध भएको छ पहिरोले नारायण खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको करिब 80 मिटर पाइप बगाउँदा 2,50,000 रूपियाँ बराबरको आर्थिक क्षति समेत भएको छ पहिरोका कारण मुख्य पाइप लाइनमा ठूलो क्षति पुगेकाले खानेपानी अवरूद्ध भएको नारायण नगरपालिका खानेपानी समितिका संयोजक तथा नारायण नगरपालिका एकका वडाध्यक्ष शैलेश श्रेष्ठले बताउनुभयो सदरमुकाममा दुःख गरी ल्याइएको को पाइप बगाउँदा स्थानीयलाई खानेपानी उपलब्ध गराउन नसकेको उहाँको भनाइ छ उहाँले दुर्गम भौगोलिक अवस्था पहिरोको जोखिम तथा क्षतिग्रस्त पाइपलाइनका कारण मरम्मत कार्य सम्पन्न गर्न केही समय लाग्ने बताउनु भएको छ पहिरोले मुख्य प्रसारण लाइन पाइप बगाएकाले खानेपानी सेवा पूर्ण रूपमा अवरूद्ध भएको हो
1: बाढ़ी र पहिरो का कारण कर्णालीमा भेरी करिडोर र केही भित्री सड़कहरू पनि प्रभावित बनेका छन्। रूकुम पश्चिमको आठ किस्कोट छ रिजे गाडमा बाढ़ीका कारण भेरी करिडोर अवरूद्ध हुन पुगेको छ। यस्तै जुम्लाको तिला गाउँपालिका तीन त्रिवेणीदेखि तातोपानी सात र आठ तामती जोड्ने भित्री सड़क खण्ड पनि पहिरोका कारण ठप्प भएको छ। सड़क विभाग र सुरक्षा निकायले अवरूद्ध सड़कहरू खुलाउने प्रयास भइरहेको बताएका छन्।
0: सुर्खेतको भेरीगंगा नगरपालिका एक र दुईको कालापानी खोला तर्ने क्रममा गत 23 गते बेपत्ता हुनुभएको 28 वर्षीय चन्द्रकला खत्रीको शव चार दिनपछि भेरी नदीको किनारमा भेटिएको छ। शव बराहताल गाउँपालिका चार रिगाउँ भीरमा भेरी नदीको किनारामा भुमरीमा भेटिएको इलाका प्रहरीकारले बाबेचौरका प्रमुख भूपेन्द्र साईले बताउनुभयो। खत्रीलाई बगाएको स्थानदेखि शव भेटिएको ठाउँसम्मको दूरी 35 किलोमिटर रहेको छ।
1: यता 10 दिनअघि कर्णाली नदीमा खसेको फोर्स गाड़ीका चालक तुलनाम सुवेदी र सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका आठका चालक र सहचालक सुवेदी दुई दाजुभाइ हुनुहुन्छ। गाड़ी र बेपत्ताको खोजीका लागि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू खटिएका छन्। पश्चिम सुर्खेतको डंगडंगे क्षेत्रमा भेटिएको शव भने यही साङ्गे तडा दुर्घटनामा बेपत्ता भएका सृजना खड्काको भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख श्रवण कुमार विकले सृजनाको बुवा धनबहादुर खड्काले शवको पहिचान गरी शनाखत गरेको बताउनु भएको छ। कालीकोटको राजकोट नगरपालिका दुईका 18 वर्षीय सृजनाको शव घटना भएको स्थानदेखि निकै तल पश्चिम सुर्खेतको चौकुने गाउँपालिका चारमा पर्ने डंगडंगे क्षेत्रमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको हो। गत अघिल्लो बुधबार बिहान सुर्खेतबाट कालीकोटतर्फ हिँडेको कर्णाली प्रदेशको 02001-10-55 नम्बरको फोर्स गाड़ी दैलेखको चामुण्डा बिन्द्रास सैनी नगरपालिका सात स्थित कर्णाली राजमार्गको साङ्गे तडाबाट कर्णाली नदीमा खसेको हो। गाड़ीमा रहेका भनिएका मध्ये यसअघि कालीकोटको पाचाल झरला गाउँपालिका नौका जेखे तिरुवा र मेखे तिरुवाको शव भेटिसकेको छ।
0: जाजुकोटको भेरी नगरपालिका चार बोहोरा गाउँमा निर्माणाधीन अवस्थामा रहेको मालपत्र नापी कार्यालयको भवन निर्माण व्यवसायीले समयमै सम्पन्न नगर्दा अलपत्र परेको छन्। समयमै भवन निर्माण नभएपछि शिक्षा विकास तथा समन्वय इकाईको भवनबाटै तीनवटा सरकारी कार्यालय खुम्चिएर सेवा प्रवाह गरिरहेका छन्। भूकम्पले मालपत्र नापी कार्यालयमा भाडाका घर भत्काएपछि विगत तीन वर्षदेखि शिक्षा विकास तथा समन्वय इकाईको भवनबाट सेवा प्रवाह गरिएको छ। भूकम्पपछि निर्माण गर्न थालेका भवन ठेकेदारको लापरवाहीका कारण अल्पत्र भएपछि सेवा प्रवाहमा समस्या भएको हो। मालपोत कार्यालयको भवन निर्माणका लागि 2081 साल जेठ 25 गते सम्पन्न गर्ने गरी 79 सालमा जेठमा 3,35,00,000 रूपियाँमा सम्झौता भएको थियो। मालपोत कार्यालयका प्रमुख दिल्ली बहादुर केसीले लामो समयसम्म भवन निर्माण नहुँदा एउटा कोठाबाट खुम्चेर सेवा प्रवाह गर्नु परेको बताउनुभयो। ठेकेदारसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको उहाँको भनाइरहेको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई धने यो विश्राम
2: भर्ना खुल्यो
3: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न तीन वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
2: हाम्रा कार्यक्रमहरू पीसेल इन जनरल मेडिसिन एचए, पीसेल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसेल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
3: किन रोज्ने कलेज अफ अलाइड लाई शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू एसी सहितको सुविधा सम्पन्न कलेज भवन उत्कृष्ट शैक्षिक नतिजाको इतिहास
2: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म
3: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
2: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
0: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
7: रेडियो भेरी एफएम।
1: तपाईले सबैको मन छुने रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि जाजरकोटको रेडियो हाम्रो पाइला तथा बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले मुगुका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने सांसदहरूको भनाई सुर्खेत सहित विभिन्न ठाउँमा विरोध प्रदर्शन दैलेख सदरमुकाममा खानेपानी सेवा अवरूद्ध पहिरोले खानेपानीको 80 मिटर पाइपलाइन बगायो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर मुगुको कारमारोङ र छायाना तरारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम शुरू भएको छ। अर्धजलाशय प्रकृतिको यो आयोजना 306 मेगावाट क्षमताको रहेको छ। एलिभेटर इनर्जीले निर्माण गर्न लागेको यो आयोजनाको उत्पादन अनुमति पत्रको प्रक्रिया अघि बढ़ाइएको छ। आयोजनाको वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तथा आयोजना सम्भावित अध्ययन प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ। आयोजनाबाट वार्षिक स्तरदर 1629 गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले सम्भावित अध्ययनको पूर्ण प्रतिवेदन प्राप्त भएपछि वास्तविक उत्पादन क्षमता टुंगो लाग्ने बताउनु भएको छ। प्रारम्भिक काम सम्पन्न भइसकेको को कम्पनीले जनाएको छ। उत्पादित विद्युतमा 55 किलोमिटर लामो 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत पोकोट हब सब स्टेशनमा जोडिनेछ। कम्पनीले सन् 2033 अगस्तसम्म व्यावसायिक रूपमा विद्युत उत्पादन शुरू गर्ने लक्ष्य राखेको छ। विद्युत विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन र सम्भावित अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक सूचना जारी गरेको छ। आयोजनाको कुल लागत 55 अर्ब 33 करोड़ बराबर रहनेछ।
1: कर्णाली करिडोर अन्तर्गत हुम्लाको सलिसल्लादेखि खारपुससम्मको सड़क स्तरोन्नति तथा कालो पत्रीका लागि आगामी आर्थिक वर्षमा 2 अर्ब 33 करोड़ रूपियाँ विनियोजन गरिएको छ। हिंसा सिमकोट सड़क योजनाका प्रमुख बेलबहादुर नेपालीले बहुवर्षीय योजना अन्तर्गत आगामी आर्थिक वर्षदेखि निर्माण कार्य शुरू हुने बताउनु भएको छ। सर्केगाड र चंखेले गाउँपालिकाको सलिसल्लादेखि खारपुनाथ गाउँपालिकाको खारपुससम्मको सड़क स्तरोन्नति ग्राभेल र कालो पत्रे गर्न बजेट सुनिश्चित भएसँगै निर्माण प्रक्रिया अघि बढ़ने उहाँले बताउनु भएको छ। उहाँका अनुसार सड़क निर्माणका लागि 81 दिने बोलपत्र टेण्डर आह्वान भइसकेको छ। साउन महिनादेखि निर्माण कम्पनी छनौट गरी काम शुरू गरिने पनि उहाँले बताउनु भएको छ। सलिसल्लादेखि खारपुसम्म 39.5 किलोमिटर सड़क निर्माण हुनेछ। यसअघि 3 वर्ष अघि नै सलिसल्ला छारे खण्डको ट्रयाक खोलिएको थियो भने छारे खार्पो खण्डको ट्रयाक गत वर्ष सम्पन्न भई सञ्चालनमा आइसकेको छ। सड़क निर्माणका लागि सलिसल्ला खडीखेत र खडीखेत खार्पो गरी 2 प्याकेजमा बोलपत्र आह्वान गरिएको छ। नेपालीका अनुसार सलिसल्लादेखि लाली बगरसम्मको सड़क स्तरोन्नति र ग्राभेल अनि कालोपत्र गरिनेछ। यस खण्डमा ग्याबिन आरसीसी पर्खाल नाला तथा प्लम वाल निर्माण गरिनेछ। यस्तै लाली बगरदेखि खारपुसम्मको खण्डमा हालको कच्ची सड़कको स्तरोन्नति ग्याबिन प्लम वाल आरसीसी पर्खाल तथा नाला निर्माण गर्ने बताइएको छ। यी संरचना निर्माण सम्पन्न भएपछि सड़कमा ग्राभेल गर्ने उहाँले बताउनु भएको छ। हिल्सा सिमिकोट सड़क योजनाका अनुसार आगामी आर्थिक वर्षदेखि काम शुरू गरी 3 वर्षभित्र सड़क सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौताको तयारी भइरहेको छ।
0: जुम्लाको चन्दननाथ नगरपालिका 3 स्थित घुगुतीमा निर्माणाधीन 1 मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना अन्तिम चरणमा पुगेको छ। करिब 60 करोड़ रूपियाँको लागतमा निर्माण भइरहेको आयोजनाको अधिकांश भौतिक संरचना सम्पन्न भइसकेको छ। आयोजनाको करिब 70% काम सम्पन्न भइसकेको छ भने अहिले प्यानल जडान र विद्युत प्रणालीसँग जोड़ने काम अघि बढ़ाइएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख तथा सौर्य ऊर्जा प्लान्ट जुम्ला सड़कका इन्जिनियर ललित कुमार मण्डलले मौसमको साथ दिएमा अबको करिब 5 महिनाभित्र आयोजना सम्पन्न भइसक्ने बताउनुभयो। आयोजनाको संरचना नियन्त्रण कक्ष तथा आवश्यक पूर्वाधार निर्माण सकिएको पनि उहाँले बताउनु भएको छ।
1: बाँकीका सबै स्थानीय तहमा कोटा प्रणाली अनुसार आर्थिक वर्ष गत आर्थिक चालू आर्थिक वर्षमा 7,654 मेट्रिक टन रासायनिक माल वितरण गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगंजका प्रमुख पुष्पराज श्रेष्ठले रासायनिक मालमध्ये सबैभन्दा बढ़ी यूरिया 4,819 मेट्रिक टन, डीएपी 2,628 मेट्रिक टन र पोटास 206 मेट्रिक टन वितरण गरिएको बताउनु भएको छ। उहाँले कम्पनीमा अझै 356.6 मेट्रिक टन यूरिया, 105.650 मेट्रिक टन डीएपी र 14 मेट्रिक टन पोटास बाँकी रहेको बताउनु भएको छ। बाँकेका सबैभन्दा बढ़ी राप्ती सोनारी गाउँपालिका र सबैभन्दा कम कोलपुर नगरपालिका तथा नरायणपुर नगरपालिकामा रासायनिक मलको माग रहेको पनि उहाँले बताउनु भएको छ। धानको रोपाई सकिएको करिब 25 दिनमा यूरिया मल छर्ने गरिए पनि किसानले पछि नपाइने डरले अहिले नै माग गरिरहेको उहाँले बताउनु भएको छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
8: यही असार 27 गते शनिबारको दिन
6: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू आर्जोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
0: सूचना हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा हाँस अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने बिरामी वा मरेका पशु पंक्षी तथा बंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशु पंक्षी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेत। सूचना तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असार 27 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क बिरामी चेक जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच वा प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्नी बात तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर 6 सुर्खेत मंगलगढी चोकबाट 300 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-521-5990 सम्पर्क मोबाइल नम्बर 98-480-39-117।
7: रेडियो भेरी FM
1: विभिन्न FM रेडियोहरूबाट पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शेरफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबरमा सिधै खेल खबर। बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलले पराजित भएको हो। स्पेनको जितमा फेभियन रुइज र मिकेल मेरिनोले 1-1 गोल गर्नुभयो। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेन लगातार लिएपछि 41 मिनटमा बेल्जियमका चार्ल्स डे केटलेरले गोल गरेपछि पहिलो हाफ एक एकमा बराबरी भयो। यस्तै खेलको 88 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याउनु भएको हो। यसअघि सन् 2010 उपाधि जितेको स्पेन त्यसपछि सन् 2014 सम्म चरणबाटै बाहिरिएको थियो भने सन् 2018 र 2022 अन्तिम 16 पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनल पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान 2:45 नर्वे र इंल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा भोलि बिहानै 2:45 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्।
1: र सुर्खेतको वृन्दारमा आज नेपाल लेजेण्ड्स भर्सेस कर्णाली लेजेण्ड बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा हुने खेल दिउँसो दुई बजे सञ्चालन गरिनेछ। प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय टोलीका कप्तान गणेश थापा, पूर्व कप्तान उपेन्द्रमान सिंह, अनिल गुरूङ, बालगोपाल महर्जन, सागर थापा, हरि खड्का लगायत नेपालका चर्चित राष्ट्रिय खेलाड़ीहरूको सहभागिता रहनेछ। यस्तै गरी एन्फाका पूर्व अध्यक्ष तथा पूर्व कप्तान थापाले यस प्रतियोगिताले पहिलो पटक देशभरिका पूर्व राष्ट्रिय खेलाड़ीहरूलाई एउटै मंचमा उभ्याएको उल्लेख गर्नुभएको छ। उहाँले प्रतियोगिताले नेपाली फुटबललाई एकताबद्ध बनाउने विश्वास व्यक्त गर्दै कर्णालीबाट रोहित चन्द जस्ता खेलाड़ी उत्पादन हुनु सबैको गर्वको विषय भएको पनि बताउनु भएको छ। यसैगरी कलाकार बद्री पंगनीले कर्णाली प्रदेश खेलकुदको हबका रूपमा विकसित हुँदै गएको बताउनु भएको छ। उहाँले यस्ता प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार गर्नुका साथै नयाँ प्रतिभा उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने पनि बताउनु भएको छ। देशका पूर्व स्टारहरूसँग कर्णालीका स्टार खेलाड़ीले प्रतिस्पर्धा गर्ने बताइएको छ। ग्रीनल्याण्ड फुटबल एकाडेमीका अध्यक्ष शशि केसीले कर्णाली प्रदेशमै पहिलो पटक यति ठूलो स्तरमा पूर्व राष्ट्रिय खेलाड़ीहरूको सहभागितामा प्रतियोगिता गर्न लागि बताउनु भएको छ। उहाँले कर्णालीमा फुटबल प्रतिको आकर्षण बढ़ाउने, स्थानीय प्रतिभाको पहिचान गर्ने तथा पूर्व खेलाड़ीहरूको सम्मान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ। प्रतियोगितामा कर्णाली प्रदेशका तर्फबाट राष्ट्रिय खेलाड़ी रोहित चन्द सहित रविन चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोरेला, ऋषि गिरी, ललित बसेल लगायतको खेलाड़ीको सहभागिता रहने बताइएको छ। प्रतियोगिताले कर्णाली फुटबल प्रतिको आकर्षण बढ़ाउनका साथै भविष्यमा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न ऊर्जा र सकारात्मक वातावरण सृजना गर्ने विश्वास व्यक्त गरिएको छ। खेल खबर सँगै लिलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु गेलसम्मका मुख्य खबर फेरि एकपटक।
0: मुगुका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने सांसदहरूको भनाई, सुर्खेत सहित विभिन्न ठाउँमा विरोध प्रदर्शन।
1: दैलेख सदरमुकाममा खाने पानी सेवा अवरूद्ध, पहिरोले खाने पानीको 80 मिटर पाइपलाइन बगायो।
0: बाँकेको सबै स्थानीय तहमा रासायनिक मलमा कोटा प्रणाली लागू, चालू आर्थिक वर्षमा 7,654 मेट्रिक टन रासायनिक मल वितरण।
1: र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा। ब्रेन नगरमा आज नेपाल लेजेण्ड्स भर्सेस कर्णाली लेजेण्ड्स बीच मैत्रीपूर्ण फुटबल हुने। हस्त हरिलाई बिहानको फेरि खबर सकियो। अहिले 8 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै दिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
10: के त तपाईलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्। चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
10: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
11: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
10: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा,
11: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
10: एचसीआरसी अस्पताल चारबाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 081538150 र 081535151।
11: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
6: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
12: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
12: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
13: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
12: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
14: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
14: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083525514, मोबाइल 98585190960, 98481936 र 98488966।
15: सूचना:
12: कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
15: शिविरमा दिइने सेवाहरू: हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
12: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत।
15: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर: गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
12: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10, खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
15: कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
10: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
11: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
10: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया
11: झाडा पखाला
10: दादुरा
11: पोलियो
10: कुपोषण
11: एनिमिया
10: मम्स
11: दम
10: टाइफाइड
11: र पिलिया नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
10: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल
11: चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 081-535-151।

0: सूचना
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
0: आयोजनाले स्याउ सुन्तला कागती जुनार ओखर चुच्चे ओखर एभोकाडो बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
1: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
1: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौ, मानव स्वास्थ्य र वातावरणलाई बचाउ।
0: स्वस्थ माटो स्वस्थ जीवन, अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनौ।
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन, विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
6: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
6: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

जय नेपाल सबै सेवा सुरक्षण कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरी एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सल्यानको बागचौर नगरपालिका 2 फार्मारे बजार स्थित मोटरसाइकलले बालिकालाई ठक्कर दिँदा बालिका गम्भीर घाइते भएकी छन्। हिजो दिउँसो 3 बजेको समयमा फार्मारेदेखि कोटमौलातर्फ जाँदै गरेको B13P754 नम्बरको मोटरसाइकलले बालिका सल्यान बागचौर नगरपालिका 2 बस्ने वर्ष 7 की अनु परिवारलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी हुन्। घाइतेको नेपालगंज गोपाल सागर अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालक सल्यान बागचौर नगरपालिका 8 बस्ने वर्ष 19 का डम्बरनाथ योगी इलाका प्रहरी कार्यालय थारमारे सल्यानको नियन्त्रणमा रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 106 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाका विभिन्न चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 106 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। त्रिशक्ति स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 4902 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाका विभिन्न 63 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 4902 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सवारी साधनको छतमा बसेर वा झुन्डिएर यात्रा नगरौ। दायाँ बायाँ मोड्दा समयमै साइडलाइटको प्रयोग गरौ। आफूपछि कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौ। मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउ। सवारी चालकले अनिवार्य रूपमा सीट बेल्टको प्रयोग गरौं। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैं साथमा लिएर हिँड्ने गरौं। सुरक्षित स्थानमा र दाहिने तर्फबाट मात्रै ओभरटेक गर्ने बानी बसालौं। 2

सड़कमा सवारी रोकी अरु सवारी साधनलाई बाधा नपुर्याउ। लेन अनुशासनको पूर्ण रूपमा पालना गरौ। आफू बचाउ र अरूलाई पनि बचाउ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुनेछौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि केही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री यत्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 0383-590-872। सम्पर्क फोन नम्बर 0383-521-956 र मोबाइल 98-485-4030।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 0383-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: विगत 30 वर्षदेखि वीरेन्द्र नगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-520-045।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000999066501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ।
3: प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007। सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा CGPA 1.8 हुनुपर्ने, PCL वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
5: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
6: लोक सेवा आयोगका किताबहरू
5: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
7: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्र नगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 0385211637।
0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
8: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा आएको छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
8: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
9: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
8: हो, त्यही गएर सूर्जन नोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
9: लटिपिराग फोन नम्बर 9820293948 9820293948।

0: किताब चर्चामा तपाईलाई स्वागत छ। आजको अंकमा हरि शर्मा वेरिङटन मुरद्वारा लेखिएको पुस्तक सोशल ओरिजिन्स अफ डिक्टेटरशिप एण्ड डेमोक्रेसी बारे चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले तानाशाही शासन र प्रजातन्त्रको उत्पत्ति र त्यसको सामाजिक पृष्ठभूमिबारे गहिरो विश्लेषण प्रस्तुत गरेको छ। यो पडकास्टको रेकर्डिङ सन् 2020 को मार्चमा गरिएको हो र अहिले पुनः प्रसारण गर्दैछौ। सोशल ओरिजिन्स अफ डिक्टेटरशिप एण्ड डेमोक्रेसीले विभिन्न देशहरूको उदाहरण मार्फत प्रजातन्त्र र तानाशाही शासनको सामाजिक विकास कसरी भिन्न हुन्छ भन्ने कुरालाई उजागर गर्छ। अब हरि शर्माबाट पुस्तकका प्रमुख मुद्दाहरूको विस्तृत चर्चा सुन्नुहोस्।
1: नमस्कार, यस पटकको पोडकास्टमा म ब्यारिङटन मुर जुनियर, जो अहिले छैनन्, हार्वर्ड युनिभर्सिटीका प्रसिद्ध विद्वानबाट लिखित पुस्तक सोशल ओरिजिन अफ डिक्टेटरशिप एण्ड डेमोक्रेसी, तानाशाही र प्रजातन्त्रको सामाजिक उद्भवका बारेमा चर्चा गर्छु। एउटा यस्तो पुस्तक हो जसले राजनीतिक शास्त्रको अध्ययनको सिलसिलामा ठूलो प्रभाव पारेको छ। मैले 1994 जब कर्णेल विश्वविद्यालयमा मास्टर्स कम्पेरिटिभ पोलिटिक्समा गर्दै थिएँ, त्यस बेलामा नै ब्यारिङटन मुर जुनियरसँग पढेको प्रोफेसर सिडनी ट्यारोले भन्नुहुन्थ्यो कि त्यो बेलामा भर्खर गुगल सर्चहरू शुरू भएको थियो, ब्यारिङटन मुर जुनियरको यो किताब सोशल ओरिजिन अफ डिक्टेटरसिप एण्ड डेमोक्रेसीले 1962 अहिलेसम्म करिब करिब 1100 पीएचडी गराइसकेको छ। र पहिलो पटक जब मैले कम्पेरिटिभ पोलिटिक्स, तुलनात्मक राजनीतिको क्लासमा ब्यारिङटन मुर जुनियरको यो किताब सोशल ओरिजिन अफ डिक्टेटरसिप एण्ड डेमोक्रेसी समात्ने मौका पाएँ र कक्षा कोठामा चर्चा हुँदाखेरि त्यो किताबको महत्वलाई बुझ्ने पाएँ, र अहिले धेरै वर्षपछि, हुन त यो एकदम पुरानो किताब हो, राजनीतिशास्त्र, समाज विज्ञान, अर्थशास्त्र पढ्ने विद्यार्थीहरूले कुनै न कुनै समयमा, मलाई लाग्छ जसले मास्टर्समा पढ्दै हुनुहुन्छ, एमफिल पीएचडी गर्दै हुनुहुन्छ, कुनै न कुनै समयमा यो किताबको नाउँ रेफरेन्सबाट गुज्रिनु भएन होला भन्ने चाहिँ मलाई विश्वास छैन। र यो किताबको चर्चा गर्ने सन्दर्भमा किन अहिले फेरि यतिका दिनपछि, पढ्न त पढिहाल्यो त्यो बेलामा, जाँच पनि दिइहालियो, किन सम्झिरहेको छु र यो पोडकास्ट सुन्ने श्रोताहरूले, जो विद्यार्थी भाइहरू पनि हुन सक्नुहुन्छ, भाइ बहिनीहरू हुनसक्छ अथवा साथीहरू हुन सक्नुहुन्छ, उहाँहरूको लागि नै भनेर मैले यो विषय रोजेको छु। किन भन्दाखेरि कि हामी अहिले नेपालमा 62-63 जनआन्दोलनपछि, संविधान सभापछि स्थिर सरकार आयो, लोकतन्त्रको भविष्यको बारेमा पनि चर्चा परिचर्चा गरिरहेका छौं कि लोकतन्त्र आएर यस्तै हुने हो त, जनताको भावनाहरू, इच्छा आकांक्षाहरू यस्तै हुने हुन् त भनेर हामी चर्चा परिचर्चा गर्छौ। मेरो पुस्ता जसले अघिल्लो कुराहरू त सुन्यो, घर परिवारबाट अनुभव गर्यो अघिल्लो राजनीतिक परिवर्तनहरूलाई, तर 35-36 विद्यार्थी आन्दोलन, जनमत संग्रह, 42 सत्याग्रह, 46 जनआन्दोलन, त्यसपछिको चाहिँ कसैले जनयुद्ध भन्छन्, कसैले इन्सर्जेन्सी भन्छन्, विभिन्न नाउँहरू छ, सशस्त्र द्वन्द भन्छन्, गर्दै गर्दै हामी यहाँ आएका छौं। र कता कता के छ भने हाम्रो अभ्यासको क्रममा लोकतन्त्रको आधार के हो, लोकतन्त्रको उत्पत्ति कसरी हुन्छ, साँच्चै लोकतन्त्रले जुन किसिमको वाञ्छित कामना गरेको हुन्छ, सबैको सुख, सबैको समृद्धिको, त्यो कसरी सम्भव हुन्छ, त्यो विषयलाई बुझ्नलाई पनि यो पुस्तकले धेरै सहयोग गर्छ जस्तो मलाई लाग्छ। र के नेपाल साँच्चै लोकतन्त्रको निम्ति यसका पूर्व संरचनाहरू, इन्फ्रास्ट्रक्चरहरू, समाजको बनोट, आर्थिक बनोट, सबै कुरा सक्षम छ कि छैन लोकतन्त्रलाई अथवा प्रजातन्त्रलाई दिगो र स्थायित्व बनाउनको निम्ति। त्यही भएर पुस्तकको टाइटलै बडा रमाइलो किसिमको छ, सोशल ओरिजिन अफ डिक्टेटरसिप एण्ड डेमोक्रेसी, तानाशाही र लोकतन्त्रको सामाजिक उद्भव। र यसो हेर्दा पनि के छ भने लोकतन्त्र र तानाशाही व्यवस्था एकअर्कामा फर्किने, आउने जाने भइरहँदो रहेछ। नेपालकै सन्दर्भमा हेरौँ, 7 सालमा हामीले लोकतन्त्र प्रजातन्त्र पायौं, त्यसपछि फेरि 17 सालमा त्यसलाई हामीले गुमायौं, त्यसपछि राजा आए, फेरि लोकतन्त्र आए, त्यसपछि फेरि ज्ञानेन्द्र आए, विभिन्न किसिमले होइन। पाकिस्तानमा त नजिकको छिमेकमा हेर्यो भने त पाकिस्तानमा त लोकतन्त्र प्रजातन्त्र र चाहिँ तानाशाही व्यवस्था आउने जाने भइरहेछ। अझ नजिकमा बांगलादेशमा त्यत्रो स्वतन्त्रता संग्राम गरेर आइरहेछ। के यी मुलुकहरू को सामाजिक संरचना हेर्दाखेरि अथवा आर्थिक संरचना हेर्दाखेरि लोकतन्त्रको निम्ति दिगो आधार दिने संरचना आधारशिलाहरू छन् कि छैनन्? त त्यो सामाजिक बनोट छ कि छैन? यता कता साथीभाइहरूसँग गफ गर्दा पनि हामी सुन्छौं कि नेपालमा लोकतन्त्र हुँदैन, यस्तो पछौटेपन छ, यो छ, मान्छे पढेका छैनन्, यो छैन, दुनियाँ भर्छ, कसरी हुन्छ त भन्ने चर्चा परिचर्चा उठिरहन्छ। यस सन्दर्भमा यो पुस्तक ब्यारिङटन मुरबाट लिखित सोसल ओरिजिन अफ डिक्टेटरसिप अफ डेमोक्रेसीले सैद्धान्तिक आधार के दिन्छ भने कि लोकतन्त्र अथवा प्रजातन्त्रको उद्भव कस्तो क्रान्तिबाट सम्भव भयो र तानाशाही व्यवस्थाको उद्भव चाहिँ कसरी सम्भव भयो, सामाजिक परिवर्तन अथवा सामाजिक क्रान्तिहरू कस्तो परिवेशमा हुन्छन् भन्ने कुरा देखाउँछ। एउटा त के छ भने यसले पछिल्लो समयमा मलाई चाहिँ व्यक्तिगत रूपमा राजनीतिक संक्रमण र परिवर्तनलाई बुझ्नलाई मद्दत गरेको छ। एउटा ह्याण्डबुक त होइन तर के भने पढ्दाखेरि मैले कहिलेकाहीँ ब्यारिङटन मुर जुनियरलाई सम्झिन्छु। त्यो के हो भने कुनै पनि राजनीतिक परिवर्तन अथवा सामाजिक परिवर्तनको निम्ति क्रान्तिहरू कसरी हुन्छ भन्नेमा यो तुलनात्मक अध्ययन छ यसमा, यो पुस्तकमा। एउटा बेलायती क्रान्तिको बारेमा चर्चा छ, त्यसपछि रूसी क्रान्तिको बारेमा चर्चा छ, त्यसपछि फ्रान्सेली क्रान्तिको बारेमा चर्चा छ र रसियन रिभोल्युसनको बारेमा पनि चर्चा छ। रसियन रिभोल्युसनको ट्राजेक्ट्री डिक्टेटरसिपतिरको डिक्टेटरसिपको प्रोलेट्रिएट होइन 60समा छापिएको किताबमा हुनाले यो तीनटा क्रान्तिले तीन किसिमको वैधानिकतालाई स्थापित गरेछ। अमेरिकी क्रान्तिले संवैधानिक सर्वोच्चताको स्थापित गरेछ कि अमेरिका संयुक्त राज्य अमेरिका त्यो अमेरिकाको आधारशिला भनेको संविधान हो। हुन त विश्वका अरू संविधानहरूमा पनि त्यो शब्द वी द पीपल हामी जनताबाट त्यो शुरू हुन्छ र अमेरिकामा कन्स्टिट्युसन भन्दा माथि कोही पनि छैन। बेलायती क्रान्ति जो चाहिँ वर्ग संघर्ष वर्ग विभिन्न एरिस्टोक्रेसीदेखि लिएर सबैको संघर्षबाट राजाको टाउको काटेर म्याग्ना कार्टामा सही भएर त्यो चाहिँ तपाईँको आएको हुनाले र अल्टिमेटली पावर शक्तिहरूको सन्तुलन चाहिँ पार्लियामेन्ट्री व्यवस्थामा भएको हुनाले पार्लियामेन्ट्री सुप्रिमेसी अथवा पार्लियामेन्टको सर्वोच्चतामा स्थापित भएको छ। यतिका वर्षसम्म पनि हालाकि अहिलेको ट्रम्पलाई सम्झिँदाखेरि संवैधानिक मर्यादाहरूलाई धुमिल पार्दै गरेको प्रयास छ तर अझै पनि अमेरिकामा संवैधानिक प्रक्रियाहरूलाई बढ़ी प्राथमिकता दिइन्छ राजनीतिक सन्तुलनहरूलाई भन्दा। बेलायतमा हालाकि वाल्टर बेगर्ट जस्तो प्रसिद्ध विद्वानले अब आजभरि त टेक्नोलोजीका कारण त्यो सम्भव भएन, बेलायती पार्लियामेन्टले पुरूषलाई स्त्री र स्त्रीलाई पुरूष बाहेकहरू सबै बनाउन सकिन्छ भन्थ्यो तर अब टेक्नोलोजीको डेभलपमेन्टले त्यो कन्स्टिट्युसनल भ्यालु कहाँ पुग्यो म भन्न सक्दिन। फ्रान्सेली क्रान्तिले राज्यको सर्वोच्चतालाई स्थापित गर्यो, स्टेट त्यही भएर इक्वालिटी लिबर्टी फ्रटर्निटीलाई स्थापित गर्यो र तीनटा मोडल चाहिँ लिबरल डेमोक्रेसीको मोडल्सहरू हो र हामीहरू चाहे नेपालमा हौ इण्डियामा हौ अरू लोकतान्त्रिक मुलुकहरूमा जहाँ चाहिँ जनप्रतिनिधित्वमूलक व्यवस्थाको खोजी गर्छौं त्यहाँ यी मोडलहरूले निश्चित गर्छ। बेनेडिक्ट एन्डरसनले यो क्रान्तिलाई यो क्रान्तिको चाहिँ परिवेशलाई यो कसरी सम्भव भयो भन्ने कुरालाई चाहिँ उनले गर्छन्। त्यसपछि उनले रूसी क्रान्तिको बारेमा पनि चर्चा गर्छन्। रूसी क्रान्ति चाहिँ हामीले जाने बुझेकै हो कि रूसी क्रान्तिको सम्भव चाहिँ एउटा पार्टीको मार्फत संगठित रूपमा मजदूरहरूलाई संगठित गर्ने नाउँमा त्यो क्रान्ति भएको थियो र पार्टीको सर्वोच्चता स्थापित गरिएको थियो। अघि मैले भनेका तीनटा मोडलहरूमा पार्टीको सर्वोच्चता छैन, त्यहाँ पार्टीको सर्वोच्चता छ किनभने भ्यानगार्ड पार्टी जो रक्षक पार्टी हो त्यसले नै क्रान्तिलाई चाहिँ बढ़ाउँछ र राज्यको निर्माण गर्दछ। त्यही भएर रसिया सबैभन्दा ठूलो राज्य थियो तर अरू साना राज्यहरूलाई गएर सोभियत राज्यको निर्माण गरियो जहाँ पार्टी पार्टी दर्शन र पार्टी विचारधारा प्राधान्यता थियो। त्यसपछि डेभियन्ट केसको रूपमा अब चाइनिज क्रान्तिलाई पनि हामीले रसियन क्रान्तिकै डेरिभेटिभ हुन त यो अलिकति फरक छ त्यसैको पक्षमा हिँडिरहेको देख्छौं किनभने पार्टीको सर्वोच्चता छ, पार्टी र राज्य एक हो भन्ने मान्यताबाट त्यो छ। यसकारण चाहिँ एउटा पार्टीको सर्वोच्चता र चाहिँ राज्यको सर्वोच्चता एकै ठाउँ जोडिएको समागम भएर बसेको स्थिति छ। एउटा बडा डेभियन्ट केसको रूपमा जो इण्डस्ट्रियलाइज पनि होइन भिन्दै किसिमको रूपमा अथवा अर्कै यी तीनवटै क्रान्तिलाई चारवटै क्रान्तिलाई चुनौती दिने रूपमा भारतीय स्वतन्त्रता संग्रामको त्यस किताबमा चर्चा गरिएको छ। तुलनात्मक राजनीतिमा के तुलना गर्न हुन्छ, कस्तो किसिमको तुलना हुन्छ, अर्को केसले अथवा अर्को चाहिँ अध्ययनले त्यसलाई कसरी चाहिँ स्थापित मान्यताहरूलाई चुनौती दिन्छ भन्नको निम्ति राजनीति शास्त्र समाजशास्त्र पढ्ने विद्यार्थीको रूपमा मेथोडोलोजी भन्छ त्यो अध्ययन विधिका सन्दर्भमा पनि त्यो किताब बडा महत्वपूर्ण छ। त्यसको फर्स्ट च्याप्टर के कम्पेयर गर्न मिल्छ, के कम्पेयर गर्न मिल्दैन अथवा तुलना गर्न मिल्छ या मिल्दैन भन्ने कुरामा पनि एउटा विषयगत रूपमा त अहिले ठूलो योगदान गरेको छ, तर मेथोडोलोजी तुलनात्मक राजनीतिको अध्ययनका सन्दर्भमा कस्तो प्रविधि अध्ययन अप्नाउन सकिन्छ भन्ने विषयमा पनि यो पुस्तकले चाहिँ हामीलाई बताउँछ। अब ब्यारिङटन मुर जुनियरले इण्डियालाई किन डेभियन्ट भनेछन्, इण्डिया त मेरो मुलुकको नजिक छ होइन भन्दाखेरि, हालाकि अहिले नयाँ न्यारेटिभ्सहरू निस्केको छ कि भारतको स्वतन्त्रता आन्दोलन संग्राम भन्ने भन्छन् कसैले, जति शान्तिपूर्ण भनिएको थियो त्यति शान्तिपूर्ण होइन, विभिन्न समुदाय तबका वर्गहरूले आफ्नो किसिमले रेजिस्टेन्स अथवा प्रतिरोध गरिरहेकै थिए, तर पनि त्यसलाई एउटा ठूलो अम्रेला गान्धीजीको चाहिँ आइडियोलोजी अथवा उनको विश्वास अहिंसात्मक भनियो। र भारतलाई हेर्दा लोकतन्त्रको लागि हुनुपर्ने संरचनाहरू छ कि छैन त, जसको के छ भने यो क्रान्ति संवैधानिक सर्वोच्चता भएको अमेरिका, पार्लियामेन्टको सुप्रिमेसी भएको बेलायत, राज्यको वर्चस्व भएको अथवा राज्यको प्रधान्यता भएको, जस्तो फ्रान्समा यहाँलाई सम्झना गरौं कि कुनै पनि धार्मिक भाव देखिने किसिमको गहनाहरू लुगाहरू पहिरन पाइँदैन। एउटा ब्रिटिस एयरवेजमा काम गर्ने महिलाले घाँटीमा क्रस लगाएको मार्फत सार्वजनिक सेवामा बस्ने मान्छेले धर्मको आधारमा विभेद हुन सक्छ या उपप्रति हुन सक्छ, राज्यले त्यसमा गर्नुपर्छ भन्दाखेरि, फ्रेन्च चाहिँ रिपब्लिकन स्टेट हो, राजा नभएर रिपब्लिकन भएको भन्ने एउटा त आफ्नो धार त छँदैछ, तर के भने स्टेटको सर्वोच्चताको राज्य हो। त्यही भएर अहिले फ्रान्समा आजको जमानामा पनि पब्लिक एजुकेशन फ्रान्समा फ्री छ, आज पनि हेल्थ सर्भिसेसहरू फ्रान्समा फ्री छ, अझै पनि ट्रेड युनियन्सहरू फ्रान्समा बलियो छन्। पश्चिमी लोकतन्त्रमा कुरा गर्दा फ्रान्स अझै पनि राज्यको प्रधानता भएको मुलुक हो। त्यो बुझ्नलाई पनि तुलनात्मक रूपमा कस्तो खालको क्रान्ति हुँदाखेरि अथवा कस्तो किसिमको परिवर्तनले कस्तो किसिमको राजनीतिक व्यवस्था सिर्जना गर्छ र त्यसलाई समाजले कसरी आत्मसात गर्छ भन्ने विषयमा त्यो मुलुकहरूको राजनीतिक व्यवस्था दिगो हुने चल्ने हुँदो रहेछ। फ्रान्सेली क्रान्तिको पनि वर्ष भइसक्यो, अमेरिकी क्रान्तिको पनि वर्षौं भइसक्यो, 200-300 वर्ष भइसक्यो, बेलायती पार्लियामेन्ट्री क्रान्तिको पनि 200-300 वर्ष भइसक्यो। अब हाम्रोमा चाँडो चाँडो परिवर्तनहरू भइरहेको छ, त्यसको सामाजिक आधार के हो त भन्ने त्यो पुस्तकले मलाई बेला बेलामा अझै पनि त्यो किताब निकालेर मैले पल्टाउने गर्छु। म भारतको कुरा गर्दै थिएँ, भारतमा के त्यस्तो आधार थियो त, के त्यस्तो आधार गान्धीको अथवा इण्डियन नेशनल कंग्रेसको 100 वर्षभन्दा लामो स्वतन्त्रता प्राप्ति गर्दाखेरि 1887 स्थापित इण्डियन नेशनल कंग्रेस 15 वर्ष थियो, लगभग 65 वर्षमा जब स्वतन्त्रता गर्यो, त्यसले त्यो किसिमको वैचारिक धरातल त्यो किसिमको राजनैतिक संरचनाहरूको निर्माण भएको थियो कि थिएन, र यदा कदा भारतीय लोकतन्त्रमा आउने समस्याहरूका बावजुद पनि धेरै जसो विकासशील राष्ट्रहरूमा भारतीय लोकतन्त्र देखिन्थ्यो त, हालाकि अहिलेको दिनहरू फेरि त्यो मलाई फेरि पढ्न मन लागिरहेछ कि ब्यारिङटन मुरले यो जुन किसिमको चाहिँ दक्षिणपन्थको उदय भएको छ त्यसलाई एक्सप्लेन गर्छन् कि गर्दैनन् भनेर। तर आज मेरो विषय के हो भने कि प्रजातन्त्रको उद्भव कसरी हुन्छ, डिक्टेटरसिपको उद्भव कसरी हुन्छ भने, र भारतको केस चाहिँ ब्यारिङटन मुर जुनियरको सन्दर्भमा चाहिँ यो डेभियन्ट हो, अथवा यसले न फ्रान्सेली क्रान्ति जस्तो हो न रसियन क्रान्ति जस्तो हो, होइन एक किसिमको मिश्रण यसमा छ, यसमा जनपरिचालनको, त्यही भएर इण्डियन फ्रिडम स्ट्रगल भनिन्छ, इण्डियन फ्रिडम रिभोल्युसन भनेर भनिँदैन। त्यसले मलाई 7 सालको लागि किन क्रान्ति भन्छ, अरूलाई हामी आन्दोलन किन भन्छौ भन्ने विषयमा पनि कता कता हेर्न बुझ्नलाई प्रेरित गरिरहन्छ, कम्पेरिटिभ स्टडी तुलनात्मक। त्यही भएर ब्यारिङटन मुरको किताबलाई पक्रेर जुन मैले धेरै पीएचडी रिसर्चहरू अनुसन्धानहरू भए भने त्यसको सबैभन्दा ठूलो फल आउट के हो भने, अथवा त्यसको सबैभन्दा ठूलो परिणाम के हो भने, कि राजनीतिक विकासलाई आधुनिकताका सन्दर्भमा हेर्ने, त्यसलाई निश्चित राजनीतिक शास्त्रको शब्दावलीमा आधुनिकीकरण अथवा मोडर्नाइजेशन भनेर भनिन्छ कि राजनीतिक क्रान्ति हुन्छ, क्रान्तिले समाजमा परिवर्तनलाई शुरू गराउँछ, परिवर्तनलाई संस्थागत बनाउने क्रान्तिको म्यान्डेट अनुसार मान्छेले त्यसलाई गराउँछ। जस्तो पार्लियामेन्टमा पार्लियामेन्टरी क्रान्ति जब भइसकेपछि पार्लियामेन्टलाई सुदृढ बनाउनलाई त्यहाँको अभ्यासहरूले त्यहाँको परम्पराहरूले ठूलो महत्व गर्यो। जस्तो अमेरिकी क्रान्तिपछि पनि जब संविधान निर्माण भयो, संविधानलाई सशक्त बनाउने विभिन्न कोर्टहरूको चाहिँ डिसिजनहरूको मार्फत, पब्लिक लिटिगेशन्सहरू मार्फत त्यसलाई बलियो बनाउने, त्यो कल्चरको मार्फत सामान्य रमाइलो कुरा गरौं, किताबको गरूङको कुरा चर्चा गर्दा गर्दा पनि तपाईँले अमेरिकामा बनेको कुनै पनि प्रडक्ट सामान किन्नुभयो भने तपाईँलाई एकदम त्यही संविधान जत्रै ठूलो, अमेरिका संविधान त सानो छ तर पनि व्याख्या जत्रै तपाईँको एउटा चाहिँ म्यानुअल तपाईँ पाउनुहुन्छ, त्यसमा तपाईँ एग्री गर्दै जानुहुन्छ। यति लिगलिस्टिक, यति कानूनी छ कि तपाईँले त्यसबाट अलिकता वञ्चित हुनुभयो भने तपाईँलाई त्यो प्रडक्ट प्रयोगमा बाधा पुग्छ। त्यो के हो भने त्यो कन्स्टिट्युसनालिटीको कुरा हो। एभ्रिथिङ हेज टु बी रिटन, हरेक कुरा लेखिएको हुनुपर्छ, तय गरिएको हुनुपर्छ, भनिएको हुनुपर्छ भन्ने छ। मौखिक परम्परै छैन अमेरिकामा हेर्नुभयो भने, तपाईँलाई कहीँ जानुभयो भने सही गराउँछ, तपाईँले पढिस कि पढिनस्, बुझिस कि बुझिनस् भन्छ। त्यस्तो लिखित परम्परा संसारमा मैले देखेकै छैन। त्यो के भने कन्स्टिट्युसनल सुप्रिमेसीबाट आएको, मान्छेलाई गभर्न गर्नलाई एउटा नियम कानूनको परिधिमा बाँध्नुपर्छ भन्ने हो। बेलायतमा हेर्नुभयो भने डेलिबरेटिभ पोलिटिक्सबाट आदान प्रदान, पार्लियामेन्टको छलफल, नियम कानून, त्यहाँ संविधानै छैन। फ्रान्समा हेर्नुभयो भने स्टेट सबभन्दा प्यारामाउन्ट छ। हाम्रो जस्तो मुलुकहरूमा केले एक्सप्लेन गर्छ त? हामी संवैधानिक परम्पराको देश पनि छैनौं, हामीले त सबभन्दा बढी संविधान परिवर्तन गरिसक्यौं। 7 सालको अन्तरिम संविधानबाट अहिलेसम्म हेर्यौं भने कति संविधान हामीले परिवर्तन गरिसक्यौं। पार्लियामेन्टको सन्दर्भमा हेर्यौं भने पार्लियामेन्टको जुन किसिमको क्रियाकलाप छ, यसले आफूलाई सन्तुलित परिमार्जित बनाउँदै जनताको विश्वास सिर्जना गर्दै जाने भन्दा पनि यसले आफ्नो अनुकूलको निर्णयहरू गर्न थालेको छ। जसको हातमा लट्ठी उसको हातमा भैंस भने जस्तो, जसको बहुमत छ, पार्लियामेन्ट भनेको बहुमतलाई प्रस्तुत गरेर आफू अनुकूलको राज्य गर्ने भन्नेतिर गएको छ। कसरी चाहिँ तपाईँको बेलायती पार्लियामेन्टको हिस्ट्रीबाट हामी सिक्न सक्छौं? स्टेट नेपालमा 62-63 आन्दोलनपछि राज्यको यति कामना गरियो, हरेक कुरामा राज्य देख्न खोजियो, तर भनियो के हो भने यो मुलुकको दुर्भाग्य भनेको नै 265 वर्षको राज्य हो भनियो। राज्यको सबैभन्दा बढ़ी चाहना गर्ने सिद्धान्त बोकेका मान्छेहरूबाट राज्यलाई चुनौती गरियो, तर के गर्यो भने राज्यको नयाँ परिकल्पना उनीहरूले दिन सकेका छैनन्। दुर्भाग्यपूर्ण भन्नुपर्छ, सबभन्दा बढ़ी राज्यको कुरा गर्ने नेपाली राजनीतिक दलहरू अथवा नेपाली समाजको जुन कामना छ त्यसैले नै राज्यलाई आत्मसात गर्न सकिरहेको छैन। त्यो मानेमा राजनीतिक व्यवस्थाहरूको आधुनिकरणको सन्दर्भमा जो ब्यारिङटन मुरको सबभन्दा ठूलो देन हो कि संस्थाहरू कसरी निर्माण हुन्छन् र आधुनिकरणको सन्दर्भमा जाँदा संस्थाहरूको नीति नियमहरूको राज्य व्यवस्थाहरूको पनि आधुनिकरण हुँदै जानुपर्छ भन्दा हामीले टेक्स्टमा अथवा भाषामा आफूले लेखेका चाहिँ संविधानका थेलीहरूमा हामीले आधुनिक संरचनाहरू, आधुनिक संस्थाहरूको कल्पना गर्यौं तर व्यवहारमा हामी त्यतातिर प्रयोग हामीले गर्न सकेनौं। यसकारण आर्थिक व्यवस्था हाम्रो आधुनिकरण छ किनभने विश्व व्यवस्थामा हामी बस्नुपर्दछ, सामाजिक चालचलन पनि हाम्रो तथाकथित आधुनिक छ, तर राजनीतिक संस्कारमा हामीले आधुनिक करण जुन संस्थाहरूलाई चाहिने किसिमको आचरण, हामीसँग पार्लियामेन्ट छ तर पार्लियामेन्ट अनुकूलको आचरण गरिरहेछौ भन्नु हुँदैन, हामीसँग न्यायालय छ, न्यायालयको अनुकूलको आचरण हामीले गरेका छौं कि छैनौं भन्ने प्रश्न उठ्छ। हामीसँग विश्वविद्यालय छ, आधुनिक संरचना छ तर तदनुरूपको आचरण गरिरहेको छ कि छैनौं। सो त्योलाई कसरी, क्रान्तिले त एउटा कल्पना गर्यो तर क्रान्तिलाई अगाडि लिएर जाने हामीहरूको जुन जिम्मेवारी थियो त्यसमा हामीले गर्यौं। यसकारण ब्यारिङटन मुरको जुन सोसल ओरिजिन अफ डिक्टेटरसिप डेमोक्रेसीले के भन्यो भने क्रान्तिले संस्थाहरू निर्माण गर्छन्, त्यो संस्थाहरूको आफ्नो विशिष्ट ध्येय र लक्ष्य हुन्छ, तदनुरूप समुदाय, मानिसहरू, राजनीतिक दलहरू, नागरिक संस्थाहरू, संस्थाहरूले त्यस अनुसार गर्नुपर्छ। क्रान्तिको मर्म भनेकै त्यही हो। 62-63 आन्दोलन भनौं, त्यसलाई एक प्रकारले क्रान्ति नै मानौं, त्यसले समावेशिताको कल्पना गर्यो कि हाम्रो आचरण समावेशिताको छ त, 33% भन्यो होइन, बन्द सूची र चाहिँ तपाईँको समानुपातिक प्रतिनिधित्वको कुरा गर्यो, हामीले आफ्नो अनुकूल त्यसलाई प्रयोग गर्न लाग्यो, जतिसुकै राम्रो ठेरी लेखिए पनि त्यो अनुकूल चल्न सकेन। यसकारण यही समाज, यही राजनीतिक परिवेश, यही क्रान्तिका आधारहरू जसले चाहिँ ठूला ठूला परिवर्तन लिएर आउँछ, भनिन्छ नि कि रिभोल्युसनले, क्रान्तिले आफ्नो छोराछोरी सन्तान आफै खान्छ भने जस्तो कि त्यो अनुरूपको हामीले आचरण गरेको देखिँदैन। ब्यारिङटन मुरले त्यो कुरा चाहिँ हामीलाई हेल्प गर्छन्, बुझ्नलाई हेल्प सहयोग गर्छन्। जहाँसम्म इण्डियाको पक्ष छ त्यो हाइब्रिड मोडल हो भनेर भन्छ। त्यही भएर कता कता मलाई के लाग्थ्यो भने यहाँ त्यो मोडल काम गर्छ कि भन्थ्यो। अहिले इण्डियाको जुन चाहिँ डेभिएसन आएको छ, जुन पथभ्रष्टता आएको छ लोकतान्त्रिक मर्यादाहरूका सम्बन्धमा, मैले भन्ने गरेको छु कि जुन लोकतन्त्रमा अल्पसंख्यक हुँदैन, जुन लोकतन्त्रमा विरोधलाई स्वीकारिँदैन, त्यो त्यो प्रतिस्पर्धात्मक लोकतन्त्र हुनै सक्दैन। त्यसले अहिलेको वर्तमान भारतले त्यो क्रान्तिको समयको जुन कल्पना थियो त्यो कल्पनालाई निगेट गरिरहेको छ अथवा त्यसलाई घटाउँदै लगिरहेको छ। ब्यारिङटन मुरले के भन्छ भने यदि त्यो क्रान्तिको शुरूआती विषयहरूमा, त्यो सामाजिक मान्यताहरूमा किन त्यो क्रान्ति पहिलो क्षणमा शुरू भयो त्योलाई बिर्सिन हुँदैन। त्यो के हो भने फाउन्डिङ मुभमेन्ट भन्छ कि जुन समयमा त्यो कल्पना गरिएको थियो होइन, कता कता तपाईँलाई यो मैले भनिरहेको कुरा अलि पुरातन जस्तो लाग्छ, जस्तो बिउ हुन्छ त्यस्तै फल लाग्छ भन्छ नि त। त्यो भन्नुको अर्थ के हो भने भोलि रूख उम्रेपछि त्यसलाई गोडमेल गरेर राम्रो बनाउन सकिँदैन भने होइन। कता कता यो कुरा भनिरहँदा नैराश्यतिर गएको जस्तो अनुभूति यहाँलाई हुन सक्छ, तर के हो भने हाम्रो काम के हो भने बिउ रोपेपछि त्यसलाई गोडमेल गर्नु पर्यो र त्यसलाई त्यो रूख हुन दिन पर्यो। संस्थाहरूको निर्माण विशिष्ट परिस्थितिमा तीनटै चारवटै क्रान्तिको जुन चाहिँ ब्यारिङटन मुरले कुरा गर्छन् त्यसले एउटा विशिष्ट परिवेश देखाएको छ। त्यसले चाहिँ बहुल परिस्थिति हुन्छ, क्रान्ति राजनीतिक परिवर्तन एकै नासे एकै ठाउँमा ल्याबमा गरे जस्तो होइन, विभिन्न ठाउँ हुन्छ तर त्यसले पक्रिने मोडल आफ्नो किसिमको हुन्छ। हामीले नेपालमा समावेशी संघीय लोकतान्त्रिक व्यवस्थाको कल्पना गरिरहँदा, संविधान सभामा त्यसको चर्चा गरिरहँदा हाम्रो मोडल के हुने भन्ने बारेमा हामीले चर्चा गर्न सकेनौं। प्युरिटी अफ मोडल, मोडलको शुद्धता बडा जरूरी हुने रहेछ। हामीले के गर्यौं जस्तो लाग्छ भने थ्याङ्क्स टू ब्यारिङटन मुर कि हामीले मोडलको शुद्धताका बारेमा त्यो कम्पेरिटिभ पर्सपेक्टिभ हामीले लिएनौं। हामीले के गर्यौं भने मर्सिडिज बेन्जमा मारुति सुजुकीको इन्जिन हाल्न खोजेछौं। हामीलाई सुगमताको राजनीतिले, सजिलोको राजनीतिले मान्छेलाई तत्कालमा क्षणिक सुख अनुभव दिनको लागि अथवा प्राप्तिको अनुभव दिनको निम्ति मोडलहरूलाई हाइब्रिड बनाउँदै लिएर गएछौं। त्यसलाई हामीले मिक्स गर्न थाल्यौं, मिलाउन थालेछौं। त्यसले गर्दा हाम्रो पार्लियामेन्ट छ, पार्लियामेन्टमा कमिटीहरू अमेरिकन सिस्टमको जस्तो फंक्सन गर्छन्। हामीले फेडरलिजमको कुरा गरिरहेछौं, यता कुनै ठाउँमा हामीले जातीयताको कुरा गरेका छौं, कोही साधन स्रोतको कुरा गरेका छौं। त्यो मोडलको बारेमा ब्यारिङटन मुरले यो कम्पेरिटिभ स्टडीबाट यो बताएका छन्। त्यसबारेमा मैले घरिघरि नेपालको राजनीतिक संकटहरूको विषयमा साँच्चै हाम्रो समाज लोकतान्त्रिक अनुभवको निम्ति कति सक्षम छ होइन, यो संस्थाहरूलाई हामीले कसरी बलियो बनाउन सक्छौ हुन पनि त हो नि त होइन। लोकतन्त्र भन्दा भन्दै, प्रजातन्त्र भन्दा भन्दै त्यही प्रजातन्त्रलाई प्रयोग गरेर हिटलर निस्केको त हो नि। एउटै सिस्टममा त्यो सामाजिक आधार के हो त? यदि हाम्रो आधार संकीर्ण भयो, परपीडनको भयो, सबै कुरो तुरन्त प्राप्ति गर्ने भन्ने कुरा भयो भने त लोभी पापीले त हिजो लोकतन्त्र ल्याएको थियो भने त्यसले तानाशाही ल्याउन पनि बेर लाग्दैन। यसकारण के छ भने समाज नै त्यस्तो उद्गम स्थल हो जहाँ लोकतन्त्रका आधार पनि छन्, तानाशाही उम्रन सक्ने आधार पनि छन्। फरक कहाँनिर हो भने यदि तपाईँले प्रजातन्त्रको या लोकतन्त्रको बाटो रोज्नु भएको छ भने त्यसलाई मलजल कसरी गर्ने हो, त्यसलाई निर्माण कसरी गर्ने हो? विश्वव्यापी रूपमा हेर्यो भने अनेक मोडल छन्। त्यही भएर अहिले हामीले के देखिरहेछौँ भने कि जुन मोडलको कुरा गर्छौं अथवा जुन प्रक्रिया र पद्धतिको हामीले कुरा गर्छौं त्यसमा विचार पुर्याउन जरूरी छ। प्रक्रिया र पद्धतिलाई हामीले संरक्षण गर्न सकेनौं भने हाम्रो शुरूको सपना जे हो त्यो सपनाको चाहिँ गन्तव्यमा हामी पुग्न नसक्ने रहेछौं। यसकारण ओरिजिन हेर्न जरूरी रहेछ, कुन कस्तो समयमा हाम्रो राजनीतिक परिवर्तन भएको थियो। अब ब्यारिङटन मुरको राइटिङमा हरेक क्रान्तिमा एउटा महत्वपूर्ण पक्ष भनेका छन्। त्यो नेपालको सन्दर्भमा मैले फेरि पढ्दाखेरि तपाईँसँग कुरा गर्ने सन्दर्भमा मैले एकपल्ट फेरि पुस्तक पल्टाएर हेरेको थिएँ। उनले एउटा अन्तर्राष्ट्रिय परिवेशका कुरा पनि गरेका छन्। त्यो नेपालको लागि बडा टटकारो छ। रूसी क्रान्तिको सन्दर्भमा नेपोलियनिक वारको स्याडोमा भएको थियो, चाइनिज क्रान्तिको सन्दर्भमा जापानिज इम्पेरियलिजमको स्याडोमा भएको थियो, इण्डियन फ्रिडम स्ट्रगलको सन्दर्भमा कोलोनियलिजम विड्र गरेको सेकेन्ड वर्ल्ड वारको चाहिँ कन्टेक्स्ट थियो, फ्रेन्च रिभोल्युसनको सन्दर्भमा हेर्दाखेरि नेपोलियनको हारपछिको साम्राज्यको चाहिँ फेलियर थियो भन्दाखेरि इन्टरनेशनल कन्टेक्स्ट एकदम म्याटर गर्दो रहेछ कुनै पनि रिभोल्युसन अथवा परिवर्तनका सन्दर्भमा। हाम्रो नेपालको राजनीतिक सन्दर्भ हेर्यौं भने पनि कुनै न कुनै किसिमको विश्व राजनीति अथवा जियो पोलिटिक्सको प्राधान्यता देख्दछौं। हामीले सोशल ओरिजिनको सन्दर्भमा, सामाजिक परिवेशका सन्दर्भमा त कुरा गर्यौं, मिडल क्लास छ कि छैन, वर्किङ क्लास छ कि छैन, कस्तो किसिमको इमेजिनेसन छ, कसले क्रान्तिलाई चाहिँ नेतृत्व दिइराखेको छ, कुन वर्ग हो भन्दा भन्दै पनि अन्तर्राष्ट्रिय परिस्थिति पनि हेर्नुपर्छ भनेर उनले यो तीनटै, यो चारवटै जुन राजनीतिक परिवर्तन छ त्यसमा उनले अन्तर्राष्ट्रिय परिवेशलाई हेर्नु भनेर भनेका छन्। नेपालको सन्दर्भमा हेर्दाखेरि पनि मलाई एउटा सम्झना छ, अब यो पुस्तकको सन्दर्भमा भन्दा हुन्छ कि हुँदैन, एकजना जर्मन विद्वानले ए तिमीहरू त फेडरलिजममा जाने भएछौ, फेडरलिजमप्रति तिमीहरूको दुईटा छिमेकीहरूको कस्तो भावना छ भनेर सोधे। अनि मैले भने उनीहरूको त अलि अन्य मनस्क छ कि जस्तो लाग्छ, हालाकि भारतले आफ्नो अनुकूल खोज्छ, चीन त फेडरल स्टेट हुँदै होइन। भनेपछि उसले मलाई के भनेको थियो भने दुई मुलुकको बीचमा हुनु तिमीहरूको निम्ति अब अभिशापै त नभनु तर एउटा कठिनाईको परिस्थिति हो, नेपालको राजनीतिक बेसिकली फेडरलिजमको सन्दर्भमा भनेको सम्झना आउँछ। अनि मैले भने तिमीले यो कसरी भन्यो भन्दा, उनी जर्मन पोलिटिकल साइन्टिस्ट थिए, उनले मलाई भने कि तिमीले ब्यारिङटन मुर पढेनौ, इन्टरनेसनल कन्टेक्स्ट भन्छ नि त उसले भनेको हुनाले अहिले यसो झल्यास सम्झिन्छु, हामीलाई त्यो संघीयतामा जाने बेलामा को सकस जुन थियो त्यो बेलामा अन्तर्राष्ट्रिय परिस्थिति पनि हामीले हेर्नु पर्थ्यो, अहिले पनि हामीले हेर्न जरूरी छ।
0: भर्खर तपाईँले बेरिङटन मुरको सोशल ओरिजिन्स अफ डिक्टेटरशिप एण्ड डेमोक्रेसी पुस्तकबारे चर्चा सुन्नुभयो। यो पुस्तकमा तानाशाही शासन र प्रजातन्त्रको सामाजिक पृष्ठभूमि र त्यसको विकासबारे गहिरो विश्लेषण गरिएको छ। पडकास्टको यो अंक तपाईँलाई कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न र सब्सक्राइब गर्न नबिर्सिनुहोला। कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने हामीलाई किताबचर्चा@gmail.com मा लेख्न सक्नुहुन्छ। यो पडकास्ट उकालो.com, युट्यूब लगायत विभिन्न पडकास्ट प्लेटफर्महरूमा उपलब्ध छ। किताब चर्चाको यो पुरानो अंकको उत्पादनमा प्रकाश लामिछाने पनि संलग्न हुनुहुन्थ्यो। उहाँ सहित यो पडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य र उत्पादन टोलीका साथीहरू आमोद काकुरेल, मनिष पौडेल र कृतिक श्रेष्ठसँगै म जया रिन्चेललाई बिदा दिनुहोस्। अर्को अंकमा फेरि भेटौँला। नमस्कार।
2: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजे को छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा मुगुका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने सांसदहरूको भनाई, सुर्खेतसहित विभिन्न ठाउँमा विरोध प्रदर्शन, दैलेख सदरमुकाममा खानेपानी सेवा अवरूद्ध, पहिरोले खानेपानीको 80 मिटर पाइप लाइन बगायो र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा। विजयनगरमा आज नेपाल लेजेन्ड्स भर्सेस कर्णाली लेजेन्ड्स बीच मैत्रीपूर्ण फुटबल हुने। सरकारकै कारण मुगुका गणेश नेपालीले ज्यान गुमाउनु परेको भन्दै सुर्खेतको वीरनगरमा विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै दोषीलाई कार्यवाही गर्न र नेपालीको न्यायको लागि पनि माग गरेका छन्। घटना विरोधमा काठमाडौँ लगायतका विभिन्न ठाउँमा पनि विरोध प्रदर्शन भएको छ। यसैगरी संसदमा पनि प्रतिपक्षी दलहरूले नेपालीले ज्यान गुमाउनु पर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। उनीहरूले घटनाको छानबिन गर्न पनि माग गरेका छन्। कंग्रेसका सांसद वासना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्स समेत नपठाएको आरोप लगाउनुभयो। यस्तै एमालेका सांसद भूमिका लिम्बु सुब्बाले राज्यले दिने ट्राफिक जरिवाना उचित हो या होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि आग्रह गर्नुभयो। राप्रपाका संसदीय दल नेता ज्ञान बहादुर शाहीले गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुनुको कारण राज्यको नीति भएको उल्लेख गर्नुभयो। यस्तै नेकपाका सांसद पार्वती विक वर्षमान पुन लगायतले ज्यान गुमाएका गणेश नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो। मुगुका 25 वर्षीय गणेश नेपालीले बिहिबार त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउनु भएको थियो। करिब 55% शरीर जलेका उहाँको वीर अस्पतालको वन सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ। भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका नेपालीले गणेश राइड सेयरिङ एप मार्फत राइडरको काम गर्दै आउनु भएको थियो। आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले व्हील लक गरेर लैजाने प्रयास गरेपछि उहाँले आफ्नै शरीरमा आगो लगाउनु भएको हो। लगातारको वर्षापछि गएको पहिरोले खानेपानीको पाइप बगाउँदा दैलेख सदरमुकाममा खानेपानी सेवा अवरूद्ध भएको छ। पहिरोले नारायण खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको करिब 80 मिटर पाइपलाइन पनि बगाउँदा करिब 2,50,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको छ। पहिरोका कारण मुख्य पाइपलाइनमा ठूलो क्षति पुगेकाले खानेपानी सेवा अवरूद्ध भएको नारायण नगरपालिका खानेपानी समितिका संयोजक तथा नारायण नगरपालिका एकका वडा अध्यक्ष शैलेश श्रेष्ठले बताउनुभयो। सदरमुकाममा दुःख गरी ल्याएको पानीको पाइप बगाउँदा स्थानीयलाई खानेपानी उपलब्ध गराउन नसकिएको बताउनु भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका 1 र 2 को कालापानी खोला तर्ने क्रममा गत 23 गते बग्रे बेपत्ता आउनुभएका 28 वर्षीय चन्द्रकला खत्रीको शव 4 दिनपछि भेरी नदीको किनारमा भेटिएको छ। शव बराताल गाउँपालिका 4 रेगाउँ भीरमा भेरी नदीको किनारमा भूमरीमा भेटिएको इलाका प्रहरी कार्यालय बाबेश्वरका प्रमुख भूपेन्द्र साईले बताउनुभयो। खत्रीलाई बगाएको स्थानदेखि शव भेटिएको ठाउँसम्मको दूरी 35 किलोमिटरको दूरीमा रहेको छ। बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा बेल्जियम दुई एकले पराजित भएको छ। स्पेनको जितमा फबियन रुइज र मिकेल मेरिनोले 1-1 गोल गर्नुभयो। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेन अग्रता लिए पनि 41 मिनटमा बेल्जियमका चार्ल्स डे केटलेटले गोल गरेपछि पहिलो हाफमा 1-1 बराबर भएको थियो। यस्तै खेलको 88 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याउनु भएको छ। यसअघि सन् 2010मा उपाधि जितेको स्पेन त्यसपछि 2014मा समस्त रनबाट बाहिरिएको थियो भने 2018 र 2022मा अन्तिम स्वरमा पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनल पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान 2:45 नर्वे र इङ्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा भोलि बिहान 6:45 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्। र सुर्खेतको वीरनगरमा नेपाल लेजेन्ड्स भर्सेस कर्णाली लेजेन्ड्स बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता
आयोजना हुने भएको छ। ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा हुने खेल आज दिउँसो 2 बजेदेखि सञ्चालन हुने भएको छ। प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय टोलीका कप्तान गणेश थापा, उपेन्द्र मान सिंह, अनिल गुरूङ, बालगोपाल महर्जन, सागर थापा, हरि खड्काका साथै बद्री पंजनी पनि सुखेत आउनु भएको छ। यस्तै इन्फाका पूर्व अध्यक्ष तथा कप्तान गणेश थापाले यस प्रतियोगिताले पहिलो पटक देशैभरिका पूर्व राष्ट्रिय खेलाड़ीहरूलाई एउटै मञ्चमा उभ्याएको बताउनु भएको छ। ग्रीनल्याण्ड फुटबल एकाडेमीका अध्यक्ष शशि केसीले कर्णाली प्रदेशमै पहिलो पटक यति ठूलो स्तरमा पूर्व राष्ट्रिय खेलाड़ीहरूको सहभागिता महाप्रतियोगिता आयोजना हुन लागेको बताउनुभयो। उहाँले कर्णालीमा फुटबल प्रतिको आकर्षण बढ़ाउने, स्थानीय प्रतिभाको पहिचान गर्ने तथा पूर्व खेलाड़ीको सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनु भएको छ। प्रतियोगितामा कर्णाली प्रदेशका तर्फबाट राष्ट्रिय खेलाड़ी रोहित चन्द, रविन्द्र चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसे लगायत खेलाड़ीहरूको सहभागिता रहने भएको छ। प्रतियोगिताले कर्णाली प्रदेशमा फुटबल प्रतिको आकर्षण बढ़ाउनका साथै भविष्यमा राष्ट्रिय स्तरका खेलाड़ीमा स्तरका प्रतियोगितामा आयोजना हुने थप आयोजना प्रतियोगिता आयोजना गर्न थप ऊर्जा र सकारात्मक वातावरण सृजना गर्ने विश्वास लिएको महासचिव ललित भट्टराईले बताउनुभयो। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट्स सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत बिदा हुन्छु। नमस्कार।

0: the
1: extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टीव्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
5: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक शेप एन्ड फ्युचर्स बिगिन stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning and supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.

0: me a
1: extreme energy drink.
2: सूचना
3: सिटी बीटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 9858040913 र 9793567993।
4: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन। हामी गर्मी गर्मीमा दिक्ता भइसकेको छ।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो,
5: त्यही गएर सूर्जन रोकायलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गएर के हो कसो।
5: नटिपिराग फोन नम्बर 9820293948 9820293948।
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
5: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-584-7719 र 98-584-5715। सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सबैको मन सुने
2: रेडियो भेरी FM।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97458-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्र नगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुले को डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्रीजी एग्रुभेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रुभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430.
2: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट.
5: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन. के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
6: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा.
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ. हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
5: हो, त्यही गएर सुरजन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गएर के हो कसो.
6: लकी पिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.
7: रेडियो भेरी एफएम

0: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसजीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
0: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Patagonia.
1: Extreme energy drink.
2: सूचना पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
3: आयोजनाले स्याउ सुन्तला कागती जुनार ओखर चुच्चे ओखर एभोकाडो बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रवर्धन गर्दै आएको छ।
2: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
2: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौ, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
3: स्वस्थ माटो स्वस्थ जीवन, अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
2: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ गर्ने
5: ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए गोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि
6: रेडियो भेरी एफएम
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
9: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि पानी पर्ने, पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। बाढ़ी बसेको किर्तिपुरको होल्डिङ सेन्टरबाट 60 जनाको उद्धार। घण्टौं जाम हुने नवलप्रासी दाउन्नेको शास्ति हट्यो, सहज बन्न थाल्यो नारायणघाट बुटवलको यात्रा। सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश। प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा क्षति हुने उल्लेख। युद्ध विराम समाप्त भए पनि इरानले चाहेमा वार्ता निरन्तर रहने ट्रम्पको प्रतिक्रिया। आफूहरू तयार नै रहेको भनाई। र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा, फाइनलमा पुग्न फ्रान्ससँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज पनि थोरै ठाउँमा ठूलो वर्षा, अनि पहाड़ र तराईका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशभर मनसूनी वायुको प्रभाव छ। आज दिउँसो देशका सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाड़ी भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै आज राति थोरै ठाउँमा क्षेत्रमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने गण्डकी लुम्बिनी कोशिका पहाड़ी र तराई भागका एक दुई ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। गैराती पनि काठमाण्डु उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको थियो। अरू ठाउँको तुलनामा बागमती गण्डकी लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको हो। ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढ़ी आएको छ। काठमाण्डुको बागमती नदीमा बाढ़ी आउँदा गैराती किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। किर्तिपुर नगरपालिका दश सुन्दरीघाट राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू विचल्लीमा परेका छन्। सेन्टरमा रहेका 154 जना मध्ये 60 जनाको उद्धार गरिएको छ। सशस्त्र प्रहरीको 30 र नेपाल प्रहरीको 30 जनाको संयुक्त टोलीले 54 जनालाई उद्धार गरी टीयूको स्मृति भवनमा अनि 6 जनालाई होस्टलमा पुर्याएका छन्। अरू 94 जनाले सेन्टर छाडेर जान नमानी त्यही बसेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले विषयगत क्षेत्र सक्रिय भई खाना पानी र अन्य आवश्यक खाद्यान्नको व्यवस्थापनको काम भइरहेको छ। विस्थापितको सरसामान पानीले डुबाएको छ। सरकारले यस्तै बाढ़ीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ। सामान्य पानी पर्दा पनि गाड़ी चिप्लिएर घण्टौं जाम हुने नवलप्रासीको दाउने क्षेत्र अहिले सहज बनेको छ। नारायणघाट बुटवल सड़क विस्तार निर्माण अन्तिम चरणमा पुगेसँगै यो बर्खामा आवागमन सहज हुन थालेको हो। यसअघि दाउने खण्डमा यात्रु घण्टौं सड़कमै बस्नुपर्ने अवस्था हुन्थ्यो। अहिले विगतमा जस्तो यात्रुले ठूलो शास्ति भोगिरहनु परेको छैन। नवलप्रासी बर्दघाट सुस्तापूर्वकको विनय त्रिवेणी गाउँपालिका दुई अन्तर्गत पर्ने दाउने क्षेत्र 2081 साल साउनदेखि 82 असार 32 गतेसम्म 63 पटक अवरूद्ध भएको थियो। दाउने क्षेत्रमा सहज रूपमा गाड़ी चल्न थालेपछि स्थानीय बासिन्दा व्यवसायी र यात्रु तथा चालकले पनि राहत महसुस गरेका विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो। विगत भन्दा यस वर्ष दाउने क्षेत्रमा गाड़ीको व्यवस्थापन सहज भएको जिल्ला प्रहरीकारले नवलप्रासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खण्डकाले बताउनु भएको छ। पूर्व पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्ड मध्ये पर्ने नारायणघाट बुटवल सड़क एसियाली विकास बैंक एडीबीको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको हो। नारायणघाट बुटवल सड़क योजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सड़कको कालो पत्र र कंक्रीट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताउनुभयो। आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सड़कको कालो पत्र तथा कंक्रीट ढलान सम्पन्न भइसकेको छ भने सड़क सुरक्षा र अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले पूर्व न्यायाधीश नेपाली सेना लगायतको सम्पत्ति छानबिन आयोगको काम कार्यवाही तत्काललाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोग गठन विरूद्ध दिएको रिटमा सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले हिजो यस्तो आदेश गरेको हो। सर्वोच्चले संविधान र प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा अपूरणीय क्षति हुने स्थिति देखिएको भन्दै मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म आयोगका काम कार्यवाही यथास्थितिमा राख्न भनेको हो। संविधानले महाभियोग प्रस्ताव पारित भई पदमुक्त भएको संवैधानिक निकाय वा सर्वोच्च अदालतका न्यायाधीश न्याय परिषदबाट पदमुक्त भएका न्यायाधीश र सैनिक ऐन बमोजिम कार्यवाही भएका व्यक्तिलाई मात्र अख्तियारले छानबिन गर्न पाउने व्यवस्था गरेको छ। तर सरकारले वैशाख 2 गते गठन गरेको सम्पत्ति छानबिन आयोगले उनीहरूको समेत सम्पत्ति विवरण हेरेर छानबिन गर्ने भनेपछि सर्वोच्चमा रिट परेको थियो। यो रिटलाई अग्राधिकार दिएर 15 दिनपछि पेशीमा चढ़ाउन पनि सर्वोच्चले आदेश दिएको छ। त्यस्तै यो रिटमा कानूनी व्याख्याको प्रश्न भएको भन्दै पूर्ण इजलासमा पठाएको छ। सम्पत्ति छानबिन आयोगको वैधानिकता अब पूर्ण इजलासमा परीक्षण हुने भएको छ। सरकारले 62-63 सालपछि गएको 33 उच्च पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गर्न भनी आयोग गठन गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
10: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
0: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
10: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
10: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
0: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
11: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछु। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। संसदीय सुनवाई समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरिएका तीनजना विरूद्ध उजुरी आह्वान गरेको छ। समितिले आज सार्वजनिक सूचना निकालेर संवैधानिक परिषदबाट सिफारिश गरिएकाहरू नियुक्तिका लागि उपयुक्त छैनन् भन्ने कसैसँग ठोस आधार प्रमाण वा सूचना भए 10 दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो। प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरिएका मोरङका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरूमा सिफारिश गरिएका काठमाडौँका डाक्टर राजीव सुब्बा र ओखलडुङ्गाका गुरूप्रसाद वाग्ले विरूद्ध प्रमाणसहित उजुरी दिन सकिनेछ। उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर स्पष्ट खुल्ने गरी जिल्ला उल्लेख हुनुपर्नेछ। उजुरी दिँदा आधार र प्रमाणका कागजातको प्रतिलिपि समेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ। समितिका अनुसार सिंहदरबार स्थित संसदीय सुनवाई समितिको सचिवालयमा बुझाउन वा जिल्ला प्रशासन कार्यालय मार्फत दस्तुरबिनी पठाउन सकिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा गएको असार 19 गते बसेको संविधान परिषदको बैठकले कार्की, सुब्बा र वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। काठमाडौँ महानगरपालिकाले मुगुका गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निशुल्क शिक्षा प्रदान गर्ने भएको छ। महानगरले यो विषयलाई कार्यपालिकाको बैठकबाट विधिसम्मत निर्णय गरी कार्यान्वयनमा लैजाने जनाएको छ। अस्ति राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खनाएर जलेका 25 वर्षीय नेपालीको उपचारको क्रममा हिजो बिहान वीर अस्पतालमा ज्यान गएको हो। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले निकालेको विज्ञप्तिमा नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै सरकारले गठन गरेको छानबिन समितिलाई महानगरले पूर्ण सहयोग गर्ने उल्लेख छ। वीर अस्पतालमा ज्यान गुमाएका नेपालीको शवलाई गैराती शिक्षण अस्पताल महाराजगंज लगिएको छ। परिवार आफन्तबीच सहमति नभएकोले शव परिवारले बुझेका छैनन्। अब विदेशको खबर। अमेरिका इरान बीचको युद्ध विराम समाप्त भइसकेको घोषणा गर्नुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले चाहेमा वार्ता निरन्तर रहने प्रतिक्रिया दिनुभएको छ। इरानले संवाद जारी राख्न चाहेमा वार्ताले निरन्तरता पाउने ट्रम्पले बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। पछिल्लो युद्ध विराम समाप्त भएको घोषणासँगै अमेरिका र इरान बीच फेरि तनाव बढ़दो छ। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेख्नु भएको छ, इस्लामिक रिपब्लिक अफ इरानले कुराकानी जारी राख्न अनुरोध गरेको छ र यसका लागि हामी सहमत छौं। दुवै देशबीच भएको अन्तरिम युद्ध विराम सम्झौतामा शान्ति कायम राख्नुपर्ने र इरानले हर्मुज जलमार्गबाट आवत जावत गर्ने जहाजमाथि हमला रोक्नुपर्ने उल्लेख थियो, तर पछिल्ला केही दिनमा इरानले यो समुद्री मार्गबाट आवत जावत गर्ने जहाजमाथि फेरि आक्रमण थालेको अमेरिकाको आरोप छ। योसँगै ट्रम्पले सम्झौताको उल्लंघन गरिएको र युद्ध विराम समाप्त भएको घोषणा गर्नुभएको हो। अब खेल खबर। बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलले पराजित भयो। स्पेनको जीतमा फोबियन रुइज र मिकेल मोरिनोले 1-1 गोल गरे। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो, तर खेलको 41 मिनटमा बेल्जियमका चार्ल्स डेकेटलेयरले गोल गरेपछि पहिलो हाफ 1-1 को बराबरी भयो। खेलको दोस्रो हाफको 88 मिनटमा स्पेनका मोरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याए। स्पेनले यसअघि सन् 2010 उपाधि जितेको थियो। त्यसपछि सन् 2014 समूह चरणबाटै बाहिरिएको टोली सन् 2018 र 22 अन्तिम 16 पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिको उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनल खेलमा भोलि बिहान पाउने 7 बजे साबिकको विजेता अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दैछन्। खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि पानी पर्ने पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना बाढ़ी पसेको किर्तिपुरको होल्डिङ सेन्टरबाट 60 जनाको उद्धार घण्टौं जाम हुने नवलपरासी दाउनेको शास्ति हट्यो सहज बन्न थाल्यो नारायणघाट बुटवलको यात्रा सम्पत्ति छानबिन आयोगको कामेथा स्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश प्रचलित कानून प्रतिकूल हुने गरी छानबिन अघि बढ़ाउँदा क्षति हुने उल्लेख युद्ध विराम समाप्त भए पनि इरानले चाहेमा वार्ता निरन्तर रहने ट्रम्पको प्रतिक्रिया आफूहरू तयार नै रहेको भनाई र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न फ्रान्ससँग खेल्ने
12: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
13: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ
12: हाम्रा सेवाहरू
13: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बात दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पथछरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
12: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 9840644631
3: भर्ना खुल्यो
14: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
14: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 9858-51960 र 97678-84-566

0: आजको संवाद अन्तर्गत कार्यक्रम खाद्य सुरक्षामा केशव ढकालको नमस्कार। आजको कार्यक्रममा हामी सुर्खेत सहित कर्णाली प्रदेशमा खाद्य सुरक्षामा उपभोक्ताहरू कतिको सजग र सचेत हुनुहुन्छ, हामीले बजारमा उपभोग गरिरहेका खाद्य वस्तु खानको लागि कति स्वस्थकर छन् या छैनन्, उपभोक्ता हकितका लागि के कस्ता कामहरू भइरहेका छन्, खाद्य सुरक्षालाई कसरी प्रभावकारी रूपमा अगाडि बढ़ाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नेछौ। यस विषयमा छलफल गर्न मैले राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशका संयोजक आकाश तारा बैगज्यूलाई स्टुडियोमा निम्त्याएको छु। आकाशजी, स्वागत छ यहाँलाई कार्यक्रम खाद्य सुरक्षामा।
1: धन्यवाद केशवजी।
0: अब यहाँको संस्थाले मुख्य गरी अहिले के काम गरिरहेछ?
1: मुख्यत हाम्रो आफ्नै कुनै विशेष कार्यक्रम त हुँदैन, सरकारका जो नीति नियम र योजना कार्यक्रम हुन्छन् त्यसमा हाम्रो साथ रहन्छ र हामी त्यसमा इन्भल्भ हुन्छौ। मुख्यत हामीले चाहिँ नियमनका पाटालाई एउटा प्रेसर दबाव समूहको रूपमा हामीले काम गर्छौं कि कुनै पनि उपभोग तथा दैनिक जो आर्थिक क्रियाकलापमा हुने उताप चढाव लगायतका विभिन्न चाहिँ पाटाहरूमा जहाँ प्रत्यक्ष नागरिक वस्तु अथवा सेवाको प्रभावमा जहाँ कुनै तरहको अवरोध अथवा त्यहाँ कुनै कठिनाई आउँछ त्यस्तो ठाउँमा सरकारलाई हामीले खबरदारी गर्ने, सचेतना फैलाउने अनि त्यहाँ चाहिँ सरकारलाई चाहिँ त्यसको पूर्व जानकारी दिने र सुधारका पाटाहरूमा अवलम्बन गर्न उत्प्रेरित गर्ने काम हामी गर्दछौ।
0: यहाँले लामो समयदेखि उपभोक्ता हकका क्षेत्रमा काम गर्दै आउनु भएको छ, नियमित रूपमा यहाँ बजार अनुगमनमा पनि सरेक हुँदै आउनु भएको छ। अहिले हामीले जुन बजारमा किनमेल गरेर खानेकुरा लिने गर्छौं, कतिको स्वस्थकर ती खानेकुरा हामीले पाउँछौं?
1: अब यो एउटा राम्रो जारी गर्ने, सचेतना फैलाउने अनि त्यहाँ चाहिँ सरकारलाई चाहिँ त्यसको पूर्व जानकारी दिने र सुधारका पाटाहरूमा अवलम्बन गर्न उत्प्रेरित गर्ने काम हामी गर्दछौँ।

0: जसले गर्दाखेरि अधिकांश वस्तु हामी आयातित गरेर त्यसको उपभोग गरिरहेका छौं। ती आयातित वस्तुहरू कति गुणस्तरीय छन् छैनन् र तिनको उपयोगिता कतिको स्वस्थकर छन् लगायतका विषयमा जाँच गर्ने त्यसको नियमन गर्ने पाटो सरकारी पक्षको रहन्छ र सरकारी पक्षले पनि अहिले पर्याप्त मात्रामा त्यो खालको आफ्नो एक्सेस पुर्याउन नसक्दाखेरिका अहिले उपभोक्ताको सिधै चाहिँ आयातित भएका वस्तु सिधै भान्सासम्म पुगिरहेको अवस्था छ र तिनलाई केही हदसम्म नियमन गर्ने प्रयास भए पनि ती पर्याप्त छैनन् र अहिले पनि हामी पटक पटक सरकारलाई यी यस्ता काम कारवाहीलाई स्वच्छकर गुणस्तरीय र त्यो त्यसको जुन वस्तुको मूल्य हो त्यो अनुसारका अनुपातको चीजहरू आम उपभोक्ताको एक्सेसमा पहुँचमा पुग्नुपर्छ भन्ने हामी त्यो खालको दबाव दिइरहेका छौं र अहिले त्यही अनुकूलका कामहरू पर्याप्त नभए पनि केही प्रयासहरू सकारात्मक देखिन्छन्।
1: जस्तो अब अनुगमनको पाटोलाई हेर्दा यहाँले चाहिँ दबाव दिइरहेका छौं भनेर कुरा गरिरहँदा हामीले बजार अनुगमनलाई यसो हेर्यो भने दशैं तिहार चाडपर्वका बेलामा चाहिँ दुई चार दिन यसो अनुगमन गरे जस्तो गर्ने अरू बेला सेलाउने काम भइरहेछ। सरकारी निकायले गरेन, सरकारी निकायले आलटाल गर्यो, यहाँ त उपभोक्ताको वकालत गर्दै आउनु भएको छ, यहाँको संस्थाले पनि त त्यसमा पर्याप्त पहल गरेको त पाइँदैन नै।
0: अब यो मैले अघि पनि शुरूआत नै भने हामी एउटा प्रेसरसम्म दबाव समूहको रूपमा काम गर्दछौ। हाम्रो हुँदा त्यस्ता खालका स्पेसली कुनै कार्यक्रम नरहे पनि आफ्नो स्तरबाट हुने सचेतनाका कामहरू र सरकारले पूर्व निर्धारित निर्धारण गरेका कार्यक्रमहरूलाई साथ दिने अथवा हामी एउटा साँचीको रूपमा सरकारले गर्ने गतिविधि खास गरिकन उपभोक्ता हकित र अधिकारका क्षेत्रमा काम गर्ने क्रियाकलापलाई हामी एउटा प्रेसर दबाव समूहका रूपमा सचेतना फैलाउने गर्ने काम गरिरहेका हुन्छौं।
1: हामी खास गरी यो खाद्य सुरक्षामा केन्द्रित रहेर यो छलफल गर्छौं, त्यस कारणले यो आम उपभोक्ताले बुझ्ने गरेर भन्दाखेरि खाद्य सुरक्षा भनेर के बुझ्ने?
0: खाद्य सुरक्षा भनेको खाद्य सुरक्षालाई हामी सामान्यतया हामी कुनै पनि खाद्यान्नको उपलब्धता हुनु पर्यो, त्यसको पहुँच हुनु पर्यो र अर्को त्यसको गुणस्तर र स्थिरता हुनु पर्यो। चारवटा आयामहरू छन्। यिनी चारवटा आयामहरू मध्येमा यसको भन्नुको आशय के हो भनेदेखि कुनै पनि व्यक्तिले सहजै रूपमा त्यो खाद्यान्न पाओस्, चाहे त्यो उपलब्धताको अर्थ के हो भनेदेखि अब चाहे त्यो आफूले उत्पादन गरेर होस् अथवा आयातित गरेर भए पनि त्यो सहज रूपमा आपूर्ति होस्। दोस्रो कुरा पहुँच भनेको एक्सेस, त्यो सबै गरिबीको रेखामुनि रहेको नागरिकले पनि त्यसलाई उपभोग गर्न पाओस् पहुँचको कुरा, र अर्को
1: गुणस्तरको कुरा,
0: गुणस्तरको कुरा त्यो एकदम स्वच्छ होस्, गुणस्तर होस्, र अर्को स्थिरता भनेको स्थिरता अनि यो आवाज कट्यो। स्थिरता भन्नाले त्यो जस्तो कोही विपद आउँछ, कोही आपतकाल आउँछ, त्यस्तोमा पनि सहज रूपमा सबै नागरिकले पाउन् भन्ने यसका चारवटा मेन ऊ छन् आयामहरू। यी चारवटा आयामहरू अन्तर्गत अहिले चाहिँ हाम्रो नेपाल जस्तो कन्टेन्टमा खास गरी त्यसमा पनि अझ यो कर्णाली र सुदूरपश्चिम जस्ता प्रदेशहरूमा के छ भने खाद्य सुरक्षाको अवस्थामा अहिले एकदम त्यति चाहिँ तुलनात्मक सुधार भए पनि अझै पर्याप्त छैन। अहिले पनि लगभग हाम्रो 25% नागरिकहरू अहिले पनि खाद्य असुरक्षाको जोखिममा छन् र ती नागरिकहरूको एक्सेसमा ल्याउनको लागि राज्यले आफ्ना विभिन्न निकाय मार्फत त्यहाँ चाहिँ त्यो ढुवानी अथवा विभिन्न माध्यमबाट त्यो नागरिकसम्म खाद्यको सुरक्षा ग्यारेन्टी गर्ने त्यो प्रयास गरेका छ, तर ती प्रयासहरू अझै पर्याप्त हुन सकेका छैन। त्यसका पछाडि हाम्रो भौगोलिक कारण पनि होला। दोस्रो कुरा हाम्रा चाहिँ त्यो यो पछिल्लो समय उसले भनौँ न यो हाम्रो जलवायु परिवर्तनले पारेका प्रभावका कारण, र अर्को कुरा हाम्रो जो संरचना जो तरिका छन् जस्तो ढुवानीका साधनहरू होला, त्यसमा चाहिँ हाम्रो त्यो वितरण प्रक्रिया होला, तिनी ती सब लगाएका कममा जटिल

0: अनिश्चितताका कारणले जुन पाउनुपर्ने नागरिकले हो त्यो त्यो त्यो नागरिकसम्म पुग्न सकेको छैन। सरकारले अब सबैलाई एज अ सोलो डोलोमा सबैलाई नाप दिन्छ तर त्यो त्यसरी नाप्नु ठिक हुँदैन। कसलाई चाहिँ खाद्यको वास्तविक निड हो त, कसलाई चाहिँ यो गुणस्तर खाना चाहिएको छ, कसलाई चाहिँ त्यो मास्टर भनौँ न लास्टै अभाव भएका मान्छे को हुन् भनेर छुट्याउन सक्नुपर्दछ। त्यसका लागि तब मात्रै अनि त्यो वितरण प्रक्रिया हाम्रो सहज हुन्छ। अब अहिले होलसेलमा हाम्रो के छ भने सबैलाई वितरण भन्ने जसलाई जरुरत छ उसले पनि लिइरहेछ, जसलाई जरुरत छैन उसले पनि चाहिँ पाइरहेको अवस्था छ, र कहिले दुवै पुमलाई चाहिँ चाहिएका मान्छेलाई पनि नचाहिएका मान्छेले पनि त्यो चाहिँ उपभोग गरिरहेको कारणले गर्दाखेरि यिनी चिजहरूलाई समस्या वितरण प्रक्रियामा समस्या छ र एक्सेस पहुँच भएको छैन। र अर्कोतर्फ जो हाम्रा ऊ छन् एलायन्सहरू भनेको स्थानीय तह होला, विभिन्न कृषि सेक्टरका मान्छे होला अथवा खाद्यका चाहिँ खाद्य संस्थान जस्ता निकायहरू होलान्, उहाँहरूको पनि अहिले पहुँचलाई चाहिँ जो पाउनुपर्ने नागरिकले हो त्यहाँसम्म सहज रूपमा आपूर्ति हुन नसक्दाखेरि हुन नसक्दा बेला बेला त्यस्ता खालका समस्याहरू आइरहन्छन्। र त्यसमा पनि मुख्यत अब जस्तो अहिले वर्षायामको समय छ, अब यो जोखिमका पाटाहरू छन्। अब यसमा अहिले हामी गाउँमा जो यो अहिले खडेरी यो वर्ष खडेरी हुने भन्ने छ, यो खडेरीले गर्दा पनि अब यो वर्ष उत्पादन कम होला, अब त्यो खालको प्रक्षेपण पनि भएको छ। अब यसको असर ठ्याक्कै हाम्रो जो गरिबीको रेखा मुनि अथवा विपन्न नागरिकमा त्यो पर्न सक्छ, र यसको पूर्व तयारी हाम्रा स्थानीय पालिकाहरू पनि त्यो गर्नुपर्दछ। प्रदेश सरकारको भूमिका पनि प्रभावकारी बनाउनु पर्दछ र संघीय सरकारले पनि त्यतातिर आफ्ना प्रयासहरूलाई र कोर्डिनेशनको पाटोलाई अझ प्रभावकारी रूपमा बनाउन सकियो भने त्यसलाई न्यून गर्न सकिन्छ र सहज रूपमा नागरिकसम्म खाद्यको सुनिश्चितता गर्न सहज हुन्छ भन्ने मलाई लाग्दछ।
1: भनेको यहाँले भने अनुसार सरकारले प्रयास गरिरहे पनि आवश्यकता कसलाई बढ़ी छ, कसलाई चाहिँ के खालको कुन खालको खाद्यान्न पुर्याउनु पर्ने जरूरत छ त्यो नहेरिकन सोलो डोलो रूपमा काम गर्दाखेरि जहाँ आवश्यकता छ, जहाँ अत्यावश्यक छ, जहाँ बढ़ी जोखिम छ, उनीहरूले सहज रूपमा खाद्यान्न प्राप्त गर्न सकिरहेको अथवा
0: नसकिरहेको अवस्था पनि हो,
1: नसकिरहेको अवस्था छैन। अब यसै पनि हामी कर्णालीका 10 जिल्ला मध्ये सरकारी तथ्याङ्क अनुसारै पनि खाद्यान्नमा 4 जिल्ला मात्र आत्मनिर्भर, अरू चाहिँ 6 जिल्लामा बाहिरबाट ल्याउन पुग्ने, कतिपय जिल्लामा त 3 महिनाभन्दा बढी स्थानीय उत्पादनले खाना नपुग्ने भन्ने अवस्था छ। एकातिर हामीले पर्याप्त खाद्यान्न पाउनुपर्ने जोखिम छ, पाउन सकिरहेका छैनौं, अर्कोतिर हामीले प्राप्त गरेका खाद्यान्नहरू कतिको सुरक्षित छन् भन्ने कुरामा हामी गुणस्तर छन् कतिको सुरक्षित छन् भन्ने कुरामा हामी कतिको गम्भीर छौं र यहाँको मूल्याङ्कनमा अवलोकनमा सरकारले त्यसमा कतिको प्रभावकारी रूपमा काम गरेको पाउनु भएको छ।
0: मुख्यत यसको पाटो के छ भने खाद्यान्नको सहज आपूर्ति एउटो पाटो छ भनेदेखि सरकारलाई जो भनौँ न जो हाम्रो टार्गेट ग्रुप छ, जुन नागरिकलाई हामीले पुर्याउनु पर्ने छ त्यो नागरिकसम्म पुर्याउनको लागि हाम्रो वितरण प्रक्रिया नै सबैभन्दा ठूलो जटिल समस्या छ। त्यो वितरण प्रक्रियामा के छ भने त्यो आयातित वस्तु होस् चाहे आफ्नै उत्पादन होस्, अहिले त अब अघि तपाईँले भने जस्तो सबैलाई पर्याप्त आफ्नै उत्पादनले खान पुग्दैन। अर्को कुरा आयातित वस्तुहरू पनि त्यो कतिको गुणस्तर छ, कतिको स्वच्छ छ, कतिको त्यो चाहिँ हाम्रा लागि कति प्रभावकारी हो होइन, हाम्रो एक्सेसमा छैन भनेको हामीले खरिद गरेर त्यसलाई लिन सक्ने हाम्रो हैसियत हो होइन। अब अर्कोतर्फ हाम्रो अब क्रय शक्ति पनि कम छ, खास गरिकन कर्णालीका चाहिँ कन्ज्युमरहरूको उपभोक्ताहरूको क्रय शक्ति पनि कम छ। अब सरकारले जो अनुदानमा उपलब्ध गराउने अहिले त सितैमा वितरण गर्ने भन्ने त्यस्तो खालको पछिल्लो समय कुनै त्यस्ता कार्यक्रम छैन सरकारका, तर सरकारले अनुदानमा दिएका चिजमा पनि कतिपय अवस्थामा गुणस्तरीय नहुने, त्यसको भण्डारण मलाई चाहिँ गतिलो नहुने, ढुवानी प्रक्रिया मतलब ठिक नहुँदाखेरि त्यसका गुणस्तर हिम बन्न जाने, अथवा त्यही खाद्य पनि अखाद्य बन्न जाने यस्ता अवस्थाहरू छन् र तिनलाई तिनको सहज आपूर्तिका लागि सरकारले के गरिदिनुपर्छ भनेदेखि अहिले त्यो कामको विकेन्द्रीकरण गर्नुपर्दछ। जस्तो अहिले हामी शहर केन्द्रित छौं, अब हाम्रो टार्गेट ग्रुप कहाँ छ, सुदूर ग्रामीण क्षेत्रमा छ कि गाउँमा छ कि अलिकति शहरभन्दा अलि हाँसिएमा एरियामा छ कि, तिनी ठाउँको पहिचान गरेर त्यसरी वितरण गर्यौं भने त्यो चाहिँ सहज हुन्छ। र अहिले चाहिँ सरकारले जो पुर्याइरहेका जो प्रयासहरू छन् ती चाहिँ के छन्, शहर केन्द्रित छन्, गाउँ केन्द्रित हुन नसक्दाखेरि सरकारले सरकारको दिएका अनुदानको अनुभूति पनि लिन नपाइरहेको अवस्था छ।
1: सरकारले जसरी अनुदान कोटा छुट्याइरहेको छ, पहिलेदेखि वितरण गर्दै आएको छ, त्यो पनि लक्षित समुदायले जसले प्राप्त गर्नुपर्ने हो उनीहरूले सहज रूपमा प्राप्त गर्ने वातावरण अझै बनेको छैन भन्ने यहाँको भनाइ
0: हो। किनभने यसका पछाडि मुख्यत के छ भनेदेखि जो वितरण प्रक्रिया पनि कस्तो छ, हामी शहरमुखी छौं, जो हाम्रो टार्गेट ग्रुप गाउँमा बस्छ हामी यहाँ शहरमा राखिरहेका छौं, गाउँको मान्छे शहरमा आएर त्यो लिनका लागि त्यो चारानेको माल बारानेका मसला जस्तो भइहाल्छ। यसले गर्दाखेरि उपभोक्ताले त्यो चाहिँ सहज रूपमा लिन ग्रहण गर्न नसकिरहेको अवस्था छ अहिले पनि। त्यसो भएर हामीले यसका लागि वकालत गरिरहेका छौँ पटक पटक, जहाँ जुन ग्रुपलाई जुन हाम्रो टार्गेट ग्रुप समूह छ, जस्तो विपन्न नागरिक होला, गरिबी रेखा मुनि रहेका नागरिक, तिनको पहिचान गरेर त्यो ठाउँसम्म पुर्याउने त्यो व्यवस्था सरकारले राज्यले गर्नुपर्छ। राज्यका चाहे तिनै तहका सरकारहरूले कमसेकम आफ्नो टार्गेट गोरु कसलाई निडफुल हो त्यहाँसम्म चाहिँ खाद्यान्नको सुनिश्चितता ग्यारेन्टी गर्नुपर्दछ। दोस्रो कुरा, त्यो त्यो त्यो ग्यारेन्टी गर्ने क्रममा त्यसको भण्डारणका कुरा होलान्, त्यहाँ चाहिँ वितरणका कुरा होलान्, त्यहाँ चाहिँ अन्य रकम अन्य त्यसको गुणस्तर जाँच गर्ने कुरा होला, त्यो वितरण प्रक्रियामा अनुगमनको पाटो होला, नियमनका पाटा होला, त्यसलाई पनि पारदर्शी रूपमा सरकारले यदि देखाउन सक्यो भने नागरिकले राज्य छ भन्ने अनुभूति महसुस गर्दछ भन्ने हामीलाई विश्वास छ।
1: अब यहाँनिर यहाँले तीनवटै सरकार र सरोकारवाला निकायको कुरा गरिरहँदा वर्षौंदेखि उहाँहरूसँग रहेर यहाँले काम गरिरहनु भएको छ, उपभोक्ता क्षेत्रमा यहाँले लगभग 20 वर्ष भन्दा बढ़ी समयदेखि नै काम गर्दै आउनु भएको छ, समन्वय कतिको देख्नु भएको छ, स्थानीय निकाय, प्रदेश सरकार, संघीय सरकार, सरकार जस्तो खाद्य तथा गुण नियन्त्रण कार्यालय होला, अरू सरकारवाला निकाय बीच समन्वय यस मामलामा कतिको भएको पाउनु भएको छ?
0: हो, तपाईँले बहुत महत्वपूर्ण कुरा उठाउनुभयो, यो एउटा यहाँनिर ग्याप छ। सरकारले यो जनतालाई सहज रूपमा र गुणस्तर वस्तु उपलब्ध गराउन र त्यसको चाहिँ भनौँ न सेवा र सुविधालाई सुनिश्चित गर्नका लागि भनेर यो एक्लै संघ सरकारले सक्दैन, यसलाई विकेन्द्रीकरण गर्नु पर्यो भनेर तिनै तहका सरकार बीच आफ्ना अधिकारहरू विकेन्द्रीकरण गर्यो। तर अहिले के भयो भने प्रदेशको कतिपय प्रदेशहरूले आफ्नै उपभोक्ता हक सम्बन्धी कानून बनाउन नसकिरहेको अवस्था छ। एउटा भनेदेखि कर्णालीमा एउटा वीरेन्द्रनगर नगरपालिका बाहेक अरू पालिकाले त्यो आफ्नो उपभोक्ता हक सम्बन्धी कानून बनाउन सकिरहेको अवस्था छैन। र जहाँ हामीले बजार अनुगमनका कुरा गरिरहेछौँ त्यहाँ यति फितल्लो पाटो छ, यति ग्याप छ एक अर्को संस्थाबीच, र स्वयं स्थानीय पालिकाले त अहिलेसम्म जसले कानूनै बनाएको छैन त्यही कानूनमा टेकेर उसले अनुगमन गर्ने, नियमन गर्ने, बजारलाई अब त्यो आपूर्तिका कुरा गर्ने यी लगायतका कुरा गर्नु पर्थ्यो। उसले उसँग त कानूनै छ, किन कानून नबनाइकन त्यो अरू काम गर्न मिल्दैन। कति त्यो दण्ड सजायका कुरा हुन्छन् कानूनमा, विभिन्न चाहिँ त्यहाँ चिजहरू राख्नुपर्ने हुन्छ त्यो कानून त्यो कानून बनाउँदाखेरि। त्यसो भएर अहिले अब प्रदेशको पनि छैन, अब विभिन्न पालिकाहरूले पनि बनाउन सकिरहेका छैनन्। अब यसले गर्दाखेरि अहिले यो सबै भारभरि संघीय सरकारलाई परिरहेको अवस्था छ। अहिले केही जिल्लामा कुनै तरको कुनै आपूर्ति व्यवस्थामा तलमाथि पर्ने बित्तिकै सिधै जिल्लाको प्रमुख जिल्लाधिकारीसँग त्यो कुरा ठोकिन जान्छ। त अब यो कुराको अन्त्य गर्नको लागि नै संघीय सरकारले अब यो प्रदेश सरकारलाई पनि छुट्टै चाहिँ अधिकार दिने र त्यस्तै अधिकार स्थानीय पालिकालाई पनि दिने भनेर त्यो बनाइयो। तर यो कार्यान्वयन एक अर्काबीच समन्वय र कोल्याप हुँदाखेरि अहिले चाहिँ एकदम असहज जस्तो स्थिति छ, कसले कहाँ गरेका छ कहाँ गरेका छैन, अनि सरकार छ छैन, नाम तिनै तहका सरकार छ, तर जनतालाई त्यो खालको अनुभूति अझै पनि भइरहेका छैन। अझै पनि गाउँका मान्छे अझै पनि कुनै तरको समस्या आयो आपूर्तिमा अथवा वितरण प्रक्रियामा कुनै असहजता आयो भने सिधै जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग ठोकिने अवस्था छ।
1: भनेको जसरी खाद्य सुरक्षाका लागि खाद्यान्न वितरणका लागि सरकारवाला निकाय बीच तीन तहका सरकार बीच र अन्य सरकारवाला त्यहाँ कृषि जोडेला त्यहाँ खाद्य संस्थान जोडेला त्यहाँ विधि विज्ञान प्रयोगशाला जोडेला त्यहाँ नापतोल तथा गुणस्तर विभाग जोडेला ती सरकारवाला इभन उपभोक्ता अधिकार मञ्च पनि जोडेला ती सरकारवाला संघ संस्था र सरकार बीच यहाँले उचित र आवश्यक समन्वय भएको पाउनु भएको छैन त्यसले
0: छैन र जो सरकारी जो आधिकारिक एजेन्सीहरू छन् जस्तो खाद्य तथा गुण नियन्त्रण कार्यालय नापतौल तथा गुणस्तर कार्यालय अब यो कृषिको सेक्टरमा कृषि अब यो औषधि व्यवस्थापन विभाग अब यस्ता यस्ता थुप्रै खालका निकायहरू छन् एजेन्सीहरू छन् जो सरकारी एजेन्सी जो नियमनको पाटोमा फेरि तिनीहरूले नियमित आफ्नो गर्नुपर्ने काम गरिरहेका छन् तर त्यो गर्ने काममा पनि अब त्यो उनीहरूसँग त्यो पर्याप्त स्रोत नहुने बजेटको अभाव हुने त्यहाँसम्म उसले चाहिँ आफ्नो लगानी एक्सेस नपुग्ने यी सब लगायत कारणले एक्ला एक्लै चाहिँ गर्ने प्रवृत्ति अहिले पछिल्लो समय त्यो बढ़ी देखिन्छ र अब यो संयुक्त जोइन्ट मुन चाहिँ कार्यक्रम पनि अहिले त्यति प्रभावकारी देखिएन यहाँ किनभने चाहिँ त्यो एक्सेस नभएर अब सबैलाई बोकेर एकैचोटि लैजान पनि अनुगमनमा त्यो गाह्रो र एक्लै एक्लै गर्न पनि उनीहरूको सीमित बजेट हुन्छ बजेट अनुसारले अनुगमन गर्छन् र त्यो टार्गेटमा अब दुईपल्ट तीनपल्ट गर्ने भन्ने उनको पूर्व निर्धारित कार्यक्रम हुन्छ त्यो निर्धारित कार्यक्रम अनुसार एकपल्ट दुईपल्ट त्यही अघि तपाईँले भने जस्तो उही देखाउनलाई यसो देखाउनका लागि अनुगमनका लागि अनुगमन जस्तो मात्रै त्यो भएको पाइन्छ
1: किन यहाँ चाहिँ स्रोत साधन अथवा जनशक्तिको अभाव प्रमुख कारण हो कि अथवा काम गर्ने तौर तरिका नमिलेको हो कि के छ यहाँको विश्लेषण
0: यो पहिलो कुरा त यो उपभोक्ता हकी सम्बन्धी का लागि भनेर छुट्टै बजेटको पर्याप्त व्यवस्था सुरुदेखि नै अभाव त्यो रह्यो खड्कियो दोस्रो कुरा केही समन्वय गरेर त्यसलाई जस्तो अब भोलिन्टियर रूपमा पनि अधिकांश कार्यालयहरूले र त्योसँग जुडेका संघ संस्थाहरूले मिलेर काम गरे पनि त्यो दिगो थिएन जहिले पनि एउटा अब भोलिन्टियरी काम गर्दाखेरि समस्या छन् थुप्रै खालका त्यसो भएर अब अहिले अब त्यो कुनै भनौँ न गृह मन्त्रालयबाट नेपालकै ठुलै चाहिँ अब मन्त्रालयबाट ल है फलाना ठाउँमा फलाना समस्या देखियो अब त्यसलाई नियमन गर्न तपाईँहरू जानुहोस् भनेपछि अब सिडिओको पहलमा अहिलेसम्म ठूला ठूला समस्याहरू समाधान गर्न अहिले पनि सिडिओकै पहलमा विभिन्न एजेन्सीहरूलाई साथमा लिएर जिल्ला प्रशासन कार्यालयले अरूसँग कोर्डिनेसन समन्वय गरेर ती अनुगमन गर्ने गरेको छ तर यो पनि दिगो छैन अहिले पछिल्लो समय सिडिओलाई पनि बहुत धेरै समस्याहरू छन् अहिले सिडिओसँग आफै लगभग 300-400 चाहिँ उसका कामहरू हुन्छन् ती कामहरूलाई भ्याइ नभ्याइ छ अब यो छुट्टै बजार अनुगमनको पाटोलाई पनि भ्याउन गाह्रो भइरहेको अवस्था छ कि त्यसो भएर अनि कतै न कतै केही न केही अभावको ल्याप बीचमा ग्याप छ यो ग्यापलाई पुरै यो परि भनौ न यो ग्यापलाई पूरा गर्नका लागि सरकारले तीनै तहका सरकारहरूले पर्याप्त बजार अनुगमनका लागि अथवा उपभोक्ता सचेतना कार्यक्रमका लागि उनीहरूले बजेट छुट्याउनु पर्दछ उपभोक्तालाई पनि सचेत बनाउने जिम्मेवारी सरकारकै हो त्यसो भएर स्थानीय तहले पनि विभिन्न संचार माध्यमबाट हुन्छ या कुन कुन माध्यमबाट हुन सक्छ सचेतनाका कार्यक्रमहरू फैलाउनु पर्यो नम्बर एक उपभोक्तालाई जागरण ल्याउनु पर्यो दोस्रो कुरा त्यो खालको मतलब चाहिँ दक्ष जनशक्ति मतलब चाहिँ बजार अनुगमन नियमनका लागि दक्ष एक्सपर्टहरूको मतलब व्यवस्थापन गर्नु पर्यो तेस्रो पाटो भनेको बजेटको पहिले चाहिँ सुनिश्चित गरिनु पर्यो चौथो अर्को पाटो भनेको यसलाई चाहिँ एकीकृत रूपमा प्रभावकारी तरिकाले बजारमा भनौ कि उपलब्धि हुने टाइपले मतलब टार्गेट पहिले फिट गरेर हामी भनौँ न
1: व्यवस्थित वितरण हुनु
0: हो व्यवस्थित रूपमा हामी लाग्यौं भने हाम्रा मतलब चाहिँ लक्ष्यहरू पूरा हुन्छन् भन्ने मेरो चाहिँ बुझाइ छ
1: अब उपभोक्ताहरू चाहिँ खाद्य सुरक्षाप्रति उपभोक्ता अधिकारप्रति कतिको सचेत भएको पाउनु भएको छ यहाँले
0: यो पछिल्लो समय राज्यले अहिलेसम्म उपभोक्ता सचेतना कार्यक्रममा एकदम न्यून बजेट नको बराबर बजेट छ अहिले पनि, र यो सबैभन्दा महत्वपूर्ण पाटो हो यो। हेर्नुहोस्, यो उपभोक्ता सचेतना कार्यक्रम अहिले जबसम्म देशमा हुँदैन तबसम्म, जब उपभोक्ता नै जागरूक हुँदैन र सरकारले मात्र नियमन गर्ने अथवा अनुगमन गर्ने पाटो अलिकतै कता कता यो नबुझिकन चाहिँ जनताले एक्कासी गरे भन्ने हुन्छ। यद्यपि कानून मैले थाहा छैन, मैले जानेन भन्न त पाइँदैन, फेरि पनि उसलाई चाहिँ अहिले थुप्रै उपभोक्ताहरू, व्यवसायहरू, विक्रेताहरूलाई सचेतना कार्यक्रम फैलाउन जरूरी देखिन्छ। त्यो चाहिँ हामीले विभिन्न माध्यमबाट फैलाउनु पर्दछ, तर अहिले अब यो सरकारहरूको ध्यान यतातिर जान सकिरहेको छैन। त्यसो भएर अब अहिले चाहिँ यो आफ्नो बजेटहरूमा विशेष सम्बन्ध चाहिँ बजेट नभए पनि कुनै कुनै स्रोतमूलक फण्डिङ जुटाएर भए पनि सचेतनाका कामहरूलाई प्रभावकारी रूपमा हामीले जनतासम्म पुर्याउन सक्यौं भने हामीले धेरै कुराहरूमा हामी चाहिँ सुधार गर्न सक्छौं। जस्तो अहिले त अवस्था यहाँसम्म छ कि उपभोक्ताले आफूले पैसा चुकाएर पनि राम्रो वस्तु मतलब चाहिँ राम्रो वस्तु लिन नसकिरहेको अवस्था छ। त्यो कुन गुणस्तर हो होइन, त्यो ठिक छ छैन भन्ने कुरा पनि छनौट गर्न नपाइरहेको अवस्था छ। उपभोक्ताले आफ्नो मूल्य हालेर अहिले म विद्युतको सेवा लिन चाहन्छु, विद्युतले सहज रूपमा आपूर्ति, पैसा चुकाएर पनि उनीहरूले चाहिँ विद्युत नपाइरहेको अवस्था छ, पैसा चुकाएर पनि ग्यास नपाइरहेको अवस्था छ। अब यो राम्रो होटलमा जान्छु, होटलमा खाने उपभोक्ताले राम्रो वस्तु मतलब चाहिँ त्यो उसले दिएको वस्तु गुण ठिक छैन भन्ने कुरा नाप्जा गर्ने त्यसको ग्यारेन्टी कुनै केही छैन। त्यसो भएर कई तरहका समस्याहरू छन्। अब यी त भित्री कुरा थुप्रै मतलब त्यो समस्याको एउटा अम्बार छ, तर यद्यपि बिस्तारै सुधारका पाटाहरूमा पनि लैजानुपर्छ भन्ने मलाई लाग्दछ।
1: अब यहाँले भने जस्तो पर्याप्त मात्रामा उपभोक्ता आफै पनि खाद्य सुरक्षाप्रति मैले उपभोग गरिरहेको खानेकुरा खान उचित छ कि छैन भनेर त्यति साह्रो सचेत भइहालेको अवस्था पाइँदैन, र यसका लागि सरकारले पनि पर्याप्त मात्रामा बजेट छुट्याउने, सचेतनाका कार्यक्रमहरू गर्ने काम गरिरहेको भए पनि त्यो पर्याप्त छैन भनेर भनिरहँदाखेरि, अब हामीसँग यहाँ दुईवटा कुरा रहे। एकातिर खाद्य सुरक्षाको कुरा गर्दाखेरि एकातिर हामीले चाहिँ नि पर्याप्त मात्रामा खाद्यान्न प्राप्त गर्न नसकेको अवस्था, अर्कोतिर प्राप्त गरेको खाद्यान्नको गुणस्तर कस्तो छ, त्यो प्रयोग गर्न उचित छ या छैन भनेर पर्याप्त मात्रामा जाँच्ने यहाँले भन्नुभयो। अहिले हामी जुनसुकै पसलमा अथवा होटलहरूमा गएर पनि यो चाहिँ खानको लागि एकदम उचित छ भनेर ढुक्क हुने अवस्था चाहिँ छैन, कसरी यो गर्न सकेला? यो दुईटा चुनौतीलाई कसरी हेर्ने?
0: यसका लागि एउटा के हो भनेदेखि वस्तु दुई प्रकारका हुन्छन्, एउटा बन्द वस्तु एउटा खुल्ला वस्तु। बन्द वस्तुको हकमा त्यो आफै त्यहाँ चाहिँ लेबलिङ हुन्छ, यसको उसले सो घोषणा गर्छ।
1: त्यही त यहाँनिर जस्तो कतिपय अवस्थामा तपाईँ हामी नै पनि कुरा नलुकै भन्दा म आफै पनि मैले बजारमा बन्द वस्तु किने भने त्यो कहिले बनाएर छ, यसको म्याप कहिलेसम्म रहेछ भनेर कहिलेकाहीँ हेरेला सधैँ हेरिया पाइदिने नि त, लापरवाही छ नि यसमा पनि।
0: हो, यो भनेको उपभोक्ता सचेतना नहुनु हो। अब त्यसको हेबिट हामीलाई त्यसको चाहिँ हामी अभ्यस्त नहुनु,
1: सचेतना भन्दा पनि यहाँ चाहिँ कतिपय अवस्थामा दुई चार अक्षर पढेका जानेका मान्छेले पनि त्यतातिर अभ्यस्त नभएका कारणले त्यसलाई व्यवस्था गर्नु
0: व्यवस्था भएको अवस्था हो भने, अर्को पाटो के हो भनेदेखि स्वयं व्यवसायी पनि जिम्मेवार हुनुपर्दछ। किन भनेदेखि उसले पैसा हालेर पैसा खरिद गरेर ल्याएर आएको चिज हो, अनि पैसा लिएर नै उसले बिक्री गर्ने हो, ऊ धर्म गर्न बसेको मान्छे होइन। व्यवसाय एउटा निजी क्षेत्र, ऊ नापामुखी नै हुन्छ। तर अब उसले चाहिँ फेरि पैसा हालेर ल्याएको वस्तु पैसा लिएर मतलब बेचिरहेछ, फेरि गलत चिज किन बेच्ने? हामी त्यहाँनिर मतलब चाहिँ हाम्रो व्यवसायसम्म आपत्ति हो। त्यसो भएर तपाईँले गुणस्तरीय वस्तु खरिदेर ल्याउनु, गुणस्तरीय वस्तु नै बिक्री गर्नुहोस्, र कानूनले वर्जित गरेका अथवा स्तरहीन गुणस्तरहीन चिजहरू बिक्री वितरण नगर्नुहोस्, र सकेसम्म उपभोक्तालाई राम्रो वस्तु नै उपलब्ध गराउनुहोस् भन्ने हाम्रो आग्रह मलाई चाहिँ हुँदै आएको छ। र आजको कन्टेन्मेन्ट जो थिम छ यो विषय, जो खाद्य सुरक्षाको जो विषयमा सरकारले दुईटा पाटोमा काम गर्नुपर्दछ। एउटा खाद्य जस्तो खाद्य सुरक्षाको कुरामा यहाँ दुईटा पाटो महत्वपूर्ण छ। एउटा पाटो के छ भनेदेखि हामी गाउँमा भएको उत्पादन जो छ हाम्रो आन्तरिक उत्पादन त्यसले हामीलाई सधैँ पुग्न सक्ने स्थिति छैन. त्यो पुर्याउनको लागि सरकारले के गर्नुपर्दछ भनेदेखि पर्याप्त मल बिउ बिजन र त्यसको पछाडि हाम्रो किनभने फेरि हाम्रो भूगोल फरक फरक छ. जस्तो हामीसँग गर्मीको तराई छ, पहाड छ, हिमाल छ. अब कुन कुन ठाउँमा कुन चिज के उत्पादन हुनसक्छ त्यसको पूर्वमूल चाहिँ त्यसको अनुसन्धान हुनु पर्यो, क्षेत्रको पहिचान हुनु पर्यो, कृषकको रुचिको विषय पनि हुनु पर्यो र त्यहाँ कुन चिज चाहिँ कुन कुन वस्तु त्यहाँ उत्पादन गर्न सकिन्छ र त्यो आन्तरिक मतलब उत्पादकत्व वृद्धिमा सरकारले एउटा नीति बनाउनु पर्छ भने अर्को कुरो आयातित वस्तुमा हामीले जो आयात गरेर जो आपूर्ति गरिराखेका छौँ जो हामी आपूर्ति मात्रै होइन कि त्यो वितरण मतलब एउटा भनौँ न हाम्रो टार्गेट ग्रुपलाई जो पुर्याइराखेका छौँ त्यो वितरण त्यो ल्याएको चिज पनि गुणस्तर छैन र त्यो वस्तु हामीले जहाँ जसलाई जरुरत हो त्यहाँसम्म पुर्याउन सकिरहेका छौँ छैनौँ भन्ने कुरा त्यसमा अनुगमन नियमन र गुणस्तरको जाँच तौल त्यसको माप भनौँ त्यसको मापन छैन भन्ने कुरामा ध्यान दियौँ भने हाम्रा यी अहिले हामी तपाईँ हामी बीच अहिले भएका चर्चा परिचर्चाका कुराहरूलाई के हदसम्म हामी सार्थक तुल्याउन सक्छौँ भन्ने मलाई लाग्छ.
1: वापस पनि यहाँले बडा महत्वपूर्ण कुरा एउटा के चाहिँ उठाउनुभयो भने हामीले सबैभन्दा पहिला खाद्य सुरक्षाको कुरा गर्दा हामीसँग पर्याप्त मात्रामा सहज तरिकाले हामीले खाद्यान्न प्राप्त गर्नु हो. त्यसको सबैभन्दा राम्रो उपाय भनेको स्थानीय स्तरमै उत्पादन बढाउनु हो. अहिले हामीले माटो अनुसारको बिउ बाली फलफूल तरकारी लगाउन नसकिरहेको अवस्था छ. त्यसले गर्दा कतिपय ठाउँमा बाँधे छ. हामीले सबै ठाउँमा धान किन लगाउनु पर्यो, सबै ठाउँमा गहुँ किन लगाउनु पर्यो. जहाँ धान हुन्छ त्यहाँ धान लगाउँ, जहाँ फलफूल खेती हुन्छ त्यहाँ फलफूल गरौँ, जहाँ तरकारी हुन्छ त्यहाँ तरकारी लगाउँ, जहाँ बेसार खुर्सानी जे जे हुन्छ माटो सुहाउँदो खेती गर्नु पर्यो होइन.
0: अनि त्यसका लागि सरकारले अब लगानी लगाउनु पर्दछ र जनताको पहिचान गर्नुभयो को चाहिँ कृषक हो को होइन. राज्यले अहिले पनि कृषि सेक्टरमा जस लगानी नगरेको होइन, गरिरहेछ, अनुदान वितरण गरिरहेका छ. विभिन्न तरहले कृषकका नाममा अहिले बिचौलियाहरूको फेरि हालीमुहाली छ. अब त्यो त्यो त्यसलाई चाहिँ नियमन गर्ने पाटो पनि सरकारकै हो फेरि. त्यसो भएर अब कुन कुन चाहिँ कृषक हो कुन कृषक होइन, जमिन हुँदैमा ऊ कृषक हुँदैन. उसले त अहिले चाहिँ जमिनको खण्डीकरण एउटा बहुत ठूलो समस्या छ. हाम्रो सहर बजारमा मात्र होइन, गाउँ गाउँ दुर्गममा जहाँ जहाँ अहिले गाडी पुग्यो त्यहाँ त्यहाँ पनि जग्गा खण्डीकरण भइरहेको अवस्था छ. कृषियोग्य भूमि अहिले चाहिँ मासिँदै गइरहेको अवस्था छ भने अर्को पाटोतिर के छ भनेदेखि जहाँ जो युवाहरू अहिले जो खेती भनौँ कृषिप्रति जो चाहिँ म कृषि गर्न चाहन्छु, कृषिबाटै म आफ्नो भविष्य बनाउन चाहन्छु भन्ने मान्छेले पनि सोचेको मान्छेले पनि त्यो खालको मतलब चाहिँ आफ्नो अपेक्षा अनुसारका आवश्यकताहरू पूरा गर्न नसकिरहेको अवस्था छ. किनभने त्यो खालको आउटपुट आउन सकिरहेको नसकिरहेको अवस्था छ. जस्तो अहिले पछिल्लो समय जलवायु जो परिवर्तनको असरले पारेको प्रभावलाई न्यूनीकरण गर्न अब चाहिँ यसको रणनीति यसमा अनुसन्धान हुनु पर्यो. कृषि सेक्टरले त्यो खालको अनुसन्धान गरिदिनु पर्यो. अनि यो भनौँ न यो मौसम यो अनुकूलन टाइपको कुन कुन मौसम अब भनौँ न अहिले चाहिँ अब हरेक मौसम त परिवर्तित छ. हरेक वर्ष फरक फरक टाइपले मतलब वर्षा भइरहेछ, फरक फरक टाइपले त्यो खालको अवस्थाहरू ती खालका सिन्डमहरू देखा परिरहेको अवस्था छ. अब त्यसलाई चाहिँ एब्जर्ब गरेर सरकारले अथवा हाम्रा कृषि विज्ञ एक्सपर्टहरूले अबको नीति यसरी जानुपर्छ, अबको यो आउने वर्षामा किसानहरूले यो चिजमा ध्यान दिनु पर्यो भन्ने टाइपले हामी गयौँ भने त्यो केही हामी लसका पाटाहरू कम गर्न सक्छौँ, जोखिमलाई कम गर्न सकिन्छ. यतातिर कृषकहरूको पनि जान नसकेको र पर्याप्त अनुसन्धान र रिसर्च हुन नसक्दा पनि कृषकहरूले सोचे अनुसारको अपेक्षामा चाहिँ लाभ लिन नसकिरहेको अवस्था छ भने अर्कोतर्फ अहिले गाउँहरू खाली भइरहेका छन्. अब युवाहरू मतलब विदेश प्लान भइरहेका छन्. अब यसलाई रोक्नको लागि पनि कृषि उत्पादक त नबढाइकन हाम्रो अर्को विकल्प छैन. त्यसो भएर कृषिमा उत्पादक वृद्धि गर्नको लागि कृषिको आधुनिकरण गर्नुपर्ने होला. यहाँ चाहिँ आधुनिकरण भनेको अहिले हाम्रो परम्परागत तरिकाभन्दा अलिक केही फरक तरिकाले जानुपर्ने अवस्था आउन सक्छ.
1: कृषिलाई व्यवसायीकरण
0: गर्नुपर्ने त्यो हुन सक्छ. अब यसका लागि पनि सरकारले अब त्यो त्यो खालको एउटा आफ्नो कुन कुन युवालाई के को जरूरत हो भन्ने पहिचान छनौट गरेर मात्रै त्यसरी योजना चाहिँ इम्प्लिमेन्ट गर्यो भने त्यो ज्यादा प्रभावकारी रहन्छ र हामीले चाहेको चाहिँ अहिले खाद्य अधिकार र खाद्य सुरक्षाका कुरा त्यो त्यसलाई पूरा गर्छौ पूरा गर्न सक्छौ मिट गर्न सक्छौ भने अर्कोतर्फ छ सम्प्रभुता कुराहरू छ अहिले किसानले हेर्नुहोस् खाद्य सम्प्रभुता कुरामा पनि के रहेछ भने किसानहरूले उत्पादन गरिरहेका छ उसले वर्ष नै उसले बेचिरहेको छ खाइरहेका छ तर उसलाई पनि सोचे जस्तो मलाई चाहिँ आनन्द आमदानी छैन अथवा उसले आनन्द महसुस गरेर गरिरहेको पनि छैन म मालिक हो भन्ने उसले उसले अनुभूति पाइरहेका छैन उसले बिहानदेखि हाफ प्यान्ट लगाएर काम गरे गरेछ गाईको गोठ साफ गरे गरेछ तर अझ पनि उसलाई चाहिँ सोचे जस्तो मलाई चाहिँ भनौँ न त्यो कालको ऊ बाह्र छैन भनौँ सोचे जस्तो अनुभूति भइरहेको छैन भने अर्कोतर्फ ऊभन्दा छट्टुलाल किसानले कता कताबाट अनुदान चिप्लाएर अर्को अर्को चिज लिएर ऊभन्दा बढी लाभ लिइरहेको अवस्था छ त्यसो भएर सरकारले त्यतातिर पनि ध्यान
1: अनुदान दिँदाखेरि एकदमै सबै किसानलाई दिनु पर्यो पहुँचका आधारमा होइन
0: होइन यस्तो खालको गर्न सकियो भने केही हदसम्म
1: अब यहाँ चाहिँ अर्को कुरा एउटा खाद्य सुरक्षाको कुरा गरिरहँदा सुरक्षित खानाको कुरा गरिरहँदा विषादीको प्रयोग दुईटा यहाँ एउटा स्थानीय उत्पादनमा र बाहिरबाट जहाँ खास गरी हामीले भारत लगायतका ठाउँबाट मुख्य गरी तरकारी र
0: फलफूल
1: आयात गर्नुपर्ने अवस्था छ हामी आत्मनिर्भर हुन सकिरहेका छैनौं त्यस कारणले यी दुईटा चीजमा विषादीको प्रयोगलाई हामीले कसरी नियन्त्रण गर्न सक्छौ अथवा यो विषादी मिसिएको छ छैन भनेर हामी कतिको प्रभावकारी रूपमा काम भइरहेको पाउनुहुन्छ यहाँले
0: सरकारले नै पहिले यो विषादी हाम्रो यो जैविक विषादीको नै प्रयोग गर्ने चलन थियो हामी कहाँ सरकारले नै सरकारले नै यो सुरुमा
1: उत्पादन बढाउने
0: रासायनिक मूल्य चाहिँ विषादी लिएर आयो उसैले सिकायो सरकारले नै होइन त्यसपछि सरकारले सिकायो किसानले हाल्दै गए अब अहिले त विदेशबाट आउने त अधिकांश औषधिमा त्यो तरकारी त फलफूलमा त्यो विषादी नहालिकन त त्यो तरकारी फलफूल आउँदै आउन्न त्यो अलरेडी आउँछ तर त्यसको मात्रा ड्युरेसन त्यो कति दिनसम्म त्यो चाहिँ त्यसले त्यो स्वास्थ्यलाई प्रतिकूल पार्छ र कति दिनपछि त्यो आफै निर्मूलीकरण हुँदै जान्छ भन्ने कुरा त्यो हेर्नुपर्ने हुन्छ त्यसको ड्युरेसन र त्यो त्यसको नाप गर्ने एउटा ऊ हुन्छ यो प्रयोगशालाहरूले ल्याब टेस्ट हुन्छ र त्यो खाना योग्य छ भने नेपाल भित्रिन्छ खाना योग्य छ नाकाहरूमा विभिन्न नाकाहरूमा त्यो खालको व्यवस्था छ अहिले र त्यस्तो खालको व्यवस्थामा उसले चाहिँ खाना योग्य छ भने नेपाल भित्रिन्छ खाना योग्य छैन भने त्यहीँबाट फिर्ता हुन्छ र अहिले त के छ भने हाम्रो आन्तरिक उत्पादनमा पनि तरकारी तथा फलफूल जन्य वस्तुहरूमा कृषिजन्य वस्तुहरूमा अहिले चाहिँ विषादीको मात्रा बढ्दो क्रममा छ तर सरकारले अब यसलाई घटाउँदै लानुपर्छ भन्ने पछिल्लो मुभमेन्ट चाहिँ यो भनौँ न यो हाम्रो रासायनिक विषादीले हाम्रो जमिनलाई व्यक्तिलाई भनौँ न मान्छेलाई पनि यसको प्रतिकूल यसका जीव जन्तुलाई पनि प्रतिकूल असर परिरहेको भन्ने एक खालको त्यो त्यसले पारेको प्रभाव र असर बारे त्यो खालको रिसर्च भइसकेपछि पछिल्लो समय अब सरकारले होइन यो यो रासायनिक विषादीलाई न्यूनीकरण गर्दै जानुपर्छ र अब जैविक विषादीतर्फ फेरि हामी फेरि यतातिर फर्किनुपर्छ भनेर त्यो खालको प्रयास भएको छ तर भइरहेको के छ भने थोरै समयमा छिटै लाभ लिने चक्करमा कृषकहरूले अहिले चाहिँ यो रासायनिक विषादीको प्रयोगमा चाहिँ बढ्दो क्रममा छ र अहिले पनि विभिन्न निकायहरूले त्यसलाई चाहिँ नियमन गर्ने अनुगमन गर्ने बेला बेला चेक जाँच गर्ने यो काम भएको छ तर पनि यसका लागि पनि फेरि के हो भने मुख्य रूपमा कृषकहरूलाई जो उत्पादक कृषकहरू छ उसलाई सचेतना फैलाउनु पर्दछ यस्तो गर्नु हुँदैन यही कुरा तपाईँले खानुभयो भने यसले चाहिँ तपाईँकै ज्यान जोखिममा जान्छ भने अनि आम जनताको उसलाई त जोखिममा पार्नु भएन भन्ने खालको सचेतना हामी ल्याउन सक्यौँ भने यो केही समय केही हदसम्म कम हुँदै जान्छ भन्ने मलाई लाग्छ
1: एकातिर यहाँनिर कर्णाली प्रदेश सरकारले अब प्रदेशलाई नै अर्ग्यानिक प्रदेश बनाउने भनेर घोषणा गर्यो भले त्यसअनुसार काम भएन स्पष्ट रूपमा एउटा पालिका पनि घोषित रूपमा व्यावहारिक रूपमा अर्ग्यानिक पालिका भनेर घोषणा हुन सकिरहेको छैन भने अर्कोतिर अझै पनि किसानहरूमा पनि त्यो चाहिँ होइन मेरो उत्पादन चाहिँ मैले रासायनिक मल प्रयोग गरेर मात्रै बढ्छ भन्ने कुरा अझै पनि उहाँहरूमा छ। यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ, स्वास्थ्यमा मात्र होइन त्यही जहाँ उहाँले खेती गर्नुहुन्छ त्यही माटोलाई पनि दीर्घकालीन रूपमा त्यही जग्गाको उत्पादन शक्ति पनि घटाउँछ भन्ने चेतना अझै हामीले फैलाउन सकिरहेका
0: छैनौ। हो, अब यसका लागि एउटा योजनाबद्ध तरिकाले कृषि र कृषि क्षेत्रमा जुडेका सरकारी एजेन्सीहरू र विभिन्न संघ संस्थाहरू यसरी जुटेर र कृषकलाई पनि सचेत बनाउँदै र उपभोक्तालाई पनि त्यस्ता चाहिँ यो रासायनिक प्रयोग भएका कृषिजन्य वस्तुहरूको उपयोग गर्नु हुँदैन भन्ने चिज हामीले यो छिटो फैलायौनौ भने यसको दुष्परिणाम हामी छिटै चाहिँ हाम्रो केही समयमा देखा पर्नेछ र देखा परिरहेको पनि छ। र अब यसका लागि सरकारले नै पहिले चाहिँ सरकारकै एउटा महत्वपूर्ण पाटो रहन्छ र सरकारले नै यसका लागि इनिसिएसन लिनुपर्छ, सरकारले यसलाई रोक्नको लागि। सरकार जबसम्म अगाडि आउँदैन तबसम्म तपाईँ हामी एउटा संस्थाले मात्रै ले पर्याप्त हुन सक्दैन, त्यसो भएर विभिन्न एजेन्सी एलायन्सहरू जुटेर अघि बढ्नुपर्छ जस्तो लाग्छ।
1: अवश्य पनि सुरक्षित खाद्यका लागि पहिला पर्याप्त मात्रामा चाहिने जति आवश्यकता अनुसारको खाद्य उपलब्धता हुनु पर्यो, त्यो स्थानीय उत्पादन होस् वा बाहिरबाट आयात गरेर ल्याउनु परेको अवस्था होस्। अर्को कुरा, त्यो खाद्यान्न चाहिँ खानको लागि उचित हुनु पर्यो, मानव स्वास्थ्यका लागि उचित हुनु पर्यो, त्यसको गुणस्तरको आवश्यक नापजाँच गर्नु पर्यो, आवश्यकता परेको बेला त्यो सहजै उपलब्ध हुन सक्ने अवस्थाको सृजना गर्नु पर्यो, जहाँ आवश्यकता छ ती लक्षित समुदायको वर्गीकरण गरेर त्यस अनुसारको उचित वितरण सबैले प्राप्त गर्न सक्ने वितरण प्रणालीलाई व्यवस्थित गराउनु पर्यो। कृषि अनुदानका नाममा विभेद गर्नु भएन, वास्तविक किसानलाई अनुदान दिनु पर्यो, पहुँचका आधारमा बिचौलियालाई होइन। यी कुराहरू गरे भने हामीले खाद्य सुरक्षा प्रभावकारी रूपमा हुन सक्छौं र खाद्यान्नमा रहेको परनिर्भरता पनि विस्तारै घटाउन सक्छौं। यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा यहाँले भने जस्तै स्थानीय उत्पादनलाई बढ़ी जोड़ दिनु पर्यो, जमीन खाली राख्नु भएन, जुन माटोमा जुन जमीनमा जे उत्पादन हुन्छ त्यही बाली त्यही खेती खोजी गरेर त्यस अनुसार लगाउनु पर्यो र यी सबै कुराका लागि आवश्यक सरकारवाला निकायहरू बीच उचित समन्वय हुनु पर्यो भन्ने आजको हाम्रो कार्यक्रमको निचोड रहेको छ। अब हाम्रो कार्यक्रम सकिएको छ, अन्त्यमा यहाँलाई चाहिँ च्यास मलाई चाहिँ यो भन्न मन लागेको थियो भनेर एक लाइन एकदमै अब उपभोक्ताको क्षेत्रमा वकालत गर्दै आइरहेको उपभोक्ता हित संरक्षणको क्षेत्रमा वकालत गर्दै आइरहेको हिसाबले संक्षेपमा एक दुई लाइन केही भन्नु छ भने अन्त्यमा
0: म आम उपभोक्तालाई के चाहिँ सन्देश दिन चाहन्छु भने यो तपाईँको लोकप्रिय संचार माध्यम मार्फत पछिल्लो समय उपभोक्ता सचेत नभइकन अब यो देश परिवर्तन हुन सक्दैन। त्यसो भएर हामी विभिन्न तरहका उपभोक्ताहरू छौँ, यो धरतीमा जन्मिने सबै व्यक्ति सबै नागरिक हामी कुनै न कुनै रूपमा उपभोक्ता हौं। कहिले हामी हाम्रो दोहोरो भूमिका हुन्छौँ, कहिले हामी सेवा प्रदायक हुन्छौँ, कहिले हामी सेवा गराई बन्छौँ। त्यसो भएर हामी जहाँ छौँ जे छौँ जहिले पनि सचेत बनौं, अध्ययन गरौं, सो अध्ययन गरौं, हामीले के गर्न हुने के गर्न नहुने ती कुराहरू थाहा पाऊ र आफ्नो नागरिक दायित्व के हो त्यतातिर ध्यान दिउँ र कहिले पनि गलत क्रियाकलापको भण्डाफोड गरौं र हरेक नागरिकलाई उसको हकहितका लागि आवाज बुलन्द गरौं भन्ने भनाई यही संचार माध्यम मार्फत राख्न चाहन्छु।
1: समय दिनुभयो, हाम्रो निम्तलाई स्वीकार गरिदिनुभयो, महत्वपूर्ण कुरा राखिदिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
1: हस् त आजको संवाद अन्तर्गत खाद्य सुरक्षा कार्यक्रमको निर्धारित समय सकिएको छ। आज हामीले राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश संयोजक आकाश तारा बैजूसँग कुराकानी गर्यौं। आगामी हप्ता नयाँ विषय र नयाँ अतिथिका साथ उपस्थित हुने वाचा गर्दै आजका हाम्रा अतिथिप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि अरूलाई छुटिन्छु। हस्त नमस्ते।

0: सूचना हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा हाँस अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने बिरामी वा मरेका पशु पंक्षी तथा बंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरी दिने खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशु पंक्षी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेत।
1: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि
4: हामी कहाँ एलजी सामसङ औरा स्काई अर्थ कम्पनीका टिभी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405719 र 9858551715
5: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
6: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज
7: Extreme energy drink. Time check. Aile theek 10 baje ko cha.
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।

0: me a extreme energy drink.
1: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0009906 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307। सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने। पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्। तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40519 र 98580-51715।
1: सूचना
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98580-40913 र 97054-67993।
5: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोड़ीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोड़ी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: Media.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुशी हुन्छ, तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्सी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Extreme energy drink.
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन. के गर्ने गर्ने मलाई बित्तार भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामनाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
1: हो, त्यही गएर सूर्जन रोकायलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो.
2: लटिपिराग फोन नम्बर 9820293948 9820293948.
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो.
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको.
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्ने. सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत. सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 9855519960, 9841919336 र 9848928966.
4: रेडियो भेरी एफएम

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
6: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
7: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
6: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाय म्यान पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि
6: हो त्यही गएर सूर्जन रोकायलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
7: लट्टी पिराग फोन नम्बर 9820293948 9820293948
8: रेडियो भेरी एफएम 98.6 MHz
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई बिहान 11 बजेको भेरी आइल्याट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कालीकोटको गगन खोलामा पहिरोका कारण राजमार्ग अवरूद्ध, दैलेख सदरमुकाममा पहिरोले खानेपानीको 80 मिटर पाइपलाइन बगायो, मुगुका गणेश नेपालीको मृत्यु को जिम्मेवारी सरकारले लिनुपर्ने सांसदहरूको भनाई, सुर्खेत सहित विभिन्न ठाउँमा विरोध प्रदर्शन र बेल्जियमलाई हराउँदै स्पेन 16 वर्षपछि विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश, ब्रेन्नरमा आज नेपाल लेजेन्ड्स र कर्णाली लेजेन्ड्स बीच मैत्रीपूर्ण फुटबल हुँदै कालीकोटको गगने खोलामा गैराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहले अविरल वर्षापछिको पहिरोका कारण सड़क अवरूद्ध हुन पुगेको बताउनु भएको छ। कार्यालयले पहिरो हटाउनका लागि सड़क डिभिजन कार्यालय सुर्खेतसँग आवश्यक समन्वय भइरहेको पनि जनाएको छ। यस्तै कार्यालयले सूचना जारी गरी वर्षायाममा यात्रा गर्दा सावधानी अपनाउन तथा रातिको समयमा सकेसम्म यात्रा नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। लगातारको वर्षापछिको पहिरोले खानेपानीको पाइप बगाउँदा दैलेख सदरमुकाममा खानेपानी सेवा अवरूद्ध हुन पुगेको छ। पहिरोले नारायण खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको करिब 80 मिटर पाइपलाइन बगाउँदा 2 लाख भन्दा बढ़ीको आर्थिक क्षति भएको भन्दै क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताइएको छ। पहिरोका कारण मुख्य पाइपलाइनमा ठूलो क्षति पुगेकाले खानेपानी सेवा अवरूद्ध हुन पुगेको नारायण नगरपालिका खानेपानी समितिका संयोजक एवं नारायण नगरपालिका वड़ा नम्बर 1 का वड़ाध्यक्ष शैलेश श्रेष्ठले बताउनु भएको छ। सदरमुकाममा ल्याइएको पानीको पाइप बगाउँदा स्थानीयलाई खानेपानी उपलब्ध गराउन नसकिएको पनि उहाँले बताउनु भएको छ। पहिरोले मुख्य प्रसारण पाइपलाइन बगाएकाले खानेपानी सेवा अवरूद्ध हुन पुगेको भन्दै उहाँले दुर्गम भौगोलिक अवस्था, पहिरोको जोखिम तथा क्षतिग्रस्त पाइपलाइनका कारण मर्मत कार्य शुरू गरिए पनि समय लागेको बताउनु भएको छ। सरकारकै कारण मुगुका गणेश नेपालीले ज्यान गुमाउनु परेको भन्दै सुर्खेतको वीरनगर लगायत ठाउँ ठाउँमा प्रदर्शन भएको छ। प्रदर्शनकारीले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै दोषीलाई कार्यवाही गर्न र नेपालीका परिवारलाई न्याय दिन माग गरेका छन्। घटनाको विरोधमा काठमाण्डु लगायतका ठाउँमा पनि विरोध प्रदर्शन भइरहेको छ भने संसदमा पनि प्रतिपक्षी दलहरूले नेपालीको ज्यान गुमाउनु पर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। उनीहरूले यो घटनाको छानबिन गर्न पनि माग गरेका छन्। बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। अमेरिकाको लस एन्जलसमा भएको क्वार्टर फाइनलमा बेल्जियमलाई स्पेनले 2-1 गोल अन्तरले पराजित गरेको हो। स्पेनको जीतमा फेबियन रुइज र मिकेल मेरिनोले 1-1 गोल गर्नुभयो। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता लिए पनि 41 मिनटमा बेल्जियमका चार्ल्स डे केटलेयरले गोल गरेपछि पहिलो हाफ 1-1 को बराबरीमा सकिएको हो। खेलको 88 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याउनु भएको छ। अब स्पेनले सेमी फाइनलमा साबिक उपविजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा अन्तिम तथा चौथो क्वार्टर फाइनलमा भोलि बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड भिड्नेछन्। र सुर्खेतको वीरेन्द्रमा आज नेपाल लेजेण्ड्स भर्सेस कर्णाली लेजेण्ड्स बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट्स सोसाइटी सुर्खेतको संयुक्त आयोजनामा हुने खेल दिउँसो 2 बजे सुर्खेत रंगशालामा सञ्चालन हुँदैछ। प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष तथा राष्ट्रिय टोलीका पूर्व कप्तान गणेश थापा, यस्तै पूर्व कप्तान उपेन्द्रमान सिंह का साथै सागर थापा, बालगोपाल महर्जन, अनिल गुरूङ, हरि खड्का तथा बद्री पंगेनी लगायतका कलाकारहरू सुर्खेत आउनु भएको छ। एन्फाका पूर्व अध्यक्ष थापाले यस प्रतियोगिताले पहिलो पटक देशभरमै पूर्व राष्ट्रिय खेलाड़ीहरूलाई एउटै मंचमा उभ्याएको बताउनु भएको छ। ग्रीनल्याण्ड फुटबल एकाडेमीका अध्यक्ष शशि केसेले कर्णाली प्रदेश नै पहिलो पटक यति ठूलो स्तरको पूर्व राष्ट्रीय खेलाड़ीको सहभागितामा प्रतियोगिता गर्न लागिएको बताउनु भएको छ। उहाँले प्रतियोगितामा नेपाली राष्ट्रीय फुटबल टीमका पूर्व पाँच कप्तान सहित अन्य राष्ट्रीय खेलाड़ीहरूले नेपाल लिजेन्ड्सको नेतृत्व गर्ने बताउनु भएको छ। यसै गरी कर्णाली प्रदेशका तर्फबाट कर्णाली लिजेन्ड्सको नेतृत्व राष्ट्रीय खेलाड़ी रोहित चन्द, प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव रविन चन्द लगायत खेलाड़ीहरू नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसेल लगायतका खेलाड़ीको सहभागिता रहने बताइएको छ। हवस् तरिनै बिहान 11 बजेको फेरि हाइलाइट सक्यौं। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तडपटी। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: extreme energy drink.
1: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
3: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53515।
2: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

हजुर नमस्कार अनि तपाईँलाई हृदयदेखि नै हार्दिक स्वागत गर्छु एक्सट्रीम इनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रमलाई तपाईँ गाउनुहोस्को अर्को नयाँ श्रृंखलामा प्रविधिका पूर्ण र विनोदको साथमा तपाईँकै नजिकको साथी महेन्द्रको तर्फबाट कार्यक्रमलाई तपाईँ गाउन साउने गर्छ हरेक शनिबार यस्तै समयदेखि करिब करिब बाह्र बजेको हाराहारीसम्म हिमाल पहाड़ हुँदै तराईसम्मकी साथ गुञ्जनी अनि तपाईँको मन छुने सबैको मन छुने रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो भेरी .com.np हाम्रो पात्र लगायतका माध्यमबाट हामी तपाईँको छेउमा तपाईँकै आसपासमा उपस्थित हुने गर्छौं र कार्यक्रमको बसाइमा हामी तपाईँसँग नै प्रत्यक्ष रूपमा टेलिफोनको माध्यमबाट कुराकानी गर्छौं भलाकुसारी गर्छौं तपाईँको आवाजमा गीत सुन्छौं सुनाउँछौं र आफ्ना आफन्तजनहरूलाई सम्झना रेडियोको माध्यमबाट बाँड्ने एउटा अवसर पनि प्रदान गर्छौं र यो क्रमलाई निरन्तरता दिँदै दिँदै हामी निकै अगाडि बढ़िरहेका छौं र तपाईँको साथले हामी अगाडि अझै बढ़नेछौं। आजको श्रृंखलामा पनि तपाईँसँग 83522445 लाइनबाट पुरूष साथी 83523445 लाइनबाट महिला साथीसँग हामी कुराकानी गर्नेछौं। तपाईँको आवाजमा गीत सुन्नेछौं सुनाउनेछौं र मौसम अलिकति प्रतिकूल जस्तो देख्छौं हामी। वर्खाको यो मध्य वर्खा हुनुपर्ने यतिखेर झरी हुनुपर्ने तर पानी परेको छैन यतातिर चाहिँ तपाईँतिर सम्भवतः त्यस्तै छ होला। कतै कतै पानी पर्दै पनि छ होला। रोपाई गर्नुपर्ने खेतहरू त्यत्तिकै छन्, यतिखेर रोपाई पनि राम्रोसँग हुन सकेको छैन। कतै कतै पानी कुला लागेका ठाउँमा त रोपाई भए तर अन्यत्र चाहिँ अझै रोपाई भएका छैनन् भन्ने खबर पनि हामीले सुनिरहेका छौं। यो मौसम मनसून अझै सक्रिय हुन सकिरहेको छैन। गर्मी छ वीरेन्द्रनगरतिर, तपाईँतिर कस्तो छ तपाईँ आएपछि थाहा हुनेछ। तपाईँ हामीसम्म आउने प्रयास गर्नुहोस्। त्यति बेलासम्मको लागि एउटा मिठो गीत राखेर हामी तपाईँलाई स्वागत गर्छौं।

0: पाउन रहेनछ कर्ममा जुनी भरि मर्मै मर्ममा यो मिठो गीत तपाईँको माझमा राखेर हामीले तपाईँलाई स्वागत गर्यौं। हामी एक्सट्रीम इनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रम ल तपाईँ गाउन उसको बसाईमा छौं, तपाईँको छेउमा छौं। कोही साथी लाइनमा हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ म स्वागत गर्छु है त। हेलो, नमस्कार हजुर, सीतारामजी बोल्नु भयो?
1: हजुर, सीतापुरबाट सीताराम चौधरी बोल्दैछु।
0: के छ सीतारामजी तपाईँको खबर अनि टिकापुरको सुनाउनुहोस् त।
1: मेरो हाल खबर ठिक छ, पानी पर्दैछ, रातिबाट पानी आउँदैछ।
0: पानी परिरहेछ अहिले होइन त टिकापुरतिर? पानी परेर जे शीतल पनि छ, खेतीपातीका कामहरू पनि एकदम चलिरहेका होला नि होइन? अहिले एकदम ठिक छ, यतातिर चाहिँ पानी परेको छैन, गर्मी छ निकै सीतारामजी है। हिजोबाटै पानी परिरहेछ, बर्खा तल्ल लाग्दैछ है नि त। हामीलाई सम्झिनुहुन्छ, फेरि सम्झिनु भयो, खुसी लाग्यो सीतारामजी। अब तपाईँको आवाजमा एउटा गीत सुन्छौ है।
1: मायाले सम्झी राख्नु नभुल्नु, घर मेरो ओल्लो होइन पल्लो। मायाले सम्झी राख्नु नभुल्नु, घर मेरो ओल्लो होइन पल्लो। माथि हेर निलो थामा सेतो छ कमेरो, डाँडै फिर्के सल्लो। हजुर
0: डाँडै फुर्के सल्लो, निकै मिठो गीत गाएर सुनाउनु भयो, तपाईँलाई धेरै धन्यवाद छ सीतारामजी। हामी एकछिनपछि गीत राख्ने तयारीमा छौ, कसलाई सम्झिनुहुन्छ?
1: अब सम्झना त रेडियो सुन्न लाग्नु भयो होला साथीहरू। ठक्क भन्नु सुशीला हुनुहुन्छ, लालसरी हिरा सीता सलामी, साथै कोहलपुरको इन्द्र सर, रामबहादुर खड्का सर, सबै साथी हजुरलाई पनि सम्झिँदा है। मायाले सम्झी राख्नु नभुल, घर मेरो ओल्लो होइन पल्लो, भन्दै बिदा हुन्छ। नमस्ते,
0: हुन्छ, फेरि आउनु होला, छुट्टिन्छौ, नमस्कार।

0: हजुर, यो निकै मिठो गीत तपाईँको माझमा राख्यौं। डाँडै फुर्की सल्लो निकै मिठो गीत विष्णु माझी र कुलेन्द्र विश्वकर्माले गाउनु भएको यो मिठो गीत सँगसँगै कोही साथी लाइनमा आइपुग्नु भएको छ। कहाँबाट को हुनुहुन्छ? म स्वागत गर्छु। हेलो
1: हेलो
0: हजुर, कहाँबाट को बोल्नु भयो? टेकेन्द्रजी बोल्दै हुनुहुन्छ हजुर? टेकेन्द्र ओर बोल्दै हुनुहुन्छ? तपाईँको आवाज एकदम कम सुनिँदैछ टेकेन्द्रजी, अलिकति क्लियर सुन्न सकिएको छैन। अरू के छ सुनाउनुहोस् त तपाईँको खबर अनि भेरी गंगातिरको खबर? हामी पनि सब ठिकठाक छौ, राम्रो छ, चल्दैछ, ठिकै छ भन्नु पर्यो। पानी परेको छैन, गर्मी छ है। टेलिफोनमा अलिक समस्या छ जस्तो छ, तपाईँको आवाज अलिअलि मात्रै सुनिँदैछ टेकेन्द्रजी, त्यसैले तपाईँको गीत सुनिहालौँ है। टेलिफोन कट छ कि भन्ने डर छ हामीलाई।
1: Lal Pakee

0: धेरै धेरै धन्यवाद तपाईँलाई ठेकेन्द्रजी। यो मिठो गीतको लागि हामी एकछिनपछि गीत राख्ने तयारी गर्दैछौ। कसलाई सम्झिरहन्छ
1: हजुर? यो गीतबाट पर्दा हाम्रो फेरि मेरो परिवारलाई
0: हुन्छ टेकेन्द्रजी, फेरि आउनुहोला। आजलाई छुट्टिन्छौ, नमस्कार।

0: 6.9 इंचको स्टान्डर्ड डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सूचना: हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा, हाँस, अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने, दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने, बिरामी वा मरेका पशु पंक्षी तथा बंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने, मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने, खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने, शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने। कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशु पंक्षी विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत। भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
1: सूचना:
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-585-40-913 र 97054-67-993।

0: रेडियो भेरी एफएम। तपाईको मञ्च हुने रेडियो भेरी एफएम हामी कार्यक्रम ल तपाई गाउनुस लिएर तपाईको माझमा छौं। ल तपाई गाउनुसलाई एक्सट्रीम एनर्जी ड्रिंकले प्रायोजन गरेको छ। वाटरले पुग्दैन है, एक्सट्रीम नै चाहिन्छ। गर्मीको मौसममा एक्सट्रीम अझै बढ़ी चाहिन्छ र यो एक्सट्रीम एनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रमलाई तपाई गाउनुसको बसाईमा हामी तपाईसँग नै प्रत्यक्ष रूपमा टेलिफोनको माध्यमबाट भलाकुसारी गरौं, कुराकानी गरौं अनि तपाईको गायन क्षमता प्रतिभा बाँडौं र सबैको माझमा तपाईको क्षमतालाई प्रस्तुत गरौं भन्ने अभिप्रायले हामी तपाईँको छेउमा छौं। 083-522-4745 र 083-523-4745 दुईवटै लाइन खुल्ला छन्। आफ्नो लाइन प्रयोग गरी तपाई हामीसम्म आउन सक्नुहुन्छ, आफ्नो क्षमता प्रस्तुत गर्न, आफ्नो आफन्तजनहरूलाई सम्झन सक्नुहुन्छ। र यी क्रममा कोही साथी लाइनमा हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ म स्वागत गर्छु है त। हेलो
1: सर, नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? हजुर विशालजी बोल्दै हुनुहुन्छ। अलिकति आवाज कट्दै आइपुगेर हामी झुक्यौं। अनि के छ तपाईँ खबर विशालजी? घाँस काट्न जाने तयारी छ कि काट्दै हुनुहुन्छ? बाटोमा हिँड्दै अब घाँस काट्न जाँदै गर्दा सम्झिनु भयो तपाईँले आफ्नो दैनिक कर्मलाई, आफ्नो दैनिक कामहरूलाई अगाडि बढाउँदै बढाउँदै पनि हामीलाई कति धेरै माया गर्नुहुन्छ, निकै खुसी लाग्छ विशालजी। अरू सब राम्रो छ घरतिर? सबलाई ठिक छ? पानी नपरेर खेतीपातीमा केही समस्याहरू सिर्जना भएका छन्? यतिखेर निकै पानी पर्नुपर्ने हो होइन, तर पानी नै नपरेर गाह्रो परिरहेको छ। अब पर्छ कि अब सक्रिय हुन्छ कि? धेरै गाह्रो छ, अब सक्रिय होला मनसुन भन्ने आशा गरौं होइन। हामीलाई सम्झिनुहुन्छ, खुसी व्यक्त गर्छु म विशालजी। अब तपाईँको आवाजमा एउटा गीत सुन्छौ है। हजुर हजुर, प्रयास गर्नुहोस्।
1: मिठा मान्छे हो होइन र मन छैन धम्किन र लाउँथे माया तर ए लाउँथे माया तर खेल पन्ज पन जान्दैन म त सोझो मान्छे कसले पत्याउँछ र यति नै सर धेरै
0: आउँदैन। लाउँथे माया तर म त सोझो मान्छे अपन जपन जान्दिन कसले पत्याउँछ। निकै मिठो गीत छ, निकै यथार्थ पनि छ होइन। कुलेन्द्र विश्वकर्मा र देवी घटेले गाउनु भएको यो मिठो गीत तपाईँले गाउनु भयो है, तपाईँलाई धेरै धन्यवाद छ विशालजी। हामी एकछिनपछि यही गीत राख्दैछौ, कसलाई सम्झिनुहुन्छ?
1: सर्वप्रथम त हजुरलाई र सरी बस्ने सरलाई र यहाँ मेरो साथी हुन्छ अङ्कल उसालाई भन्दै सुनिन्छ, हजुरलाई नमस्कार।
0: हुन्छ, फेरि आउनुहोस् विशालजी, आजलाई छुट्टिन्छौ, नमस्कार।

0: हजुर, लाली पाउडर घस्नानी जानै छु, अलि ठुली भए झैं मानै छु, लाउँथे माया तर लप्पन छप्पन जान्दिन, म त सोझी मान्छे कसले पट्याउँछ र। निकै मिठो गीत थियो यो, तपाईँको माझमा राख्यौं हामीले कुलेन्द्र विश्वकर्मा र देवी घरती मगरको स्वरमा सजिएको यो मिठो गीत तपाईँको माझमा राख्दै गर्दा कोही साथी लाइनमा आइपुग्नु भएको छ, कहाँबाट को हुनुहुन्छ म स्वागत गर्छु है त। हेलो हेलो, कोही साथी लाइनमा हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गर्न सकिएन, अनेर गर्ने क्रममा अरू केही नै आवाज आइपुग्यो तर साथी चाहिँ आइपुग्नु भएन। हामी साथीलाई फेरि एकचोटि प्रयास गर्न अनुरोध गर्छौं है, तपाईँ हामीसम्म आइदिनु होला, फेरि पनि तपाईँसँग कुराकानी गर्ने हाम्रो रहर छ। पूर्णजीले तपाईँले गाउन खोज्नु भएको गीत बजाउने तयारी पनि गर्दै हुनुहुन्छ, कोही साथी लाइनमा हुनुहुन्छ, उहाँसँग कुराकानी हुन्छ कि। हेलो,
1: हजुर हजुर, नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो?
1: भेरीगंगा छदेखि हजुर। हजुर,
0: भेरीगंगा छदेखि
1: हजुर, छलखालदेखि शंकर बोहरा शत्रुञ्जय।
0: शंकर बोहरा
1: शत्रुञ्जय।
0: शत्रुञ्जय के छ शंकरजी?
1: हजुर, यस्तै खेतीपातीमै व्यस्त भनौँ न।
0: खेतीपाती चलिरहेछ, पानी पर्याप्त रूपमा पर्न सकेको छैन होइन?
1: हजुर हजुर।
0: अहिले कुन कुन खेतीपाती के भइरहेछ शंकरजी?
1: यो मकै छ विशेष गरी पहिलो उसमा, अहिले पहिले नै छरेको भएको हुनाले
0: मकै
1: तयारीमा छ, अलिकति हावा पानी म्याच नखाएर नमिलेर अलि ढिलै होला जस्तो छ, पहिले निस्किने हो, पाकि रहेको अवस्थामा छ।
0: जो अब पाक्ने निस्किने तयारीमा छ होइन, अनि अरू चाहिँ सब ठिकठाक छ, राम्रो छ होइन शंकरजी?
1: हजुर हजुर,
0: हामीलाई सम्झिनु भयो, निकै खुसी लाग्यो। फेरीगंगाबाट तपाईँलाई धेरै धन्यवाद छ। शत्रुञ्जय तपाईँको उपनाम हो होइन?
1: हजुर।
0: हामीलाई सम्झिनु भएकोमा तपाईँ प्रति आभार व्यक्त गर्छौ र तपाईँको आवाजमा एउटा गीत सुन्छौ है त।
1: हजुर सुरु गरौँ।
0: हजुर,
1: मनेपाल सहारा अधुरै भो निर्माया मनको रहरा, बिग्रियो चौपानी यस्तै त रहेछ नि माया जल पनि, मनेपाल सहारा मनेपाल सहारा अधुरै भौ निर्माया मनको रहरा, बिग्रियो चल पानी यस्तै त रहेछ नि माया जल पानी, यस्तै त रहेछ नि माया जल पानी।
0: बिग्रियो जाल पनि यस्तै त रहेछ नि माया जाल पनि, भगवान भण्डारी र बिमा कुमारी दुराले गाउनु भएको निकै चर्चित, अलिकति पुरानो होइन, मिठो गीत तपाईँले गाएर सुनाइदिनु भयो शंकरजी, तपाईँलाई धेरै धन्यवाद छ। एकछिनपछि हामी गीत राख्ने तयारीमा छौं, कसलाई सम्झिनुहुन्छ?
1: हजुर, हाम्रो भेरिएसन परिवारको सम्पूर्ण युनिटलाई, विशेष गरी मलाई शंकर शत्रुञ्जय भनेर चिन्ने सम्पूर्ण साथीहरूलाई, अनि मेरो ढोरपिपल कुपिन्नी दहमा रहनुभएको आमा बुवा अनि भाइलाई सुनाउँछ।
0: हुन्छ, फेरि आउनुहोला शंकरजी, आजलाई छुट्टी हौ है त। नमस्कार।
1: हजुर हजुर, नमस्ते।

हजुर बिग्रियो चाल पनि यस्तै त रहेछ नि माया चाल पनि निकै मिठो गीत तपाईँको माझमा हामीले राख्यौं भगवान भण्डारी र विष्णु कुमारी बीमा कुमारी दुराले गाउनु भएको र यो मिठो गीत तपाईँको माझमा राख्दै गर्दा कोही साथी लाइनमा हुनुहुन्थ्यो उहाँ पनि छुट्नुभयो भन्दै हुनुहुन्छ पूर्णजीले सम्भव भएसम्म एकजना साथीसँग कुराकानी गरेर आजको व्यवसायबाट छुट्नुपर्छ भन्ने मेरो तयारी थियो उहाँ विच्छेद भइसक्नु भएको छ अब विस्तारै विदा पनि माग्नुपर्छ होला हामी कार्यक्रमको उत्तरार्धमा छौं र आजको श्रृंखलामा आउनुहुने साथीहरूलाई एकपटक सम्झना व्यक्त गरौं सीताराम चौधरी हुनुहुन्थ्यो टिकापुर कैलालीबाट टेकेन्द्र ओर हुनुहुन्थ्यो भेरीगंगा सुर्खेतबाट त्यसपछि विशाल नेपाली वीरेन्द्रनगर एक सुर्खेतबाट र त्यसपछि आउनु भएको थियो शंकर बोहरा शत्रुञ्जय भेरीगंगा छ सुर्खेतबाट सबै सबै साथीहरूलाई धेरै धेरै धन्यवाद छ केही साथीहरू लाइनमा आएर पनि छुट्नु भएको छ तपाईँहरूलाई हामीले सम्झिरहेका छौं तपाईँलाई छुटाउने हाम्रो उद्देश्य होइन टेलिफोनको कारणले हामी छुट्न पुग्यौं आगामी श्रृंखलामा फेरि जोडिनेछौं प्रयास गरिदिनुभयो हामीलाई सम्झिनुभयो तपाईँले आत्मीयता बाँडिदिनुभयो आभार व्यक्त गर्छौं अनि यति बेलासम्म देश र विदेशमा रहेर हामीलाई सुनेर साथ दिनुभयो समय छुट्याइदिनुभयो आफ्नो काम थियो कर्म थियो त्यो काम कर्मलाई अगाडि बढ़ाउँदै गर्दा पनि हामीलाई छेउमा राखेर सुनिदिनुभयो माया दर्शाइदिनुभयो तपाईँप्रति म आभार व्यक्त गर्छु अनि प्रविधिबाट सघाउनु हुने मेहनत र मायाका साथ सघाउनु हुने साथीहरूलाई धेरै धन्यवाद छ वीरेन्द्रनगरका पूर्ण बहादुर खड्का हर स्टेशनका विनोदलाई पनि विशेष धन्यवाद दिँदै तपाईँको बाँकी समय शुभ रहोस् तपाईँको जय होस् यो सदिच्छा व्यक्त गर्दै तपाईँको माझबाट तपाईँकै नजिकैको साथी महेन्द्र चन्द जोशु देहात्र भन्छु नमस्ते फेरि भेटौंला शुभ साता।

0: को खबर
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
3: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखबित्त?
2: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिनँ क्या।
3: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
4: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुट्टाको बाछोको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98486595076।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
0: सूचना
1: सिटीभिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन, एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584093 र 97054769993। सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क
5: फोन नम्बर 0385222553 र मोबाइल नम्बर 9858564555।
8: रेडियो भेरी एफएम
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौं उपत्यका सहित काभ्रेमा बाढ़ीको उच्च जोखिम, अरू 29 जिल्लामा पनि सावधानी अपनाउन आग्रह। विपदका घटना सम्बन्धी हटलाइन 1234 अब सबै जिल्लामा। तीन दिनमा जलनका तीन घटना, दुईजनाको उपचार चल्दै गणेश नेपालीको शव त्रिविशिक्षण अस्पताल लगियो। सरकारले पर्सीदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने, जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने। सगरमाथा क्षेत्रमा डीजीआई ड्रोनको नयाँ कीर्तिमान, 8861 मिटरको उचाइमा उडान। र 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको क्वार्टर फाइनलमा भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसूनी वायुको प्रभाव रहेको छ। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती पनि कतिपय क्षेत्रमा पानी परेको थियो। आज दिउँसो पहाड़ र तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यका सहित काभ्रेमा आकस्मिक बाढ़ीको उच्च जोखिम छ। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी चार जिल्लामा आज बाढ़ीको उच्च जोखिम रहेको हो। त्यस्तै अरू 29 जिल्ला नुवाकोट, ताप्लेजुङ, शंखुवासभा, तेह्रथुम, पाँचथर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, त्यसै गरी मकवानपुर, चितवन, नवलप्रासी, कास्की, रसुवा, धादिङ, बारा, पर्सा, रौतहट, कपिलवस्तु, रूपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, प्युठान, जाँजरकोट, जुम्ला, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने अनुमान छ। ती नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती पनि काठमाडौँ सहित केही ठाउँमा नदी खोलामा भेलबाढ़ी आएको थियो। विपद सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याइएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्रबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकोले उद्धार समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। बिहिबार यता तीन दिनमा जलनका तीनवटा घटना भएका छन्। तीनजना मध्ये मुगुका 25 वर्षीय गणेश नेपालीको उपचारको क्रममा हिजो ज्यान गएको छ भने अरू दुईजनाको उपचार भइरहेको छ। सर्लाहीको गौडैता नगरपालिकाका विवेक मण्डलको अवस्था चिन्ताजनक छ। हिजो हेलिकप्टरबाट काठमाडौँ ल्याएका मण्डलको किर्तिपुरको वर्ण अस्पतालमा उपचार भइरहेको छ। जलनबाट गम्भीर बिरामी 25 वर्षीय मण्डलले पेट्रोल खनाएर आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। त्यस्तै आज बिहान काठमाडौँको बुद्धनगरमा 45 वर्षीय अश्विन राउतले पनि आफ्नै शरीरमा आगो लगाएको र वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिनुभयो। हिजो बिहान वीर अस्पतालमा ज्यान गुमाएका गणेश नेपालीको शव परीक्षणका लागि गैराती त्रिविशिक्षण अस्पताल महाराजगंज लगिएको छ। सरकारले पर्सी असार 29 गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ। यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरू गर्न लागेको जानकारी दिनुभयो। केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि सहज सेवा उपलब्ध गराउन प्रयास भइरहेको उहाँले बताउनुभयो। छापिएका राहदानी तत्काल सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालय पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ। जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया शुरू भएको पनि प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको उहाँको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। तिनजेल हामीले काठमाडौँ उपत्यका सहित काभ्रेमा बाढ़ीको उच्च जोखिम अरू 29 जिल्लामा पनि सावधानी अपनाउन आग्रह, विपदका घटना सम्बन्धी हटलाइन 1234 अब सबै जिल्लामा लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 को दफा 5 को उपदफा 3 बमोजिम आर्थिक वर्ष 82-83 का लागि 82 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा त्यो अवधिभित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेजी भएको सूचनामा उल्लेख गरेको छ। अब विदेशको खबर। चिनिया ड्रोन निर्माता कम्पनी डीजेआईले सगरमाथा क्षेत्रमा संचालित 12 दिने वायुमण्डलीय अनुसन्धान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। यो अभियानको क्रममा कम्पनीको अत्याधुनिक ड्रोनले नयाँ उचाई कायम गर्दै कीर्तिमान कायम गरेको हो। कम्पनीका अनुसार EB50 मोडेलको भर्टिकल टेक अफ एण्ड ल्याण्डिङ फिक्स्ड विंग हाइब्रिड ड्रोनले निश्चित तौल अर्थात पेलोड सहित 8861 मिटरको उचाइमा पुगेर स्थिरताका साथ उड़ान भर्न सफल भएको छ। सगरमाथाको वायुमण्डलीय अध्ययनका लागि प्रयोग गरिएको यस ड्रोनले उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम र न्यून वायुमण्डलीय चापका बीच पनि आफ्नो कार्यक्षमता प्रदर्शन गरेको छ। यो उपलब्धिले कठिन भौगोलिक अवस्थामा वैज्ञानिक अनुसन्धान र सामान ढुवानीका लागि ड्रोन प्रविधिको प्रयोगमा नयाँ सम्भावनाको ढोका खोलेको कम्पनीलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। अब केही खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियामा आजदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनको फराकिलो अन्तरले हरायो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रन बनाइन्। जीतका लागि 131 रनको लक्ष्य पक्षाएको कतार 12 ओभरमै 25 रनमा अल आउट भयो। रचना चौधरीले र रिया शर्माले समान 3 तथा मनिषा उपाध्यायले 2 र अनुकडायतले 1 विकेट लिए नेपालले समूह चरणमा सिंगापुर र हङकङसँग खेल्नेछ। सिंगापुरसँगको खेल भोलि हुनेछ। र फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका दुईवटा खेल हुँदैछन्। आइतबार बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंग्ल्याण्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हालाण्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंग्ल्याण्डका कप्तान ह्यारी केन र जुड बेलिङ्गम पनि लयमा रहेका छन्। यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। गैराती भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित काभ्रेमा बाढ़ीको उच्च जोखिम, अरू 29 जिल्लामा पनि सावधानी अपनाउन आग्रह, विपदका घटना सम्बन्धी हटलाइन 1234 अब सबै जिल्लामा। 3 दिनमा जलनका 3 घटना, 2 जनाको उपचार चल्दै गणेश नेपालीको शव त्रिवी शिक्षण अस्पताल महाराजगंज लगियो। सरकारले पर्सीदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने, जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने। सगरमाथा क्षेत्रमा डीजीआई ड्रोनको नयाँ कीर्तिमान 8861 मिटरको उचाइमा उडान। र 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको क्वार्टर फाइनलमा भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू। जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Extreme Energy Drink.
1: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 एमबिपिएस सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
4: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एक भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घरपालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
4: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।
6: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: झरना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसेल इन जनरल मेडिसिन एचए, पीसेल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसेल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाटभटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: भर्ना खुल्यो।
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
5: रेडियो भेरी FM।

0: me a
1: extreme energy drink.
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सही वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दछ।
2: हाम्रो बाबाले मानिकेल सुरक्षित बाटो जानु भएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोफिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहुलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-484-6631।
8: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भया
9: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
8: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
9: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
6: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
3: रेडियो भेरी एफएम

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्सी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
3: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
4: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
3: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
4: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
5: सम्पर्क मोबाइल नम्बर 98580506 98583515।
4: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
1: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-59-960, 98-481-19336 र 98-488-29966।
2: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3, मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-585-56-455।

0: Media Extreme Energy Drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: रेडियो भेरी एफएम।

0: छौ?
1: हो त नि, अमृतसर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ।
0: मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
0: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
0: लटिपिराक फोन नम्बर 9820293948, 9820293948।
3: सूचना: वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
4: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858-54-899 र 9769-044-43।
5: रेडियो भेरी एफएम।

0: यस जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिनँ।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: दादुरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चारबाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081538150, 081535151।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: सबैको मन सुने
2: Radio Bheri FM.

0: Virginia.
1: Extreme energy drink.
2: सूचना
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98584093 र 97054769993।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
5: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414 मोबाइल 98585159960 98481936 र 98488896।
6: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.

0: Sonia. Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग. शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ. झ्याल बाहिर धुलोले ढाक्छ. बत्ती फुल सबको लाइन काटिन्छ. सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रहेछ. शर्माजीले श्री एफई 550 ले बनाएको घरलाई फेरि केही भएको हुँदैन. अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ. अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ. श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
2: बर्खा लाग्न शुरू भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री यत्रो भेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-9556 र मोबाइल 98-480-50-430.
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो. क्यारू र कसोहरू भएको छ मेरा दिनेश यी भाइजना भया
7: तै त. ए काउजु, क्या गर्न मन गर्दछौ मुखबित?
6: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो. तै त म क्यारू त आफै भन्दिन क्या.
7: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त.
8: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ.
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत. मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576.
10: रेडियो भेरी एफएम

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
0: सूचना, हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा, हाँस, अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने, दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने, बिरामी वा मरेका पशु पंक्षी तथा को बिक्री वितरण र ओसार पोसार नगर्ने, मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने, खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने, शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने। कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशु पंक्षी विकास निर्देशनालय, विरेन्द्रनगर, सुर्खेत। बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना,
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम, आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे, प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0001-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoyan

0: tatorg.org/ उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.foamecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ।
1: प्राक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनु पर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
3: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515।
4: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा CGPA 1.8 हुनुपर्ने, PCL वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइराछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डियानै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि। उहाँ गरे के हो कसो?
2: ल टिपिराग, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
4: रेडियो भेरी एफएम।

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
2: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने, चारा मेसिन, दुध डेरीका सामान,
1: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर, किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
2: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: me a...
1: extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टरदेखि पश्चिम पट्टि. मोबाइल नम्बर 98 4 80 44 6 31.
5: रेडियो भेरी एफएम

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 वर्ष को warranty सहित Redmi A7 ma 5200 mAh तथा Redmi A7 Pro ma 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा. विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ.
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी. हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू. सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस. साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ.
2: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा.
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ. त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ.
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत. फोन नम्बर 083-522-148 र 520-702.
5: मेरो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो.
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा.
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ. हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो.
6: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.
8: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्.
9: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श. हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने. अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने. अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने. दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा. दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार. आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ.
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको 1 घर तलपट्टि. सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031.
9: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
10: रेडियो भेरी FM.

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लागेको छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गगनी खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरूद्ध, बीती राजमार्गको काभ्रे खण्डमा आवाज जावत रोकियो, यात्रा शुरू गर्नु अघि सड़कको अवस्था बुझ्न आग्रह। सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै, चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। एआई संगीत पहिचान गर्ने नयाँ लेबलिङ प्रणाली सार्वजनिक, श्रोताहरूलाई संगीत सृजनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्य। भेनेजुएलामा 2 हप्ता अघि आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 4,000 जना नाग्यो, हराइरहेका हजारौं मानिसहरूको खोजी चल्दै। र विश्वकप फुटबलको सेमी फाइनलमा भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै। नेपाल खबरमा अब पूरा खबर। कालीकोटको गगनी खोलामा गैराती गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरूद्ध भएको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहका अनुसार गगनी खोलामा पहिरो पन्छाएर सड़क खुलाउने प्रयास भइरहेको छ। कार्यालयले बर्खायाममा यात्रा गर्दा सावधानी अप्नाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ। यसैबीच बाढ़ी तथा पहिरोका कारण कर्णाली सहित 5 वटा राजमार्गका विभिन्न ठाउँमा सड़क अवरूद्ध भएका छन्। इलामको इलाम नगरपालिका वडा नम्बर 9 राजदुपालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। ठूलो पानी परेकाले सम्भावित बाढ़ीको जोखिमका कारण प्रहरीले बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे बेसी खण्डमा चल्ने गाडीमा रोक लगाएको छ। मकवानपुरमा पहिरोका कारण भीमफेती गाउँपालिका 5 भराइङ डाँडामा रहेको कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। बागलुङमा पहिरोले 9 मिनी नगरपालिका 8 बेल बगरमा रहेको कालीगण्डकी करिडोर सड़क पूर्ण रूपमा अवरूद्ध रहेको छ। जुम्लामा पहिरोले तिला गाउँपालिका 6 त्रिवेणी देवी तातोपानी गाउँपालिका 7 ताप्तीमा सड़क अवरूद्ध भएको छ। प्रहरीले यात्रा गर्नु अघि सम्बन्धित सड़कको अवस्था बुझ्न आग्रह गरेको छ। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायमै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। बितेका 3 आर्थिक वर्षको असार 26 गतिसम्मको प्रगति हेर्दा सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। चालू आर्थिक वर्ष 2082-83 कुल 15 खर्ब 33 अर्ब रूपियाँ प्राप्तिको लक्ष्य रहेकोमा जम्मा 79.49% अर्थात 12 खर्ब 18 अर्ब रूपियाँ मात्र संकलन भएको छ। खर्चतर्फ चालू आर्थिक वर्ष 19.64 खर्ब रूपियाँको लक्ष्यमा 79.69% अर्थात 15 खर्ब 65 अर्ब रूपियाँ मात्र खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पूँजीगत खर्च हो। विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको यो खर्च खस्कँदै गएको छ। आर्थिक वर्ष 2080-81 57% रहेको पूँजीगत खर्च चालू आर्थिक वर्षमा घटेर जम्मा 44.51% सीमित भएको छ। यसैबीच सरकारको घाटा पनि उच्च रहेको छ। चालू आर्थिक वर्ष 3 खर्ब 46 अर्ब रूपियाँ बराबरको बजेट घाटा देखिएको छ। विश्लेषकहरूको अनुसार दीर्घकालीन आर्थिक सन्तुलनमा देखिएको समस्याको सम्बोधनका लागि नीतिगत सुधार आवश्यक छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्ययोजना बनाई आउँदो पुष मसान्तभित्र लागू गर्ने निर्देश दिएको छ। राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले क ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गरी यो व्यवस्था गरेको हो। सक्रिय खाता निष्क्रिय हुनु अघि नै फोन, एसएमएस र इमेल मार्फत ग्राहकहरूलाई नियमित जानकारी दिने र निष्क्रिय खातालाई सक्रिय बनाउन कम्तीमा 6 महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ। खाता बन्द गर्न ग्राहकले संस्थाको जुनसुकै शाखा वा मोबाइल र वेब एप्लिकेशनबाट सहज रूपमा पहुँच पाउने गरी व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा भनिएको छ। त्यसै गरी कुनै पनि शाखाबाट पहिचान गरी खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न र निष्क्रियबाट पुनः सक्रिय भएका खातामा हुने असामान्य कारोबार निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ। विश्वका प्रमुख संगीत उद्योग सम्बद्ध संस्थाहरूले कृत्रिम बुद्धिमत्ता एआईबाट सृजना गरेका संगीत सामग्री पहिचान गर्न नयाँ स्वैच्छिक लेबलिङ प्रणाली सार्वजनिक गरेका छन्। फोनोग्राफिक उद्योगको अन्तर्राष्ट्रिय महासंघ र रेकर्डिङ इण्डस्ट्री एसोसिएशन अफ अमेरिकाले ग्रामी अवार्ड आयोजक सहित अन्य संस्थाहरूसँग मिलेर यो प्रणाली ल्याएका हुन्। श्रोताहरूलाई संगीत सृजनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्यले पहल गरेको संस्थाहरूले जनाएका छन्। नयाँ प्रणाली अन्तर्गत 2 प्रकारका लेबल प्रयोग गरिएका हुनेछन्। गीत वा रेकर्डिङ धेरै जसो वा सम्पूर्ण सृजनात्मक पक्ष एआईबाट तयार भएमा त्यसमा एआईद्वारा सृजना गरेको लेबल लगाइनेछ। मुख्य रूपमा मानव सृजनामा आधारित तर केही अंशमा एआईको सहयोग लिएको सामग्रीमा भने एआई सहायता प्राप्त लेबल प्रयोग हुनेछ, जहाँ मुख्य स्वर र वाद्य प्रस्तुति भने मानव कलाकारकै हुनुपर्नेछ। यो प्रणाली विश्वव्यापी रूपमा संगीत स्ट्रीमिङ सेवामा लागू गर्ने लक्ष्य छ। एप्पल म्युजिक अनुसार नयाँ अपलोडको एक तिहाई भन्दा बढ़ी सामग्री पूर्ण रूपमा एआईबाट सृजित छन्। स्ट्रीमिङ सेवाहरूको प्रतिनिधि संस्था डिजिटल मीडिया एसोसिएशनले पनि यो लेबलिङ प्रणालीको स्वागत गर्दै एआई सम्बन्धी मेटा डाटा थप सुदृढ बनाउने बताएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सम्हाल्नु भएको छ। यसअघि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार 23 गते 65 वर्ष उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहनुभएका आयुक्त डाक्टर तुलाधरलाई जिम्मेवारी छोएको हो। 5 सदस्यीय हुने आयोगमा अहिले आयुक्त डाक्टर तुलाधर र आयुक्त सगुन शमशेर जबडा कायम हुनुहुन्छ। तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको 2082 वैशाख 5 गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको 2079 फागुन 4 गते कार्यकाल सकिएको थियो। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिश गरेका 3 जना विरूद्ध उजुरी आह्वान सहित सुनवाई प्रक्रिया शुरू गरेको छ। संवैधानिक परिषदले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिश गरेको छ। विदेशको खबर, भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परिज्यान गुमाउनेको संख्या 4,000 जना आएको भेनेजुएला सरकारले जनाएको छ। यसार 10 गते आएको भूकम्पका कारण कम्तीमा 4,118 जनाको ज्यान गएको पुष्टि भएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रेड्रिगेजलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। यस्तै 16,740 जना घाइते भएका छन्। थप हजारौं मानिसहरू बेपत्ता भएकाले खोजी तथा उद्धार कार्य जारी राखिएको छ। उद्धार टोलीहरूले अब जीवित व्यक्तिहरूको सम्भावना भने नरहेको जनाएका छन्। परिवारका सदस्यहरू ले उनीहरूलाई सम्मानजनक संस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरूलाई भग्नावशेषबाट खोज्ने काम जारी रहेका छन्। यसैबीच संयुक्त राष्ट्र संघले भेनेजुएलामा भूकम्प राहत कार्यका लागि झण्डै 30 करोड़ डलरको तत्कालीन अपील जारी गरेको छ। अब खेल खबर फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका दुईवटा खेल हुँदैछन्। भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंग्ल्याण्डले लगातार तेस्रो पल्ट क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एर्लिङ हलाण्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंग्ल्याण्डका कप्तान ह्यारी केन र जुड बेल्जियम पनि लयमा छन्। यस्तै साबिक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गए राति भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनलका फाइनल खेलमा साबिक विजेता फ्रान्सले मोरक्कोलाई 2-0 हराउँदै सेमी फाइनलमा पुगेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गगनी खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरूद्ध। बीती राजमार्ग काभ्रे खण्डका आवाज जावत रोकियो। यात्रा शुरू गर्नु अघि सड़कको अवस्था बुझ्न आग्रह। सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक। एआई संगीत पहिचान गर्ने नयाँ लेबलिङ प्रणाली सार्वजनिक। श्रोतालाई संगीत सृजनामा एआईको प्रयोगबारे स्पष्ट जानकारी दिने उद्देश्य। भेनेजुएलामा 2 हप्ता अघि आएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या 4,000 जना नाग्यो। फराइरहेका हजारौं मानिसको खोजी चल्दै र विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै।
5: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
6: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
5: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क रु 1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0009906-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudonus.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudonus.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
6: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385-20-307।
7: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515।
6: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा CGPA 1.8 हुनुपर्ने। PCL वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
8: श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.

0: Media.
1: Extreme energy drink.
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
4: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
5: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
7: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन कीटनाशक औषधि सिसाको एक्वेरियममा राखेको माछाको दाना जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ लक्ष्मी चलचित्र लाइन सुर्खेत।
6: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री सेग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
5: लौ है हजुर, सिरिस एग्रोभेट है सिरिस एग्रोभेट।
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
9: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
9: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सूचना हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा हाँस अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने बिरामी वा मरेका पशु पंक्षी तथा बंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशु पंक्षी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेत
0: रेडियो भेरी एफएम।

0: सुर्खेत मोडर्न कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
1: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-585-51-960, 98-481-19-336 र 98-488-9066।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-520-045।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सबैको मन छुने
2: रेडियो भेरी FM।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056455।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपा क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
2: खुसीको खबर,
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क मोबाइल नम्बर 9845536984।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 4 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा, पहिरो हटाएपछि कालीकोटको गगने खोलामा अवरूद्ध भएको कर्णाली राजमार्ग खुल्यो। सदरमुकाममा पहिरोले खाने पानीको 80 मिटर पाइपलाइन बगाएपछि दैलेखमा खानेपानी अवरूद्ध। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा करिब 66% विकास बजेट खर्च गर्यो र बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा। ब्रेनगरमा अहिले नेपाल लेजेन्ड्स भर्सेस कर्णाली लेजेन्ड्स बीच मैत्रीपूर्ण फुटबल हुँदै कालीकोटको शुभकालिका गाउँपालिका एक कर्णाली राजमार्ग अन्तर्गत गगने खोलामा खसेको पहिरो हटाइएपछि राजमार्ग सञ्चालनमा आएको छ। आज बिहान करिब 5:15 बजेतिर ढुङ्गा माटो र लेदो सहितको पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरोका कारण कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधन रोकिएका थिए भने यात्रु केही घण्टा अल्पत्र परेका थिए। सड़क डिभिजन, सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा पहिरो हटाउने काम भएपछि करिब 12:15 बजेतिर सड़क पुनः सञ्चालनमा आएको जिल्ला प्रहरीकाले कालीकोटले जनाएको छ। जिल्ला प्रहरीकाले कालीकोटका प्रमुख हिमबहादुर खत्रीले वर्षायाममा कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम कायमै रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको छ। उहाँले वर्षायाममा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा चालक र यात्रु दुवै पक्षले उच्च सतर्कता अपनाउन पनि सुझाव दिनुभएको छ। लगातारको वर्षापछि गएको पहिरोले दैलेखमा खानेपानीको पाइप बगाउँदा सदरमुकाममा खानेपानी सेवा अवरूद्ध हुन पुगेको छ। पहिरोले नारायण खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको करिब 80 मिटर पाइपलाइन बगाएको बताइएको छ। पहिरोका कारण मुख्य पाइपलाइनमा ठूलो क्षति पुगेकाले खानेपानी सेवा अवरूद्ध भएको नारायण नगरपालिका खानेपानी समितिका संयोजक तथा नारायण नगरपालिका एकका वडाध्यक्ष शैलेश श्रेष्ठले बताउनु भएको छ। उहाँले दुर्गम भौगोलिक अवस्था, पहिरोको जोखिम तथा क्षतिग्रस्त पाइपलाइनका कारण मरम्मत कार्य सम्पन्न गर्न केही समय लाग्ने पनि बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा 66% विकास बजेट कार्यान्वयन गरिएको जनाएको छ। विकासतर्फ 23.47 अर्ब रूपियाँ बजेट मध्ये 15.67 अर्ब रूपियाँ अर्थात 66.80% खर्च भएको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा कुल 38.91 अर्ब रूपियाँ मध्ये 26.14 करोड़ 27 लाख रूपियाँ खर्च भएको उल्लेख गरिएको छ। मन्त्रालयगत खर्चको विवरणमा स्वास्थ्य मन्त्रालय सबभन्दा अगाडि देखिएको छ भने आन्तरिक मामिला तथा कानून मन्त्रालय सबैभन्दा पछि रहेको विवरणमा उल्लेख छ। बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जल्स स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 गोलअन्तरले पराजित भएको हो। स्पेनको जीतमा फेबियन रुइज र मिकेल मेरिनाले 1-1 गोल गर्नुभयो। खेलको 50औं मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता लिए पनि 41औं मिनटमा बेल्जियमका चार्ल्स डे केटलियरले गोल गरेपछि पहिलो हाफ 1-1 को बराबरीमा सकिएको हो। खेलको 88औं मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याउनुभयो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान 3:45 नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा 7:45 साबेक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड खेल्नेछन्। र सुर्खेतको ब्रेनगरमा अहिले नेपाल लेजेन्ड्स भर्सेस कर्णाली प्रदेश लेजेन्ड बीच मैत्रीपूर्ण फुटबल हुँदैछ। ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा प्रतियोगिता गरिएको हो। प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष तथा राष्ट्रिय टोलीका पूर्व कप्तान गणेश थापा, पूर्व कप्तान उपेन्द्र मान सिंह,
पूर्व कप्तान सागर थापा, पूर्व कप्तान विराज महर्जन, पूर्व कप्तान हरि खड्का लगायत बालगोपाल महर्जन, अनिल गुरूङ का साथै कलाकार बद्री पंगिनी लगायत पनि सुर्खेत आउनु भएको छ। यता कर्णाली लेजेण्ड्सको तर्फबाट राष्ट्रिय खेलाड़ी रोहित चन्दसहित कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव रविन चन्द, नवीन भण्डारी लगायतका खेलाड़ीहरूले खेल्ने जनाइएको छ। हवस् तरीलाई दिउँसो चार बजेको फेरि हाइलाइट सकियो। अहिले पाँच बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: Extreme energy drink.
1: रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसहरू भएको छ मेरा दिनेशे यी बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिनँ क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेशोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
4: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शमशाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ
7: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने डिम्बाशयको सिस्ट बाँझोपन समस्या पाठेघर झर्ने पिसाब चुहिने पाठेघरको क्यान्सर उपचार महिनावारी अनियमितता गर्भावस्थाको जटिलता सुरक्षित सामान्य प्रसूति तथा सिजरियन गर्भपतन सेवा एन्डोमेट्रियोसिस बच्चा नबस्ने समस्या डिम्बाशय ट्युमर गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ
4: सफा वातावरण अत्याधुनिक उपकरण अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित महिलाको स्वास्थ्य परिवारको भविष्य स्वस्थ रहनुहोस् समयमै जाँच गराउनुहोस् स्थान चारबानी रोड नेपालगंज सम्पर्क मोबाइल नम्बर 98455 3698 4

0: नाककान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: सूचना
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98580409013 र 97054967993।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराइरहन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
6: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
6: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488966।
7: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पुरानचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: 6.9 inch standard display, AI powered camera, 3 years warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta harule tapai ko man jitcha barambar.
1: यो जिन्दगीले पनि केही लथरबाट लाउला जस्तो छ नि. विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन. के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि. उहाँ गरे के हो कसो?
2: लटिपिराग फोन नम्बर 9820-29-9348 9820-29-9348.
3: रेडियो भेरी एफएम

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू

0: दक्षता अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
4: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-585-40-519 र 98-585-51-715।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
7: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 5 बजे को छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बेलुकी 5 बजेको भेरी हाइलाइट्सबाट जिरो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षमा जम्मा 55% मात्रै विकास बजेट खर्च गरे। कुल बजेट मध्ये 12 अर्ब 64 करोड़ फिरिज भयो। पहिरो हटाएपछि कालीकोटको गगनेकोलामा अवरूद्ध भएको कर्णाली राजमार्ग खुल्यो। सदरमुकाममा पहिरोले खानेपानीको 80 मिटर पाइप लाइन बगायो र बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। भोलि बिहान 2:45 नर्वे र इंग्ल्याण्ड भिड्ने। कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षमा विकास बजेट जम्मा 55% मात्रै कार्यान्वयन गरेको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयले यो वर्ष प्रदेश सरकारले विकास बजेट 55.74% मात्रै खर्च गरेको जनाएको छ। यो वर्ष सरकारले विकासतर्फ 19,98,93,00,000 वार्षिक बजेट ल्याएकोमा 11,13,93,00,000 बराबरको बजेट कार्यान्वयन भएको कार्यालयको तथ्याङ्क छ। यसपालि 8,84,50,00,000 बराबरको विकास बजेट फ्रिज भएको छ। चारूतर्फ 73.48% बजेट खर्च गरेको प्रदेश सरकारले आर्थिक कारोबार गर्ने अन्तिम दिन 1,58,00,00,000 रकम भुक्तानी दिएको कार्यालयले जनाएको छ। कालीकोटको शुभकालिका गाउँपालिका 1 स्थित कर्णाली राजमार्ग अन्तर्गत गगनेखोलामा खसेको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको छ। सड़क विभाग, सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा पहिरो हटाएपछि करिब 12:15 सड़क पुनः सञ्चालनमा ल्याएको आएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। आज बिहान करिब 5:15 ढुङ्गा, माटो र लेदो सहितको पहिरो खोज्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरोका कारण कर्णाली राजमार्ग हुँदै सञ्चालन हुने सवारी साधन रोकेका थिए भने यात्रुहरूलाई केही समय अल्पत्र परेका थिए। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख हेमबहादुर खत्रीले वर्षायामका कारण कर्णाली राजमार्गका कारण विभिन्न स्थानमा पहिरो खस्ने जोखिम कायम भएकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको छ। लगातारको वर्षापछि गएको पहिरोले खानेपानीको पाइप लाइन बगाउँदा दैलेख सदरमुकाममा खानेपानीको सेवा अवरूद्ध भएको छ। पहिरोका कारण नारायण खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको करिब 80 मिटर पाइप पनि बगाएको छ। नारायण नगरपालिका खानेपानी समितिका संयोजक तथा नारायण नगरपालिका एकका वडाध्यक्ष शैलेश श्रेष्ठले पानीको पाइप बगेपछि खानेपानी उपलब्ध गराउन नसकेको बताउनुभयो। उहाँले दुर्गम भौगोलिक अवस्था, पहिरोको जोखिम तथा क्षतिग्रस्त पाइप लाइनका कारण मर्मत कार्य सम्पन्न गर्न केही समय लाग्ने पनि बताउनु भएको छ। पहिरोका कारण मुख्य प्रसारण लाइन नै बगेकाले खानेपानी पूर्ण रूपमा अवरूद्ध भएको छ। र बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 पराजित भएको छ। स्पेनको जितमा फेभियन रोइस र मिकेल मेरिनोले 1-1 गोल गर्नुभयो। खेलको 30 मिनटमा रोइसको गोलबाट स्पेनले अग्रता लिए पनि 41 मिनटमा बेल्जियमका चार्ल्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा 1-1 बराबरी भएको थियो। खेलको 28 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याउनुभयो। यसअघि सन् 2010 उपाधि जितेको स्पेन त्यसपछि सन् 2014 समाचारणबाट बाहिरिएको थियो भने सन् 2018 र 2022 अन्तिम सोह्रमा पुगेको थियो। स्पेनले अब सेमी फाइनल मा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनलमा खेलमा सबैको उपविजेता फ्रान्सले मोरक्कोलाई 2-2 हराउँदै सेमी फाइनल पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान 2:45 नर्वे र इंल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा भोलि बिहान नै 7:45 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड खेल्नेछन्। हवस् त, बेलुकी 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलु रावत बिदा हुन्छु। नमस्कार।
1: भर्ना खुल्यो।
2: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
2: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
1: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, भाटभटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।

0: Mia.
1: Extreme energy drink.
2: BBA प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना
3: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह BBA शैक्षिक वर्ष 2083-84 2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट IPS को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 6 5 0 1 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सिग्रेट सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
3: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
4: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515।
3: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा CGPA 1.8 हुनुपर्ने PCL वा सोसरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्। तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
5: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
6: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल। प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
6: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-91-960 98-481-19-336 र 98-488-29-66।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा श्री FE 550D।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
1: मान्छेका साथ गाँस छोड्या केही हुने छैन नछोड्या बरु साथ दैलेखको मातृभूमि सुर्खेत भेरी कार्यक्रम रविवार सुन्या सबले

0: कति तम्रा देश गया हुन्नन् देउ, कति परदेश होलान्, कोही पढ्न कोही कमाउन कोही केही अन्न घर छोड्या होलान्, कोही रविबारे नपाइकन तम्रो रविबार उताइ त रहन कहिले, त्यसो भए पख तुम्हारा रविवार ल्याउने र लैजाने देउडा को कार्यक्रम रविवार
1: सुन्न नभुले हो क्या हप्ता दुई दिन फुकबारा र छन्चरबारा भावल्टी पाँच पन्ध्र बाटी छ नबजन्ती सम्म

कतै न हिउँदका भेल बगिहाल्छन् आँखा आँसुटम्म मैले पनि सम्झिरहला कतै साइले सन्देशम्म त खियारौ कोही हड्डा धनका पछि कोही हड्डा मनका त खियारौ ध्यौक्या मैले घाँस क्या काट्न पाउँथे सैतम र बनका यसै चराउ क्या सोरताउ तुमी कहाँ छौ खियारिकन बसिया छौ जात जैठो र दियारिकन बसिया तमी सब सारा देऊ त दशा मान्छेकन नेपाली माटाको आवाज रेडियो मातृभूमि 96.5 मेगाहर्जका भाइरबाट बसेका भाइ विनोद संगम हुनै हिमाल पहाड तर एकैसाथ गुन्दिने हबैको मन छुने रेडियो भेरीका साथै पूर्ण खड्का हातै म बोगटी कान्छा तर्फबाट जद्दौ नमस्कार कठै न कि प्रति नलाई साय कि पुरा अर्दिए प्रति मायाले म रौडियाको नजिकै सर्दिए यसै छ तमिले के हरिया छौ जन्जै ठौरो जियारिकन बसिए भए पनि राम्ररी बसिया होला निकरी बसिया होला भनिकन सोचेका छौँ हामीले मायाहरू सबैले अब यसै त सर अब के स्वरूताउ तमी पनि खुसी हुने हामी पनि खुसी हुने सबै खुसी हौ सबैले राम्रै हरौँ सबैले निकै हरौँ भन्दा छौँ कहिले केही का दुःख कहिले केही का दुःख दस हजार भए पनि मन बुझाउनै पर्दो निको अध्नै पर्दो राम्रो मान्नै पर्दो अब यसै छ दुःख दुखारीका दुःख कहिले काम मेटिने थिए देऊ क्या सोध्नु त बेली पनि आएका थियौँ त मेरो हात कुरा भइया थियो आज पनि आएका छौँ कुरा अरेल्ला छौँ त मेरो हात जो जैठोरबाट आउने आओ गाँ थाका कुराकानी हराउँला सबैका कुराकानी हराउँला तमी सबै माया अन्य छौ सबै निको अन्य छौ यसै त छ सबै हात खुसी हौ सबैकन राम्रै गरौँ सबैकन राम्रै भनौ त यसै छ माया अन्य सबैले सम्झने एकटाले मात्रै सम्झिँदैन नै एकटाले माया मात्रै माया हरिकन हुँदैन सबका भाग छ कैका भाग केही छ कैका भाग केही छ तपाईँहरूले कुराकानी बुझ का छ देऊ क्या श्रोताउ अब कुराकानी अन्नका लागि आउने तिम्रो बाटो छ 0995904030 टेलिफोन बाटो यही बाटो भइकन कुराकानी अन्नका लागि त मेरो आउनै र हामी कार्यक्रम रविबारको ढोका उगाड्नका लागि एकटो यो असाध्यनीको देउडा दोहोरी छ यो राख्दछौ फर्की चाँडै आए हामी पनि आउँला कुरा हराउँला है क्या

त्यारौ कहिले काही थिए बनाया छ कीर्ति जोग्ने ठुलो यसै छ राउ केशव राव साई ठुला जोबन साई ठुला साईको मन ठुलो जोबन पन जो ठुलो भयो जोबन जमन यसै छ राउ त अनि हामी सबै निकै छौ सबैले निकै हेर्नु पर्दछ राम्रै हेर्नु पर्दछ भन्दा छौ माया हरेका छौ तिमीले सम्झेका छौ तपाईँ हामी सबै खुसी हुनुपर्दछ सबै राम्रै हेर्नुपर्दछ भन्ने हो तिम्रो हेर्ने सबैले राम्ररी सम्झने सबैले निकैरी सम्झने अब यसै त छ खुसी हुने मन बुझाउने यसै छ अरू अब इन्द्र बल देखाउने अरू काम भन्ने भन्दा पनि तपाईँ हामी सबै हात कुराकानी हराउँला सबै हात निकै हराउँला भनिकन हामी आएका छौँ आओ जय ठोरोबाट आउने हो आओ घाँट मान्छे सम्झने मान्छे छ यसरी सम्झाउ सधैँभरि कुराकानी हर तपाईँ हामी सबैले माया अन्नेछ सबैले सम्झनेछ देउका स्वरूप अब इन्द्र दिन्छ अब सधैँभरि राम्रै हो सधैँभरि निकै हो भन्ने हो कहिले के हुनु छ कहिले के हुनु छ सुनिकन बसिया छ भने गाजा हुँदै हिमाल पहाड तरेको साथ गुन्जने सबैको मन छुने रेडियो हेरी पनि हुने बसिया छ को आएका छन् क्या हो बाहिरबाटी आउने जाने भइया छ अरे बर्खामा छ खेर्ने अप्ठ्यारो हुँदछ कोही बेला फोन लाग्दो कोही बेला फोन लाग्दैन कहिले काम पर्दो कहिले केही हुनु कहिले फुर्सद हुनु कहिले केही हुनु देऊ क्या जसो भए पनि अब हामी सबै थिए कुराकानी छ चाहिए मान्छे खोजी कहाँ पाइन छ भनेर जान हो सबैले कुराकानी बुझ्दा सबैले राम्रै हद्दा तिम्रो पनि राम्रै हाम्रो पनि राम्रै भयो भने यसै त छ सबै थोक निकै हुने सबै थोक राम्रै हुने कुराकानी बुझेका छौ तिमीले बुझौ अब सधैँभरि अब मन जन कहिले हुनु कहिले नहुनु कुराकानी बुझ्ने मान्छे सधैँभरि चाहिने छन् ऐना त छन् खोजेका पाइनन् भनेर जुन अरूलाई तिमी पनि कुरो बुझेका छौ यही छ 0995904 टेलिफोन नम्बरबाट तम्रामा जानु पर्दो छ सामाजिक सञ्जालबाट रविवार के भन्नु छ भने भनिदिए हामी पनि तपाईँहरू हात सुनाउला कही ठाँ केही भयो क्या भनिकन लेखे अब राम्रै खबर सुन्न पायो र निकै खबर सुन्न पायो भनिकन सोचेका छौँ अब राम्रो खबर निको खबर सधैँभरि सुन्न पायो सधैँभरि राम्रै हो यो कुरा हामी पनि भन्न त्यो कुरा तपाईँ पनि भन्न सबै मान्छे निका हुन सबै मान्छे राम्रै हुन सधैँभरि राम्रै भयो भने भनेका छौँ यस्तै छ अब खुसी भएपछि मन बुझाएपछि भइजानु छ राम्रै हुनु छ अब कहिले मैथ कहिले न पनि कुरा तिमी सबैले बुझेका छौ कुराकानी बुझ्ने मान्छे सधैँभरि चाहिना छन् अब ती कुरा बुझ्दछ

0: तिमी तिम्रो माया हाम्रो माया सबैको माया तो आफू हुक्क दिने कहिले अर्का हुक्क दिने कहिले आम्नु काम भन्ने कहिले अर्काका मान्ने अरू म पर्म चलाउनु पर्दछ गाँ घर हुनु सब कुरा हान्नु पर्दछ तिमी कुराकानी बुझ्दा छौ कुराकानी बुझ्ने मान्छे थिए अब मैत पनि भन्नु हुँदैन को मान्छे कहाँबाट आइ बसिएछन् आजको पहिला श्रोता को आया छन् कुराकानी र भने छन् हाम्रा साथीले तपाईँ नाना भाउ
1: घर
0: घरै छौ क्यारिकन बसिया छौ
1: केही छैन यस्तो बर्खा आगेको छ यो सिजनमा हल्का फुल्का घरैसी काम गरिन्छ क्यारे अब भोलि पछितिर चाहिँ काठमाडौँतिर जाने तयारीमा छ
0: ए अरू गाउने भने यताउता काममा भन्ने सबै निकै छ क्या भाउ निको डाको हुँदैन टाढा जानु पर्दो सबै थोक धाउनु पर्दो एकखेरि अब सब साराकन सुनाउने अरे निकरिकन गा है क्या भाइ
1: हुन्छ दाजु म गाउँछु
0: ल
1: भैया गुडा लाग्या बम्बई जाने रेलगाडी गुडा लाग्या भैया गुडा लाग्या बम्बई जाने रेलगाडी का पैया गुडन लाग्या अब बया का

Guten Tage. Pirit kati.

0: धन्यवाद दाजु।
1: मन जलाउने दुःख पीडा घर जलाउने पहिरो त खियारौं गरिबका दुःख सुन्ने ईश्वर भइगो बहिरो यसै छ नाना हौ खियारौं कति निको गायो कति राम्रो डाको छ सधैँभरि यसरी गाउने रखे सधैँभरि अब फोन आउन त आउन सकिँदैन कहिले फुर्सद भए आया हौ आज आया छौ कहिले हम्दै नै हम्दो है के
0: आज धेरै दिन पछि भेट हुन पाएको छ मतलब फोन मार्फत कुराकानी संवाद हुन पाएको छ आवाज सुन्न पाएको छु दाजुको हजुरलाई धेरै धेरै सम्झना धेरै सम्मान धेरै माया छ हामी त्यसै गरी प्रार्थीमा बस्नु भएको मित्रलाई पनि धेरै सम्झेको छु धेरै माया सम्मान गरेको छु मेरो घर परिवार लगायत सबै सबैलाई त एकदमै सम्झिँदै छु कि छुदैन
1: लौ त सात दिनका मान्छे रविन्द्र साई हाम्रा परठाटीका नाम हुन्छ गीत सीत गाउन असाध्यनीका मान्छे सप्तक जानेका डाको पन राम्रो अब यसै छ राउके डाको सबै थोकले साथ दिनु पर्दछ सबै थोक राम्रो हुनु पर्दछ कहिले तकडा भइकन मात्रै हुने सप्तक चाहिनेछ कहिले के हुनुपर्दछ कहिले के हुनुपर्दछ कहिले धनले हात दिनुपर्दछ कहिले आम्ना मान्छेले साथ दिनुपर्दछ सबथोक निको हुनुपर्दछ कुरा बुझेका छौ तपाईँहरूले कुरा बुझ्ने मान्छे सधैँभरि खोजिकन कहाँ पाइने छ देऊकै यसै छ तम्रो पनि माया छ हाम्रो पनि माया मन बुझाइ देऊ क्या एक दुईजना हात कुराहरू पटाइ मारौँला सबै कुरा हर्नुपर्नेछ सबै कुरा सबै कुरा भन्नुपर्नेछ कति कुरा मनाउने छन् कति कुरा भन्न हगिने छन् कति हगिनेछन् सकिने जति नसकिने जति अब सबै यसै छ मान्छे जति कहिले कहाँ सकिने थियो सबैले निकै हरौँ सबैले राम्रै हरौँ भन्ने हो तम पनि निकै हामी पनि निकै सबै निकै हौ सबै राम्रै हरौँ भन्न छौँ कुरो बुझ्ने अब कति हुन छन्

सबैले राम्रो हेर्नु पर्दो छ रेडियो मातृभूमि सानो मञ्च नै रेडियो हेरिपन तमीले हुने बसिया छौ माया अद्दा छौ सम्झना छौ अब यसरी माया तमीले सधैँभरि अरिराख्यौ भने हाम्रो पनि निको हुने अब बर्खा मासा छ अब कहिल्यै फोन लाग्दो कहिले फोन नलाग्दो कहिले केही हुनु कहिले केही हुनु सब कुरा हामीले बुझिया छौँ कहिले तिम्रो फोन लागे कुरा नहुँदा कहिले फोनै नलाग्दो सब कुरा बुझेका छौ तिमीले सब कुरा हामीले पनि बुझेका छौँ सब कुरा बुझ्ने सब कुरा सम्झने तमी पनि छौ हामी पनि छौँ अब यसरीकन सधैँभरि तमी खुसी भइकन बस्यौ तिमीले सधैँभरि माया हार्यौ भने हुनेछ सबैले सुझ्या जानु सबैले चाया जानु हुनेछ तमीले माया हान्ने हामीले माया हान्ने सबैले माया हान्ने सबै सम्झने सम्झिकन बस्ने माया हारिकन बस्ने यी कुरा तिमीले बुझेका छौ निका छौ अब निका मान्छे सधैँभरि चाहिनु छ चाहिया मान्छे भनौँ खोजी कहाँ पाइनेछ भने जानु हो यसै छ अब सम्झने सबैकन छौँ सबैकन माया हान्ने छौँ तमी पनि माया हान्दा हामी पनि माया हार्दा सबैले माया हारौँ जाने जाने बेला पनि भइसकेका छ आया कुराकानी हराउँला जाने जाने बेला भए पनि तमी हात भेट हान्ने फोन लहराउने कुराकानी हान्ने मन छ अब सबै हात निकै छ सबै हात राम्रै बोली वचन अर्दिए अब तिमीले पनि माया हारे हामीले पनि माया हारे तिम्रो पनि माया हाम्रो पनि माया सबैको माया होइजाऊ निकै होइजाऊ भन्ने हो खुसी हुनुपर्दछ राम्रो हुनुपर्दछ अब कोही कोही मैथ हुनु कहिल्यै निकै हुनु कहिले खोजेको पाइनु कहिले खोजिया नपाइनु अब यसै छ अब कोही थियो भाग्य भन्ने भन्ने हो कोही थियो अभागी भन्ने हो कोहीका भाग मैथ छ भन्ने हो कोहीका भाग केही छैन भन्ने हो यी कुरा तिमीले पनि बुझ्यौ।

भन्दा कोही केही भइकन प्रगति भन्दा सबैभन्दा ठूलो प्रगति त खुसी हुनु हो, मन बुझाउनु हो, सबैकन राम्रो सोध्नु हो। अब तमीले सबैकन राम्रो सोच, सबै तमीकन राम्रो सोच्दा छन्। सब कुरा अब कहिले कहाँ पाउनेछ, कहिले कहाँ हुनेछ, यसै छ। सबैको निको हो, सधैँभरि राम्रो हो भन्ने हो। खुसी सुखी त अब यसरी भइजान छ, कहिले केही हुन छ, कोही क्या भाग मैथ होला, कोही नापै पाहुना हुन् त खियार हुन्थ्यो क्या, आम्ना जन भया सबै पिरती लाउना हुन् त खियार हाम्रा बेला हाम्रा दैला को आइका धा को मान्छे धाउना हुन। अवश्यै छ, सबै निकै चिज खोज्ने हुन्, सबै राम्रै कुरा आन्ने हुन्। अब दुःख यारिकन अप्ठ्याराउनु अब सहयोग गर्ने हुन् त अब अरू सबैले यसै त छ, अरू पनि भन्दा हुन् तपाईँ पनि भन्दा हौ, हामी सबैको हुनु हो कुरोकानी, तपाईँ सबैको कुरोकानी छ, हाम्रो सबैको छ। तपाईँ सबैले माया गर्ने, हामी सबैले माया सम्झने, यसरी सम्झनु पर्दछ, खुसी हुनु पर्दछ भन्ने हो। सबैले सम्झाओ, सबैले माया र सबैले राम्रै सोच भन्न छौँ हामी। खुसी हुने, मन बुझाउने सबै थिए छ। अब सबैले राम्रै हरे, सबैले निकै हरेपछि भइजानु छ। कहिले नाप होला, कहिले मैथ होला, कहिले केही पाइएला, कहिले केही गुमाइएला, अब यसै छ। सब कुरा बुझेका छौँ तिमीले, सब कुरा हामीले पनि बुझेका छौँ। सबै कुरा बुझौँ, सबै कुरा भनौँ भन्ने त हो। अब कहिले हुने, कहिले नहुने, सबै कुरा तपाईँले बुझेका छौ, निका छौ, राम्रा छौ, माया हद्दा छौ। माया हान्ने मान्छेको हाम्रो पनि माया छ, हाम्रो पनि सम्झना छ। कोही देश खुसी भई बस्दा, कोही देश रुना छन् त खिया रहन्थ्यो क्या, कोही देश छन् रुने, कहिले सबै पुरा हुने, कहिले केही, कहिले त केही, कहिले केही नहुने। अब यसै छ, मनका जन भइक कठै खुसी को हुनेछ त खियार अभागी कर्म छ हजुर सदैव रुनेछ। अब यसै छ, कर्म कन दोस्ती नि हो कि कहिले दोस्ती नि हो, कहीँ थिकै भनिकन हकिँदैन, कहीँ थिकै गरिकन हकिँदैन, जे हुनेछ राम्रै हुनेछ, जे हुनेछ निकै हुनेछ भन्ने हो। तपाईँ पनि निकै मान्छे, हामी पनि निकै मान्छे, सबैले निको सुझाउ, निको अरू भइजानु छ। अब पटाइ मान्ने बेला पनि भइहाल्छ नि, एकरी जाने बेला पनि ठुलो भइगयो थियो क्या, जान्छ भैया पनि तमी हात कुराकानी हराउँला, तमी हात अब खुसी साँटा साँटा हराउँला भनिकन हामी आएका छौँ। अब यसै हुनु छ, बर्खामा छ, मन बुझ्छ छ, सबै हात कुराकानी सधैँभरि हुनेछ भन्ने छ। तैपन अब यसै छ, राउ के सोर त कुराकानी सबै बुझ्दछौँ, सबैले राम्रो हेर्दछौँ, कहिले के हुने, कहिले के नहुने, सबैकन खुसी हुने, सबैकन राम्रो हेर्ने कुराकानी बुझ्दछौँ। तिमी पनि कुराकानी बुझ्छ, हामी पनि कुराकानी बुझ्छ, सधैँभरि राम्रै भइजाऊ, सधैँभरि निकै भइजाऊ भनिकन भन्दा छौँ। ती कुरा त तिमी पनि बुझ्दछौ, हामी पनि बुझ्दछौँ। अब कुराकानी बुझे मान्छेले के भन्ने थियो, नबुझे मान्छे हुने, यता कुरा हार्ने, उता कुरा हार्ने, अर्का कुरा हार्ने, अन्त अर्का कुरा हारिकन अरूको न दुःख दिकन कहाँ कहाँ पाइने थियो, पाइँदैन, बरु माया हरिकन राम्रो हरिकन सबैकन पाइन छ। दुःख दिए त अब त्यही दुःख त्यही फर्कने त हो, हर्काउन ढुङ्गा हाने जानु त हो, अर्काकन दुःख दिएको तिमीले अरूको न दुःख दियो, अरूको न रुवायो भने अरू पनि दुःख दिने छन्, रुवाउन छन्, सताउन छन्। सबै यसै तर्नेछ, सबै यसरी त सम्झनेछ। ती कुरा सबै यसै हुन्, हाम्रा कुरा पनि त्यसै हुन्, तम्रा कुरा पनि त्यसै हुन्, खुसीका कुरा यसै हुन्, दुःखका कुरा यसै हुन्। कहिले के भन्यो, कहिले के न्यौ थियो क्या, सबै कुरा सम्झने छ, सबै कुरा राम्रै हेर्ने छ, निकै भन्ने, राम्रै भन्ने, निकैरी सम्झने, राम्ररी सम्झने, सबैले सम्झने छ, सबैले राम्रै हेर्ने छ। तम्रो माया, हाम्रो माया, सबैको माया छ, सधैँभरि माया हार्नु पर्दछ। एकखेरि मात्रै माया हरिकन हुँदैन, एकैखेरिका सम्झनाले कहिको के पुग्ने थियो भने जानु हो। ती कुरा तिमीले पनि बुझेका छौ। लौ त श्रोता हो, 0995 4300 भेनाबाट बर्खामा सधैँ क्या, तिम्रो मायाले आउन। अब कुरा हुन अप्ठ्यारो छ, कहिले फोन लाग्दो, कहिले जान, कहिले लाग्दैन, कहिले फोन आउनु, कुरा हुँदैन। अब यसै त छ, जे भए पनि सधैँभरि सम्झन पाइयो, सधैँभरि कुरा हार्न पाइयो भनिकन भनेका छौ। तिमी सम्झने, हामी सम्झने, तिमी
हामी कुडाने हामी कुडाने सधैँभरि कुडार्नु पर्दछ, सधैँभरि सम्झनु पर्दछ, माया आन्नु पर्दछ भन्ने हो। मायाका अब भोका अब कोही केही हुने कोही केही हुने देऊ कि कुरा तपाईँले पनि बुझेका छौ। त्यही भइकन रविबार कार्यक्रम अहिलेसम्म सुनिकन बसेका तपाईँ सबै देवता जस्ता मान्छेकन सम्झेका छौ। माया हार्ने तमी छौ, सम्झिने तमी छौ, यसैभरि यसैहरी सधैँभरि सम्झिराखे, सधैँभरि माया हरिराखे, इन्दिरा मान्छेको सधैँभरि साथ पाइयो भन्दै अहिलेसम्म रविबार सुनिकन बसेका देवता जस्ता मान्छे नेपाली माटाको आवाज रेडियो मातृभूमि 96.5 MHz सुन्यौ तमी सबैको प्रगति हैजा हुनै हिमाल पर्दा रहेको साथ गुन्जन हवाईको मञ्चन रेडियो भेरीबाट सुन्यौ तमीकन पनि सम्झिया छौ, तमीकन पनि माया हरेका छौ। त्यो नै फोन हान्न खोज्यौ तिम्रो फोन लागेन, अक्का दिन फोन लागौ भन्ने कामना अध्यै तमी सब साराखन यसरीकन माया हरौँ, यसरीकन सम्झौ भन्न है हाम्रा साथै नेपाली माटाको आवाज रेडियो मातृभूमि 96.5 MHz साथै हाम्रा नाना भाउ कन पनि सम्झन है हुनै त किया रहन्थ्यौ क्या तमीले बुझेका छौ। हाम्रा विनोद भाइ हुन हिमाल पाठ तर एकै साथ गुन्जने हबैको मान्छे नै रेडियो भेरीका साथै पूर्ण खड्का गर्न पनि मैथे सम्झिएको छु भन्न है म बोगट्टी कान्छु। अब पर्सि आउँला तम्रामा रविबार लैकन भन्न छुट्टी जाँदो भए यो सुन्न देउला दोहोरी निकरी बसे है क्या।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गएर के हो कसो।
1: लटिपिराग फोन नम्बर 9820293948 9820293948।
3: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
4: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12 देखि 16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
5: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
3: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत, फोन 0383522360।
6: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
7: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
6: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385212050, 0385223755, मोबाइल नम्बर 9840502727। खुसीको खबर।
7: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
6: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
7: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू। हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटी द्वारा दिइने सेवाहरू। शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टी द्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
8: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बुद्ध नगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन।
0: सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब नजिक।
1: नेपाली भाषाका शिल्पी आदिकवि भानुभक्त आचार्यको योगदान आज पनि उत्तिकै सान्दर्भिक। भाषालाई मूलधारमा ल्याउने प्रयास अतुलनीय रहेको भाषाविदहरूको भनाइ।
2: साहित्यलाई नेपाली भाषामा पनि ल्याउन सकिन्छ भन्ने कुराको तुलनाको स्रोतको रूपमा हामी भानुभक्तको योगदानलाई हामीले सम्मान गर्नुपर्छ।
0: इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। वार्ता अघि बढ़ाउनु अघि हर्मुज जलमार्ग पूर्ण रूपमा खुल्ला भएको विश्वास दिलाउनु पर्ने।
1: र 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333, 4-93-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज बिहान काठमाडौँको बुद्ध नगरमा आत्मदाह प्रयास गरेका 45 वर्षीय अश्विन राउतको निधन भएको प्रहरीले जनाएको छ। आफ्नै घरको भान्साकोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो। आईसीयूमा राखेर उपचार गरेकोमा आज बेलुका निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। राउतको शरीर 50% भन्दा बढ़ी जलेको थियो। श्रीमती र छोरासहित बुद्ध नगरमा बस्दै आएका राउतले आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन। यसैबीच अस्ति बिहिबार त्रिपुरेश्वरमा आत्मदाहको प्रयास पछि उपचारको क्रममा ज्यान गुमाएका गणेश नेपालीको न्यायको माग गर्दै आफन्त साथीभाइ तथा समर्थकहरूले वीर अस्पताल अगाडिको सड़कमा प्रदर्शन गरेका छन्। नेपालीको शव गैराती वीर अस्पतालबाट महाराजगंजमा रहेको त्रिवेशी सेना अस्पताल लगिएको छ, तर आफन्त र समर्थकले वीर अस्पताल अगाडि नै प्रदर्शन गरेका हुन्। यस्तै जनपक्षीय ट्रेड युनियन महासंघले पनि गणेश नेपाललाई आत्मदाह गर्ने परिस्थिति राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरेको छ। अस्ति बिहिबार गणेश नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले व्हील लक लगाइदिएपछि गणेश र महानगर प्रहरी बीच विवाद भएको थियो। महानगर प्रहरीले उहाँको मोटरसाइकल गाड़ीमा हाल्न खोजेपछि गणेशले आफैमाथि पेट्रोल छर्केर आगो लगाउनु भएको थियो। घटनापछि प्रहरीले 3 जना महानगर प्रहरीलाई सोधपूछ गरेर छाडेको छ। घटनाको छानबिनका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको समन्वयकत्वमा 5 सदस्यीय समिति गठन भएको छ।
1: बागमती किनारमा बाढ़ीले दुःख दिने तर्कसहित हटाइएका सुकुम्बासीहरू सरकारले राखेको ठाउँबाट पनि बाढ़ीकै कारण विस्थापित भएका छन्। किर्तिपुरमा रहेको होल्डिङ सेन्टर गएराती डुबानमा परेपछि त्यहाँ आश्रय लिएका सुकुम्बासीहरू पुनः विस्थापित भएका हुन्। मध्यराती सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारले सकेको जति सामान सुरक्षित ठाउँमा सारेका थिए, तर धेरै सामान बिग्रिएको छ। सरकारले अहिले नजिकैको स्मृति भवनमा अस्थायी रूपमा सारेको छ। उनीहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि निर्णय भइसकेको छैन। घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। सरकारले वैशाख महिनामै नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाई उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा सारेको थियो। अहिलेसम्म स्थायी व्यवस्थापन नगरेको सरकारले अघिल्लो हप्ता सेन्टर खाली गर्न उर्दी जारी गरेको थियो।
0: बझाङको केदार सिंह र दुर्गाथली गाउँपालिकाको सीमानामा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमा ज्यान गएको छ। दुर्घटनामा अरू 12 जना घाइते भएका प्रहरी जनाएको छ। केदारसिंह गाउँपालिका 7 काँडा चौरबाट दुर्गाथली गाउँपालिका 6 चुवापन तर्फ गुडिरहेको जीप दुर्गाथली गाउँपालिका 6 र केदारसिंह गाउँपालिका 7 को सीमामा पर्ने सुंगुरे भन्ने ठाउँमा दुर्घटना भएको र घटनाको उद्धार भइरहेको प्रहरीले जनाएको छ।
1: दैलेखको चामुण्डा वृन्दा सैनी नगरपालिका वडा नम्बर 7 साङ्गे टाडामा असार 18 गते कर्णाली नदीमा खसेको मिनी बसका चालक तुलाराम सुविदीको शव दुर्घटनाको 9 दिनपछि अछाममा फेला परेको छ। आज बिहान अछामको तुर्माखाद गाउँपालिका 2 जबुगढमा रहेको लामगढ़ाको कर्णाली नदी किनारमा शव देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार शव सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझीगाउँ निवासी 30 वर्षीय तुलाराम सुवेदीको रहेको पुष्टि भएको छ। उहाँको पहिचान बुबा डण्डपानी सुवेदीले गर्नुभएको हो। दुर्घटनामा अहिलेसम्म 4 जनाको शव फेला परिसकेको छ। प्रहरीका अनुसार त्यो दुर्घटनामा परि बेपत्ता मध्ये अब गाड़ीका सहचालक 28 वर्षीय तुलसीराम सुवेदी मात्रै फेला पर्न बाँकी छन्। बेपत्ता सहचालक र आज मृत फेला परेका चालक सहोदर दाजुभाइ हुनुहुन्छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले दुर्घटनाग्रस्त गाड़ी र बेपत्ता व्यक्तिहरूको खोजी कर्णाली नदीमा निरन्तर जारी राखेको छ।
0: अहिले देशका सबैजसो प्रदेशको केही ठाउँमा पानी परिरहेको छ। ती ठाउँमा अझै केही समय पानी पर्ने महाशाखाको अनुमान छ। अहिले मनसूनको निम्नचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभाग नजिक रहेको कारण अझै केही दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज राति थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कोशीका पहाड़ी र तराई भागको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच विपद सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धार सम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरी 1234 नम्बर सञ्चालनमा ल्याएको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यकाभित्रबाट 1234 गरेको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ भने अन्य 74 जिल्लाबाट गरेको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको छ। अब आफ्नै जिल्लाको आपतकालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने भएकाले उद्धार समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा छ। यसैबीच केही ठाउँमा पहिरो र बाढ़ीको जोखिम रहेको भन्दै प्रहरीले यात्रा गर्नु अघि त्यहाँको बाटोको अवस्थाबारे जानकारी दिन आग्रह गरेको छ।
1: प्रशान्त महासागरमा अहिले देखिएको एल निनो यो वर्षभरि नै शक्तिशाली रहने सम्भावना 97% रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। अमेरिकी मौसम तथा जलवायु वैज्ञानिकहरूले गरेको पूर्वानुमान अनुसार एल निनोको शक्तिशाली प्रभाव सन् 2027 प्रारम्भिक वसन्त अर्थात मार्च अप्रेलसम्म रहने देखिएको हो। वैज्ञानिकहरूका अनुसार एक महिना अघिदेखि तीव्र बन्दै गएको एल निनो आउँदो अक्टोबरदेखि डिसेम्बरसम्म अत्यन्त शक्तिशाली रहने सम्भावना 81% रहेको छ। त्यो समयमा एल निनोको प्रभाव सन् 1950 यताकै शक्तिशाली हुने वैज्ञानिकहरूको निष्कर्ष छ। भूमध्य रेखीय प्रशान्त महासागरको मध्य र पूर्वी क्षेत्रमा समुद्री सतहको तापक्रम सामान्य भन्दा 1 डिग्री सेल्सियस भन्दा बढ़ी रहेको छ। भूमध्य रेखीय प्रशान्तको समुद्रभित्रको तापक्रम पनि वृद्धि भएको छ। वायुमण्डलीय अवस्थाले पनि एल निनोलाई थप बलियो बनाइरहेका वैज्ञानिकहरूको विश्लेषण छ। अन्य अवस्थाहरूले पनि एल निनो थप शक्तिशाली भइरहेको संकेत गरेका छन्। प्राकृतिक मौसमी चक्रकै रूपमा रहने एल निनोले विश्वभरिको मौसममा ठूलो फेरबदल ल्याउँछ। प्रशान्त महासागरबाट उठेको तातो बाष्पले दक्षिण एसियाली मनसूनी प्रणालीलाई कमजोर बनाउने भएकोले त्यसको प्रभाव नेपालमा पनि सिधै पर्छ। एल निनो शक्तिशाली भइरहेकोले साउनको पहिलो हप्ता पछि नै नेपालमा मनसूनी वर्षा कमजोर हुन थाल्ने मौसमविदहरूको अनुमान छ। यस्तै अक्टोबरदेखि डिसेम्बरसम्म शक्तिशाली रहने अनुमानका कारण नेपालमा आउँदो हिउँद पनि सुक्खा हुने सम्भावना बढ़ेको छ। पछिल्ला वर्षहरूमा लगातार हिउँदमा कम पानी परिरहेको छ। एल निनोको प्रभाव हिउँद हुँदै आउँदो प्री मनसूनसम्म पनि पर्ने देखिन्छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
8: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन। बाढ़ी पसेपछि कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली। एलनिनोको प्रभाव यो वर्ष भर्ने उच्च रहने वैज्ञानिकहरूको निष्कर्ष। अक्टोबरदेखि डिसेम्बरसम्म शक्तिशाली रूपमा रहने विश्वास। असार 18 गते कर्णाली नदीमा खसेको मिनी बसका चालक तुला राम सुवेदीको सब दुर्घटनाको 9 दिनपछि अछाममा
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारको खर्च र स्रोत परिचालनमा असन्तुलन कायमै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ। बितेका 3 आर्थिक वर्षको असार 26 गतेसम्मको प्रगति हेर्दा सरकारले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन। चालू आर्थिक वर्ष 2082-83 कुल 15 खर्ब 33 अर्ब रूपियाँ प्राप्तिको लक्ष्यमा जम्मा 79.49% अर्थात 12 खर्ब 18 अर्ब रूपियाँ मात्र संकलन भएको छ। गत चालू आर्थिक वर्ष 19 खर्ब 64 अर्ब रूपियाँको लक्ष्यमा 79.69% अर्थात 15 खर्ब 65 अर्ब रूपियाँ मात्र खर्च भएको छ। सबैभन्दा चिन्ताको विषय पूँजीगत खर्च हो। विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको यो खर्च खसिँदै गएको छ। आर्थिक वर्ष 2080-81 57% रहेको पूँजीगत खर्च चालू आर्थिक वर्षमा घटेर जम्मा 44.51% सीमित भएको छ। यसैबीच सरकारको बजेट घाटा पनि उच्च रहेको छ। चालू आर्थिक वर्षमा 3 खर्ब 46 अर्ब रूपियाँ बराबरको बजेट घाटा देखिएको छ। विश्लेषकहरूका अनुसार कर राजस्व र वैदेशिक सहायता परिचालनमा देखिएको कमजोरी र विकास खर्च गर्ने क्षमताको सुस्तताले दीर्घकालीन आर्थिक सन्तुलनमा गम्भीर चुनौती थपिएको छ। यसको सम्बोधनका लागि नीतिगत सुधार आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
0: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्ने कार्ययोजना बनाई आउँदो पुष मसान्तसम्ममा लागू गर्न निर्देशन दिएको छ। राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले क ख र ग वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गरी यो व्यवस्था गरेको हो। सक्रिय खाता निष्क्रिय हुनु अघि नै फोन एसएमएस र इमेल मार्फत ग्राहकलाई नियमित जानकारी दिने र निष्क्रिय खातालाई सक्रिय बनाउन कम्तीमा 6 महिनाको अन्तरालमा सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। खाता बन्द गर्न ग्राहकले संस्थाको जुनसुकै शाखा वा मोबाइल र वेब एप्लिकेशनबाट सहज पहुँच पाउने गरी व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा भनिएको छ। यसै गरी कुनै पनि शाखाबाट पहिचान गरी खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न र निष्क्रियबाट पुनः सक्रिय भएर खातामा हुने असामान्य कारोबार निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ।
1: गएको भदौ 24 गतेको आन्दोलनका क्रममा लूटपाट तोड़फोड़ र आगजनीबाट ध्वस्त बनेको विराटनगरको भाटभटिनी सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ। झण्डै 10 महिनापछि स्टोर खुलेकै दिन ठूलो संख्यामा ग्राहकको घुइचो लागेको थियो। भाटभटिनीकी निर्देशक सावित्री घली गुरूङका अनुसार यो कम्पनीको ध्वस्त भएका शाखामध्ये पुनः खोल्ने आठौं स्टोर हो, अब छापाको बिर्तामोड शाखा खुल्ने तयारीमा छ। गुरूङले कर्मचारी र मजदूरहरूको निरन्तर मेहनतले स्टोर पुनः उभिएको बताउनुभयो। आन्दोलनका क्रममा भाट भटिनीका 28 शाखा मध्ये 12 आगजनीबाट पूर्ण नष्ट भएका थिए भने 9 क्षति पुगेको थियो। कम्पनीका अनुसार त्यसबाट झण्डै 10.5 अर्ब रूपियाँ बराबरको नोक्सानी भएको थियो। अत्याधिक क्षति हुँदाहुँदै पनि कम्पनीले कुनै कर्मचारी कटौती नगरी सबै शाखा पुनर्निर्माण गर्ने निर्णय गरेको थियो, जस अनुसार विराटनगरमा नयाँ डिजाइन र आधुनिक सुरक्षा प्रणाली सहित पुनर्निर्माण सम्पन्न भएको भाट भटिनीले जनाएको छ।
0: पुराणमा सीमित रहेको मोक्षमार्ग बिउताउन बागमती सरकारले बजेट सहित कार्यक्रमको व्यवस्था गर्न थालेको छ। प्रदेश सरकारले शिव सर्किट परियोजना मार्फत 10 जिल्लाका 64 प्राचीन शिवलिंगलाई एउटै धार्मिक मार्गमा जोड्ने अभियान थालेको हो। झण्डै 1.93 अर्ब रूपियाँ लागत अनुमान गरेको यस परियोजनाको पहिलो चरणमा सिन्धुली, काठमाण्डु र काभ्रेका लागि बजेट विनियोजन भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको आदिलिंग कुशेश्वर महादेवबाट यात्राको शुरूआत हुनेछ, जहाँ अहिले 5.76 करोड़ निर्माण कार्य अघि बढ़ेको छ। इन्जिनियरिङ अध्ययन अनुसार आदि लिंगदेखि पशुपतिनाथसम्मको यो सर्किट 955 किलोमिटर लामो हुनेछ, जस अन्तर्गत 63 किलोमिटर सड़क स्थल हुनेछ र 34 किलोमिटर पुरानो पदमार्ग संरक्षण पनि गरिनेछ। स्कन्द पुराणको हिमत्तो खण्डमा वर्णित यो झण्डै 2900 वर्ष पुरानो मोक्ष मार्ग पुनर्जीवित भएसँगै धार्मिक पर्यटन प्रवर्धन, स्थानीय रोजगारी र आर्थिक विकासमा टुवा पुग्ने प्रदेश सरकारको दावी छ।
1: नेपालमा कुपोषण अन्त्यका लागि पोषण मैत्री कानून, पर्याप्त बजेट र जनचेतना अपरिहार्य रहेको सांसदहरूले बताएका छन्। बाल पोषणको अवस्था, चुनौती र सरकारवालाको भूमिका विषयक राष्ट्रिय संवादमा राष्ट्रिय सभा सांसद डाक्टर अञ्जना साक्यले पोषण मैत्री कानून बनाउन संसद मार्फत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले शिक्षा बीमा अवधारणा लागू गरे बाल पोषण, खाजा र स्वास्थ्य सेवा समेत समेट्न सकिने बताउनुभयो। राष्ट्रपतिकी सांसद ज्ञानु पौडेलले बाल बालिकामा खर्च भएको बजेटको अनिवार्य सामाजिक परीक्षण र कर्णाली, मधेस, लुम्बिनी जस्ता प्रदेशमा लक्षित कार्यक्रम आवश्यक रहेको बताउनुभयो। विज्ञ डाक्टर किरण रूपाखेतीले नेपालमा 5 वर्ष मुनिका 33% बाल बालिकाको मृत्यु कुपोषणका कारण हुने र पोषणमा $1 लगानीले $16 प्रतिफल दिने जानकारी दिनुभयो। सहभागीहरूले तीन तहका सरकारले पोषणलाई प्राथमिकतामा राख्नुपर्ने जोड़ दिएका छन्।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: भर्ना खुल्यो
10: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
10: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-688-84-566।
11: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
12: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
11: हाम्रा सेवाहरू
12: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
11: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ता क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 9840044631।
1: ले इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा राखिएको भन्दै चेतावनी दिनुभएको छ। ट्रुथ सोशलमा लेख्दै ट्रम्पले आफूमाथि हत्याको प्रयास भएमा थप हजारौं मिसाइलले इरानका सबै क्षेत्र ध्वस्त पारिने चेतावनी दिनुभएको हो। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका क्रममा सहभागीहरूले ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहुलाई मार्नुपर्ने नारा लगाएका थिए। नेटो शिखर सम्मेलनमा ट्रम्पले आफू इरानको हत्या सूचीमा पहिलो स्थानमा रहेको दावी गर्नुभएको थियो। वाल स्ट्रीट जर्नल र सीएनएन का प्रतिवेदन अनुसार इजरायली गुप्तचर निकायले ट्रम्पलाई नयाँ हत्या षड्यन्त्र बारे जानकारी गराएको छ। ट्रम्प गएको वर्ष बटलर रयालीमा भएको गोलीकाण्ड सहित विगतमा कम्तीमा 5 पटक हत्याको निशानामा परिसक्नु भएको छ। इरान अमेरिका पछिल्लो हप्ता फेरि आक्रमण प्रत्याक्रमणमा जुटेका छन्। यसबाट गएको जून 17 तारीकमा भएको युद्ध विराम सम्झौता संकटमा परेको छ। अमेरिकाले हर्मुज जलमार्ग खुला राख्न माग गरेको छ, जुन विश्वको ठूलो हिस्सा तेल तथा ग्यास निर्यातको बाटो हो। ट्रम्पले हर्मुज जलमार्ग पूर्ण रूपमा खुला भएको विश्वास नदिलाएसम्म वार्ता अघि नबढ़ने बताउनु भएको छ।
0: स्पेनमा डढेलोका कारण ज्यान गुमाउनेको संख्या 12 जना पुगेको छ। अल्मेरियाको लोस गायारडोस क्षेत्रमा फैलिएको डढेलोमा थप 23 जना बेपत्ता भएका छन्। स्पेन अहिले इतिहासको एक भीषण डढेलोको सामना गरिरहेको छ। अत्यधिक तापक्रम, सुक्खा जमीन र शक्तिशाली हावाका कारण बिहिबार आगो तीव्र गतिमा फैलिएको बीबीसीले जनाएको छ। बिजुलीको तार भूइँमा खसेर आगलागी शुरू भएको आशंका गरिए पनि विद्युत कम्पनीहरूले यसलाई अस्वीकार गरेका छन्। स्वयं अग्नि नियन्त्रक र विशेषज्ञहरू परिचालन गरिएको छ। मृतकको संख्या अझै बढ़न सक्ने अधिकारीहरूले बताएका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण युरोपमा विश्व औषधभन्दा दोब्बर गतिमा तापक्रम बढ़िरहेको र यसले डढेलको थप भीषणता बढ़ाइरहेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियामा आजदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनको फराकिलो अन्तरले हरायो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रन बनाइन्। जितका लागि 131 रनको लक्ष्य पछ्याएको कतारले 12 ओभरमै 25 रनमा अलआउट भयो। रचना चौधरी र रिया शर्माले समान 3 विकेट तथा मनिषा उपाध्यायले 2 र अनु कडायतले 1 विकेट लिए नेपालले समूह चरणमा सिंगापुर र हङकङसँग खेल्नेछ।
0: र फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेल हुँदैछन्। भोलि बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड

0: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
1: आजको रंग दर्पण आदिकवि भानुभक्त आचार्यको सम्झनामा केन्द्रित छ।
2: वरजन्म घाँसीतिर मन्दी धन कमायो, नामकै रहोस् पछि भनेर कुवा खनायो। घाँसी दरिद्र घरका, तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन पनि किन।
1: पर्सि सोमबार असार 29 गते नेपाली साहित्यको इतिहासमा सुनौलो अक्षरले लेखिएको दिन भानु जयन्ती। यही दिन विक्रम सम्बत 1871 तनहुको चुदी रम्गा गाउँमा आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो। नेपाली भाषा, साहित्य र संस्कृतिको जगमा जति इँटा थपिएका छन् तीमध्ये सबैभन्दा पहिलो र सबैभन्दा बलियो इँटा भानुभक्तले नै राख्नु भएको हो भन्दा फरक नहोला।
3: आदि कवि, तिम्रो नाम त कति चलेको छ, तिमी जस्ता सपोत बिना यो देश जलेको छ। थियो ज्ञानी बुद्धिमानी, कृति अमर रह्यो, छैनौ तिमी सँगै आज सँगै भाकै भयो, छैनौ तिमी सँगै आज सँगै भाकै भयो। भानुभक्त रामायणले छायो कुना कुना, त्यसैले त सक्या छैनौ तिमी अलप हुन।
1: भानुभक्तलाई प्रेरणा दिने एउटा प्रसिद्ध प्रसङ्ग छ। एक सामान्य खासीले आफ्नो मेहनतबाट कुवा खन्ने र त्यस कुवाबाट सबैले पानी पिउन पाउँछन् भन्ने सोच थियो। यसरी जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ भनी दिएको सामान्य अर्तीले नै जीवनको दिशा तय गरिदियो। त्यही एउटा वाक्यले नेपाली साहित्यलाई नयाँ बाटो देखायो र उहाँले संस्कृतमा मात्र सीमित रहेको महाकाव्य रामायणलाई नेपाली भाषामा भावानुवाद गरेर नागरिकको हातसम्म पुर्याउने अठोट गर्नुभयो।
2: कहिले भक्तमाला लेख्यौ त कहिले लेख्यौ रामगीता, शिक्षा लियो बाजेबाट, संस्कार पिताबाट, आभारी छ नेपाली भाषा पाएर तिम्रो साथ। सधैँ हिँड्दथ्यौ तिमी हातमा किताब अनि ओठमा मिठो मुस्कान लिएर, विदा लिएर पनि अमर छौ आज तिमी त्यही अमूल्य ज्ञान दिएर।
1: त्यस समयमा साहित्य, धर्म र ज्ञानका ठूला ग्रन्थहरू संस्कृत भाषामा लेखिन्थे, जुन भाषा सीमित वर्गको मात्र पहुँचमा थियो। भानुभक्तले वाल्मीकि रामायणलाई नेपाली भाषामा उतार्ने साहस गर्नुभयो र त्यही कार्यले उहाँलाई नेपाली भाषाको इतिहासमा अविस्मरणीय बनायो। यो सामान्य मानिसलाई ज्ञान र साहित्यसँग जोड्ने एउटा क्रान्तिकारी प्रयास थियो। भानुभक्तले लेख्नु भएको भाषा सरल, मिठो र मानिसको हृदयसम्म पुग्ने खालको थियो। त्यसैले नै उहाँको रचना पुस्तौ पुस्तासम्म लोकप्रिय बनिरह्यो। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी,
4: पुराण महाभारतका कथाहरू चाहिँ संस्कृत भाषामा मात्रै भनिने अथवा अनुष्ठान गरेर पुराण लगाएर अथवा कुनै उ गरेर मात्रै सुन्ने जुन एउटा परम्परा सुनाउने जुन परम्परालाई पनि नेपाली भाषामा सरल रूपमा पनि सुनाउन सकिन्छ भन्ने खालको, सुन्न सकिन्छ, पढ्न सकिन्छ भन्ने मान्यतालाई चाहिँ स्थापित गर्ने काममा चाहिँ भानुभक्त रामायणको महत्वपूर्ण योगदान पनि भयो र कथाको कुरामा पनि अनि अर्को कुरा चाहिँ भाषाको कुरामा पनि सरल भाषामा आयो।
1: रामायण बाहेक भानुभक्तले प्रश्न उत्तर, भक्तमाला, रामगीता र बधुशिक्षा जस्ता महत्वपूर्ण कृतिहरू पनि रचना गर्नुभयो। बधुशिक्षामा त्यस समयको सामाजिक चेतना र नैतिक शिक्षालाई सुन्दर ढंगले प्रस्तुत गर्नुभएको छ। उहाँ समयनिष्ठताको पनि कड़ा पक्षधर हुनुहुन्थ्यो। सरकारी कार्यालयहरूमा हुने ढिला सुस्ती र भोलिवादको विरोधमा लेख्नु भएको भोलि भोलि भन्दैमा सब घर बितिगो, बक्सियोस आज झोली भन्ने पंक्ति आजका दिनसम्म पनि उत्तिकै सान्दर्भिक छ।
2: हरूको शहादत पढ्छु, पृथ्वी नारायण शाहले आफ्नो रगत बगाएर मेरो देशको स्वाभिमानको रक्षा गरिरहँदा भानुभक्तले रामायण अनुवाद गरेर हामीलाई एकताको सूत्रमा आबद्ध गरेका गाथाहरूले शिर ठाडो अनि छाती चौडा हुन्छ।
1: भानुभक्तको निधन विक्रम सम्बत 1925 भयो र त्यसपछि मात्र साहित्यकार मोतीराम भट्टले उहाँका पाण्डुलिपिहरू संकलन गरी प्रकाशित गर्नुभयो। यी प्रयासपछि भानुभक्त नेपाली साहित्यमा व्यापक रूपमा चिनिनुभयो र मोतीराम भट्टले नै भानुभक्तलाई पहिलो पटक नेपाली भाषाको आदिकवि उपाधिले सम्मानित गर्नुभयो। भानुभक्तको योगदान भाषिक वा साहित्यिक क्षेत्रमा मात्र सीमित छैन। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई उहाँले भाषा, साहित्य र संस्कृतिको माध्यमबाट भावनात्मक रूपमा एकीकरण गर्नुभयो भन्ने मूल्याङ्कन गरिन्छ। नेपाली भाषा बोलिने ठाउँ जहाँ पनि होस्, भारतको दार्जीलिङ, सिक्किम होस् या भूटान बर्मा, त्यहाँका नेपाली भाषाभाषी समुदायले पनि भानु जयन्ती उत्साहका साथ मनाउँछन्। यसले भानुभक्तको रचनाले सृजना गरेको भाषिक र सांस्कृतिक एकताको दायरा कति फराकिलो छ भन्ने देखाउँछ। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी,
4: नेपालीहरू नेपाली साहित्यमा लाग्ने र साहित्य भन्दा अरू फाल्टो जुन नेपालीहरूलाई एक ठाउँ ल्याउने काममा

0: एउटा भानु जयन्ती अथवा भानुभक्तलाई लिएर भेला हुने अथवा छलफल गर्ने अथवा साहित्य सिर्जना गर्ने एउटा प्रतिनिधि कवि जस्तो हुनुभएको छ नेपाली भाषामा साहित्य सिर्जना गरिदिएकाले कृतिहरू आएकाले त्यसपछिका स्रष्टाहरूलाई तुलना के मिल्यो भनेदेखि एउटा हो नेपाली भाषामा हामीले बोल्ने भाषामा चाहिँ साहित्य लेख्न सक्ने रहेछ त्यो बाटो बताइदिएको हुनाले आज हामी यो ठाउँमा छौँ नेपाली भाषा यो ठाउँमा छ साहित्यलाई नेपाली भाषामा पनि ल्याउन सकिन्छ भन्ने कुराको प्रेरणाको स्रोतको रूपमा चाहिँ हामी भानुभक्तलाई उहाँको योगदानलाई चाहिँ हामीले सम्मान गर्नुपर्छ
1: जीवन के हो तिमीले सिकायो जिउने बाटा सहजै देखायो यी सबै कुरा प्रश्नोत्तरमा देख्छौ हामी किताबका पानाहरूमा हो भानु तिमी जीवन्त छौ तिमी जीवन्त छौ बालक वृद्ध र महिलाका जिब्रोमा तिमी अमर छौ तिमी अमर छौ तिम्रा कीर्तिहरूमा त्यसैले अपार श्रद्धासुमन जन्मोत्सवको तिमीलाई अपार श्रद्धासुमन जन्मोत्सवको
2: रंगदर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो। गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल अगाडि र माइती घरमा प्रदर्शन।
2: सरकारको स्रोत संकलन र खर्चमा असन्तुलन कायमै चालू आर्थिक वर्षको बजेट घाटा 3.5 खर्ब रूपियाँ नजिक।
3: नेपाली भाषाका शिल्पी आदिकवि भानुभक्त आचार्यको योगदान आज पनि उत्तिकै सान्दर्भिक। भाषालाई मूलधारमा ल्याउने प्रयास अतुलनीय रहेको भाषाविदहरूको भनाई।
2: इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। वार्ता अघि बढ़ाउन हर्मुज जलमार्ग पूर्ण रूपमा खुल्ला भएको विश्वास दिलाउनु पर्ने।
3: र 19 वर्ष मुनिको महिला प्रिमियम कपमा नेपालको विजयी शुरूआत। विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
4: सूचना हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा हाँस अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने बिरामी वा मरेका पशु पंक्षी तथा बंगुर को बिक्री वितरण र ओसार पोसार नगर्ने मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशु पंक्षी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेत।

0: कर्णालीमा बजेट कार्यान्वयनको अवस्थामा सुधार हुन सकेन। चालू वर्षमा जम्मा 55% मात्रै विकास बजेट खर्च, 12 अर्ब भन्दा धेरै रकम फिरिज।
1: पहिरो हटाएपछि कालीकोटको गगने खोलामा अवरूद्ध कर्णाली राजमार्ग खुल्यो। कर्णाली नदीमा खसेको मिनी बस्का चालक सुवेदीको शव भेटियो।
0: सुदूरपश्चिममा विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाइने 2 कार्ययोजना अनुमोदन।
1: र बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। भोलि बिहान नर्वे र इंल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड भेट्ने।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षमा विकास बजेट जम्मा 55% मात्रै कार्यान्वयन गरेको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालय यो वर्ष प्रदेश सरकारले विकास बजेट 55.74% मात्रै खर्च गरेको जनाएको छ। यो वर्ष सरकारले विकासतर्फ 19,98,93,00,000 विकास वार्षिक बजेट ल्याएकोमा 11,13,93,00,000 बराबर बजेट कार्यान्वयन भएको कार्यालयको तथ्याङ्क छ। यसपालि 8,84,50,00,000 बराबर विकास बजेट फ्रिज भएको छ। चालुतर्फ 73.48% बजेट खर्च गरेको प्रदेश सरकारले आर्थिक कारोबार गर्ने अन्तिम दिन 1,58,00,000 रकम भुक्तानी दिएको कार्यालयले जनाएको छ। प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाले समग्रमा सरकारको यो वर्ष 20,57,12,00,000 रूपियाँ खर्च भएको छ भने 12,62,00,000 रकम फ्रिज भएको बताउनुभयो। चालू आर्थिक वर्षमा सरकारले 32,99,66,00,000 रूपियाँ कुल बजेट ल्याएकोमा 61.97% बजेट खर्च गरेको छ। कुल खर्चमध्ये झण्डै 25% बजेट सरकारले असार महिनाको 25 दिनमै खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले नयाँ बजेट पेश गर्दा चालू आर्थिक वर्षको करिब 6 अर्ब रूपियाँ बजेट फ्रिज हुने भन्दै बचत स्रोतका रूपमा उल्लेख गरे पनि त्यो दोब्बर बढ़ी रकम फ्रिज भएको छ। यही विषयमा हामीले कर्णालीमा बजेट कार्यान्वयन वर्षेनी हुन नसक्नुको कारण के हो भनेर कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहसँग कुराकानी गरेका छौ।
2: अब यो बजेट खर्च नहुने रोग त पूरा देशभरि नै छ। त्यसमा अब कर्णाली प्रदेश पनि अछुतो छैन। कर्णाली प्रदेशमा पनि विनियोजित भएको चाहिँ जुन बजेट हुन्छ त्यो बजेट 100% हामीले खर्च गर्न सके अवस्था छैन। कहिले बढी कहिले कम त्यस्तो किसिमको छ। यो आर्थिक वर्षमा त अझै यसको प्रतिशत घटे अवस्था छ। यसका अब 2-3 कारणहरू छन्। एउटा कारण भनेको

0: अवस्था हुन्न, त्यो भा भएर पनि त्यो कार्यान्वयनमा अलिकति विलम्ब हुने कुराहरू छन्। तेस्रो कारण के छ भनेर भन्दा, तल गएका बजेटहरू जो छन् ती बजेटहरू चाहिँ कार्यान्वयन गर्ने क्रममा उपभोक्ताहरूबाट पनि एकरूपता नभइकन अब आपसमा तानातान पनि हुने, त्यसपछि गएर त्यस किसिमको कुराहरू हुँदाखेरि त्यसबाट पनि अलिकति विलम्ब हुन जान्छ, तीनटा कारण मैले भने। चौथो कारण के छ भनेर भन्दाखेरि, कर्मचारी संयन्त्रले हो यो कार्यान्वयन गर्नुपर्ने, ब्युरोक्रेसीले हो, ब्युरोक्रेसी पनि अब सुस्त दुरुस्त भएर यसलाई समयमै सक्ने अगाडि बढ्ने किसिमको मनोविज्ञान बोकेर अगाडि बढे अवस्था हुन्न, त्यो पनि एउटा समस्या छ। पाँचौं कारण के छ भनेर भन्दा, यो कार्यान्वयन गर्ने क्रममा चाहिँ समस्याहरू आउँछन् कि, मुद्दा पर्छ कि, त्यसपछि अख्तियारले हामीलाई समात्छ कि, कुनै न कुनै व्यक्तिले त्यो झुटै भए पनि मुद्दा हालिदिन्छ, मुद्दा हालिदिइसकेपछि अनेक नचाहिने किसिमको चाहिने झन्झट बेहोर्नु पर्ने अवस्था हुन्छ भनेर त्यस सोचाइले पनि कर्मचारी तन्त्र चाहिँ नै ग्रसित हुन्छ। यी यस्तै कारणले गर्दाखेरि बजेट चाहिँ कार्यान्वयन गर्न हामी सफल भएको स्थिति छैन, यिनै मुख्य कारणहरू हुन्।
1: प्रमुख कारणको रूपमा अहिले जीएनजी आन्दोलनले गर्दाखेरि अलिकति बजेट कार्यान्वयनमा कठिनाई भयो भन्नुभयो, होइन? विगतका वर्षहरूमा पनि हाम्रो कर्णालीको बजेट कार्यान्वयनको प्याटर्न हेर्ने हो भने करिब करिब यही हाराहारीमा छ, होइन?

0: अब बजेट हामीलाई पर्याप्त छैन, त्यसो भए हुनाले विकास गर्न सकिन्न, मागहरू पूरा गर्न सकिन्न भन्ने एउटा भाष्य त छ, त्यो हामी पनि भन्छौँ, अरूले पनि भनिरहेको स्थिति हो। साँच्चैको आवश्यकतालाई हेर्ने हो र कार्यान्वयन गर्नु कार्यान्वयन गर्ने हामीसँग क्षमता हुने हो भने त यो कम नै हो। तर अब आएको बजेटलाई पनि हामीले पूरा खर्च गर्न नसके अवस्थामा चाहिँ हामीले यो भन्ने अब नैतिक हिसाबमा एकदमै भन्नै सकिने अवस्था पनि रहँदैन, त्यस्तो किसिमको छ। अब यो वर्षको आर्थिक वर्षको अन्तमा नै काम छिटो हुन्छ भन्ने कुरा चाहिँ के हो भन्दा, पहिला चाहिँ अब विभिन्न कार्यविधिहरू यस्ता किसिमका नीतिहरू बनाउनु पर्ने हुन्छ, त्यसमा समय खर्च हुन्छ र अलिकति पछि गएर सुरुवात हुन्छ र भुक्तानी बढी चाहिँ नै वर्षको अन्तमा हुने भावनाले लास्टमा गरिएको जस्तो देखिने हो। काम त पहिलादेखि नै सुरु भएकै हुन्छ, भुक्तानीको क्रम चाहिँ नै पछि हुने हुनाले त्यस किसिमको देखिएको अवस्था हो।
1: खास गरी अब कर्णालीमा चाहिँ भौगोलिक विकृता, अब अघि तपाईँले भने जस्तै भौगोलिक विकृताको पनि एउटा समस्या छ, सँगै सुरुवातमा मुख्यमन्त्रीज्यूले कार्य सम्पादन सम्झौता पनि गर्नुभएको थियो बजेट कार्यान्वयनमा गर्नको लागि छिट्टै बजेट योजनाहरू सम्पन्न गर्ने गरी, तर त्यो भने जसरी हुन सकेन विभिन्न कारणले गर्दा। अब आगामी दिनमा चाहिँ योजनाहरू समयमै सम्पन्न गर्ने र बजेट कार्यान्वयनलाई सही ढंगले समयमै सकेर गुणस्तरीय विकास गर्नको लागि के चाहिँ योजना बनाउनु भएको छ सरकारको तर्फबाट?
0: अब यो कस्तो छ भन्नुहुन्छ भने एउटा अर्को पनि तपाईँलाई म भनौँ, तपाईँको माध्यमबाट म के अरे सम्पूर्ण जनताहरूलाई चाहिँ के भन्न चाहन्छु भनेर भन्दाखेरि, हाम्रो जुन कर्मचारी तन्त्र छ त्यो कर्मचारी तन्त्र अथवा हाम्रो यो मेकानिजम जो छ त्यो मेकानिजम चाहिँ अब सचिव संघीय सरकारले खटाएर खटाउने हो र समयमा सचिवहरू पठाइन दिने, त्यसपछि गएर पठाएको पनि प्राय जसो चाहिँ यहाँ नबस्ने र बारम्बार समन्वय गर्न खोज्दाखेरि पनि संघीय सरकारले चाहिँ यस किसिमका समस्याहरूलाई समाधान नगरिदिने एउटा ठूलो रोग छ, ठूलो रोग छ। त्यसो भए आउनाले चाहिँ यो मन्त्रालयलाई सञ्चालन गर्ने कर्मचारी तन्त्रलाई चाहिँ चलायमान गर्ने काम भनेको त्यसको चाहिँ प्रशासनिक हेड भनेको सचिव हुन्छ। अब सचिव नै सरकारले समयमा खटाउने पनि होइन, त्यसपछि गएर त्यसको निगरानी गर्ने पनि होइन, यी सारा सम्पूर्ण कुराहरूले गर्दाखेरि यो प्रशासनिक हिसाबले चाहिँ सुस्त दुरुस्त हुन नसकेका कारणले यस किसिमको हो। अरू साथसाथै के पनि छन् भने यी जे जति नीति नियमहरू कानूनहरू निर्माण भएका छन् ती कानूनहरू पनि उल्झन पैदा गर्ने अवस्थामा छन्, एक ठाउँमा होइन धेरै ठाउँमा धाउनु पर्ने, त्यसपछि गएर प्रक्रियागत ढंगले पनि यसलाई कार्यान्वयन गर्दाखेरि धेरै समय लाग्ने, यस किसिमका जुन कमी कमजोरीहरू छन् यिनीहरूलाई नसुधारेसम्म बजेट खर्च गर्ने देखिएको छ ट्रेन्ड। यो त करिब करिब उस्तै तपाईँले भनेका कारण यी पनि हुन्, त्यसकारण करिब करिब हामीले यही ट्रेन्डमा यही चाहिँ नै प्रतिशतमा अथवा यसकै तलमाथि रहेर खर्च भएको अवस्था छ। यी अनेक समस्याहरू जो छन् यी समस्याहरू चाहिँ कानूनी झन्झटले गर्दाखेरि पनि यस किसिमका भएका हुन्।
2: उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाह भेरी खबरसँग कुराकानी गर्नुहुँदै बजेटकै प्रसंग। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा चालू आर्थिक वर्षको करिब 66% विकास बजेट खर्च गरेको छ। विकासतर्फ 23 अर्ब 47 करोड़ 14 लाख मध्ये 15 अर्ब 67 करोड़ 79 लाख रूपियाँ अर्थात 66.80% खर्च भएको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा कुल 38 अर्ब 91 करोड़ मध्ये 26 अर्ब 14 करोड़ रूपियाँ खर्च भएको उल्लेख छ। मन्त्रालयगत खर्चको विवरणमा स्वास्थ्य मन्त्रालय सबैभन्दा प्रभावकारी देखिएको छ। मन्त्रालयले 4 अर्ब 95 करोड़ 29 लाख रूपियाँ बजेट मध्ये 3 अर्ब 93 करोड़ 15 लाख खर्च गर्दै 79.38% वित्तीय प्रगति हासिल गरेको छ। यसै गरी वन तथा वातावरण मन्त्रालयले 71.32% खर्चसहित दोस्रो स्थानमा छ। सबैभन्दा ठूलो बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले 9 अर्ब 92 करोड़ रूपियाँ मध्ये 7 अर्ब 3 करोड़ 44 अर्थात 70.88% खर्च गरेको छ।
3: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने छोटो विश्राम।
4: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा

0: क्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाक भित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एससीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: रेडियो भेरी एफएम।
6: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले कर्णालीमा बजेट कार्यान्वयनको अवस्थामा सुधार हुन सकेन। चालू वर्षमा जम्मा 55% मात्रै विकास बजेट खर्च, 12 अर्ब भन्दा धेरै रकम फ्रिज लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। कालीकोटको शुभकालिका गाउँपालिका एक स्थित कर्णाली राजमार्ग अन्तर्गत गगनी खोलामा खसेको पहिरो हटाइएपछि राजमार्ग पुनः सञ्चालनमा आएको छ। सड़क डिभिजन, सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा पहिरो हटाएपछि करिब 12:15 बजेदेखि सड़क पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। आज बिहान करिब 5:15 बजेतिर ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरोको कारण कर्णाली राजमार्ग हुँदै सञ्चालन हुने सवारी साधन रोकेका थिए भने यात्रुहरू केही समय अल्पत्र परेका थिए। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख हेमबहादुर खत्रीले यामका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम कायमै रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभयो। उहाँले वर्षायाममा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा चालक र यात्रु दुवैले उच्च सतर्कता अपनाउन पनि सुझाव दिनुभएको छ।
6: दैलेखमा कर्णाली नदीमा खसेको मिनी बसका चालक तुलाराम सुवेदीको शव फेला परेको छ। दुर्घटना भएको 9 दिनपछि अछाममा सुवेदीको शव फेला परेको प्रहरीले जनाएको छ। अछामको तुर्माखात गाउँपालिका 2 जबुगढ़ा स्थित लामगढ़ाको कर्णाली नदी किनारामा पानीमा शव देखिएको भन्दै स्थानीय दिपेश बहादुर शाहीले प्रहरीलाई जानकारी गराउनु भएको थियो। रहत प्रहरी चौकी, अछाम प्रहरी चौकी, डाँडा छाप्रे तथा इलाका प्रहरी कार्यालय बाब्याचौर सुर्खेतबाट संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलमा गरिएको अनुसन्धानबाट शव सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझी गाउँका करिब 30 वर्षीय तुलाराम सुवेदीको रहेको पुष्टि गरेको हो। उहाँका बुबा दण्ड पानी सुवेदीले शव पहिचान गर्नुभएको हो। यससँगै दुर्घटनामा बेपत्ता भएका भनिएका 5 जना मध्ये 4 जनाको शव फेला परेको छ भने 1 जनाको अवस्था थाहा हुन सकेको छैन। गत 18 गते कर्णाली राजमार्गको सांगेताडा क्षेत्रमा भएको दुर्घटनामा गाड़ी र सहचालक खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बलको संयुक्त टोलीले कर्णाली नदीमा निरन्तर खोजी कार्य जारी राखेको छ।
7: सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित तयार गरिएका 2 कार्ययोजना अनुमोदन गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अध्यक्ष दुर शाहको अध्यक्षतामा आज धनगढ़ीमा बसेको बैठकले मनसून पूर्व तयारी तथा प्रति कार्य प्रादेशिक कार्य योजना पाँचौं संशोधन 2083 र बहुप्रकोप पूर्व सूचना रणनीतिक कार्ययोजनालाई अनुमोदन गरेको हो। कार्ययोजना पारित भइसकेपछि प्रदेशमा मनसून पूर्व तयारी तथा प्रति कार्यमा अन्तर निकाय सम्बन्धी जिम्मेवारी अनुसार भूमिका निर्वाह स्रोत साधन व्यवस्थापन र बहुप्रकोप पूर्व सूचनाका क्षेत्रमा प्रभावकारी कार्य सम्पादनका लागि थप सहज हुने विश्वास गरिएको छ। बैठकले समूह मनसून गर्ने प्रकोपका जोखिम न्यूनीकरण प्रति कार्यका लागि समन्वयात्मक रूपमा परिचालन र क्षेत्रका जिम्मेवारी निर्वाह गर्ने समझदारी समेत गरेको छ। परिषदका अध्यक्ष शाहले सरकार र जिम्मेवारी निकाय बीच कुनै प्रश्न नउठ्ने गरी विपद प्रति कार्यका लागि तयार रहन सम्बद्ध निकायसँग निर्देशन गर्नुभएको छ। शाहले तीन तहका सरकार र विपदका क्षेत्रमा क्रियाशील विकास साझेदारहरूले समेत मिलेर काम गर्नुपर्नेमा जोड़ दिँदै सीमित स्रोत साधनका अधिकतम उपयोग गर्ने गरी तयार रहन पनि आग्रह गर्नुभयो। बैठकमा नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टले जलवायु परिवर्तनको प्रभावले विपदको प्रवृत्तिमा पनि फेरबदल भइरहेकाले त्यही अनुसार प्रतिकार योजना बनाउनु पर्ने बताउनुभयो। भट्टले सुदूरपश्चिम प्रदेश आन्तरिक भूमि भू बनोट मात्र नभई अन्तर्देशीय अवस्थितिका कारणले पनि विपदको जोखिममा रहेकाले त्यसलाई सम्बोधन गर्न तीन तहका सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको बताउनुभयो। नेपाल प्रहरीका प्रदेश प्रमुख सानुराम भट्टराईले लगायत अन्य सुरक्षा अधिकारीले सुरक्षा तयारी र आवश्यक बन्दोबस्तका बारेमा जानकारी गराउनु भएको छ।
6: धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
2: सूचना
8: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
9: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
10: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
7: सूचना
11: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
7: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0385247442, मोबाइल नम्बर 9858040913 र 9754967993।
8: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
12: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
13: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिनेट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-51-960 98-481-19336 र 98-488-966।

0: me a
1: extreme energy drink.
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
4: रेडियो भेरी एफएम।
3: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। आज बिहान काठमाडौँको बुद्धनगरमा आत्मदाह प्रयास गरेका 45 वर्षीय आश्विन राउतको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पतालमा लगेको थियो। आईसीयू राखेर उपचार गरिएकोमा आजै साँझ निधन भएको जिल्ला प्रहरी कार्यालय काठमाडौँको भनाइ छ। राउतको शरीर 50% भन्दा बढ़ी जलेको थियो। श्रीमती र छोरा सहित बुद्धनगरमा बस्दै आएका राउतले आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन। यस्तै अस्ति बिहिबार त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारको क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै आफन्त साथीभाई तथा समर्थकहरूले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन्। नेपालीको शव गैराती वीर अस्पतालबाट महाराजगंजमा रहेको त्रिवी शिक्षण अस्पतालमा लगिएको छ, तर आफन्त र समर्थकहरूले वीर अस्पताल अगाडि नै प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरू सड़कमा जान खोज्दा केही समय प्रहरीसँग धकेला धकेल समेत भएको थियो। यस्तै जनपक्षी ट्रेड युनियन महासंघले पनि गणेश नेपालीलाई आत्मदाहको गर्ने परिस्थिति राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरेको छ।
2: भेरी खबरको अन्त्यमा अब खेल खबर। बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जल्स लस स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा बेल्जियम 2-1 पराजित भएको हो। स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले 1-1 गोल गर्नुभयो। खेलको 30 मिनटमा रुइजको गोलबाट स्पेनले अग्रता लिए पनि 41 मिनटमा बेल्जियमका चार्ल्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा 1-1 बराबरी भएको थियो। खेलको 88 मिनटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई 16 वर्षपछि सेमी फाइनलमा पुर्याउनु भएको हो। यसअघि सन् 2010 उपाधि जितेको स्पेन त्यसपछि सन् 2014 सम्म चरणबाटै बाहिरिएको थियो भने सन् 2018 र 2022 अन्तिम चरणमा पुगेको थियो। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्सले मोरक्कोलाई 2-2 हराउँदै सेमी फाइनल पुगिसकेको छ। विश्वकप फुटबलको तेस्रो क्वार्टर फाइनलमा भोलि बिहान 2:45 नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा भोलि बिहान 7:00 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्।
3: र नेपालले मलेसियामा शुरू भएको 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कपमा विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले कतारलाई 105 रनले हराएको हो। नेपालले दिएको 131 रनको लक्ष्य पछ्याएको कतार 12 ओभरमा सबै विकेटको क्षतिमा 25 रनमा समेटिएको थियो। कतारका कुनै पनि खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कतारलाई कमजोर बनाउन बलिङमा नेपालका रिया शर्मा र रचना चौधरीले 3-3 तथा मनिषा उपाध्यायले 2-2 विकेट लिनुभयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेटको क्षतिमा 130 रन बनाएको थियो। नेपालका लागि ओपनर सावित्री धामीले 52 रनको अर्धशतकीय पारी खेल्नुभयो। यसै गरी साना परवीनले 27 र अन्जी पाठकले अभिजित 23 रन बनाउनुभयो। नेपालले समूहको दोस्रो खेलमा भोलि सिंगापुरसँग खेल्नेछ। प्रतियोगितामा नेपाल सहित 13 देश सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ।
2: खेल खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुन अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
3: कर्णालीमा बजेट कार्यान्वयनको अवस्था सुधार हुन सकेन। चालू वर्षमा जम्मा 55% मात्रै विकास बजेट खर्च, 12 अर्ब भन्दा धेरै रकम फ्रिज।
2: पहिरो हटाएपछि कालीकोटको गगने खोलामा अवरूद्ध कर्णाली राजमार्ग खुल्यो। कर्णाली नदीमा खसेको मिनी बसका चालक सुवेदीको शव भेटियो।
3: सुदूरपश्चिममा विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाइने, 2 कार्ययोजना अनुमोदन।
2: र बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश। भोलि बिहान नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्ड भिड्ने।
3: हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
4: रेडियो भेरी एफएम
0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: भर्ना खुल्यो।
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
5: भर्ना खुल्यो।
3: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
5: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन HA, पीसीएल इन ल्याब टेक्निसियन CMLT, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट।

0: a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405119 र 9858517115
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
2: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
3: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 9858-54-899 र 9769-044-43
4: जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन सबै गर्ने गर्ने मलाई भइसक्यो
5: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
4: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
4: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
5: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
4: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्र

0: तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर
2: सुरजन लोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
2: लकिपिराक फोन नम्बर 9820293948, 9820293948।
3: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
4: रेडियो भेरी एफएम।

0: सूचना हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा, हाँस, अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने, दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरुन्तै अलगै राख्ने, बिरामी वा मरेका पशु पंक्षी तथा बंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने, मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने, खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने, शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने। कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशु पंक्षी विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत। खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: the extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-688-84-566।
3: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: आधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार। अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई।
1: शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्किम।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 98585190960, 98481936 र 98488896।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
6: अनि दर्शना घाइते हुनुहुन्छ।
7: अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष। बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई स्मृति भवनमा सार्ने तयारी, तर सुकुम्बासीको विरोध
8: र विभिन्न ठाउँमा चाहिँ जुन बाढ़ीको कारणले गर्दा केही लाग्ने भएको छ त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था छ।
7: र हर्मो जल मार्ग सधैँका लागि खुला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी। फिफा विश्वकपमा क्वार्टर फाइनलका लागि भोलि बिहान दुईवटा खेल हुँदै।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: बाढ़ीका कारण विस्थापित भएका सुकुम्बासी परिवारको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्नु सरकारको पहिलो दायित्व हो, तर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयासप्रति देखिएको विरोधले समस्या थप जटिल बन्दै गएको छ। बर्खायाममा विपद जुनसुकै बेला आउन सक्ने भएकाले सरकार र विस्थापित परिवारबीच संवाद, सहकार्य र आपसी विश्वासको वातावरण निर्माण अपरिहार्य छ। मानवीय संवेदनशीलतालाई केन्द्रमा राख्दै दिगो समाधानतर्फ सबै पक्ष जिम्मेवार ढंगले अघि बढ़न आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
10: बझाङको केदार सिंह गाउँपालिका साथको सुरुङ्गे क्षेत्रमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परि 5 जना घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सीआईएनलाई बताउनुभयो।
6: जीप दुर्घटना भएर 3 जनाको चाहिँ मृत्यु भएको छ, अनि 10 जना घाइते हुनुहुन्छ। 10 जना मध्ये पनि 5 जना चिकित्सा घाइते भएको छ। चिकित्सा घाइतेको उपचारको लागि हामी नेपाली सेनाको हेलिकप्टरबाट यहाँ रेस्क्यू गर्न खोजिरहेछौ। तर समस्या के भयो भने त्यो एकदम माथि 8000 फिटको लेकमा रहेछ, त्यहाँ हेलिकप्टर ल्याण्डै गर्न सकेन। त्यो हेलिकप्टर चाहिँ यता चैनपुरमा आयो, अहिले चैनपुरबाट फेरि एकचोट हामी अर्को प्रयास चाहिँ गरिरहेछौँ, हेलिकप्टरबाटै रेस्क्यू गर्न प्रयास गरेका छौँ। र घटना घट्ने बित्तिकै हामीले डाक्टर र एम्बुलेन्सको टोली चाहिँ त्यहाँ पठाइसकेका छौँ, तर सदरमुकामबाट त्यो ठाउँमा पुग्न 3-4 घण्टा लाग्दो रहेछ। अबको समयमा केही समयपछि 1 घण्टा जतिमा एम्बुलेन्स र डाक्टरको टोली पनि पुगेका छ।
10: जीप दुर्घटनाबाट करिब 300 मिटर तल खसेको थियो। दुर्गाथली गाउँपालिका 6 का वडा अध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा परि दुर्गाथली 6 का 60 वर्षीय चक्र महत, सोही गाउँकी 65 वर्षीय केला देवी महत र केदार सिंह सातकी 35 वर्षीय विमला धामीको घटनास्थलमा नै मृत्यु भएको हो। दुर्घटनामा परेर जीप चालक केदार सिंह सातका देव बहादुर धामी, दुर्गाथली छका झल्का महत, जमैती महत, धनशेर जागरी, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देव बहादुर जागरी, वीरु जागरी र रामबहादुर महत गम्भीर घाइते भएको बताइएको छ। घटनामा उद्धार कार्य जारी रहेको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गर्नुभएका अश्विन राउतको मृत्यु भएको छ। राउतको केही बेर अघि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 45 वर्षीय राउतले आज बिहान आफ्नै घरको भान्सामा आत्मदाहको प्रयास गर्नुभएको थियो। त्यसपछि उहाँलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। वीर अस्पतालको आईसीयूमा उपचारको क्रममा उहाँको मृत्यु निधन भएको हो। त्यस्तै हिजो आत्मदाह प्रयास गरेका सर्लाहीका एक युवकको भनी उपचार भइरहेको छ। त्यस्तै अस्ति राहदानी विभाग अगाडि मुगुका एक किशोरले आत्मदाह गरेपछि उपचारका क्रममा हिजो मृत्यु भएको थियो। त्यसँगै आत्मदाह गर्नेको संख्या 3 पुगेको छ। सरकारप्रतिको चरम असन्तुष्टिका कारण मानिसमा निराशा बढ़ेका कारण यस्ता घटना भएको कतिपयको दावी छ। आज देशभर सरकारको विरोधमा विभिन्न स्थानहरूमा प्रदर्शन समेत भएको छ। यसैबीच जलन भएमा तत्काल के गर्नुपर्छ, हामीले किर्तिपुर वर्ण अस्पतालका डाक्टर किरण नकर्मीलाई सोधेका छौं।
11: पहिलो नम्बरमा चाहिँ हाम्रो प्राथमिक उपचार नै हो, होइन? प्राथमिक उपचार भन्नाले हामीले पहिले जिउमा लागेको आगो निभाउनु पर्यो। अब आफ्नो जिउमा लागिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टप ड्रप एन्ड रोल भन्छौँ। आतिएर दौडिनु भएन, त्यो दौडिँदाखेरि आगो हम्किएर त्यो अझै ठुलो हुनसक्छ, त्यस कारणले टक्क रोकिनु पर्यो। अनि त्यसपछि भुइँमा लडेर अनि लडीबुडी गर्नु पर्यो, त्यसलाई स्टप ड्रप एन्ड रोल भन्छ। अरूको जिउमा लागेको छ भने चाहिँ हामीले चाहिँ बाक्लो ब्लाङ्केटले छोपेर त्यसलाई आगो निभाउन सक्छौँ। अनि त्यस पछाडि हामीले गर्ने भनेको चाहिँ लुगा गहनाहरू खोलेर त्यो घाउलाई चाहिँ धाराको पानी अथवा खोलाको पानी त्यसरी अथवा बाल्टिनमा छ भने मगले उभाएर आधा घण्टासम्म घाउलाई चिस्याउनु पर्छ। त्यसो गर्दाखेरि घाउ चाहिँ गहिरो हुन पाउँदैन र शल्यक्रियाको जरुरी नपर्न सक्छ। त्यस पछाडि चाहिँ हामी अब अस्पताल नजिकै छ भने चाहिँ अस्पताल जान्छौँ। अब टाढा छ भने हामी चाहिँ घाउलाई चाहिँ सफा कपडाले छोपेर बाटोमा जीवन जल खुवाउँदै हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ। त्यो चाहिँ प्राथमिक उपचार भयो।
10: अविरल वर्षापछि आएको बाढ़ीका कारण किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रित लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। बाढ़ीका कारण गैराति करिब 1 बजेतिर होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेका थिए। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भए पनि उनीहरू जान नमानेको काठमाडौँ महानगरले जनाएको छ। उनीहरूलाई अहिले किर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्दरले सीआईएमसँग कुरा गर्दै बाढ़ीमा डुबेको क्षेत्रको सरसफाई शुरू भएको र बाँकी सबै महानगरले व्यवस्थापन गर्ने बताउनुभयो।
8: बर्खाको कारणले गर्दाखेरि किर्तिपुरको राजा स्वामीमा बसेकाहरूमा पनि जलमग्न भयो। त्यो जलमग्न भएको कारणले गर्दाखेरि आज चाहिँ बाल्मिकी सभ्यतालाई चाहिँ सिनलाई चाहिँ यो भक्तपुर लान चाहिँ कोसिस गरिरहेको छ। अब उहाँहरू मानिरहेको अवस्था पनि छैन र विभिन्न ठाउँमा चाहिँ जुन बाढीको कारणले गर्दा के हिलाम्य भएको छ त्यो सरसफाई गर्ने काम चाहिँ काठमाडौँ महानगरपालिकाले गरिरहेको अवस्था।
10: पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेजी भएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रबन्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन 2055 दफा 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2082-83 लागि 2082 चैत्र मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था छ। यो अवधिभित्र नवीकरण नगरेका 44 निर्माण व्यवसायको इजाजत पत्र स्वत खारेज भएको सूचनामा उल्लेख गरिएको छ। यसैबीच गोर्खामा गण्डकी प्रदेश सरकारको बजेटबाट 2 मोटरेबल पुलको निर्माण निर्धारित समय अगावै सकिएको छ। गोर्खा नगरपालिका 12 र सहित लखन गाउँपालिका 1 जोड्ने लुदी खोला पुल र पालुङटा नगरपालिका 9 सेरा स्थित चुक्ती खोला पुलको निर्माण निर्धारित समय अगावै सकिएको हो। आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुवै पुलको उद्घाटन गर्नुभएको छ। सरकारले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव र कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखि तत्काल खबर गर्न आग्रह गरेको छ। कृषि तथा वन पर्यावरण मन्त्री गीता चौधरीले यस्तो अवस्थामा मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध समेत गर्नुभएको छ। आज चितवन जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छट्के अनुगमन तथा किसानसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै उहाँले बजारमा कालो बजारी तथा कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्य वृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरकारवाला सबैमा आग्रह समेत गर्नुभएको छ। बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ। अबदेखि मोबाइल वा वेब एप्लिकेशन एपबाटै खाता बन्द गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा एपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागू गरेको नयाँ व्यवस्था र यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असर सम्बोधन गर्न विशेष अध्ययन कार्यदलले कार्यदलको तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपाय सिफारिश गर्दै सरकारलाई प्रतिवेदन बुझाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवलाई मन्त्रालयका सहसचिव बुद्ध बहादुर गुरूङको संयोजकत्वमा गठित 9 सदस्यीय कार्यदलले 2 साताको छोटो अवधिमै प्रतिवेदन तयार पारेर हस्तान्तरण गरेको हो। ताजा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानसँग हर्मुज जल मार्गमा सबै अन्तर्राष्ट्रिय व्यापार जहाजका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न तथा व्यावसायिक जहाजमाथि हुने आक्रमण रोक्ने प्रतिबद्धता जनाउन आग्रह गरेको छ। यसलाई ओमनमा हुने अप्रत्यक्ष वार्ताको प्रमुख एजेण्डा मध्ये एक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी संचार माध्यमका अनुसार नाम नखुलाइएका अधिकारीहरूले इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारसँग निजी रूपमा व्यावसायिक जहाजमाथि भएको गोली प्रहार भएको समेत स्वीकार गरेको दावी गरेका छन्। यद्यपि ईरानी पक्षले उक्त घटनाको जिम्मेवारी आफूभित्रकै एक नियन्त्रण बाहिरको समूहमाथि लगाएको बताइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत भोलि बिहान क्वार्टर फाइनलका 2 खेल हुँदैछन्। भोलि बिहान 3:45 नर्वे र इंल्याण्ड तथा बिहान 7:00 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्। नर्वे पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। इंल्याण्डले लगातार तेस्रो पटक क्वार्टर फाइनल खेल्दैछ। नर्वेका एलिङ हालन्डले यो विश्वकपमा 7 गोल गरेका छन् भने इंल्याण्डका कप्तानी ह्यारी केन र जुड बेलियम पनि लयमा छन्। त्यस्तै साविक विजेता अर्जेन्टिनाले सेमी फाइनलमा पुग्न स्विजरल्याण्डसँग खेल्नेछ। यसअघि गैराति भएको खेलमा बेल्जियमलाई हराउँदै स्पेन विश्वकप फुटबलको सेमी फाइनलमा पुगेको छ। स्पेनले अब सेमी फाइनलमा फ्रान्ससँग खेल्नेछ। पहिलो क्वार्टर फाइनल खेलमा साविक उपविजेता फ्रान्सले मोरक्कोलाई 2 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो।
12: आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस बढ्दै
13: जसरी हुन्छ उसलाई अल्मा ल्याउनुपर्छ र अल्मा ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
12: आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? विज्ञसँगको कुराकानीसँगै थिएटर कलाकारितामा नाम, दाम र सम्भावना बारे विशेष सामग्री सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
15: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
16: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
17: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
19: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर पछिल्लो समय नेपालमा आत्मदाहको घटना बढ़ेपछि मानसिक स्वास्थ्यमाथिको बहस पनि बढ़ेको छ पछिल्लो समय बढ़दो बेरोजगारीको समस्या देखावटी प्रवृत्ति असफलता लगायतका कारण युवामा बढ़दो मानसिक दबावका कारण गलत निर्णय लिन सक्ने सम्भावना बढ़ेको मनोविदहरूले बताएका छन् कसैले आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन् सीआईएनसँग कुरा गर्दै मनोविमर्शकर्ता आसमा अर्यालले भन्नुभयो
20: जे भएको छ त्यो मानसिक स्वास्थ्यको समस्यालाई हामीले सामान्य रूपमा लिन भएन अब उसले आत्महत्याकै कुराहरू गर्दैछ भने त त्यसलाई हामीले झनै सामान्य रूपमा लिन भएन किनकि उसले त्यो सहयोगको अपेक्षा गरिरहेको छ भनेर हामीले बुझ्नु पर्यो र अर्को कुरा चाहिँ रिसर्चहरूले पनि के देखाएको छ भन्दा महिलाहरू भन्दा पुरूषहरूले आत्महत्या गर्दा चाहिँ त्यो दर चाहिँ सक्सेसफुल हुने होइन बढी सफल हुने उहाँहरूको प्रयास चाहिँ सफल हुने तर महिलाहरूलाई चाहिँ अझ बढी बचाउन सक्ने सम्भावना बढेको बढी महिलाहरूको चाहिँ प्रयासमा मात्रै सीमित रहेको बताउँछ यो भनेको के हो भने महिलाहरू चाहिँ सामाजिक रूपमा पनि अलिकति कुराहरू खोलिहाल्ने बोलिहाल्ने होइन साथीहरू बनाइहाल्ने बढी त्यस्तो देखिन्छ भने पुरुषहरू चाहिँ अलिकति त्यस्तो नगर्ने भनौ न उहाँहरू चाहिँ अब अलिक कम बोल्ने हाम्रो समाजले पनि छोरा मान्छे भएर रुनु हुँदैन छोरा मान्छे भएर धेरै यस्तो कुराहरू गर्नु हुँदैन भावनाका कुराहरू गर्नु हुँदैन भनेर पनि त्यो कुराहरू चाहिँ बढ़िराखेको छ अब यसलाई रोक्नको लागि चाहिँ एउटा हामीले मानसिक स्वास्थ्यमा काम गर्नु पर्यो पहिल्यैबाट काम गर्नु पर्यो अर्को भनेको आत्महत्यासँग सम्बन्धित कुराहरू उसले गर्छ भने त्यति बेलै उसलाई चाहिँ सहयोग प्रदान गर्नु पर्यो त्यति बेला हामीले दर्शन सिद्धान्त भन्दा पनि उसलाई सहयोग प्रदान गर्नुपर्ने हुन्छ र उसलाई चाहिँ अर्को एउटा महत्वपूर्ण कुरा भनेको विश्व स्वास्थ्य संगठनले पनि धेरै अगाडिबाट गुणस्तरीय जीवनको एउटा मापदण्डको रूपमा आध्यात्मिक स्वास्थ्यलाई पनि राखिराखेको छ अथवा आफैभित्रको त्यो आवेगहरूलाई उसले कसरी चाहिँ नियन्त्रण गर्छ त कसरी व्यवस्थापन गर्छ त भन्ने कुरामा पनि ऊ आफै पनि पहिल्यैबाट दीक्षित हुनु पर्यो प्रशिक्षित हुनु पर्यो र हामीले
21: हजुरले यो भन्दै गर्दाखेरि आत्मदाह गर्न खोज्ने व्यक्तिले केही न केही हरकतहरू त्यहाँ संकेतहरू देखाउँछन् भन्दै गर्दा वरपर भएका व्यक्तिहरू मानिसहरूले चाहिँ तत्काल के कुरामा ध्यान दियो भने त्यस्ता घटना रोक्न सकेला
20: तत्काल चाहिँ हामीले जस्तै इमर्जेन्सी मानौ न हामीलाई कहीँबाट कल आयो होइन अथवा मेसेज आयो अथवा त्यो प्रयास गर्न लागेको हामी त्यसको साक्षी नै बन्दैछौ भने चाहिँ त्यति बेला हामीले भनेको जसरी हुन्छ उसलाई अल्म ल्याउनुपर्छ र अल्म ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ फोनमा आउन सक्छ त्यस्तो कसैले म्यासेजमा लेखेर पठाइदिन सक्छ अथवा चाहे हामीले झट्ट फेसबुकमा पोस्ट अचेल त फेसबुकमा पोस्ट गरेर अनि त्यसपछि आत्मदाह गर्ने क्रम पनि एकदम बढेको छ होइन त्यस्तो अवस्थामा चाहिँ हामीले जसरी हुन्छ उसलाई अल्म ल्याउने हो त्यति बेला हामीले ठुल्ठूला कुरा गर्ने भन्दा पनि उसकै इनर्जी लेभलमा रहेर भनौ न ऊ जुन अवस्थामा छ त्यही अवस्थामा अवस्थामा रहेर कुरा जस्तै म अब मर्दिन्छु भनिराखेको छ भने तपाईँलाई मर्न मन लागिराखेको छ, के कारणले तपाईँलाई मर्न मन लागिराखेको छ, मर्ने नै हो त तपाईँ, अनि तपाईँलाई अहिलेसम्म यो यस्तो लागेको थियो, अहिलेसम्म चाहिँ के कुराले रोकिरहेको थियो हो र भन्दै उसकै इमोसनमा हामीले रहेर कुरा गरिदिनुपर्छ। यात्रिका यस्तो कुरा नै गर्ने भनेर चाहिँ ऊ हिल हुन उसलाई गाह्रै हुन्छ होइन, पहिला हामीले त्यो बुझ्नुपर्छ।
19: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। चलचित्रमा थिएटर शैली अपनाउँदा कलाकारलाई रोजगारीको अवसर,
0: 15-16 वर्ष भइसक्यो होइन, 15-16 वर्षदेखि म लागिरहेछु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई संघर्ष गरिरहेछु।
19: थिएटर कलाकारका लागि अवसर र चुनौती दुवै, अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
22: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
23: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 घामनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
24: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
25: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
24: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
19: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब अनिवार्य विशेष। डिजिटल प्रविधिमा ठूलो सिनेमा हलहरू सञ्चालनमा आए पनि नेपालमा थिएटर मोह घटेको छैन। त्यसमा पनि पछिल्लो समय नेपाली चलचित्रमा थिएटर कलाकारहरूको दबदबाले नयाँ कलाकारहरूलाई अवसर बन्दै गएको छ। हामीले कलाकार लक्ष्मी बरदेवासँग थिएटरको अनुभव, अवसर र चुनौतीका विषयमा कुराकानी गरेका छौं।
26: थिएटरमा भनेपछि त सुरुमा त हो त्यही थियो, क्लास लिएकै लगभग 12 वर्ष भइसकेको छ, त्यसको लगभग अलिक अगाडि नै आयो, दुई वर्ष जस्तो त अगाडि नै आयो।
27: सजिलैसँग थिएटरसम्मको यात्रा तय भयो अथवा थुप्रै संघर्ष गर्नु पर्यो? अब परिवारलाई मनाउनु पर्ने कुरा अथवा हुन्छ नि तपाईँको व्यक्तिगत आफ्नो जीवनमा चाहिँ थिएटरको यात्रा तय गर्न चाहिँ कतिको मुस्किल भयो सुरुमा?
26: थिएटर त म कसैलाई पनि नभनिकनै आऊ, मैले अरामनगरमा जागिर पाएँ भनेर त्यसरी आएको म खास।
27: त्यो चाहिँ त्यसो चाहिँ किन गर्नु पर्यो?
26: होइन, मलाई पनि माहौल बुझ्नु थियो खासमा यतातिरको कस्तो हुँदो रहेछ। अब म फेरि त्यति बेलासम्म मेरो जर्नी कस्तो भइरहेको थियो नि, मैले थुप्रै सानै उमेरमा धेरैवटा काम गरेँ मैले, अनि त्यो कुनै पनि कामहरूमा मलाई खुसी नलाग्ने। अब म थिएटर गर्छु भनौँला रे, म आउँला रे, अब मलाई एकै महिनामा त्यो मन नपर्ला रे, अनि फेरि त्यो त झन् फ्रस्ट्रेटिङ, परिवारको लागि त्यो स्वीकार्य कुरा भएन नि त, जहाँ पनि टिक्न सक्दिनँ भने।
27: के काम गर्नुभयो त पैसाभन्दा अगाडि थिएटरमा आउनुभन्दा?
26: मैले त ट्युसन पढाउनेदेखि लिएर, स्कुल पढाउनेदेखि लिएर, एनजिओमा जब गर्ने, युएनमा काम गर्ने, सबै गरेँ मैले। म सानै थिएँ काम गर्नु,
27: रुचि लागेन त्यो काममा।
26: यो कलाकारिता भन्नेलाई अब त्यो यो त हेर्नु यस्तो छ कि यो भोक क्या यसलाई अब रोग भन्ने कि के भने छोड्दै छोड्दैन क्या यो त्यस्तो डेन्जर फिल्म.
27: यसमा चाहिँ कलाकारिता क्षेत्रमा एकदमै लाइफ हुन्छ नि जीवन चाहिँ सेक्योर छ, इन्कम एकदमै राम्रो हुन्छ भन्ने त्यो 100% ढुक्क नभएको कारणले खुलेर सुरुमा आउन कठिन हुने हो कि केले रोक्दो रहेछ सुरुमा खुलाउनलाई चाहिँ.
26: तपाईँ राम्रो पैसा कमाउनलाई कति वर्षसम्म संघर्ष गर्नुहुन्छ त्यसले रोक्छ क्या त्यो जब मान्छे त्यहाँसम्म पुग्नै सक्दैन क्या मान्छे. अझै अब हाम्रै कुरा गर्दै गर्दा ल मैले ल थिएटर आउनुभन्दा अगाडिदेखि नै ल अगाडिकै मेरो जर्नीको कुरा गर्नु भने 15-16 वर्ष भइसक्यो होइन. 15-16 वर्षदेखि म लागिरहेको छु र अझै पनि मेरो नाम म एउटा ठाउँमा बनाउनलाई संघर्ष गरिरहेको छु. मान्छे त 16 वर्षमा त त्यस्तै उसै काम त तपाईँको रिटायरमेन्ट हुने बेला भइसक्छ. 16-17-18 वर्ष कति वर्षमा होइन
27: सरकारी जागिरमा
26: भइसक्छ नि त भनेको. त्यति लामो समयसम्म पनि तपाईँ संघर्ष गर्नुपर्छ अनि त्यहाँसम्म पुग्न पनि अब मैले भनौँ न अब यो चाहिँ अब धेरै कुराले म्याटर गर्छ क्या. जस्तै मसँगै क्लास लिएको साथीहरूमा अब कतिजना कहाँ हुनुहुन्छ हामीलाई नै थाहा छैन कि. अब हामी 2-4 जना मात्रै यहाँ अडिरहेछौँ टिकिरहेछौँ होइन. सो त्यहाँसम्म त्यो तपाईँले भने जस्तो त्यो पेसागत हिसाबले यसलाई अप्नाउन पनि अथवा एउटा सर्भाइभ गर्न पनि एकदमै त्यो एकदम सङ्घर्षपछि मात्रै यो समय आउँछ अनि त्यो सङ्घर्ष धेरैले चाहिँ झेल्नै सक्नुहुन्न क्या. अनि सुरु सुरुमा त रहरले आउनुहुन्छ सुरुमै यस्तो होला कि भनेर अनि त्यो लगभग तपाईँको 3-4-5 वर्षसम्म त धेरै नै फिल्टर भएर को कहाँ पुग्ने को के गर्ने त्यस्तो भइसक्छ.
27: किनभने त्यो समयमा त्यसरी त्यो फिल्टर हुनेर छोडेर जानुको कारण चाहिँ मेरो कुरा आर्थिक रूपमै जोडिन्छ होला सायद. एक त समय जतिसुकै बेला पनि दिन पर्ने हो साँझ बिहान दिउँसो घाम पानी केही भन्न पाइएन भने सुरु भएपछि त्यसलाई अन्त्यसम्म पुर्याउनु परिहाल्यो होइन. अनि त्यसको रिटर्न ब्याक त आउने निश्चित हुँदैन नि त. यति नै आउँछ
26: सुरुमा त हजुरको काम पाउनै गाह्रो छ क्या. त्यो चिरेर यति धेरै कम्पिटिसन छ तपाईँ त्यो सम्झिनु हुने तपाईँलाई भनौँ न यो मान्छे पनि छ है भनेर सम्झाउन नै वर्षौँ लाग्छ क्या. अहिले अब हामीले हेर्दाखेरि पो हो फलना यस्तो यति भयो भनेर तर त्यो ठाउँमा पुग्न त्यतिकै एकदमै गाह्रो छ क्या. खासमा सम्झिँदा चाहिँ एकदमै गाह्रो छ.
27: यता फिल्मको भन्दा थिएटरमा एक्टिङ गर्न चाहिँ एकदमै धेरै गाह्रो पनि भन्छन् कतिपयले होइन. थिएटरमा रियल हुन्छ नि त एकदमै टिपिकल खालको त्यहाँनिर अभिनय हुन्छ होइन. तपाईँ थिएटरबाट फिल्म इन्डस्ट्रीमा आउनुभएको त्यो सुरुमा अघि पनि मैले फेरि जोडेँ तपाईँलाई तपाईँको सुरुवाती त्यो सङ्घर्षको दिनहरूमै थिएटरमा गइसकेपछिको अनुभव सरे सुनौ न कस्तो हुँदो रहेछ कस्तो लाग्यो त्यहाँ गइसकेपछि कति वर्षसम्म त्यहाँ रहनुभयो तपाईँ.
26: म त खासमा त अहिले पनि मतलब त्यस्तो त्यो अब रेगुलर त्यो सु नगरे पनि के
27: जोडिँदाखेरि हाम्रो उहाँ पनि थिएटरमा ब्याग भएर अस्ति भर्खर त्यस्तो चर्चा भएको विषय थियो.
26: होइन थिएटर चाहिँ नट ओन्ली पर्फर्म गर्नु मात्रै थिएटर होइन होइन. थिएटरमा चाहिँ सिकाएको कुराहरू पनि हुन्छ कति कुराहरू होइन. जस्तै मलाई चाहिँ त्यस्तो लाग्छ थिएटरमा गएर पर्फर्म मात्रै गर्नु चाहिँ ऊ होइन क्या. जस्तै
27: थिएटरबाट आएको कलाकार चाहिँ अभिनयमा पोख्त हुन्छन् परिपक्व हुन्छन् भन्ने पनि छ नि त.
26: सिकाएको कुरा थिएटरमा गएर भनेको अब एउटा पर्फर्म गरेर पोख्त हुने होइन अथवा दुईटा पर्फर्म गरेर पोख्त हुने होइन. त्यहाँनिर चाहिँ कस्तो मलाई चाहिँ कस्तो लाग्छ भने तपाईँले सिक्न पाउनुहुन्छ धेरै कुरा क्या. जसले गएर त्यहाँनिर अभिनय गर्नुहुन्छ उहाँहरूलाई पनि थाहा होला. तर कस्तो भने त्यहाँ तपाईँले गएर एज युजल पर्फर्म मात्रै गर्नुहुन्छ भने चाहिँ अब त्यसले चाहिँ त्यस्तो धेरै फरक पार्दैन जस्तो लाग्छ मलाई. किनकि त्यहाँ चरित्र निर्माणहरूको कति प्रोसेसहरू नै छुटिरह हुन्छ होइन. भनेको अब हामीले म आफैले पनि मैले जम्मा 3 महिनाको कोर्स लिएको थिएँ सुरुमा होइन. त्यो कोर्स हाम्रो क्लास सक्यो क्लास सकेपछि हामी घरमा बस्ने होइन क्या. रेगुलर हामी 7:30 बेलुका 5-7 बजीसम्म हामी थिएटरमै बस्ने हो क्या. त्यहीँ गर्ने खालि एक्टिङको कुरा गर्ने अथवा त्यहाँनिर रिहर्सल हुन्छ भने रिहर्सल गर्ने. अब दाई दिदीहरू को को हुनुहुन्छ होइन को को आउनुहुन्छ उहाँहरूबाट कुराहरू सिक्ने गर्ने प्र्याक्टिस निरन्तर के. त्यो अलिकति त्यो कस्तो भने त्यो चाहिँ त्यो अब एउटा डिभोसन भन्छ नि आफ्नो होइन. त्यसलाई चाहिँ डेडिकेसन भन्दा पनि माथि पुग्छ क्या. त्यो प्र्याक्टिसले गर्दाखेरि चाहिँ अनि बल्ल अनि निखारिने हो क्या अभिनय चाहिँ तपाईँको. अनि फेरि गाह्रो भन्दाखेरि चाहिँ कस्तो भने यता थिएटरमा गर्न गाह्रो पनि छ तर फेरि सजिलो पनि छ. तपाईँको एउटा पर्फर्म गर्न 1 महिना रिहर्सल हुन्छ. तपाईँको 1 महिना रेगुलर तपाईँ त्यही रिहर्सल गराउनु भएको छ भने त मान्छेलाई हेर्दाखेरि यत्रो डायलग कसरी कण्ठ भयो. 1 महिना दिएको छ अनि कण्ठ भइहाल्छ नि. गर्नु नि पर्छ त्यो उसको काम हो नि त उसले गर्छ होइन. तर अब यता तपाईँको फिल्ममा आउँदाखेरि चाहिँ फेरि एकचोटि तपाईँले जस्तै त्यहाँ त एक्टरको कस्तो हुन्छ नि थिएटर चाहिँ एक्टरको माध्यम हो भनेर भन्छ क्या. थिएटरमा चाहिँ तपाईँ जस्तै मानौ तपाईँलाई रिहर्सल गराइयो डिरेक्टरले यस्तो यस्तो भन्यो तर एट द एन्ड तपाईँले पर्फर्मेन्स जस्तो दिनुहुन्छ एक्टरले जस्तो दियो त्यो नै
27: अडियन्सको लागि लाइभ पर्फर्मेन्स जस्तो भयो होइन
26: लाइभ नै हो.
19: बझाङको केदारसिंह गाउँपालिका सातको सुंगुरे क्षेत्रमा भएको जीव दुर्घटनाका घाइतेको उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ। प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो। पहिलो पटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रो पटक जाँदा खराब मौसमका कारण अवतरण हुन सकेन। अहिले घटनास्थलमा स्थलमार्गबाट एम्बुलेन्स पुगेको छ भने चिकित्सकको टोली पनि पुग्दैछ। तीन दिनमा आत्मदाहबाट दुईजनाको मृत्यु एकको उपचार हुँदै देशभर विरोध प्रदर्शन तीव्र बन्दै गएको छ। आत्मदाह प्रयास गर्नेलाई मानसिक परामर्श सहयोगको खाँचो पर्ने मनोपरामर्शविदहरूले बताएका छन्। नवीकरण नगर्ने 44 निर्माण कम्पनीको इजाजत खारेज गरिएको छ। गोर्खामा भने दुई पुल भने निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको छ। बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सरकारले कार्यवाही गर्ने भएको छ। तत्काल खबर गर्न सरकारले अनुरोध गरेको छ। बझाङमा जीव दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने भएको छ। नयाँ निर्देशिका लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको कार्यदलको निष्कर्ष छ। बाढ़ीका कारण विस्थापित सुकुम्बासी परिवारलाई भक्तपुर सार्ने तयारी तर सुकुम्बासीको विरोध रहेको छ। र हर्मो जलमार्ग सधैँका लागि खुल्ला राख्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई अन्तिम चेतावनी छ। फिफा विश्वकपमा आज क्वार्टर फाइनलका लागि भोलि बिहान दुईवटा खेल हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
2: श्री स्टील्स रेडियो कथा भाग दुई।
3: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक। अहिले ठीक 8 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.
9: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धी सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
11: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Narnia
1: Extreme Energy Drink.
2: यह जिंदगी के लथर बाटो लगता विदेश जाऊ पासपोर्ट बनाने पड़े मतलब
3: ओई ठुले एक्लै बसेर के गुनगुनाइराछस् त
2: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डिया तिर जाने सुर कस्यो हौ दाजु मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत शहर पंजाबमा जा
2: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
3: हो त नि अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
2: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
2: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
3: ल टिपिराग फोन नम्बर 9820293948 9820293948
4: के तपाई उपचार गर्दा गर्दै निराश हुनु भएको छ
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोग उपचार गरी सेवा दिन तयार छौ
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 98480 44631
6: रेडियो भेरी एफएम

0: को खबर
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिमका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984। सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0385244742, मोबाइल नम्बर 9858404913 र 9754967993।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858517015।
3: रेडियो भेरी एफएम

0: Mania, extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन

गराइने छ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।

0: हाल्नु
1: लेट्स गो 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
3: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-51-960 98-481-19336 र 98-488-926
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98-145-84-031
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
6: रेडियो भेरी एफएम

0: झरना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
2: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
0: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
2: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
0: डिभिजन वन कार्यालय सुर्खेत।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला मिठै खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, बुटन, बुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
6: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
7: रेडियो भेरी एफएम

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आँख खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-4555।
2: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
4: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ।
5: प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
6: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
7: सम्पर्क मोबाइल नम्बर 98-580-50-632, 98-580-53-515।
4: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा CGPA 1.8 हुनुपर्ने, PCL वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
8: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ट्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
10: Extreme Energy Drink. Taste the difference. Feel the energy.

0: आजको संवाद अन्तर्गत कार्यक्रम खाद्य सुरक्षामा केशव ढकालको नमस्कार। आजको कार्यक्रममा हामी सुर्खेत सहित कर्णाली प्रदेशमा खाद्य सुरक्षामा उपभोक्ताहरू कतिको सजग र सचेत हुनुहुन्छ, हामीले बजारमा उपभोग गरिरहेका खाद्य वस्तु खानको लागि कति स्वस्थकर छन् या छैनन्, उपभोक्ता हकका लागि के कस्ता कामहरू भइरहेका छन्, खाद्य सुरक्षालाई कसरी प्रभावकारी रूपमा अगाडि बढ़ाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नेछौ। यस विषयमा छलफल गर्न मैले राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशका संयोजक आकाश तारा वैद्यज्यूलाई स्टुडियोमा निम्त्याएको छु। आकाशजी, स्वागत छ यहाँलाई कार्यक्रम खाद्य सुरक्षामा।
1: धन्यवाद केशवजी।
0: अब यहाँको संस्थाले मुख्य गरी अहिले के काम गरिरहेछ?
1: मुख्यत हाम्रो आफ्नै कुनै विशेष कार्यक्रम त हुँदैन, सरकारका जो नीति नियम र योजना कार्यक्रम हुन्छन् त्यसमा हाम्रो साथ रहन्छ र हामी त्यसमा इन्भल्भ हुन्छौं। मुख्यत हामीले चाहिँ नियमनका पाटालाई एउटा प्रेसर दबाव समूहको रूपमा हामीले काम गर्छौं कि कुनै पनि उपभोग तथा दैनिक जो आर्थिक क्रियाकलापमा हुने उताप चढाव लगायतका विभिन्न चाहिँ पाटाहरूमा जहाँ प्रत्यक्ष नागरिक वस्तु अथवा सेवाको प्रभावमा जहाँ कुनै तरहको अवरोध अथवा त्यहाँ कुनै कठिनाई आउँछ त्यस्तो ठाउँमा सरकारलाई हामीले खबरदारी गर्ने, सचेतना फैलाउने अनि त्यहाँ चाहिँ सरकारलाई चाहिँ त्यसको पूर्व जानकारी दिने र सुधारका पाटाहरूमा अवलम्बन गर्न उत्प्रेरित गर्ने काम हामी गर्दछौ।
0: यहाँले लामो समयदेखि उपभोक्ता हकका क्षेत्रमा काम गर्दै आउनु भएको छ, नियमित रूपमा यहाँ बजार अनुगमनमा पनि सरेक हुँदै आउनु भएको छ। अहिले हामीले जुन बजारमा किनमेल गरेर खानेकुरा लिने गर्छौं, कतिको स्वस्थ कति खानेकुरा हामीले पाउँछौं?
1: अब यो एउटा राम्रो विषय तपाईँले उठान गर्नुभयो। अहिले हामी कहाँ हाम्रो आन्तरिक चाहिँ उत्पादनले सबै वस्तुहरू हामी कहाँ पर्याप्त छैनन्, जसले गर्दाखेरि अधिकांश वस्तु हामी आयातित गरेर त्यसको उपभोग गरिरहेका छौं। ती आयातित वस्तुहरू कति गुणस्तरीय छन् छैनन् र तिनको उपयोगिता कतिको स्वस्थकर छन् लगायतका विषयमा जाँच गर्ने त्यसको नियमन गर्ने पाटो सरकारी पक्षको रहन्छ र सरकारी पक्षले पनि अहिले पर्याप्त मात्रामा त्यो खालको आफ्नो एक्सेस पुर्याउन नसक्दाखेरिका अहिले उपभोक्ताको सिधै चाहिँ आयातित भएका वस्तु सिधै भान्सासम्म पुगिरहेको अवस्था छ र तिनलाई केही हदसम्म नियमन गर्ने प्रयास भए पनि ती पर्याप्त छैनन् र अहिले पनि हामी पटक पटक सरकारलाई यी यस्ता काम कारवाहीलाई स्वच्छकर गुणस्तरीय र त्यो त्यसको जुन वस्तुको मूल्य हो त्यो अनुसारका अनुपातको चीजहरू आम उपभोक्ताको एक्सेसमा पहुँचमा पुग्नुपर्छ भन्ने हामी त्यो खालको दबाव दिइरहेका छौं र अहिले त्यही अनुकूलका कामहरू पर्याप्त नभए पनि केही प्रयासहरू सकारात्मक देखिन्छन्।
0: जस्तो अब अनुगमनको पाटोलाई हेर्दा यहाँले चाहिँ दबाव दिइरहेका छौ भनेर कुरा गरिरहँदा हामीले बजार अनुगमनलाई यसो हेर्यो भने दशैं तिहार चाडपर्वका बेलामा चाहिँ दुई चार दिन यसो अनुगमन गरे जस्तो गर्ने, अरू बेला सेलाउने काम भइरहेछ। सरकारी निकायले गरेन, सरकारी निकायले आलटाल गर्यो, यहाँ त उपभोक्ताको वकालत गर्दै आउनु भएको छ, यहाँको संस्थाले पनि त त्यसमा पर्याप्त पहल गरेको त पाइँदैन नै।
1: अब यो मैले अघि पनि शुरूआत नै मै भने हामी एउटा प्रेसरसम्म दबाव समूहको रूपमा काम गर्दछौं। हाम्रो मतलब त्यस्ता खालका स्पेसली कुनै कार्यक्रम नरहे पनि आफ्नो स्तरबाट हुने सचेतनाका कामहरू र सरकारले पूर्व निर्धारित निर्धारण गरेका कार्यक्रमहरूलाई साथ दिने अथवा हामी एउटा साँचीको रूपमा सरकारले गर्ने गतिविधि खास गरिकन उपभोक्ता हकित र अधिकारका क्षेत्रमा काम गर्ने क्रियाकलापलाई हामी एउटा प्रेसर दबाव समूहका रूपमा सचेतना फैलाउने गर्ने काम गरिरहेका हुन्छौं।
0: हामी खास गरी यो खाद्य सुरक्षामा केन्द्रित रहेर यो छलफल गर्छौं, त्यस कारणले यो आम उपभोक्ताले बुझ्ने गरेर भन्दाखेरि खाद्य सुरक्षा भनेर के बुझ्ने?
1: खाद्य सुरक्षा भनेको खाद्य सुरक्षालाई हामी सामान्यतया हामी कुनै पनि खाद्यान्नको उपलब्धता हुनु पर्यो, त्यसको पहुँच हुनु पर्यो र अर्को त्यसको गुणस्तर र स्थिरता हुनु पर्यो, चारवटा आयामहरू छन्। यिनी चारवटा आयामहरू मध्येमा यसको भन्नुको आशय के हो भनेदेखि, कुनै पनि व्यक्तिले सहजै रूपमा त्यो खाद्यान्न पाओस्, चाहे त्यो उपलब्धताको अर्थ के हो भनेदेखि, अब चाहे त्यो आफूले उत्पादन गरेर होस् अथवा आयातित गरेर भए पनि त्यो सहज रूपमा आपूर्ति होस्। दोस्रो कुरा पहुँच भनेको एक्सेस, त्यो सबै गरिबीको रेखा मुनि रहेको नागरिकले पनि त्यसलाई उपभोग गर्न पाओस्, पहुँचको कुरा। र अर्को
0: गुणस्तरको कुरा,
1: गुणस्तरको कुरा, त्यो एकदम स्वच्छ होस्, गुणस्तर होस्। र अर्को स्थिरता भनेको, स्थिरता भने यो आवाज कट्यो, स्थिरता भन्नाले त्यो जस्तो कोही विपद आउँछ, कोही आपतकाल आउँछ, त्यस्तोमा पनि सहज रूपमा सबै नागरिकले पाउन् भन्ने, यसका चारवटा मेन ऊ छन् आयामहरू। यी चारवटा आयामहरू अन्तर्गत अहिले चाहिँ हाम्रो नेपाल जस्तो कन्टेन्टमा, खास गरी त्यसमा पनि अझ यो कर्णाली र सुदूरपश्चिम जस्ता प्रदेशहरूमा के छ भने, खाद्य सुरक्षाको अवस्थामा अहिले एकदम त्यति मतलब चाहिँ तुलनात्मक सुधार भए पनि अझै पर्याप्त छैन। अहिले पनि लगभग हाम्रो 25% नागरिकहरू अहिले पनि खाद्य असुरक्षाको जोखिममा छन्। र ती नागरिकहरूको एक्सेसमा ल्याउनको लागि राज्यले आफ्ना विभिन्न निकाय मार्फत त्यहाँ चाहिँ त्यो ढुवानी अथवा विभिन्न माध्यमबाट त्यो नागरिकसम्म खाद्यको सुरक्षा ग्यारेन्टी गर्ने त्यो प्रयास गरेका छ, तर ती प्रयासहरू अझै पर्याप्त हुन सकेका छैन। त्यसका पछाडि हाम्रो भौगोलिक कारण पनि होला, दोस्रो कुरा हाम्रा चाहिँ त्यो यो पछिल्लो समय उसले भनौ न यो हाम्रो जलवायु परिवर्तनले पारेका प्रभावका कारण, र अर्को कुरा हाम्रो जो संरचना जो तरिका छन् जस्तो ढुवानीका साधनहरू होला, त्यसमा चाहिँ हाम्रो त्यो वितरण प्रक्रिया होला, तिनी चाहिँ ती सब लगायतकामा जटिलताका कारणले जुन पाउनुपर्ने नागरिकले हो त्यो त्यो त्यो नागरिकसम्म पुग्न सकेको छैन। सरकारले अब सबैलाई एज अ सोलो डोलोमा सबैलाई नाप दिन्छ, त्यो र त्यो त्यसरी नाप्नु ठिक हुँदैन। कसलाई चाहिँ खाद्यको वास्तविक निड हो त, कसलाई चाहिँ यो गुणस्तर खाना चाहिएको छ, कसलाई चाहिँ त्यो मास्टर भनौँ न लास्टै अभाव भएका मान्छे को हुन् भनेर छुट्याउन सक्नु पर्दछ। त्यसका लागि तब मात्रै अनि त्यो वितरण प्रक्रिया हाम्रो सहज हुन्छ। अब अहिले होलसेलमा हाम्रो के छ भने, सबैलाई वितरण भन्ने जसलाई जरुरत छ उसले पनि लिइरहेछ, जसलाई जरुरत छैन उसले पनि चाहिँ पाइरहेको अवस्था छ, र कहिले दुवै पुमला चाहिँ चाहिएका मान्छेलाई पनि नचाहिएका मान्छेले पनि त्यो चाहिँ उपभोग गरिरहेको कारणले गर्दाखेरि यिनी चिजहरूलाई समस्या, वितरण प्रक्रियामा समस्या छ र एक्सेस पहुँच भएको छैन। र अर्कोतर्फ जो हाम्रा ऊ छन् एलायन्सहरू भनेको स्थानीय तह होला, विभिन्न कृषि सेक्टरका मान्छे होला अथवा खाद्य संस्थान जस्ता निकायहरू होलान्, उहाँहरूको पनि अहिले पहुँच उहाँलाई चाहिँ जो पाउनुपर्ने नागरिकले हो त्यहाँसम्म सहज रूपमा आपूर्ति हुन नसक्दाखेरि हुन नसक्दा बेला बेला त्यस्ता खालका समस्याहरू आइरहन्छन्। र त्यसमा पनि मुख्यत अब जस्तो अहिले वर्षायामको समय छ, अब यो जोखिमका पाटाहरू छन्। अब यसमा अहिले हामी गाउँमा जो यो अहिले खडेरी यो वर्ष खडेरी हुने भन्ने छ, यो खडेरीले गर्दा पनि अब यो वर्ष उत्पादन कम होला, अब त्यो खालको प्रक्षेपण पनि भएको छ। अब यसको असर ठ्याक्कै हाम्रो जो गरिबीको रेखा मुनि अथवा विपन्न नागरिकमा त्यो पर्न सक्छ, र यसको पूर्व तयारी हाम्रा स्थानीय पालिकाहरू पनि त्यो गर्नुपर्दछ, प्रदेश सरकारको भूमिका पनि प्रभावकारी बनाउनु पर्दछ, र संघीय सरकारले पनि त्यतातिर आफ्ना प्रयासहरूलाई र कोर्डिनेसनको पाटोलाई अझ प्रभावकारी रूपमा बनाउन सकियो भने त्यसलाई न्यून गर्न सकिन्छ र सहज रूपमा नागरिकसम्म खाद्यको सुनिश्चितता गर्न सहज हुन्छ भन्ने मलाई लाग्दछ।
0: भनेको यहाँले भने अनुसार सरकारले प्रयास गरिरहे पनि आवश्यकता कसलाई बढ़ी छ, कसलाई चाहिँ के खालको कुन खालको खाद्यान्न पुर्याउनु पर्ने जरूरत छ त्यो नहेरिकन काम सोलो डोलो रूपमा काम गर्दाखेरि जहाँ आवश्यकता छ, जहाँ अत्यावश्यक छ, जहाँ बढ़ी जोखिम छ, उनीहरूले सहज रूपमा खाद्यान्न प्राप्त गर्न सकिरहेको अथवा
1: नसकिरहेको अवस्था पनि हो,
0: नसकिरहेको अवस्था छैन। अब यसै पनि हामी कर्णालीका 10 जिल्ला मध्ये सरकारी तथ्याङ्क अनुसारै पनि खाद्यान्नमा 4 जिल्ला मात्र आत्मनिर्भर, अरू चाहिँ 6 जिल्लामा बाहिरबाट ल्याउन पुग्ने, कतिपय जिल्लामा त 3 महिनाभन्दा बढी स्थानीय उत्पादनले खाना नपुग्ने भन्ने अवस्था छ। एकातिर हामीले पर्याप्त खाद्यान्न पाउनुपर्ने जोखिम छ, पाउन सकिरहेका छैनौं, अर्कोतिर हामीले प्राप्त गरेका खाद्यान्नहरू कतिको सुरक्षित छन् भन्ने कुरामा, हामी गुणस्तर छन् कतिको सुरक्षित छन् भन्ने कुरामा हामी कतिको गम्भीर छौं र यहाँको मूल्याङ्कनमा अवलोकनमा सरकारले त्यसमा कतिको प्रभावकारी रूपमा काम गरेको पाउनु भएको छ।
1: मुख्यतः यसको पाटो के छ भने खाद्यान्नमा खाद्यान्नको सहज आपूर्ति एउटा पाटो छ भनेदेखि सरकारलाई जो भनौँ न जो हाम्रो टार्गेट ग्रुप छ, जो जो जुन जुन नागरिकलाई हामीले पुर्याउनु पर्नेछ त्यो नागरिकसम्म पुर्याउनको लागि हाम्रो वितरण प्रक्रिया नै सबैभन्दा ठूलो जटिल समस्या छ। त्यो वितरण प्रक्रियामा के छ भने त्यो आयातित वस्तु होस् चाहे आफ्नै उत्पादन होस्, अहिले त अब अघि तपाईँले भने जस्तो सबैलाई पर्याप्त आफ्नै उत्पादनले खान पुग्दैन। अर्को कुरा आयातित वस्तुहरू पनि त्यो कतिको गुणस्तर छ, कतिको स्वच्छ छ, कतिको त्यो चाहिँ हाम्रो लागि कति प्रभावकारी हो होइन, हाम्रो एक्सेसमा छ छैन भनेको हामीले खरिद गरेर त्यसलाई लिन सक्ने हाम्रो हैसियत हो होइन। अब अर्कोतर्फ हाम्रो अब क्रय शक्ति पनि कम छ, खास गरिकन कर्णालीका चाहिँ कन्ज्युमरहरूको उपभोक्ताहरूको क्रय शक्ति पनि कम छ। अब सरकारले जो अनुदानमा उपलब्ध गराउने अहिले त सितैमा वितरण गर्ने भन्ने त्यस्तो खालको पछिल्लो समय कुनै त्यस्ता कार्यक्रम छैन सरकारका, तर सरकारले अनुदानमा दिएका चिजमा पनि कतिपय अवस्थामा गुणस्तरीय नहुने, त्यसको भण्डारण मतलब चाहिँ गतिलो नहुने, ढुवानी प्रक्रिया मतलब ठिक नहुँदाखेरि त्यसका गुणस्तर हीन बन्न जाने अथवा त्यही खाद्य पनि अखाद्य बन्न जाने यस्ता अवस्थाहरू छन्, र तिनलाई तिनको सहज आपूर्तिका लागि सरकारले के गरिदिनुपर्छ भनेदेखि अहिले त्यो कामको विकेन्द्रीकरण गर्नुपर्दछ। जस्तो अहिले हामी शहर केन्द्रित छौं, अब हाम्रो टार्गेट ग्रुप कहाँ छ, सुदूर ग्रामीण क्षेत्रमा छ कि गाउँमा छ कि अलिकति शहरभन्दा अलि हाँसिएमा एरियामा छ कि, तिनी ठाउँको पहिचान गरेर त्यसरी वितरण गर्यौं भने त्यो चाहिँ सहज हुन्छ। र अहिले चाहिँ सरकारले जो पुर्याइरहेका जो प्रयासहरू छन् ती चाहिँ के छन्, शहर केन्द्रित छन्, गाउँ केन्द्रित हुन नसक्दाखेरि सरकारले सरकारको दिएका अनुदानको अनुभूति पनि लिन नपाइरहेको अवस्था छ।
0: सरकारले जसरी अनुदान कोटा छुट्याइरहेको छ, पहिलेदेखि वितरण गर्दै आएको छ, त्यो पनि लक्षित समुदायले जसले प्राप्त गर्नुपर्ने हो उनीहरूले सहज रूपमा प्राप्त गर्ने वातावरण अझै बनेको छैन भन्ने यहाँको भनाइ
1: हो। किनभने यसका पछाडि मुख्यत के छ भनेदेखि जो वितरण प्रक्रिया पनि कस्तो छ, हामी सहरमुखी छौं, जो हाम्रो टार्गेट ग्रुप गाउँमा बस्छ हामी यहाँ सहरमा राखिरहेका छौं, गाउँको मान्छे सहरमा आएर त्यो लिनका लागि त्यो चारानेको माल बारानेका मसला जस्तो भइहाल्छ, यसले गर्दाखेरि उपभोक्ताले त्यो चाहिँ सहज रूपमा लिन ग्रहण गर्न नसकिरहेको अवस्था छ अहिले पनि। त्यसो भएर हामीले यसका लागि वकालत गरिरहेका छौँ पटक पटक, जहाँ जुन ग्रुपलाई जुन हाम्रो टार्गेट ग्रुप समूह छ, जस्तो विपन्न नागरिक होला, गरिबी रेखामुनि रहेका नागरिक, तिनको पहिचान गरेर त्यो ठाउँसम्म पुर्याउने त्यो व्यवस्था सरकारले राज्यले गर्नुपर्छ। राज्यका चाहे तिनै तहका सरकारहरूले कमसेकम आफ्नो टार्गेट ग्रुप कसलाई निडफुल हो त्यहाँसम्म चाहिँ खाद्यान्नको सुनिश्चितता ग्यारेन्टी गर्नुपर्दछ। दोस्रो कुरा त्यो त्यो त्यो ग्यारेन्टी गर्ने क्रममा त्यसको भण्डारणका कुरा होलान्, त्यहाँ चाहिँ वितरणका कुरा होलान्, त्यहाँ चाहिँ अन्य रकम अन्य त्यसको गुणस्तर जाँच गर्ने कुरा होला, त्यो वितरण प्रक्रियामा अनुगमनको पाटो होला, नियमनका पाटो होलान्, त्यसलाई पनि पारदर्शी रूपमा सरकारले यदि देखाउन सक्यो भने नागरिकले राज्य छ भन्ने अनुभूति महसुस गर्दछ भन्ने हामीलाई विश्वास।
0: अब यहाँनिर यहाँले तीनवटै सरकार र सरोकारवाला निकायको कुरा गरिरहँदा वर्षौंदेखि उहाँहरूसँग रहेर यहाँले काम गरिरहनु भएको छ, उपभोक्ता क्षेत्रमा यहाँले लगभग 20 वर्षभन्दा बढ़ी समयदेखि नै काम गर्दै आउनु भएको छ, समन्वय कतिको देख्नु भएको छ, स्थानीय निकाय, प्रदेश सरकार, संघीय सरकार, सरकार जस्तो खाद्य तथा गुण नियन्त्रण कार्यालय होला, अरू सरोकारवाला निकायबीच समन्वय यस मामलामा कतिको भएको पाउनु भएको छ?
1: हो, तपाईँले बहुत महत्वपूर्ण कुरा उठाउनुभयो। यो एउटा यहाँनिर ग्याप छ। सरकारले यो जनतालाई सहज रूपमा र गुणस्तर वस्तु उपलब्ध गराउन र त्यसको उनीहरूलाई चाहिँ बनाउन सेवा र सुविधालाई सुनिश्चित गर्नका लागि भनेर यो एक्लै संघ सरकारले सक्दैन, यसलाई विकेन्द्रीकरण गर्नु पर्यो भनेर तिनै तहका सरकार बीच आफ्ना अधिकारहरू विकेन्द्रीकरण गर्यो। तर अहिले के भयो भने प्रदेशको कतिपय प्रदेशहरूले आफ्नै उपभोक्ता हक सम्बन्धी कानून बनाउन नसकिरहेको अवस्था छ। एउटा भनेदेखि कर्णालीमा एउटा वीरेन्द्रनगर नगरपालिका बाहेक अरू पालिकाले त्यो आफ्नो उपभोक्ता हक सम्बन्धी कानून बनाउन सकिरहेको अवस्था छैन। र जहाँ हामीले बजार अनुगमनका कुरा गरिरहेछौँ त्यहाँ यति फितलो पाटो छ, यति ग्याप छ एक अर्को संस्थाबीच, र स्वयं स्थानीय पालिकाले त अहिलेसम्म जसले कानूनै बनाएको छैन त्यही कानूनमा टेकेर उसले अनुगमन गर्ने, नियमन गर्ने, बजारलाई अब त्यो आपूर्तिका कुरा गर्ने यी लगायतका कुरा गर्नुपर्थ्यो। उसले उसँग त कानूनै छ, किन कानून नबनाइकन त्यो अरू काम गर्न मिल्दैन। कति त्यो दण्ड सजायका कुरा हुन्छन् कानूनमा, विभिन्न चाहिँ त्यहाँ चिजहरू राख्नुपर्ने हुन्छ त्यो कानून त्यो कानून बनाउँदाखेरि। त्यसो भएर अहिले अब प्रदेशको पनि छैन, अब विभिन्न पालिकाहरूले पनि बनाउन सकिरहेका छैनन्। अब यसले गर्दाखेरि अहिले यो सबै भारभरि संघीय सरकारलाई परिरहेको अवस्था छ। अहिले केही जिल्लामा कुनै तरको कुनै आपूर्ति व्यवस्थामा तलमाथि पर्ने बित्तिकै सिधै जिल्लाको प्रमुख जिल्लाधिकारीसँग त्यो कुरा ठोकिन जान्छ। त अब यो कुराको अन्त्य गर्नको लागि नै संघीय सरकारले अब यो प्रदेश सरकारलाई पनि छुट्टै उनीहरूलाई चाहिँ अधिकार दिने र त्यस्तै अधिकार स्थानीय पालिकालाई पनि दिने भनेर त्यो बनाइयो। तर यो कार्यान्वयन एक अर्काबीच समन्वय र कोल्याप हुँदाखेरि अहिले चाहिँ एकदम असहज जस्तो स्थिति छ। कसले कहाँ गरेका छ, कहाँ गरेका छैन, अनि सरकार छैन, नाम तिनै तहका सरकार छ, तर जनतालाई त्यो खालको अनुभूति अझै पनि भइरहेका छैन। अझै पनि गाउँका मान्छे अझै पनि कुनै तरको समस्या आयो आपूर्तिमा अथवा वितरण प्रक्रियामा कुनै असहजता आयो भने सिधै सिधै यो जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग ठोकिने अवस्था छ।
0: भनेको जसरी खाद्य सुरक्षाका लागि, खाद्यान्न वितरणका लागि सरकारवाला निकाय बीच, तीन तहका सरकार बीच र अन्य सरकारवाला त्यहाँ कृषि जोडेला, त्यहाँ खाद्य संस्थान जोडेला, त्यहाँ विधि विज्ञान प्रयोगशाला जोडेला, त्यहाँ नापतोल तथा गुणस्तर विभाग जोडेला, ती सरकारवाला इभन उपभोक्ता अधिकार मञ्च पनि जोडेला, ती सरकारवाला संघ संस्था र सरकार बीच यहाँले उचित र आवश्यक समन्वय भएको पाउनु भएको छैन। त्यसो भए
1: छैन, र जो सरकारी जो आधिकारिक एजेन्सीहरू छन् जस्तो खाद्य तथा गुण नियन्त्रण कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, अब यो कृषिको सेक्टरमा कृषि, अब यो औषधि व्यवस्थापन विभाग, अब यस्ता थुप्रै खालका निकायहरू छन्, एजेन्सीहरू छन् जो सरकारी एजेन्सी जो नियमनको पाटोमा, फेरि तिनीहरूले नियमित आफ्नो गर्नुपर्ने काम गरिरहेका छन्। तर त्यो गर्ने काममा पनि अब त्यो उनीहरूसँग त्यो पर्याप्त स्रोत नहुने, बजेटको अभाव हुने, त्यहाँसम्म उसले चाहिँ आफ्नो लगानी एक्सेस नपुग्ने, यी सब लगायत कारणले एक्लै चाहिँ गर्ने प्रवृत्ति अहिले पछिल्लो समय त्यो बढ़ी देखिन्छ। र अब यो संयुक्त जोइन्ट मुद्दा चाहिँ कार्यक्रम पनि अहिले त्यति प्रभावकारी देखिएन यहाँ, किनभने चाहिँ त्यो एक्सेस नभएर अब सबैलाई बोकेर एकैचोटि लैजान पनि अनुगमनमा त्यो गाह्रो, र एक्लै गर्न पनि उनीहरूको सीमित बजेट हुन्छ, बजेट अनुसारले अनुगमन गर्छन् र त्यो टार्गेटमा अब दुईपल्ट तीनपल्ट गर्ने भन्ने उनको पूर्व निर्धारित कार्यक्रम हुन्छ, त्यो निर्धारित कार्यक्रम अनुसार एकपल्ट दुईपल्ट त्यही अघि तपाईँले भने जस्तो उही देखाउनलाई यसो देखाउनका लागि अनुगमनका लागि अनुगमन जस्तो मात्रै त्यो भएको पाइन्छ।
0: किन यहाँ चाहिँ स्रोत साधन अथवा जनशक्तिको अभाव प्रमुख कारण हो कि अथवा काम गर्ने तौर तरिका नमिलेको हो कि के छ यहाँको विश्लेषण?
1: यो पहिलो कुरा त यो उपभोक्ता हक सम्बन्धी का लागि भनेर छुट्टै बजेटको पर्याप्त व्यवस्था सुरुदेखि नै अभाव त्यो रह्यो, खड्कियो। दोस्रो कुरा, केही समन्वय गरेर त्यसलाई जस्तो अब भोलिन्टियर रूपमा पनि अधिकांश कार्यालयहरूले र त्योसँग जुडेका संघ संस्थाहरूले मिलेर काम गरे पनि त्यो दिगो थिएन। जहिले पनि एउटा अब भोलिन्टियरी काम गर्दाखेरि समस्या छन् थुप्रै खालका, त्यसो भएर अब अहिले अब त्यो कुनै भनौँ न गृह मन्त्रालयबाट नेपालकै ठुलै मतलब चाहिँ अब मन्त्रालयबाट ल है फलाना ठाउँमा फलाना समस्या देखियो अब त्यसलाई नियमन गर्न तपाईँहरू जानुहोस् भनेपछि अब सिडिओको पहलमा अहिलेसम्म ठूला ठूला समस्याहरू समाधान गर्न अहिले पनि सिडिएकै पहलमा विभिन्न एजेन्सीहरूलाई साथमा लिएर जिल्ला प्रशासन कार्यालयले अरूसँग कोर्डिनेसन समन्वय गरेर ती अनुगमन गर्ने गरेको छ. तर यो पनि दिगो छैन. अहिले पछिल्लो समय सिडिओलाई पनि बहुत धेरै समस्याहरू छन्. अहिले सिडिओसँग आफै लगभग 300-400 मतलब चाहिँ उसका कामहरू हुन्छन्. ती कामहरूलाई भ्याइ नभ्याइ छ. अब यो छुट्टै बजार अनुगमनको पाटोलाई पनि भ्याउन गाह्रो भइरहेको अवस्था छ कि. त्यसो भएर अनि कतै न कतै केही न केही अभावको ल्याप बीचमा ग्याप छ. यो ग्यापलाई पुरै यो परि भनौँ न यो ग्यापलाई पूरा गर्नका लागि सरकारले तीनै तहका सरकारहरूले पर्याप्त बजार अनुगमनका लागि अथवा उपभोक्ता सचेतना कार्यक्रमका लागि उनीहरूले बजेट छुट्याउनु पर्दछ. उपभोक्तालाई पनि सचेत बनाउने जिम्मेवारी सरकारकै हो. त्यसो भएर स्थानीय तहले पनि विभिन्न सञ्चार माध्यमबाट हुन्छ या कुन कुन माध्यमबाट हुन सक्छ सचेतनाका कार्यक्रमहरू फैलाउनु पर्यो. नम्बर एक उपभोक्तालाई जागरण ल्याउनु पर्यो. दोस्रो कुरा त्यो खालको मतलब चाहिँ दक्ष जनशक्ति मतलब चाहिँ बजार अनुगमन नियमनका लागि दक्ष एक्सपर्टहरूको मतलब व्यवस्थापन गर्नु पर्यो. तेस्रो पाटो भनेको बजेटको पहिले चाहिँ सुनिश्चित गरिनु पर्यो. चौथो अर्को पाटो भनेको यसलाई चाहिँ एकीकृत रूपमा प्रभावकारी तरिकाले बजारमा भनौँ कि उपलब्धि हुने टाइपले मतलब टार्गेट पहिले फिट गरेर हामी भनौँ न
0: व्यवस्थित वितरण हुनु
1: हो. व्यवस्थित रूपमा हामी लाग्यौं भने हाम्रा मतलब चाहिँ लक्ष्यहरू पूरा हुन्छन् भन्ने मेरो चाहिँ बुझाइ छ.
0: अब उपभोक्ताहरू चाहिँ खाद्य सुरक्षाप्रति उपभोक्ता अधिकारप्रति कतिको सचेत भएको पाउनु भएको छ यहाँले?
1: यो पछिल्लो समय राज्यले अहिलेसम्म उपभोक्ता सचेतना कार्यक्रममा एकदम न्यून बजेट नको बराबर बजेट छ अहिले पनि. र यो सबैभन्दा महत्वपूर्ण पाटो हो. यो हेर्नुहोस् यो उपभोक्ता सचेतना कार्यक्रम अहिले जबसम्म देशमा हुँदैन तबसम्म जब उपभोक्ता नै जागरूक हुँदैन र सरकारले मात्रै नियमन गर्ने अथवा अनुगमन गर्ने पाटो अलिकतै कता कता यो नबुझिकन चाहिँ जनताले एक्कासी गरे भन्ने हुन्छ. यद्यपि कानून मैले थाहा छैन मैले जानेन भन्न त पाइँदैन. फेरि पनि मतलब चाहिँ अहिले थुप्रै उपभोक्ताहरू व्यवसायहरू विक्रेताहरूलाई सचेतना कार्यक्रम फैलाउन जरुरी देखिन्छ. त्यो चाहिँ हामीले विभिन्न माध्यमबाट फैलाउनु पर्दछ. तर अहिले अब यो सरकारहरूको ध्यान यतातिर जान सकिरहेको छैन. त्यसो भएर अब अहिले चाहिँ यो आफ्नो बजेटहरूमा विशेष मतलब चाहिँ बजेट नभए पनि कुनै कुनै स्रोतमूलक फण्डिङ जुटाएर भए पनि सचेतनाका कामहरूलाई प्रभावकारी रूपमा हामीले जनतासम्म पुर्याउन सक्यौं भने हामीले धेरै कुराहरूमा हामी चाहिँ सुधार गर्न सक्छौ. जस्तो अहिले त अवस्था यहाँसम्म छ कि उपभोक्ताले आफूले पैसा चुकाएर पनि राम्रो वस्तु मतलब चाहिँ राम्रो वस्तु लिन नसकिरहेको अवस्था छ. त्यो कुन गुणस्तर होइन त्यो ठिक छ छैन भन्ने कुरा पनि छनौट गर्न नपाइरहेको अवस्था छ. उपभोक्ताले आफ्नो मूल्य हालेर अहिले विद्युतको सेवा लिन चाहन्छु विद्युतले सहज रूपमा आपूर्ति पैसा चुकाएर पनि उसले चाहिँ विद्युत नपाइरहेको अवस्था छ. पैसा चुकाएर पनि ग्यास नपाइरहेको अवस्था छ. अब यो राम्रो होटलमा जान्छु होटलमा खाने उपभोक्ताले राम्रो वस्तु मतलब चाहिँ त्यो उसले दिएको वस्तु गुण ठिक छैन भन्ने कुरा नाप्जाप गर्ने त्यसको ग्यारेन्टी कुनै केही छैन. त्यसो भएर कई तरहका समस्याहरू छन्. अब यी त भित्री कुरा थुप्रै मतलब त्यो समस्याको एउटा अम्बार छ. तर यो ठिक छैन भन्ने कुरा पनि छनौट गर्न नपाइरहेको अवस्था छ. उपभोक्ताले आफ्नो मूल्य हालेर अहिले विद्युतको सेवा लिन चाहन्छु विद्युतले सहज रूपमा आपूर्ति पैसा चुकाएर पनि

0: यहाँले भने जस्तो पर्याप्त मात्रामा उपभोक्ता आफै पनि खाद्य सुरक्षाप्रति मैले उपभोग गरिरहेको खानेकुरा खान उचित छ कि छैन भनेर त्यति साह्रो सचेत भइहालेको अवस्था पाइँदैन र यसका लागि सरकारले पनि पर्याप्त मात्रामा बजेट छुट्याउने सचेतनाका कार्यक्रमहरू गर्ने काम गरिरहेको भए पनि त्यो पर्याप्त छैन भनेर भनिरहँदाखेरि अब हामीसँग यहाँ दुईवटा कुरा रहे। एकातिर खाद्य सुरक्षाको कुरा गर्दाखेरि एकातिर हामीले चाहिँ नि पर्याप्त मात्रामा खाद्यान्न प्राप्त गर्न नसकेको अवस्था, अर्कोतिर प्राप्त गरेको खाद्यान्नको गुणस्तर कस्तो छ त्यो प्रयोग गर्न उचित छ या छैन भनेर पर्याप्त मात्रामा जाँच्ने यहाँले भन्नुभयो। अहिले हामी जुनसुकै पसलमा अथवा होटलहरूमा गएर पनि यो चाहिँ खानको लागि एकदम उचित छ भनेर ढुक्क हुने अवस्था चाहिँ छैन, कसरी यो गर्न सकेला? यो दुईटा चुनौतीलाई कसरी हेर्ने?
1: यसका लागि एउटा के हो भनेदेखि वस्तु दुई प्रकारका हुन्छन्, एउटा बन्द वस्तु एउटा खुल्ला वस्तु। बन्द वस्तुको हकमा त्यो आफै त्यहाँ चाहिँ लेबलिङ हुन्छ, यसको उसले सो घोषणा गर्छ।
0: त्यही त यहाँनिर जस्तो कतिपय अवस्थामा तपाईँ हामी नै पनि कुरा नलुकै भन्दा म आफै पनि मैले बजारमा बन्द वस्तु किने भने त्यो कहिले बनाएर यसको म्याद कहिलेसम्म रहेछ भनेर कहिलेकै हेरेला सधैँ हेरिया पाइदिने नि त, लापरवाही छ नि यसमा पनि।
1: हो हो, यो भनेको उपभोक्ता सचेतना नहुनु हो। अब त्यसको हेबिट हामीलाई त्यसको चाहिँ हामी अभ्यस्त नहुनु
0: सचेतना भन्दा पनि यहाँ चाहिँ कतिपय अवस्थामा दुई चार अक्षर पढेका जानेका मान्छेले पनि त्यतातिर अभ्यस्त नभएका कारणले त्यसलाई व्यवस्था गर्नु
1: व्यवस्था भएको अवस्था हो भने अर्को पाटो के हो भनेदेखि स्वयं व्यवसायी पनि जिम्मेवार हुनुपर्दछ। किन भनेदेखि उसले पैसा हालेर पैसा खरिद गरेर ल्याएर आएको चिज हो, अनि पैसा लिएर नै उसले बिक्री गर्ने हो, ऊ धर्म गर्न बसेको मान्छे होइन। व्यवसाय एउटा निजी क्षेत्र, ऊ नापामुखी नै हुन्छ। तर अब उसले चाहिँ फेरि पैसा हालेर ल्याएको वस्तु पैसा लिएर मलाई बेचिरहेछ, फेरि गलत चिज किन बेच्ने? हामी त्यहाँनिर मतलब चाहिँ हाम्रो व्यवसायसम्म आपत्ति हो। त्यसो भएर तपाईँले गुणस्तरीय वस्तु खरिदेर ल्याउनु, गुणस्तरीय वस्तु नै बिक्री गर्नुहोस् र कानूनले वर्जित गरेका अथवा स्तरहीन गुणस्तरहीन चिजहरू बिक्री वितरण नगर्नुहोस् र सकेसम्म उपभोक्तालाई राम्रो वस्तु नै उपलब्ध गराउनुहोस् भन्ने हाम्रो आग्रह मलाई चाहिँ हुँदै आएको छ। र आजको कन्टेनमेन्ट जो थिम छ यो विषय, जो खाद्य सुरक्षाको जो विषयमा सरकारले दुईटा पाटोमा काम गर्नुपर्छ। एउटा खाद्य जस्तो खाद्य सुरक्षाको कुरामा यहाँ दुईटा पाटो महत्वपूर्ण छ। एउटा पाटो के छ भनेदेखि हामी गाउँमा भएको उत्पादन जो छ, हाम्रो आन्तरिक उत्पादन, त्यसले हामीलाई सधैँ पुग्न सक्ने स्थिति छैन। त्यो पुर्याउनको लागि सरकारले के गर्नुपर्दछ भनेदेखि पर्याप्त मल बिउ बिजन र त्यसको पछाडि हाम्रो, किनभने फेरि हाम्रो भूगोल फरक फरक छ। जस्तो हामीसँग गर्मीको छ, तराई छ, पहाड छ, हिमाल छ। अब कुन कुन ठाउँमा कुन चिज के उत्पादन हुनसक्छ त्यसको पूर्वमूल चाहिँ त्यसको अनुसन्धान हुनु पर्यो, क्षेत्रको पहिचान हुनु पर्यो, कृषकको रुचिको विषय पनि हुनु पर्यो र त्यहाँ कुन चिज मतलब चाहिँ कुन कुन वस्तु त्यहाँ उत्पादन गर्न सकिन्छ र त्यो आन्तरिक मतलब उत्पादकत्व वृद्धिमा सरकारले एउटा नीति बनाउनु पर्छ भने, अर्को कुरो आयातित वस्तुमा हामीले जो आयात गरेर जो आपूर्ति गरिराखेका छौँ, जो हामी आपूर्ति मात्रै होइन कि त्यो वितरण मतलब एउटा भनौँ न हाम्रो टार्गेट ग्रुपलाई जो पुर्याइराखेका छौँ, त्यो वितरण त्यो ल्याएको चिज पनि गुणस्तर छैन र त्यो वस्तु हामीले जहाँ जसलाई जरुरत हो त्यहाँसम्म पुर्याउन सकिरहेका छौँ छैनौँ भन्ने कुरा, त्यसमा अनुगमन नियमन र गुणस्तरको जाँच तौल त्यसको माप भनौँ त्यसको मापन छैन भन्ने कुरामा ध्यान दियौँ भने हाम्रा यी अहिले हामी तपाईँ हामी बीच अहिले भएका चर्चा परिचर्चाका कुराहरूलाई के हदसम्म हामी सार्थक तुल्याउन सक्छौँ भन्ने मलाई लाग्छ।
0: अवश्य पनि यहाँले बडा महत्वपूर्ण कुरा एउटा के चाहिँ उठाउनुभयो भने हामीले सबैभन्दा पहिला खाद्य सुरक्षाको कुरा गर्दा हामीसँग पर्याप्त मात्रामा सहज तरिकाले हामीले खाद्यान्न प्राप्त गर्नु, त्यसको सबैभन्दा राम्रो उपाय भनेको स्थानीय स्तरमै उत्पादन बढाउनु हो। अहिले हामीले माटो अनुसारको बिउ बाली फलफूल तरकारी लगाउन नसकिरहेको अवस्था छ, त्यसले गर्दा कतिपय ठाउँमा बाँधेछ। हामीले सबै ठाउँमा धान किन लगाउनु पर्यो, सबै ठाउँमा गहुँ किन लगाउनु पर्यो? जहाँ धान हुन्छ त्यहाँ धान लगाउँ, जहाँ फलफूल खेती हुन्छ त्यहाँ फलफूल गरौँ, जहाँ तरकारी हुन्छ त्यहाँ तरकारी लगाउँ, जहाँ बिसार खुर्सानी जे जे हुन्छ माटो सुहाउँदो

0: खेती गर्नु पर्यो होइन
1: पर्यो अनि त्यसका लागि सरकारले अब लगानी लगाउनु पर्दछ र जनताको पहिचान गर्नुभयो को चाहिँ कृषक हो को होइन राज्यले अहिले पनि कृषि सेक्टरमा जस लगानी नगरेको होइन गरिरहेछ अनुदान वितरण गरिरहेका छ विभिन्न तरहले कृषकका नाममा अहिले बिचौलियाहरूको फेरि हालिमुहाली छ अब त्यो त्यो त्यसलाई चाहिँ नियमन गर्ने पाटो पनि सरकारकै हो फेरि त्यसो भएर अब कुन कुन चाहिँ कृषक हो कुन कृषक होइन जमिन हुँदैमा ऊ कृषक हुँदैन उसले त अहिले चाहिँ जमिनको खण्डीकरण एउटा बहुत ठूलो समस्या छ हाम्रो सहर बजारमा मात्र होइन गाउँ गाउँ दुर्गम दुर्गम दुर्गममा जहाँ जहाँ अहिले गाडी पुग्यो त्यहाँ त्यहाँ पनि जग्गा खण्डीकरण भइरहेको अवस्था छ कृषियोग्य भूमि अहिले चाहिँ मासिँदै गइरहेको अवस्था छ भने अर्को पाटोतिर के छ भनेदेखि जहाँ जो जो युवाहरू अहिले जो खेती भनौँ कृषिप्रति जो चाहिँ म कृषि गर्न चाहन्छु कृषिबाटै म आफ्नो भविष्य बनाउन चाहन्छु भन्ने मान्छेले पनि सोचेको मान्छेले पनि त्यो खालको उसले चाहिँ आफ्नो अपेक्षा अनुसारका आवश्यकताहरू पूरा गर्न नसकिरहेको अवस्था छ किनभने त्यो खालको आउटपुट उसले आउन सकिरहेको नसकिरहेको अवस्था छ जस्तो अहिले पछिल्लो समय जलवायु जो परिवर्तनको असरले पारेको प्रभावलाई न्यूनीकरण गर्न अब चाहिँ यसको रणनीति यसमा अनुसन्धान हुनु पर्यो कृषि सेक्टरले त्यो खालको अनुसन्धान गरिदिनु पर्यो अनि यो भनौ न यो मौसम यो अनुकूलन टाइपको कुन कुन मौसम अब भनौँ न अहिले चाहिँ अब हरेक मौसम त परिवर्तित छ हरेक वर्ष फरक फरक टाइपले मतलब वर्षा भइरहेछ फरक फरक टाइपले त्यो खालको अवस्थाहरू ती खालका सिन्डमहरू देखा परिरहेको अवस्था छ अब त्यसलाई चाहिँ एब्जर्भ गरेर सरकारले अथवा हाम्रा कृषि विज्ञ एक्सपर्टहरूले अबको नीति यसरी जानुपर्छ अबको यो आउने वर्षामा किसानहरूले यो चिजमा ध्यान दिनु पर्यो भन्ने टाइपले हामी गयौं भने त्यो केही हामी लसका पाटाहरू कम गर्न सक्छौ जोखिमलाई कम गर्न सकिन्छ यतातिर कृषकहरूको पनि जान नसकेको र पर्याप्त अनुसन्धान र रिसर्च हुन नसक्दा पनि कृषकहरूले सोचे अनुसारको अपेक्षामा चाहिँ लाभ लिन नसकिरहेको अवस्था छ भने अर्कोतर्फ अहिले गाउँहरू खाली भइरहेका छन् अब युवाहरू मतलब विदेश प्लान भइरहेका छन् अब यसलाई रोक्नको लागि पनि कृषि उत्पादक त नबढाइकन हाम्रो अर्को विकल्प छैन त्यसो भएर कृषिमा उत्पादकता वृद्धि गर्नको लागि कृषिको आधुनिकरण गर्नुपर्ने होला यहाँ चाहिँ आधुनिकरण भनेको अहिले हाम्रो परम्परागत तरिकाभन्दा अलिक केही फरक तरिकाले जानुपर्ने अवस्था आउन सक्छ
0: कृषिलाई व्यवसायीकरण
1: गर्नु पर्ने त्यो हुन सक्छ अब यसका लागि पनि सरकारले अब त्यो खालको एउटा आफ्नो कुन कुन युवालाई के को जरुरत हो भन्ने पहिचान छनौट गरेर मात्रै त्यसरी योजना चाहिँ इम्प्लिमेन्ट गर्यो भने त्यो ज्यादा प्रभावकारी रहन्छ र हामीले चाहेको चाहिँ अहिले खाद्य अधिकार र खाद्य सुरक्षाका कुरा त्यो त्यसलाई पूरा गर्न सक्छौ मिट गर्न सक्छौ भने अर्कोतर्फ छ सम्प्रभुता कुराहरू छन् अहिले किसानले हेर्नुहोस् खाद्य सम्प्रभुता कुरामा पनि के रहेछ भने किसानहरूले उत्पादन गरिरहेका छ उसले वर्षनी उसले बेचिरहेको छ खाइरहेका छ तर उसलाई पनि सोचे जस्तो मलाई चाहिँ आनन्द
0: छैन
1: आमदानी छैन अथवा उसले आनन्द महसुस गरिरहेको पनि छैन म मालिक हो भन्ने उसले अनुभूति पाइरहेका छैन उसले बिहानदेखि हाफ प्यान्ट लगाएर काम गरेछ गाईको गोठ साफ गरेछ तर अझ पनि उसलाई चाहिँ सोचे जस्तो मलाई चाहिँ भनौँ न त्यो खालको ऊ बाह्र छैन भनौँ सोचे जस्तो अनुभूति भइरहेको छैन भने अर्कोतर्फ ऊभन्दा छट्टुलाल किसानले कता कताबाट अनुदान चिप्लाएर अर्को चिज लिएर ऊभन्दा बढी लाभ लिइरहेको अवस्था छ त्यसो भएर सरकारले त्यतातिर पनि ध्यान
0: अनुदान दिँदाखेरि एकदमै सबै किसानलाई दिनु पर्यो पहुँचको आधारमा
1: होइन यस्तो खालको गर्न सकियो भने केही हदसम्म
0: अब यहाँ चाहिँ अर्को कुरा एउटा खाद्य सुरक्षाको कुरा गरिरहँदा सुरक्षित खानाको कुरा गरिरहँदा विषादीको प्रयोग दुईटा यहाँ एउटा स्थानीय उत्पादनमा र बाहिरबाट जहाँ खास गरी हामीले भारत लगायतका ठाउँबाट मुख्य गरी तरकारी र
1: फलफूल
0: आयात गर्नुपर्ने अवस्था छ हामी आत्मनिर्भर हुन सकिरहेका छैनौं त्यस कारणले यी दुईटा चीजमा विषादीको प्रयोगलाई हामीले कसरी नियन्त्रण गर्न सक्छौ अथवा यो विषादी मिसिएको छैन भनेर हामी कतिको प्रभावकारी रूपमा काम भइरहेको पाउनुहुन्छ यहाँले
1: सरकारले नै पहिले यो विषादी हाम्रो यो जैविक विषादीको नै प्रयोग गर्ने चलन थियो हामी कहाँ सरकारले नै यो सुरुमा
0: उत्पादन बढाउनु
1: रासायनिक विषादी लिएर आयो उसैले सिकायो सरकारले नै होइन त्यसपछि सरकारले सिकायो, किसानले हाल्दै गए। अब अहिले त विदेशबाट आउने त अधिकांश औषधिमा त्यो तरकारी त फलफूलमा त्यो विषारी नहालिकन त त्यो तरकारी फलफूल आउँदै आउन्न, त्यो अलरेडी आउँछ। तर त्यसको मात्रा ड्युरेसन त्यो कति दिनसम्म त्यो चाहिँ त्यसले त्यो स्वास्थ्यलाई प्रतिकूल पार्छ र कति दिनपछि त्यो आफै निर्मूलीकरण हुँदै जान्छ भन्ने कुरा त्यो हेर्नुपर्ने हुन्छ। त्यसको ड्युरेसन र त्यो त्यसको नाप गर्ने एउटा ऊ हुन्छ, यो प्रयोगशालाहरूले ल्याब टेस्ट हुन्छ र त्यो खाना योग्य छ भने नेपाल भित्रिन्छ, खाना योग्य छ। नाकाहरूमा, विभिन्न नाकाहरूमा त्यो खालको व्यवस्था छ अहिले र त्यस्तो खालको व्यवस्थामा उसले चाहिँ खाना योग्य छ भने नेपाल भित्रिन्छ, खाना योग्य छैन भने त्यहीँबाट फिर्ता हुन्छ। र अहिले त के छ भने हाम्रो आन्तरिक उत्पादनमा पनि तरकारी तथा फलफूल जन्य वस्तुहरूमा, कृषि जन्य वस्तुहरूमा अहिले चाहिँ विषादीको मात्रा बढ्दो क्रममा छ। तर सरकारले अब यसलाई घटाउँदै लानुपर्छ भन्ने पछिल्लो मुभमेन्ट चाहिँ यो भनौँ न, यो हाम्रो रासायनिक विषादीले हाम्रो जमिनलाई, व्यक्तिलाई, भनौँ न मान्छेलाई पनि यसको प्रतिकूल, यसका जीव जन्तुलाई पनि प्रतिकूल असर परिरहेको भन्ने एक खालको त्यो त्यसले पारेको प्रभाव र असर बारे त्यो खालको रिसर्च भइसकेपछि पछिल्लो समय अब सरकारले होइन यो रासायनिक विषादीलाई न्यूनीकरण गर्दै जानुपर्छ र अब जैविक विषादीतर्फ फेरि हामी फेरि यतातिर फर्किनुपर्छ भनेर त्यो खालको प्रयास भएको छ। तर भइरहेको के छ भने थोरै समयमा छिटै लाभ लिने चक्करमा कृषकहरूले अहिले चाहिँ यो रासायनिक विषादीको प्रयोग हुन चाहिँ बढ्दो क्रममा छ र अहिले पनि विभिन्न निकायहरूले त्यसलाई चाहिँ नियमन गर्ने, अनुगमन गर्ने, बेला बेला चेक जाँच गर्ने यो काम भएको छ। तर पनि यसका लागि पनि फेरि के हो भने मुख्य रूपमा कृषकहरूलाई, जो उत्पादक कृषकहरू छ उसलाई सचेतना फैलाउनु पर्दछ, यस्तो गर्नु हुँदैन, यही कुरा तपाईँले खानुभयो भने यसले चाहिँ तपाईँकै ज्यान जोखिममा जान्छ भने अनि आम जनताको उसलाई त जोखिममा पार्नु भएन भन्ने खालको सचेतना हामीले ल्याउन सक्यौँ भने यो केही समय केही हदसम्म कम हुँदै जान्छ भन्ने मलाई लाग्छ।
0: एकातिर यहाँनिर कर्णाली प्रदेश सरकारले अब प्रदेशलाई नै अर्ग्यानिक प्रदेश बनाउने भनेर घोषणा गर्यो, भलै त्यसअनुसार काम भएन। स्पष्ट रूपमा एउटा पालिका पनि घोषित रूपमा, व्यावहारिक रूपमा अर्ग्यानिक पालिका भनेर घोषणा हुन सकिरहेको छैन भने अर्कोतिर अझै पनि किसानहरूमा पनि त्यो चाहिँ होइन, मैले मेरो उत्पादन चाहिँ मैले रासायनिक मल प्रयोग गरेर मात्रै बढ्छ भन्ने कुरा अझै पनि उहाँहरूमा छ। यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ, स्वास्थ्यमा मात्र होइन त्यही जहाँ उहाँले खेती गर्नुहुन्छ त्यही माटोलाई पनि दीर्घकालीन रूपमा त्यही जग्गाको उत्पादन शक्ति पनि घटाउँछ भन्ने चेतना अझै हामीले फैलाउन सकिरहेका छैनौँ।
1: हो, अब यसका लागि एउटा योजनाबद्ध तरिकाले कृषि र कृषि क्षेत्रमा जुडेका सरकारी एजेन्सीहरू र विभिन्न संघ संस्थाहरू यसरी जुटेर र कृषकलाई पनि सचेत बनाउँदै र उपभोक्तालाई पनि त्यस्ता चाहिँ यो रासायनिक प्रयोग भएका कृषि जन्य वस्तुहरूको उपयोग गर्नु हुँदैन भन्ने चिज हामीले यो छिटो फैलाएनौँ भने यसको दुष्परिणाम हामी छिटै चाहिँ हाम्रो केही समयमा देखा पर्नेछ र देखा परिरहेको पनि छ। र अब यसका लागि सरकारले नै पहिले चाहिँ सरकारकै एउटा महत्वपूर्ण पाटो रहन्छ र सरकारले नै यसका लागि इनिसिएसन लिनुपर्छ, सरकारले यसलाई रोक्नको लागि। सरकार जबसम्म अगाडि आउँदैन तबसम्म तपाईँ हामी एउटा संस्थाले मात्रै ले पर्याप्त हुन सक्दैन, त्यसो भएर विभिन्न एजेन्सी एलायन्सहरू जुटेर अघि बढ्नुपर्छ जस्तो लाग्छ।
0: अवश्य पनि सुरक्षित खाद्यका लागि पहिला पर्याप्त मात्रामा चाहिने जति आवश्यकता अनुसारको खाद्य उपलब्धता हुनु पर्यो, त्यो स्थानीय उत्पादन होस् वा बाहिरबाट आयात गरेर ल्याउनु परेको अवस्था होस्। अर्को कुरा, त्यो खाद्यान्न चाहिँ खानको लागि उचित हुनु पर्यो, मानव स्वास्थ्यका लागि उचित हुनु पर्यो, त्यसको गुणस्तरको आवश्यक नापजाँच गर्नु पर्यो, आवश्यकता परेको बेला त्यो सहजै उपलब्ध हुन सक्ने अवस्थाको सृजना गर्नु पर्यो, जहाँ आवश्यकता छ ती लक्षित समुदायको वर्गीकरण गरेर त्यस अनुसारको उचित वितरण, सबैले प्राप्त गर्न सक्ने वितरण प्रणालीलाई व्यवस्थित गराउनु पर्यो। कृषि अनुदानका नाममा विभेद गर्नु भएन, वास्तविक किसानलाई अनुदान दिनु पर्यो, पहुँचका आधारमा बिचौलियालाई होइन। यी कुराहरू गर्यो भने हामीले खाद्य सुरक्षा प्रभावकारी रूपमा हुन सक्छौं र खाद्य नमा रहेको परनिर्भरता पनि विस्तारै घटाउन सक्छौं। यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा यहाँले भने जस्तै स्थानीय उत्पादनलाई बढ़ी जोड़ दिनु पर्यो, जमीन खाली राख्नु भएन, जुन माटोमा जुन जमीनमा जे उत्पादन हुन्छ त्यही बाली त्यही खेती खोजी गरेर त्यस अनुसार लगाउनु पर्यो र यी सबै कुराका लागि आवश्यक सरकारवाला निकायहरू बीच उचित समन्वय हुनु पर्यो भन्ने आजको हाम्रो कार्यक्रमको निचोड़ रहेको छ। अब हाम्रो कार्यक्रम सकिएको छ, अन्त्यमा यहाँलाई चाहिँ च्यास्त मलाई चाहिँ यो भन्न मन लागेको थियो भनेर एक लाइन एकदमै अब उपभोक्ताको क्षेत्रमा वकालत गर्दै आइरहेको उपभोक्ता हित संरक्षणको क्षेत्रमा वकालत गर्दै आइरहेको हिसाबले संक्षेपमा एक दुई लाइन केही भन्नु छ भने अन्त्यमा
1: म आम उपभोक्तालाई के चाहिँ सन्देश दिन चाहन्छु भने यो तपाईँको लोकप्रिय संचार माध्यम मार्फत पछिल्लो समय उपभोक्ता सचेत नभइकन अब यो देश परिवर्तन हुन सक्दैन। त्यसो भएर हामी विभिन्न तरहका उपभोक्ताहरू छौँ। यो धरतीमा जन्मिने सबै व्यक्ति सबै नागरिक हामी कुनै न कुनै रूपमा उपभोक्ता हौं। कहिले हामी हाम्रो दोहोरो भूमिका हुन्छौँ, कहिले हामी सेवा प्रदायक हुन्छौँ, कहिले हामी सेवा गराई बन्छौँ। त्यसो भएर हामी जहाँ छौँ जे छौँ जहिले पनि सचेत बनौं, अध्ययन गरौं, स्व अध्ययन गरौं, हामीले के गर्न हुने के गर्न नहुने ती कुराहरू थाहा पाऊ र आफ्नो नागरिक दायित्व के हो त्यतातिर ध्यान दिउँ र कहिले पनि गलत क्रियाकलापको भण्डाफोड गरौं र हरेक नागरिकलाई उसको हकहितका लागि आवाज बुलन्द गरौं भन्ने भनाई यही संचार माध्यम मार्फत राख्न चाहन्छु।
0: समय दिनुभयो, हाम्रो निम्तलाई स्वीकार गरिदिनुभयो, महत्वपूर्ण कुरा राखिदिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
1: हस् धन्यवाद।
0: हस्त आजको संवाद अन्तर्गत खाद्य सुरक्षा कार्यक्रमको निर्धारित समय सकिएको छ। आज हामीले राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश संयोजक आकाश तारा वैद्यूसँग कुराकानी गर्यौं। आगामी हप्ता नयाँ विषय र नयाँ अतिथिका साथ उपस्थित हुने वाचा गर्दै आजका हाम्रा अतिथिप्रति आभार व्यक्त गर्दै म केशव ढकाल पनि अरीलाई छुटिन्छु। हस्त नमस्ते।

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीसी एग्रो बेडमा गएर आएँ के। यो देखेनौ यत्रो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री सेग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्नु दिक्कार भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
5: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
7: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
8: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो।
9: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
8: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसा पनि फुल्न लाग्यो, तै त म क्यारु त आफै भन्दिनँ क्या।
9: त्यति पनि रा नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
10: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
2: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
11: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489376।
12: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
13: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
14: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
13: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
15: रेडियो भेरी FM।

0: Media.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर

0: सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43। सूचना, हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा, हाँस, अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने, दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने, बिरामी वा मरेका पशु पंक्षी तथा बंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने, मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने, खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने, शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने। कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशु पंक्षी विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत।
0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन, वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण, संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय, सुर्खेत।

रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज हवस् त आजका लागि रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ। शुभरात्री।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजे सम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज।
1: अब मेरो परमात्मा भन्दा आउन साडी लैजाऊ, त्यो लुगा छु मैले भन्दाखेरिमा आउन सकेनम् प्रभु भन्दा आएर एउटा कुरा भन्छु तिमीहरूलाई, जलमा वरुण देवता रहन्छन्, वरुणको अपमान भयो, सूर्य नारायणको अपमान भयो, हामी पुरुषको नाङ्गै नहुनाले अपमान भयो, बाहिर निक्लेर साडी लिने भएदेखि सूर्यको नमस्कार, छोरा मान्छे नमस्कार, जलको नमस्कार गर अनि दिन्छु साडी, नत्र मरेन दिन्न भन्नु लौन त है, त अलि सुरी सुरी चाहिँ अगाडि हिँड्न त भनी एउटी, म त हिँड मर्ने बरु, म त सक्दिनँ, अलि सुरी सुरी चाहिँ अगाडि ला सक्दिनँ, म त हिँ बरु हिँ कुहिएर मर्छु, कत्रा मनले जाइ अहिले ल एकैचोटि निस्कने भनिकन एक हातले यो निद्वार एक हातले तनलाई छोपेर बाहिर निक्ले, सूर्यको नमस्कार गरे भनेर आज्ञा गरिबसिएको थियो, अब कुन चाहिँ हात उठाउने, बल्ल बल्ल यस किसिमबाट एउटा हात उठाएर सूर्यलाई नमस्कार गरे, कर्ण पुष्पम काट्य सूत्रम तर्जन्यम दन्तधा बनम एक हस्ते प्रणाम नम्यम रौरवम नरकम प्रति भनेको छ, चोरी वालाले दाँत मान्नु हुँदैन, धागाको कन्दानी लगाउनु हुँदैन, कानमा फुल सिउराउनु हुँदैन, एक हातले नमस्कार गर्नु हुँदैन, यति गर्यो भने नरकमा जान्छ भने छ, दुई हात लाउँछौ कि नरकमा जान्छ लो भन भन्दाखेरिमा दुई नरकमा जान भन्न दुई हाते नाम जे सुक्यो, अनि साडी परमात्माले दिनु, त्यो साडी पहिरे गोपिनीले, आजबाट तपाईँ हाम्रो हामी तपाईँको प्यारो मोहन, अब तपाईँसँग हाम्रो वैमनस्यता पूर्ण भयो, ईश्वर पूर्ण भयो भनेर त्यस आउने रातिमा सारा सम्पूर्ण गोपिनीका प्रतिमै चार सिद्धि परमात्माले गराउनु भयो, सुन्नुभोस् महाराज, यसरी परमात्मालाई गोपिनीहरूले पाए, अनि त्यो रात पनि परमात्मासँग रातभरि खेले खाए नाचे गाए, भोलिपल्ट बिहान साह्रै भोक लाग्यो, भोक लागिसकेपछि अब के गर्ने भनेर गोपिनी भन्छन्, परमात्मा हजुरसँग आउने भन्न अस्ति यसै रमाइलो भातै नखाएको, हिजो गए राति दिनभरि रातभरि हजुरसँग नाचेको, हिजो दिनभरि पानीमा डुबेको, आज रातभरि हजुरसँग खेलेको, मेरो भगवान खानेकुरा ल्याउन माग्दिनु पर्यो, कहाँ माग्दिनुहुन्छ भन्दा यहाँ तल सातवटा ऋषिहरू छन्, ती सातवटा ऋषिहरूको पासमा गएर जब यसो मागेर ल्याऊ सातवटी ब्राह्मणीहरूसँग भनेर आज्ञा गर्दाखेरिमा तिनी ब्राह्मणीका पासमा गएर माग्नु भनेर जाँदा पहिला ब्राह्मणीहरूले धन्नै मारेनन्, तिमीहरूलाई खानेकुरा बाहुनीले त्यही चाँडै दिने भए त है, आखिरमा जान्छौ अनुभव हो, त्यसो होइन भगवान श्रीकृष्णचन्द्र परमात्मा परमेश्वर पाल्नु भएको छ भन्दै भनिसकेपछि परमात्मा शरीर हरिणी सवारी भएको भनेपछि त हामी जान्छौँ भनेर खाजा पुर्याउन भनेर गएछन्, छोडी खाजा पुर्याउन आए कृष्णलाई, एउटी कुर्न बसेकी एउटी कुर्न बसेकीले चाहिँ भगवानको ध्यान गरी परम गति प्रदान भयो, छोडी ब्राह्मणहरू खान पिन र सामग्री लिएर अहिले कृष्ण भगवान परमात्माको दर्शन भेट गर्नको लागि अहिले छोडी ब्राह्मणहरू चाहिँ आइसकेका छन्, र त्यसकारणले जब भगवान कृष्णका समेतमा ल्याएर खानेकुरा टक्र्याए, ल्याइए पेय चोस्य भोजी आदि गरिएका सामग्रीहरू सारा चाट्ने भो पिउने भो, अनि त्यसदेखि पछाडिबाट चपाउने आदि गरिएका मिठा मिठा पदार्थ ल्याएर सारा गोपिनीले कृष्ण भगवानलाई अर्पण गरिदिए, भगवान कृष्णलाई नै दिए, ल बन्दबाट खाने भयो कृष्णले मजा, बलराम चाहिँ दङ परिदिए मेरो भाइ छैन, कृष्ण भगवान परमात्मा कसो गर्ने भनेर सारा गोपिनीले परमात्मा कृष्णको अगाडि ल्याएर खानेकुरा ल्याइए पेय चोसे भोजी आदि गरिएका सामग्री ल्याएर अर्पण गरिसकेपछि भगवानले सारा सामग्रीलाई आफ्नो अनुकूलमा राखिबक्छु र सारा गोपिनीलाई प्रदान गरिबक्छु, लाउ त गोपिनी भनेर यसरी भगवान परमात्माको प्रार्थना गरिसकेपछि समस्त नारीहरूले कृष्ण भगवानलाई विन्ती गरी, प्यारो मोहन तपाईसँग हामी अत्यन्त लोभिएका छौं, हामी तपाईसँगका पासमा रहन्छौं भनेर गोपिनीले ब्राह्मणले विन्ती गरे, भगवान भन्नुहुन्छ त्यसो होइन, खाना दिनेलाई आमा भन्नु भनेको छ, तपाईँहरू मेरो आमा हुनुहुन्छ भन्दाखेरिमा ती छोडी बाहुनी के भन्छन् भनेदेखि, मेरो भगवान तपाईँलाई 1600 गोपिनी त धेरै भए रहन्छ, हामी छोडी के धेरै हुन्छ र हामी तपाईँसँगै जाने हो भो भन्छन् यिनीहरू पनि, ती बुढी हेर दङ परेका त्यो थलपरू दङ परेका छन्, यस्तो भए त किन आउँथ्यो मेरो भने जस्तो भयो, र त्यस प्रकारबाट लो मेरो भगवान कसो गर्ने भन्दा भगवान भन्नुहुन्छ, हेर्नुहोस् खाना दिनेलाई आमा भन्नुभएको कारणले तपाईहरु मेरो परम आदरणीय माताश्री हुनुहुन्छ, ऋषिपतिहरु हुनुहुन्छ, हजुरहरु जानुहोस् भन्दाखेरिमा भगवान् हामी त हजुरसँग जाने भनेर ती छडे ब्राह्मणले विन्ती गरे, पाऊ पायौ भगवान्,

हस् यति भनेपछि भगवान सगेनले इच्छा गरेका थिए, होइन गोपिनीहरू, हामी ब्राह्मणीहरू, तपाईँहरू अहिले सरासर जानुहोस्, अहिले ब्राह्मणले सम्मान गर्छन् भनेको हुनाले रुँदै रुँदै रुँदै ब्राह्मणीहरू गए भगवानको चरणमा सेवा गर्न। पतिदेवहरू बहुत प्रसन्न मुद्रामा जब बसेका रहेछन्, केलाई कहाँ गएका थियो भन्दा भगवान कृष्णलाई खानेकुरा दिएर आयौं भनेपछि धन्य रानीहरू, बहुत खुसी लाग्यो। कृष्ण भगवान परमात्मालाई खानेकुरा बुझाएर आउनु, तिमीहरू जस्तो भाग्यमानी को हौ, हामीले अहिलेसम्म दर्शन पाएन, तिमीहरूले खानेकुरा दिएर आयो, जय होस् भनेर ती ब्राह्मणीहरू दङ्ग परेर खानेकुरा अर्पण गरिदिए र भगवान प्रभुका चरणमा ध्यान मनन कीर्तन गरे। खानेकुरा सारा सम्पूर्ण ल्याइए, पेय चोसे भोज्य पदार्थहरू भगवान कृष्णले ग्रहण गरी बस्यो। महाराज परीक्षित, अब ब्राह्मणीहरू यस किसिमबाट अर्पण गरेर भगवानको चरणमा ध्यान गरिकन त्यस ठाउँबाट विदा हुने विचार गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट। जय बोलो श्रीमद् भागवत महापुराणको। महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको अहिले पूर्वार्ध कथाको 24 अध्यायमा भगवान श्रीहरि परमात्मा कृष्णले अब आफ्नो लाल बाल गाई बाछा गोठाला तमाम साथमा र गोपिनीको साथमा नाचगान कीर्तन भजन मनन गर्दै अब खर्कबाट गाउँ सवारी होइबोक्सो। अहिले गोकुलमा नन्द बाबा यशोदाले आफ्ना सुपुत्र कृष्णको आवागमनको लागि समान गारदले सम्मान गर्यो, चारैपट्टिबाट नमरङ्गका चन्दुवा पनि टाँगे। कृष्णको ध्यान गरेर बडो प्रेम साथसँग भित्राइसकेपछि आमालाई काखमा र आमाले छोरालाई काखमा राखेर आज्ञा गर्नुभयो, हरे बडो प्रेम साथसँग आज्ञा गरिबक्छु, यशोदाले कृष्णजीलाई काखमा खेलाउने, यशोदाले कृष्णजीलाई काखमा खेलाउ।

महाराज परीक्षित को परमा सुखदेव स्वामी ने बताउनु भयो सौनका दृष्टि प्रणाली अनि त्यति भइसकेपछि बडा रमाइलोसँग नाच गान भो कीर्तन भो मनन भो भजन भो प्रार्थना भो र कृष्णको महिमाको वर्णनीयलाई मैले प्रस्तुत गरे। अब आमा बुबाले बडो प्रेम साथसँग आफ्ना छोरालाई भित्र्याएपछि आज ज्यादै सामग्री तयारी भएको देख्छु। आमा मेरो बुबा भन्नुभयो भगवान कृष्णले के राजा भनेर सुन्नु भएको थियो, यहाँ नैवेद्य विशेष किसिमको बन्यो, सामग्री नैवेद्यहरू विशेष विशेष किसिमको बनेको छ। आज हाम्रो घरमा के को पूजा छ भन्दा यो कार्तिक शुक्ल पक्षको आज प्रतिपदाको दिन हो बाबा। अब पहिला काकको पूजा भयो त्रयोदशी कृष्ण पक्षका दिनमा, चतुर्दशी कुकुरको पूजा भयो, औंसी लक्ष्मीको पूजा भयो, गाईको पूजा पनि भयो, गोरुको पूजा पनि भयो, पशुको पूजा पनि भयो। अहिले पूजन भनेको एक व्यक्तिको हो जसको नाम हो इन्द्र महाराजको गोवर्धन नाम गरेको पहाडमा हामीलाई पानी दान दिने, जल दान दिने, कृषि वाणिज्य गोरक्षामा सेवा गर्ने, हामी वैश्यको सेवा कर्तव्यमा पारणमा पूर्ण गर्ने भएको कारणले उनै राजा इन्द्रको पूजन गर्ने दिन हो भन्दा मेरो बुबा पानी पार्ने भनेको जब इन्द्रले फोर भन्नुभएको थियो हो भन्नुभयो नन्द बाबाले, पानी पार्ने इन्द्रले होइन, पानी पार्ने भनेको प्रकृतिले हो पिताश्री, पानी पार्ने प्रकृतिले हो, प्रकृतिबाट पूजन हुन्छ। प्रकृतिले पानी पार्ने हुनाको कारणले प्रकृतिको भण्डार भनेको गोवर्धन पहाड, गोवर्धन पहाडमा हामीले पूजा गरेदेऊ, उनैको पूजाको प्रभावबाट हाम्रो गाईको रक्षा हुन्छ, त्यहाँबाट छुटेका मुहानका पानीले हाम्रो सिँचाइ हुन्छ, हाम्रो पशुहरूको रक्षा हुन्छ। यही काम गर्ने भनेर आज्ञा गरिबस्छु। हस् त्यसो भएको खण्डमा बडो आनन्दका पासमा ध्यान गरे, मनन गरे, कीर्तन गरे र अनि त्यसदेखि पछाडिबाट भगवान कृष्णको जब ध्यान गरे, मनन गरे, कीर्तन गरे, अत्यन्त प्रभावबाट प्रभुको महिमा जाने र कृष्णले बडो आनन्दको साथमा खेलको प्रयोजन ग्राही बक्सियो महाराज परीक्षित। यही प्रकारबाट खेलको प्रयोजन सारा ग्राही सकि बक्सेपछि र साक्षात्कार कृष्णको महिमा परमात्माको बाध्यताको प्रकरण सारा सम्पूर्ण प्रभावबाट प्रमाण गरिसकि बक्सेपछि अहिले कृष्ण भगवानको महिमाको बारेमा सारा सम्पूर्ण घन यथार्थ पक्षको प्रमाण राजा परीक्षितलाई सुखदेवले बताइबस्छु र अहिले गोवर्धन नाम गरेको पहाडमा कृष्ण भगवानले गोवर्धन पहाडकी पूजा गर्नको निमित्त प्रकृतिको संरक्षण सम्वर्धनको निमित्त पर्यावरणको लागि गोवर्धनको पूजा गर्न आज अठोट गर्दै हुई बस्छन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महाप्राणको।

श्रीमद भागवत महापुराण को अहिले दशम स्कंद 35 अध्याय को बीच महाराजा परीक्षित लाई सुखदेव स्वामी ने बताउनु भयो। अवराश मंडप में परमात्मा कृष्ण को सम उपस्थित हुनुभन्दा पहिले यस्तो घटना का विवरण प्रस्तुत भए महाराज परीक्षित। त्यसै बेलामा कृष्ण भगवान परमात्मालाई माताजीले बहुत खोज्नुभयो, पाउन सक्नु भएन। घर घरि जानुभयो, छोरो खोज्नुभयो, पाउनु भएन। कहाँ गयो मेरो बाबु? कृष्णलाई खोज्दै खोज्दै खोज्दै खोज्दै जाँदा कोही दिन कसैले कहीँबाट फेला पारेर ल्यायो भने पनि फेरि गोपीले तुरुन्तै विस्थापित गराएर लगिहाल्ने। अति नरमाइलो प्रभावबाट आमा आफ्ना पुत्र कृष्णलाई खोज्नुहुन्छ, बारम्बार जंगल जंगल भ्रमण गर्नुहुन्छ, राति राति गाउँ ढुल्नुहुन्छ र आखिरमा छोरो खोज्नु भनेर सवारी हुन्छ। अरे कृष्ण भगवान परमात्माले सारा गोपिनीको पासमा बसेर विचारपूर्वक आज्ञा गरिरहे बक्सेको बेलामा सारा गोपिनीले कृष्ण भगवानको प्रतिमा दोहोरी युक्त गानाको प्रयोजन गर्दै भन्न लागे। वाम बाहु कृत वाम कपोलो बल्गी बरादरार पुत वेणुम, तपाईँको दाहिनेपट्टि जब यस किसिमबाट लाल लाल त्यो परम सुन्दर प्रकारको ओठमा, दाहिनेपट्टिबाट देब्रेपट्टिसम्म लड्केर बस्न पाउन सक्ने त्यो जब बाँसुरी पाउने त्यो बाँस कति भाग्यमानी हो। कोही बाँस लास बोकेर गएका छन्, कोही बाँस डाँडा र भाटा र किला र छोया बातामा परिणत भएका छन्, कोही बाँस जब यस किसिमबाट सारा सम्पूर्ण गर्न आफ्ना गाँधमा सुकेर जब लडिरहेको छ, तर कोही चाहिँ बाँस भगवानको ओठमा गएर विराजमान हुन पाउने, त्यो बाँसले के पुण्य गरेका छ भगवान, त्यो बाँस मुरली पाउने, बाँसुरी पाउने, त्यो बाँसको गाँस कति भाग्यमानी हो, सम्झेर ल्याउनुहोस् त कति भाग्यमानी हो त्यो। अनि फेरि त्यसपछिबाट भगवान भन्नुहुन्छ, होइन त्यो बाँस केही भाग्यमानी होइन, दोहोरी गानामा भने नि फेरि जवाब भगवान आज्ञा गर्नुहुन्छ। त्यति मात्रै होइन गोपिनीहरू, कारण के छ भनेदेखि युगल भागमा तिमीहरूको शरीरमा लाल लाल परम सुन्दर पाकेको गोलकाग्री जस्तो जब त्यो कुर्कुच्चामा त्यसमाथि बसेर छुमो छुमो छुमो नाच्न पाउनेवाला, त्यो बज्र पाउनेवाला, चाँदी पाउने त्यो पाउजु पाउनेवाला, त्यो चाँदी कति भाग्यमानी हो। फेरि

त्यो कपडा पाउने रेशम किरो गति बागेमानी हो। यही किसिमले जब अत्यन्त प्रेम साथसँग कुराकानी ध्यान मनन कीर्तन भइरहेकी थियो त्यस बेलामा गोपिनीले गाएको परमात्मासँगको युगल भाकामा उर्न कृष्ण बसन्न मेरो मनैमा नजाऊ कृष्ण छोडेर।

अब महाराज परीक्षितलाई सुखदेव स्वामी बताउनुहुन्छ। महाराज परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ, अब बाँकी तपाईँ के सुन्न चाहनुहुन्छ सुनकारी। अब भगवान परमात्मा कृष्णले अत्यन्त ठूलो प्रकारको लीलाहरू पराक्रम गरिबक्स्यो। नाचगान कीर्तन मनन भजनका साथ सारा समय परमात्माको बित्यो। अब यसरी महापुरूषलाई बिताइरहन लाग्ने हो भनेदेखि व्यवहार सारा ठप्प हुन्छ। यसै कारणले अब कृष्ण भगवानका प्रतिमा एउटा काम गर्नु पर्यो भन्ने मानेमा अनुमान गरेर नारद रामको ऋषि गुप्तचर विभागबाट अहिले राजा कांसको राजदरबारमा पुग्नुभयो। किनभने महापुरूषलाई सधैँ मनोरञ्जनात्मक प्रभावमा भुलाइरहन लागियो भनेदेखि व्यवहार सारा ठप्पै हुने भयो, पृथ्वीको भार हल्का हुन नसक्ने भयो। त्यसै कारणले सवारी हुनुभयो। नारद ऋषिले आज्ञा गरिबक्सु, राजा कंस भन्दा गुरु कहाँबाट भन्दा तिमीलाई उपदेश गर्न आएको भन्नुभयो नारद ऋषिले। अहिलेसम्म जति काम तिमीले गर्यो राजा कंस सारा टोटल पक्षमा भुल, तिमीलाई म एउटा अनुरोध गर्छु सुन भन्नुभयो। के होला प्रभु भनेर सोद्धा, अरू कुरा केही होइन, एउटै मात्रै तिमीलाई म प्रमाण गराइदिन्छु सुन भनेर आज्ञा गरिबक्सु। के त प्रमाण भनेर सोद्धाखेरिमा अरूबाट सम्भव होइन, एउटै काम तिमीले के गर्नुपर्छ भन्ने बारेमा राजा कंसका छ गर्भसम्मको बच्चा राजा कंस तिमीले देवकीको गर्भको बच्चा मार्यौ, आठौं गर्भले तिमीलाई मार्छ भन्ने आकाशवाणी भयो उपरान्त, सातौं गर्भ बलराम गोकुलमा बस्यो, आठौं गर्भ कृष्ण गोकुलमा बस्यो, अहिले तिमीलाई देखाएको केटी सातौं गर्भ तुइयो भने तुइया होइन, आठौं गर्भ केटी देखाएको नन्द बाबाकी छोरी साटेर ल्याएर देखाएको, वास्तवमा यो कुरा अर्कै हो महाराज भनिदिनु भयो। यस्तो नारदका वचन सुनेर राजा कंस ज्यादै चिन्तातुर व्याकुल भएर त्यसो भए पहिले गएर वसुदेव देवकीलाई काट्दिन्छु भनिहाल्यो। काटिहाल्यो भने त बर्बाद हुन्छ भन्नका लागि कुनै पनि वृक्षको फेद ढालेपछि हाँगा बिगा ढाल्न नपर्ने हुनाको कारणले जब फेरि गिड्नु पर्यो पहिला कृष्ण बलरामलाई गिँडैमा सारा सफल हुन्छ भनिदिनु भयो। ल त्यसो भनेदेखि अब कसरी मार्ने त त्यसलाई भनेर सोद्धा, तपाईँ छेत्री भएको कारणले धनु रेगे गर्ने धनु रेगेमा भान्जा नभई हुँदैन भन्ने शास्त्रोक्त नीतिमा कहिएको छ। भान्जा लिनका लागि तपाईँको मन्त्री परिषदमा काम गर्ने अक्रूरलाई पठाउने, अक्रूर भनेको तपाईँको मन्त्री कृष्ण र बलरामको काका पर्ने हो।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 523-702।
3: भर्ना खुल्यो।
4: सिटिभिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
3: हाम्रा कार्यक्रमहरू: पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
4: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
3: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
4: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
3: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना:
4: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरि प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
3: भर्ना कार्यक्रम: आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन: साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ।
5: प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
4: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
6: सम्पर्क मोबाइल नम्बर 98580-50-632, 98580-53-515।
4: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट
6: कक्षा 11 र 12 मा सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सोसरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 को रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
7: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
3: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
7: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
3: डिभिजन वन कार्यालय सुर्खेत। सूचना। हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा, हाँस, अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने, दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने। बिरामी वा मरेका पशु पंक्षी तथा बंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने, मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने, खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने, शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने। कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशु पंक्षी विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत।
8: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
9: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू। जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र